0: एनबीएल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

नेपालमै पहिलो पटक सिद्धार्थ नारी डेबिट कार्डबाट गरिने हरेक ई कमर्स तथा पीओएस कारोबारको 0.1% बराबर रकम सिद्धार्थ ब्याङ्कद्वारा नारी स्वास्थ्यमा टेवा पुर्याउने कार्यहरूमा योगदान गरिनेछ। आउनुहोस्, यो नवीनतम यात्रामा जोडिनुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।

0: स्टुडियो टाइम अहिले 6 बजेको छ।
1: यलेस क्यापिटल
2: समृद्धिको लक्ष्यमा सँगै
3: नेशनल लाइफ इन्सुरेन्स कम्पनी
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: प्रभु इन्स्योरेन्स सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई
6: बलियो दरिलो र भर पर्दो युनाइटेड अजोड इन्स्योरेन्स युनाइटेड बाई ट्रस्ट
7: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
5: इमेज समाचारको साथमा

नमस्कार, एमएचएफएम 97.9 को बिहान 6 बजेको समाचारमा स्वागत छ। म नवीना निरौला। सुरुमा मुख्य समाचार। अर्थतन्त्र सुधारको विषयमा प्रधानमन्त्री शाहबाट शीर्ष उद्योगीहरूसँग छलफल। व्यावसायिक सुरक्षा दिलाउने सरकारको प्रयास, उद्योगीहरू उत्साहित। घटेको सिबाडी प्रभावित परिवारलाई मासिक 15,000 रूपियाँ राहत दिने सरकारको निर्णय। दशैं अघि नै अस्थायी बसोबास बनाइदिने तयारी। 15 महाधिवेशनमा भाग लिनबाट कसैलाई वञ्चित नगरेको कंग्रेस सभापति थापाको स्पष्टीकरण। महाधिवेशन कार्यतालिका स्थगित गर्न कंग्रेसका 25 नेताको अपील। 2052 सालमा गठित रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भूमि व्यवस्था मन्त्रालयको निर्णय। अतिक्रमित सार्वजनिक जग्गा एकमुष्ट सरकारको नाममा ल्याइने। 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीमा शुरू हुँदै अमेरिका बाहेक विश्वका ठूला अर्थतन्त्र र शक्ति देशहरू एकै ठाउँमा। र एसिसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र युएई भेट्दै विजेताले अर्को वर्ष हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउने।

0: आफ्नो उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: समाचार अब विस्तारमा। प्रधानमन्त्री पालेन्द्र शाहले देशका शीर्ष उद्योगी व्यवसायीहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा देशको अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधार लगायतका विषयमा हिजो छलफल गर्नुभएको हो। छलफलमा उद्योगीहरू विनोद चौधरी, पवन गोल्यान, चन्द्र ढकाल, उमेश श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री शाहसँगको छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष ढकालले छलफल निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको ढकालले बताउनुभयो। छलफलको संयोजन गर्नुभएकी राज्यसभा सांसद विदुषी राणाले नेपालीहरूले पहिले नेपालमा लगानी गर्नुपर्ने प्रधानमन्त्री शाहको स्पष्ट धारणा रहेको भन्दै विदेशी लगानी ल्याउने कुरा त्यसपछि मात्रै हो भन्नुभएको जानकारी दिनुभयो। व्यवसायीहरूले राज्यका अनुसन्धान निकायहरूबाट हुने अनावश्यक धरपकड र कानूनी त्रासका कारण समग्र निजी क्षेत्रको मनोबल खस्किएको गुनासो गरेकोमा प्रधानमन्त्री शाहले व्यावसायिक सुरक्षाको पूर्ण ग्यारेन्टी सरकारले लिने बताउनु भएको थियो। प्रधानमन्त्री शाहले कसैले डोल्पा, मुगु वा रारा जस्ता विकट ठाउँमा गएर 1 अर्ब रूपियाँसम्म लगानी गरी फ्याक्ट्री या होटल खोल्ने आँट गर्छ भने त्यहाँसम्म बाटो, पुल र बिजुली पुर्याउने सम्पूर्ण जिम्मा सरकारले लिने आश्वासन दिनुभएको पनि छलफलका सहभागीले बताएका छन्। नेपाली विद्यार्थी र पुँजी विदेश पलायन रोक्न नेपालमै गुणस्तरीय मेडिकल र नर्सिङ कलेजहरूको सिट संख्या बढाउनुपर्ने, विश्वस्तरीय विश्वविद्यालय र अस्पतालहरू नेपालमै स्थापना गर्न सहजीकरण गर्नुपर्ने तथा कृषिलाई औद्योगिकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको बताइएको छ। सरकारले भदौ 10 गतेको भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूलाई मासिक प्रति परिवार 15,000 रूपियाँका दरले राहत उपलब्ध गराउने भएको छ। बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 7,570 निजी घरहरूमा क्षति पुगेको भन्दै सरकारले उनीहरूलाई आर्थिक सहायता दिने निर्णय गरेको हो। चारजनासम्मको परिवारलाई मासिक 15,000 रूपियाँ र चारजनाभन्दा धेरै भए त्यसमा प्रति व्यक्ति 2,000 थपेर राहत उपलब्ध गराउने निर्णय मन्त्री परिषद बैठकले गरेको हो। सरकारले बाढी पीड़ितलाई दशैं अघि नै अस्थायी आवास बनाइदिने तैयारी समेत गरेको छ। प्रभावित 5 जिल्लाका 15 स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3,026 घरमा क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले बाढीबाट भएको भौतिक पूर्वाधार पुननिर्माणका लागि 7.5 खर्ब बढी लाग्ने अनुमान गरेको छ। भोटेकोसी र त्रिशुली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा करिब 5.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बागमती प्रदेश सरकार र सरकारका विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा प्रभावित जनसंख्याको आकलन गरिएको जानकारी दिनुभयो। प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनालाई झाडा पखाला लागेको भेटिएको बताउनु भएको छ। अन्य स्वास्थ्य समस्या पनि देखा नपरेको उहाँको भनाइ छ। छलफलपछि समितिले बाढीबाट प्रभावित नागरिकलाई प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई निर्देशन दिएको थियो।

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, दिनकुने काठमाडौँ। टोल फ्री नम्बर 1-66-00-100-66।
1: ब्रेकपछि पुनः स्वागत छ। अब बाँकी प्रसंग। पोटेकोसी बाढीले पुरिएको र स्वास्थ्य चिलिमे जलविद्युत आयोजनाको भूमिगत विद्युत क्रियामा फँसेका कर्मचारीको उद्धारमा असफल आएको छ। चिलिमे जलविद्युत आयोजनाका पूर्व प्रमुख तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले उद्धार टोली मुख्य पहुँच सुरुङमा जम्मा भएको लेदो, बालुवा र ढुङ्गा हटाउँदै विद्युत गृह नजिक पुगिरहेको जानकारी दिनुभयो। उहाँले विद्युत गृह पुग्न करिब 100 मिटर मात्र बाँकी रहेको घिसिङले बताउनुभयो। बाढीले सुरुङ साँकुरिएको स्थानबाट करिब 120 मिटरभित्र आवाज पठाउँदा त्यसको इको सुनिएको उहाँको सामाजिक सञ्जालमा लेख्नु भएको छ। यस्तै सुरुङभित्रबाट चिसो हावा समेत आइरहेको हुँदा सुरुङभित्र फँसेका कर्मचारीहरू सकुशल रहेको हुन सक्ने आशा बढेको उहाँले बताउनुभयो। चिलिमेको करिब 250 मिटर लामो सुरुङमध्ये ठूलो मात्रामा माटो तथा भग्नावशेष हटाइसकिएको उद्धार टोलीले जनाएको छ। भौगोलिक विकटता, प्रतिकूल मौसम र सड़क सञ्जाल विच्छेद भएका कारण उद्धारमा कठिनाई भए पनि प्रयास निरन्तर जारी छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा आयोजनाका कर्मचारी निरन्तर खटिरहेका छन्। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले कुनै पनि नेतालाई पार्टीको 15 महाधिवेशनमा भाग लिनबाट वञ्चित नगरिएको दावी गर्नुभएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने जिकिर गर्नुभयो। महाधिवेशन निर्धारित कार्यतालिका अनुसार नै सम्पन्न हुने दावी गर्दै थापाले असोज 4 गतेदेखि अधिवेशन प्रक्रिया शुरू हुने र असोज 16 गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया प्रारम्भ हुने बताउनुभयो। महाधिवेशनले पार्टीभित्रको विषय व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुनस्थापित गर्नु कंग्रेसको मुख्य चुनौती रहेको बताउनु भएको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई छुट्टा छुट्टै प्रतिवेदन पेश भएका छन्। लामो विवादपछि कार्यदलको हिजो बसेको बैठकमा पार्टीका उपाध्यक्ष एवं कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलका छुट्टा छुट्टै प्रतिवेदन पेश भएका हुन्। कार्यदलले दुवै प्रतिवेदन अध्ययन गरी एकीकृत प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेश गरी निर्णय गरेको प्रवक्ता लेखराज भट्टले जानकारी दिनुभयो। कार्यदलका सदस्यहरूले दुवै प्रतिवेदन प्राप्त गरेको उहाँको भनाइ छ। भट्टले महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने प्रस्ताव नरहेको दावी गर्नुभयो। महासचिवको प्रतिवेदनमा समीक्षा तथा कार्यदलमा आएका सुझाव समेटिएको जिकिर भट्टको छ। तर महासचिव पोखरेलको प्रतिवेदनमा अध्यक्ष ओलीले नेतृत्वबाट विदा लिनुपर्ने विषयमा सबै प्रदेश सुझाव आएको सार्वजनिक भइसकेको छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगले 31 वर्ष अघि औन्याएको अतिक्रमित सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रावल आयोगको प्रतिवेदन 2052 औल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको थियो। मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनका आधारमा मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा घुसाएको भनी उल्लेख भएका कित्ताहरूबाट घुसेको भनिएको क्षेत्रफल एकमुष्ट रूपमा कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो। यसै गरी प्रतिवेदनमा पूरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका कित्ताहरूको समेत एकमुष्ट रूपमा निर्णय गरी नेपाल सरकार सरकारी तथा सार्वजनिक रूपमै कायम गर्न निर्णय गरेको छ।

0: नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था
1: मञ्जुश्री फाइनान्स,
0: जहाँ तपाईँले पाउनुहुन्छ उच्च स्तरीय आधुनिक ब्याङ्किङ सेवाहरू।
1: मञ्जुश्री फाइनान्स,
0: बिहाइन्ड योर ह्यापिनेस।
2: अब अन्तर्राष्ट्रिय समाचार। 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीमा हुँदैछ। ब्रिक्सको वर्तमान अध्यक्ष देशको हैसियतले भारतले दुई दिने शिखर सम्मेलन आयोजना गरेको हो। सम्मेलनका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति शी जिनपिङ लगायतका नेता दिल्ली पुगिसक्नु भएको छ। इरानी राष्ट्रपति मसूद पेजस्कियन पनि सम्मेलनमा सहभागी हुनुहुनेछ। एकातिर रूस युक्रेन युद्ध र अर्कोतिर अमेरिका इरान युद्धका बीच भारतमा हुने शीर्ष नेताहरूको जमघटलाई निकै चासो र महत्वका साथ हेरिएको छ। चीन, भारत, रूस, ब्राजिल र दक्षिण अफ्रिकाको अग्रसरतामा स्थापना गरिएको बहुराष्ट्रिय फोरम ब्रिक्समा अहिले 11 देश पूर्ण सदस्यको रूपमा आबद्ध छन्। यसपटकको ब्रिक्स सम्मेलनमा साउदी अरेबिया अतिथिको रूपमा सहभागी हुँदैछ। अब खेल समाचार। एसएससी प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र युएई बढ्दैछन्। खेल मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा अहिले बिहान 7 बजे सभा 7 बजे शुरू हुँदैछ। एसोसिएट क्रिकेटको सबैभन्दा महत्वपूर्ण खेलको उपाधि विजेता टोली 2027 एसएससी एसिया कपका लागि छनौट हुनेछ। प्रतियोगितामा युएई आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनल पुगेको हो। अर्कोतर्फ समूह चरणको अन्तिम खेलमा हङकङसँग हार बेहोरे पनि नेपालले समूह विजेताको रूपमा फाइनलमा स्थान बनाएको थियो। सेमी फाइनलमा पनि ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनल पुगेको हो। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। हिमालयी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाड़ी क्षेत्रका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। तराईका केही स्थानमा वर्षाको सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाड़ी क्षेत्र, गण्डकी र कर्णालीका पहाड़ी क्षेत्र, लुम्बिनीका तराई क्षेत्रका एक दुई स्थानमा वर्षा भारी हुन सक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण बाढ़ी पहिरो तथा सड़क अवरोधको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। आज सूर्योदय बिहान 5:41 भयो भने सूर्यास्त साँझ 6:19 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। यो प्रसंगसँगै इमे समाचार सकियो। अन्त्यमा मुख्य समाचार एकपटक फेरि। अर्थतन्त्र सुधारको विषयमा प्रधानमन्त्री शाहबाट शीर्ष उद्योगीहरूसँग छलफल। व्यावसायिक सुरक्षा दिलाउने सरकारको प्रयास, उद्योगीहरू उत्साहित। भोटेको सिवाडी प्रभावित परिवारलाई मासिक 15,000 रूपियाँ राहत दिने सरकारको निर्णय। दशैं अघि नै अस्थायी आवास बनाइदिने। 15 महाधिवेशनमा भाग लिनबाट कसैलाई वञ्चित नगरेको कंग्रेस सभापति थापाको स्पष्टीकरण। महाधिवेशन कार्यतालिका स्थगित गर्न कंग्रेसका 25 नेताको अपील। 2052 सालमा गठित त्रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भूमि व्यवस्था मन्त्रालयको निर्णय। अतिक्रमित सार्वजनिक जग्गा एकमुष्ट सरकारको नाममा ल्याइने। 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीमा शुरू हुँदै अमेरिका बाहेक विश्वका ठूला अर्थतन्त्र र शक्ति देशहरू एकै ठाउँमा। र एसएससी प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र युएई भिड्दै विजेताले अर्को वर्ष हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउने। हवस् त, इमेज समाचार अहिलेलाई दिने प्रविधिमा अजयलाई धन्यवाद दिँदै नवीन आज्ञा चाहन्छु। नमस्ते।

0: नेपालमै पहिलो पटक सिद्धार्थ नारी डेबिट कार्डबाट गरिने हरेक ई कमर्स तथा पीओएस कारोबारको 0.1% बराबर रकम सिद्धार्थ ब्याङ्कद्वारा नारी स्वास्थ्यमा टेवा पुर्याउने कार्यहरूमा योगदान गरिनेछ। आउनुहोस्, यो नवीनतम यात्रामा जोडिनुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: साउजी, यो सामान प्याक गरिदिनुहोस् न।
2: हस्, ल लिनुहोस्।
1: प्लिज, नो प्लास्टिक। मसँग कपडाको झोला छ नि, प्लास्टिक फ्री गर्नुपर्छ के। QR दिनुस् न, पे गरौँ।
2: हस्, थ्याङ्क यू।
1: तपाईँ हामी मिलेर हो के प्रकृति संरक्षण गर्ने। म सम्पूर्ण आर्थिक कारोबार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
2: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
1: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाट खाता खुल्छ अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
2: गजब भइरहेछ त।
1: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ। यो पो झन् गजब छ त।
2: वाउ, कस्तो राम्रो।
1: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौँ, जिम्मेवार बनौँ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।

नमस्कार, एमी समाचारमा स्वागत छ। म नवीना निरौला। सुरुमा मुख्य समाचार। अर्थतन्त्र सुधारको विषयमा प्रधानमन्त्री शाहबाट शीर्ष उद्योगीहरूसँग छलफल। व्यावसायिक सुरक्षा दिलाउने सरकारको प्रयास, उद्योगीहरू उत्साहित। भोटेको सिबाडी प्रभावित परिवारलाई मासिक 15,000 रुपियाँ राहत दिने सरकारको निर्णय। दशैं अघि नै अस्थायी आवास बनाइदिने। विश्व प्राथमिक उपचार दिवस आज मनाइँदै आपतकालीन अवस्थामा ज्यान जोगाउन प्राथमिक उपचारको पहुँच र तालिम विस्तार गर्नुपर्ने आवश्यकता। अठारौं ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीमा शुरू हुँदै अमेरिका बाहेक विश्वका ठूला अर्थतन्त्र र शक्ति देशहरू एकै ठाउँमा। र एसएससी प्रिमियर कप क्रिकेटमा नेपाल र युएको फाइनल खेल शुरू। विजेताले अर्को वर्ष हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउने।

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, तिनकुनी काठमाडौँ, टोल फ्री नम्बर 1-66-00-100-66।
1: समाचार विस्तारमा। प्रधानमन्त्री बालिन्द्र शाहले देशका शीर्ष उद्योगी व्यवसायीहरूसँग लामो छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा देशको अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधार लगायतका विषयमा हिजो छलफल भएको हो। छलफलमा उद्योगीहरू विनोद चौधरी, पवन कल्याण, चन्द्र ढकाल, उमेश श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री शाहसँगको छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष ढकालले छलफल निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन, पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यको तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको ढकालले बताउनु भयो।
2: यो चाहिँ जस्तो इन्भेस्टमेन्ट सहज हिसाबले चाहिँ इन्भेस्टमेन्ट हुन्छ र रोजगारी चाहिँ सृजना हुन्छ, पूर्वाधार चाहिँ बन्छ, धेरैभन्दा धेरै चाहिँ ट्याक्सहरू चाहिँ भन्नाले कलेक्सन हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूको सुझाव के छ भनेर समय प्रधानमन्त्रीले चाहिँ भन्नाले चाहिँ सोध्नुभयो। निजी क्षेत्रको लगानी र भन्नाले निजी क्षेत्रले प्रवर्धन गर्ने हरेक व्यावसायिक एक्टिभिटीहरूमा चाहिँ हामी भन्नाले निजी क्षेत्रको तर्फबाट राख्यौँ। उहाँले एकदमै पोजिटिभ हिसाबमा चाहिँ यो सबै इस्युहरू जुन हामीले चाहिँ राख्यौँ त्यसमा चाहिँ सरकारले यो इस्युहरू चाहिँ भन्नाले हामी चाहिँ सर्ट आउट चाहिँ गर्छौँ, हामी चाहिँ सहज हिसाबले सर्ट आउट गर्छौँ भनेर वास्तवमा चाहिँ सुमान प्रधानमन्त्रीले चाहिँ भन्नुभयो।
1: छलफलको संयोजन गर्नुभएकी राज्यसभा सांसद विदुषी राणाले नेपालीहरूले पहिले नेपालमा लगानी गर्नुपर्ने प्रधानमन्त्री शाहको स्पष्ट धारणा रहेको भन्दै विदेशी लगानी ल्याउने कुरा त्यसपछि मात्रै हो भन्नुभएको जानकारी दिनुभयो। व्यवसायीहरूले राज्यका अनुसन्धान निकायहरूबाट हुने अनावश्यक धरपकड र कानूनी त्रासका कारण समग्र निजी क्षेत्रको मनोबल खस्किएको गुनासो गरेकोमा प्रधानमन्त्री शाहले सुरक्षाको पूर्ण ग्यारेन्टी सरकारले लिने बताउनु भएको थियो।
3: ट्रिट गर्नुको लागि चाहिँ उद्योगहरूलाई चाहिँ कसरी कन्ड्युसिभ इन्भाइरोमेन्ट बनाउनु, कसरी उहाँहरूलाई चाहिँ यहीँ उद्योग खोल्नुहोस्, यहीँ मान्छेले धेरैभन्दा धेरै यहीँ रोजगारी पाओस्, किनभने यहीँ रोजगारी पाएपछि यहीँ राजस्व बढ्नु भयो भने त्यसले गर्दा जुन आज झन्डै यत्रो युवाहरू हरेक दिन देशको जानु परेको अवस्थालाई कसरी रोक्नु, त्यस कारण सामान प्रधानमन्त्रीको चाहिँ मेन कुरा नै देश कसरी बनाउने भन्ने हो नि त। प्राइभेट सेक्टरलाई किनभने प्राइभेट सेक्टर भनेको हेर्नुहोस् देशको इकोनोमीमा 80% योगदान गर्ने भनेको प्राइभेट सेक्टर भनेपछि त्यो प्राइभेट सेक्टरलाई परिचालन कसरी गर्ने, त्यो प्राइभेट सेक्टरको चाहिँ मनोबल कसरी अगाडि बढाउने भन्ने कुराहरू भयो।
1: प्रधानमन्त्री शाहले कसैले डोल्पा, मुगु वा रारा जस्ता विकट ठाउँमा गएर 1 अर्ब रुपियाँसम्म लगानी गरी फ्याक्ट्री वा होटल खोल्ने आँट गर्छ भने त्यहाँसम्म बाटो, पुल र बिजुली पुर्याउने सम्पूर्ण जिम्मा सरकारले लिने आश्वासन दिनुभएको पनि छलफलका सहभागीहरूले बताएका छन्। नेपाली विद्यार्थी र पुँजीको विदेश पलायन रोक्न नेपालमै गुणस्तरीय मेडिकल र नर्सिङ कलेजहरूको सिट संख्या बढाउनु पर्ने, विश्वस्तरीय विश्वविद्यालय र अस्पतालहरू नेपालमै स्थापना गर्न सहजीकरण गर्नुपर्ने तथा कृषिलाई औद्योगिकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको बताइएको छ। सरकारले भदौ 10 गते भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूलाई मासिक प्रति परिवार 15,000 रुपियाँका दरले राहत उपलब्ध गराउने भएको छ। बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 7,570 निजी घरहरूमा क्षति पुगेको भन्दै सरकारले उनीहरूलाई आर्थिक सहायता दिने निर्णय गरेको हो। 4 जनासम्मको परिवारलाई मासिक 15,000 रुपियाँ र 4 जनाभन्दा धेरै भए त्यसमा प्रति व्यक्ति 2,000 थपेर राहत उपलब्ध गराउने निर्णय मन्त्री परिषदको बैठकले गरेको हो। सरकारले बाढी पीडितहरूलाई दशैं अघि नै अस्थायी आवास बनाइदिने तयारी समेत गरेको छ। प्रभावित 5 जिल्लाका 15 स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3,026 घरमा क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले बाढीबाट भएको भौतिक पूर्वाधार पुनर्निर्माणका लागि 7.5 खर्ब बढी लाग्ने अनुमान गरेको छ। भोटेकोसी र त्रिशुली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका करिब 1.5 लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बागमती प्रदेश सरकार र सरकारका विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा प्रभावित जनसङ्ख्याको आकलन गरिएको जानकारी दिनुभयो। प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जना झाडा पखाला लागेको भेटिएको पनि उहाँले बताउनु भयो। अन्य स्वास्थ्य समस्या पनि देखा नपरेको उहाँको भनाइ छ।
4: देखिएको छ, कलेरा चाहिँ देखिएको छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले। किन भन्दाखेरि अघि मैले त्यो च्यालेन्जेस र अब हुनुपर्ने कुरामा पनि त्यही नै राखेको छु। अब हजुरहरूलाई भन्नुपर्दा यो स्वास्थ्य मन्त्रालयबाट निर्माण हुने घरहरू कस्तो भौगोलिक अवस्थामा ठाउँमा बन्छन् र कस्तो बन्छन् भनेर क्लाइमेट रेजिलियन्ट कन्स्ट्रक्सन भन्ने कुरा आएको छ, त्यो सिस्टम सुरु भएको छ हजुर अहिले, जसले गर्दाखेरि तापक्रम धेरै भएको ठाउँमा बनाउँदाखेरिको घर र चिसोमा बन्ने घरमा चाहिँ केही फरक आउने गरी काम गर्नुभएको छ।
1: छलफलपछि समितिले बाढीबाट प्रभावित नागरिकलाई प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई निर्देशन दिएको थियो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले कुनै पनि नेतालाई पार्टीको 15 महाधिवेशनमा भाग लिनबाट वञ्चित नगरिएको दावी गर्नुभएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने जिकिर गर्नुभयो। महाधिवेशन निर्धारित कार्यतालिका अनुसार नै सम्पन्न हुने दावी गर्दै थापाले असोज 4 गतेदेखि महाधिवेशन प्रक्रिया सुरु हुने र 16 गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया प्रारम्भ हुने बताउनु
5: भयो। पार्टीको अधिवेशन प्रारम्भ गर्नुपर्नेछ। असोजको 3 र 4 गतेबाट नेपाली कङ्ग्रेस पार्टीको वडा अधिवेशन प्रारम्भ हुन्छ। हामी असोजको 16 गतेबाट पार्टीको यो महाधिवेशनको प्रक्रिया हाम्रो केन्द्रीय महाधिवेशन यसमा हुन्छ। यसका बारेमा यो तिथि मिथि यहीँ कहीँ कतै सर्छ कि फेरि चाहिँ यो अधिवेशनहरू तलमाथि हुन्छ कि भन्ने बारेमा केही केही साथीहरूले यसो अलमलहरू राख्नुभएको मैले पाएँ। हामी संविधानले पनि बाँधिएका छौँ, पार्टीको विधानले पनि बाँधिएका छौँ, अहिलेको सम्मानित अदालतको फैसलाले पनि बाँधिएका छौँ। यो एक दिन पनि एक घन्टा पनि यसको तिथिमिति तलमाथि सर्दैन।
1: महाधिवेशनले पार्टीभित्रको विषय व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुनस्थापित गर्नु कङ्ग्रेसको मुख्य चुनौती रहेको बताउनुभयो। नेपाली कङ्ग्रेसका 25 नेताहरूले महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे लगायतका नेताहरूले दुवै पक्षले आह्वान गरेको 15 महाधिवेशनको कार्यतालिका स्थगित गरेर निर्णायक वार्ता गर्न आग्रह गरेका हुन्। पार्टी सभापतिका रूपमा दुवै पक्षबाट जारी गरिएको 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न सभापति गगन थापासँग अपील गरिएको केन्द्रीय सदस्य नयन सिंह महरले जानकारी दिनुभयो। यस्तो आह्वान गर्नेहरूमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, निवर्तमान केन्द्रीय सदस्य तथा गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, श्याम घिमिरे, जीवनबहादुर साई, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नयन सिंह महर लगायत रहेका छन्। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन पेश भएका छन्। लामो विवादपछि कार्यदलको हिजो बसेको बैठकमा पार्टी उपाध्यक्ष एवं कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन पेश भएका हुन्। कार्यदलले दुवै प्रतिवेदन अध्ययन गरी एकीकृत प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा पेश गर्ने निर्णय गरेको एमाले प्रवक्ता लेखराज भट्टले जानकारी दिनुभयो। कार्यदलका सदस्यहरूले दुवै प्रतिवेदन प्राप्त गरेको उहाँको भनाइ छ।
6: कार्यदलमा भएका सबैको हातमा दुईटै प्रतिवेदन नपरेकोले अब आज चाहिँ दुईटै प्रतिवेदन चाहिँ हातमा परेछ। आज र भोलि अध्ययन गर्ने र भोलिबाट पर्सिबाट चाहिँ यो प्रतिवेदनलाई एकरूपता दिएर एकीकृत प्रतिवेदन ल्याउने र सचिवालयमा लैजाने भन्ने निर्णय भयो र आज चाहिँ त्यस्तो सुझावहरू अन्य केही त्यसमा बोल्ने कुरो कसैको थिएन।
1: भट्टले महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने प्रस्ताव नरहेको दावी समेत गर्नुभयो। महासचिवको प्रतिवेदनमा समीक्षा तथा कार्यदलमा आएका सुझाव समेटिएको जिकिर भट्टको छ। तर महासचिव पोखरेलको प्रतिवेदनमा अध्यक्ष ओलीले नेतृत्वबाट विदा लिनुपर्ने विषयमा सबै प्रदेश सुझाव आएको जिकिर गर्नुभएको छ। नर्विक अस्पतालबाट सेवा विस्तारको महत्वाकांक्षी खाका सार्वजनिक, 50 सय सिटी अस्पताल र क्यान्सर संस्थान स्थापना गर्ने योजना। र बन्द भएका सरकारी उद्योगहरूलाई ठिकठाक पारेर निजी क्षेत्रलाई नै सञ्चालन गर्न दिने आफ्नो आश्वासन। बाढी प्रभावित व्यवसायलाई 5 वर्ष कर छुट दिन निजी क्षेत्रको माग।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: ब्रेकपछि पुरा स्वागत छ। आज विश्व प्राथमिक उपचार दिवस मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ। प्राथमिक उपचार सम्बन्धी ज्ञान र सिप मार्फत आपतकालीन स्वास्थ्यमा ज्यान जोगाउने उद्देश्यले सन् 2000 अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रेसेन्ट महासङ्घको पहलमा दिवस मनाउन थालिएको हो। नेपालमा पनि प्राथमिक उपचारको पहुँच र तालिमलाई गाउँ गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरूले बताउँदै आएका छन्। घाउ वा रक्तस्राव भए तत्काल प्राथमिक उपचार गर्ने, जनावरले टोकेमा साबुन पानीले सफा गरी स्वास्थ्य संस्थासम्म लैजाने तथा अचेत अवस्थामा आवश्यक परे सिपिआर सुरु गर्ने जस्ता आधारभूत सेपले आपतकालीन अवस्थामा जीवन जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ। दिवसका अवसरमा सर्वसाधारणलाई प्राथमिक उपचार सम्बन्धी जीवन रक्षक सेप सिक्न र अरूलाई पनि सिकाउन आग्रह गरिएको छ। सरकारी तथा सार्वजनिक जग्गा एवं छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगले 31 वर्ष अघि औल्याएको अतिक्रमित सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय भएको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रावल आयोगको प्रतिवेदन 2052 औल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो। मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको हो। उक्त प्रतिवेदनका आधारमा मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा खुसाएको पनि उल्लेख भएका किताहरूबाट खुसेको भनिएको क्षेत्रफल एकमुष्ट रूपमा कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो। यसै गरी प्रतिवेदनमा पुरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका किताहरूको समेत एकमुष्ट रूपमा निर्णय गरी नेपाल सरकार सरकारी तथा सार्वजनिक रूपमै कायम गर्ने निर्णय समेत भएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन भएका कञ्चनपुरका 26 मजदुरको अवस्था अझै अज्ञात छ। विपद कटेको लामो समय बितिसक्दा पनि आफ्ना मान्छेको अत्तोपत्तो नपाउँदा परिवारजन गहिरो पीडा र अन्योलमा परेका छन्। विपत्ताको खोजी र पहिचानका लागि आफन्तहरूले डिएनए नमुना समेत बुझाइसकेका छन्, तर उनीहरूको प्रतीक्षा अझै सकिएको छैन।
2: कञ्चनपुरको बेलौरी नगरपालिका 5 का 31 वर्षीय खुसीराम चौधरी र उहाँका 32 वर्षीय भतिजा प्रकाश चौधरी एउटै परिवारका यी दुई सदस्य 4 वर्षदेखि रसुवाको स्याप्रुबेसी स्थित लाङटाङ जलविद्युत आयोजनामा मजदुरी गर्दै आएका थिए। भदौ 9 गते राति परिवारसँग अन्तिम पटक फोनमा कुराकानी भएको थियो। भोटेकोसीमा अकल्पनीय बाढी आएपछि उनीहरू एकाएक सम्पर्कविहीन बने। उनीहरूसँगै बेलौरी 3 पडाउका रामचन्द्र चौधरी पनि सोही आयोजनाबाट बेपत्ता हुनुहुन्छ। कञ्चनपुरका कुल 26 जनाको अवस्था अहिलेसम्म अज्ञात छ। घरको मूल कमाउ सदस्य नै बेपत्ता भएपछि अहिले परिवारमा बिचल्ली भएको छ। आफ्ना मान्छेको खोजीका लागि परिवारका सदस्यहरू घटनास्थल रसुवासम्मै पुगे, तर न जीवित भेटे न त शव पाउन नै सके। रित्तोहात घर फर्किएका उनीहरू अहिले डिएनए परीक्षणको रिपोर्ट र सरकारको आधिकारिक सूचनाको बाटो हेरिरहेका छन्।
3: उहाँले नै मजदुरी गरेर हामीलाई पाल्नुहुन्थ्यो, अब के गर्ने कसो गर्ने? यति सानो बच्चा छ, उहाँलाई कसरी पढाउने कसरी हुर्काउने? प्रदेश सरकारले पनि हेर्नु पर्यो, अब स्थानीय सरकारले पनि किटो सास किटो लास चाहियो, अब हामीले पनि ढुक्क हुन्छ नि।
2: दिन ढल्किँदै जाँदा परिवारको प्रतीक्षा झन पीडादायी र बोझिलो बन्दै गएको छ। आफन्त जीवित छन् कि छैनन् भन्ने यकिन नहुँदा काजक्रिया गर्ने कि पर्खिएर बस्ने भन्ने अन्यलमा परिवारका सदस्यहरू तडपिरहेका छन्।
3: मेरो 3-3 वटा बच्चा छन्, सरकारले जसरी पनि मेरो बाल बच्चाहरूको भविष्यबारे अलि ध्यान केन्द्रित गरिदिनु होला। मजदुरी गरेर खाने हामी 4-5 कट्ठा जग्गामा के हुन्छ? अब बुवा नभएपछि आमा एक्लैले के गर्न सक्छिन्? जसरी भए पनि सरकारले हाम्रो यो कुरालाई सुनवाई गरिदिनु होला भन्न चाहन्छु।
2: घरको आर्थिक जग मानिएका युवाहरू नै बेपत्ता भएपछि परिवारको दैनिकी र भरण पोषण ठप्प बनेको छ। उनीहरूले राज्यसँग आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न र बिचल्लीमा परेका परिवारलाई राहत तथा जीविकोपार्जनको व्यवस्था गर्न माग गरेका छन्।
4: अब अरू केही नभए पनि सर, अब हामीहरू किसानी होइन किसान, अनि त्यसमा बच्चाहरू छन् तिनीहरूको पढाइ होस् सरकारले गरिदिए पनि, धेरै नसके पनि 10-12 सरकारले पढाइदिएपछि अनि रात जे जति सक्छन् सरकारले हामीलाई मात्र दिने होइन, त्यत्रो मान्छेहरू बगिया छन् तिनीहरूलाई पनि दिनुपर्छ उनीहरूको, हामीलाई मात्र चाहियो भनेर हाम्रो पनि त्यो केही छैन सर, जति दिन्छन् त्यति नै हाम्रो हामीलाई पनि दिनु पर्यो भनेर भनेको त्यही मात्र हो सर।
2: सम्पर्कविहीन भएकाहरूको आधिकारिक अवस्था सार्वजनिक नहुँदा कञ्चनपुरका 26 परिवार अहिले शोक, अन्यल र अभावको त्रिवेणीमा पिसिएका छन्। उनीहरू केवल एउटै जवाबको पर्खाइमा छन्, हाम्रा आफन्त कहाँ छन्। इमेज समाचारका लागि प्रकाश भट्ट, कञ्चनपुर।
1: सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिर बबिता पासवानले बच्चा जन्माएको भिडियो सार्वजनिक सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले एकजना डाक्टर सहित 6 कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ। गजेन्द्र नारायण सिंह अस्पताल परिसरको मूल गेट बाहिरै बिहिबार पासवानले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि उक्त समयमा ड्युटीमा रहेका कर्मचारीलाई निष्कासन गरिएको हो। उक्त घटनाका सम्बन्धमा अस्पताल प्रशासन तथा अन्य निकायहरूबाट छानबिन समिति गठन गरिएको छ। घटनाको छानबिनका लागि गठित समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म र अर्को नभएसम्मका लागि उनीहरूलाई जिम्मेवारीबाट हटाइएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रणजित कुमार झाले जानकारी दिनुभयो। अब आर्थिक समाचार। नर्विक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजले 6 वार्षिक साधारण सभा सम्पन्न गर्दै स्वास्थ्य सेवा विस्तारका महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। नर्विकले आगामी आर्थिक वर्षभित्र निर्माणाधीन अस्पताल भवन सम्पन्न गरी सेवा विस्तार गर्ने योजना बनाएको छ। साथै 50,000 नर्विक सिटी हस्पिटल सञ्चालनमा ल्याउने र एकीकृत क्यान्सर संस्थान स्थापना गर्ने योजना पनि अघि सारेको छ। क्यान्सर संस्थानका लागि करिब 3 रुपियाँ लगानी अनुमान गरिएको छ। नर्विकले घरमै स्वास्थ्य सेवा पुर्याउन नर्विक एट होम सेवा पनि सुरु गर्ने जनाएको छ। साधारण सभाले आर्थिक वर्ष 2082-83 मुनाफाबाट 20% बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। वार्षिक प्रतिवेदन अनुसार सो वर्ष नर्विकले फार्मेसी सहित 3,47 करोड रुपियाँभन्दा बढी आमदानी र 47,85 करोड रुपियाँभन्दा बढी खोद नाफा गरेको जनाएको छ। विपद विज्ञ प्रवीण मान सिंहले नेपाल जस्ता जलवायुजन्य विपदको उच्च जोखिममा रहेका मुलुकले जलवायु न्यायका लागि विद्यमान अन्तर्राष्ट्रिय कानुनी तथा नीतिगत व्यवस्थालाई आधार बनाउनु पर्ने बताउनु भएको छ। संसदको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले विपद सम्बन्धी अन्तर्राष्ट्रिय सञ्चित सम्झौताका आधारमा जलवायु न्याय तथा क्षतिपूर्ति दावी गर्नुपर्ने बताउनु भएको हो। उहाँका अनुसार जलवायु न्यायको छुट्टै स्पष्ट अन्तर्राष्ट्रिय कानुनी दस्तावेज नभए पनि जलवायु परिवर्तन र विपद सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौतामा रहेका व्यवस्थालाई आधार बनाएर न्याय, क्षतिपूर्ति र आर्थिक सहयोगको दावी गर्न सकिन्छ। यसका लागि पीडक राष्ट्र भने पहिचान गर्नुपर्ने उहाँको भनाइ छ। संयुक्त राष्ट्रसङ्घीय महासन्धिको धारा 4 अनुसार नेपालले विकसित राष्ट्रहरूसँग जलवायु न्यायको मुद्दा उठाउन सक्ने बताउनुभयो। महासन्धिको धारा 4 विकसित राष्ट्रले हरित गृह ग्यास उत्सर्जन घटाउनुपर्ने तथा विकासोन्मुख मुलुकलाई जलवायु परिवर्तनसँग जुझ्न नयाँ र थप आर्थिक स्रोत उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको उहाँको भनाइ छ।
5: जिम्मेवारी हो है भन्ने खालको अवधारणालाई चाहिँ आर्टिकल 4 चाहिँ बोलेको छ भनेपछि विकसित राष्ट्रहरूले चाहिँ के गर्ने भन्ने कुरा कितान पनि त्यसमा चाहिँ गरेको छ। फेरि विकसित राष्ट्रहरूको चाहिँ त्यसमा चाहिँ एउटा सूची चाहिँ अनुसूची बनाएर चाहिँ यी राष्ट्रहरूकोले चाहिँ यो जलवायु परिवर्तनको कारण जुन समस्या आएको उनीहरूको जिम्मेवारी चाहिँ यो हुनेछ भन्ने खालको चाहिँ छ। त्यो विकसित राष्ट्रहरू भनेको अमेरिका, युरोपियन राष्ट्र लगायतका विकसित राष्ट्रहरूको चाहिँ अनुसूची चाहिँ रहेको छ।
1: उहाँले जलवायु परिवर्तन सम्बन्धी विषयमा अन्तर्राष्ट्रिय अदालतबाट आएको पछिल्लो एडभाइजरी ओपिनियन पनि नेपालका लागि महत्वपूर्ण कानूनी आधार बन्न सक्ने बताउनुभयो। उक्त रायलाई आधार बनाएर जलवायुजन्य हानि तथा नोक्सानीका विषयमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो दावी थप बलियो बनाउन सक्ने उहाँको भनाइ छ। अर्थमन्त्री डाक्टर स्वर्णिम अग्रेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउने नभई सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनुभयो। गोरखाली रबर उद्योग, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 उद्योगको विस्तृत मूल्याङ्कन डिडिए गरिएको पनि उहाँले जानकारी दिनुभयो। तर उद्योग निजी क्षेत्रलाई दिनु अघि लामो समयदेखि थुप्रिएको ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो।
6: डिडिएको निष्कर्ष अनुरूप हामी सरकारी जग्गा सरकारी स्वामित्वमा केही थप घट होला, तर यो नेपाली जनताको जुन चाहिँ स्वामित्वमा रहेको जग्गाका कुराहरूसँग पुरै 48 ठुलो विवाद पनि आयो, त्यसलाई हामी छुँदैनौँ। तर निजी क्षेत्रलाई नै अपरेसनल लिजमा चाहिँ चलाउन सक्छु भनेर आउनेहरूलाई दिने वातावरण बनाउँदैछौँ। तर त्यसको त्योभन्दा अगावै दशकौँसम्म ऋण, ब्याज, सावा यो सबले थिचेर बसिएका धेरै आर्थिक दायित्वहरूलाई फरफारक गर्नुपर्नेछ र त्यतातिर हामीले चाहिँ अहिले एकदमै ठुलो मेहनत लगाएका छौँ।
1: कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पोटेकोसी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई 5 कर तथा गैर कर छुटसहित विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गर्नुभयो। बाढीबाट पूर्ण तथा आंशिक रूपमा क्षति भएका उद्योग तथा व्यवसायलाई पुनरुत्थान गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने उहाँको भनाइ थियो।
7: को कारण चाहिँ नि गन्तव्य नपुग्ने नष्ट भएकोमा भन्सार कार्यालयमा बुझाइएको राजस्व रकम समायोजन गर्नेको लागि उच्च वस्तु आयात गर्न समय सीमा न्यूनतम 1 हुनुपर्ने पर्ने क्षति भएको वस्तु आयात नगरे पनि तिरेको राजस्व फिर्ता हुनुपर्ने, नष्ट भएको प्लान्ट मेसिनरी यन्त्र उपकरणको पैठारीमा समेत भन्सार बिन्दुमा लिए सबै प्रकारका कर छुट कर महसुलमा छुट दिने र मर्मतको लागि मुलुक बाहिर लगी मर्मत पश्चात चाहिँ आयात गर्दा लाग्ने महसुल पनि छुट हुने व्यवस्था गरिनुपर्ने।
1: यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले उद्योग सञ्चालनसँग सम्बन्धित कानून नियम एक आपसमा बाझिएका कारण व्यवसायको लागत र अनिश्चितता बढेको बताउनुभयो। पुराना र अप्रासङ्गिक कानून खारेज तथा संशोधन गर्न उहाँले अर्थमन्त्री वाक्यलाई
8: उद्योग सञ्चालनसँग सम्बन्धित धेरै कानून नियम र प्रक्रियाहरू छन्। कति कानून पुराना छन्, कति एक आपसमा बाझिएका छन् र कतिपयले व्यवसायका लागत र अनिश्चितता बढाएका छन्। सिएनआईले लामो समयदेखि यस्तो रेगुलेटरी बर्डन घटाउन आउटडेटेड लजहरू सुधार गर्न आवाज उठाउँदै आएको छ। सिएनआईले विगतमा पनि पुराना र अप्रासङ्गिक आर्थिक कानुन खारेज र संशोधनको विस्तृत सुझाव दिँदै आएको छ। पछिल्लो समय सरकारले पुराना कानुन खारेज तथा सुधारतर्फ अघि बढाएको कदम सकारात्मक छ। सिएनआईले सेक्युरिटी अफ पेमेन्ट एक्ट, एन्टिसिपेटरी बेल सम्बन्धित व्यवस्था तथा कर्पोरेट लजको डिक्रिमिनलाइजेसन जस्ता विषयलाई पनि प्राथमिकता साथ उठाउँदै आएको छ।
1: कार्यक्रममा अर्थमन्त्री वाग्लेले मुलुकलाई एफएटिएफको ग्रे लिस्टबाट निकाल्न भर मजदुर प्रयास भइरहेको जानकारी पनि दिनुभयो। साउदी अरबको एउटा महत्वपूर्ण तेल पाइपलाइनमा क्षेत्रीयस्त्रबाट आक्रमण, तेल आपूर्ति प्रणालीमा उच्च सावधानी र नेपाल भलिबल लिगको पहिलो संस्करणको उपाधि भिडन्त आज त्रिपुरेश्वर स्थित कवर्ड हलमा अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज भेट्ने।

0: आफ्नो उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।
2: दृढ विश्वास सहित सफलताको सिँढी चढ्दै अघि बढ्दै युनाइटेड अजोर इन्सुरेन्स हजुरको उद्यमशील ऊर्जा र लगानी गर्ने अठोटलाई थप प्रोत्साहित गर्दछ, किनकि भोलि यहाँमाथि आइपर्ने जोखिममा हामी दरिलो काँध थाप्नेछौ। घर होस् या व्यापार व्यवसाय, उद्योग होस् वा मोटर गाडी, कृषि तथा पशुपालन होस् वा ठेक्का पट्टा, रोगको उपचार होस् वा दुर्घटना, हरेक क्षेत्र हर पल निर्धक्क भई अघि बढ्नुहोस्। यस्ता सबै जोखिम वहन गर्ने बलियो दरिलो भरपर्दो संस्थासँग सम्बन्ध गाँच्नुहोस्। युनाइटेड अजोर इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट।
3: अब अन्तर्राष्ट्रिय समाचार। 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीमा सुरु हुँदैछ। ब्रिक्सको वर्तमान अध्यक्ष देशको हैसियतले भारतले दुई दिने शिखर सम्मेलन आयोजना गरेको हो। सम्मेलनका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी जिनपिङ लगायतका नेता दिल्ली पुगिसक्नु भएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियन पनि सम्मेलनमा सहभागी हुनुहुनेछ। एकातिर रुस युक्रेन युद्ध र अर्कोतर्फ अमेरिका इरान युद्धका बीच भारतमा हुने शीर्ष नेताहरूको जमघटलाई निकै चासो र महत्वका साथ हेरिएको छ। चीन, भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिकाको अग्रसरतामा स्थापना गरिएको बहुराष्ट्रिय फोरम ब्रिक्समा अहिले 11 देश पूर्ण सदस्यको रूपमा आबद्ध छन्। यसपटकको ब्रिक्स सम्मेलनमा साउदी अरेबिया अतिथिको रूपमा सहभागी हुँदैछ। अमेरिकामा सेप्टेम्बर 11 को आतंकवादी हमलाको 25 स्मृति दिवस मनाइएको छ। सन् 2001 सेप्टेम्बर 11 अपहरण गरिएका विमानहरू न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टर, पेन्टागन र पेन्सिल्भेनियामा दुर्घटनाग्रस्त हुँदा करिब 3,000 मानिसको मृत्यु भएको थियो। 25 वर्षपछि आयोजित स्मृति समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागनमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। न्युयोर्कमा उपराष्ट्रपति जेरी भान्ससँगै पूर्व राष्ट्रपतिहरू जर्ज डब्ल्यू बुश, जो बाइडेन, बराक ओबामा र बिल क्लिन्टन सहभागी हुनुहुन्थ्यो। समारोहमा मृतकहरूको नाम पढ्नुका साथै हमलाको समय अनुसार मौन धारण गरिएको थियो। राष्ट्रपति ट्रम्पले पीडितहरूको सम्झनामा हामी कहिले बिर्सने छैनौँ भन्दै आतंकवाद विरुद्धको अमेरिकी प्रतिबद्धता दोहोर्याउनु भयो। पेन्सिल्भेनियाको स्यान्डलिनभिलमा पनि पीडितको सम्झनामा छुट्टै कार्यक्रम आयोजना गरिएको थियो। सेप्टेम्बर 11 को घटनामा अल कायदाका नेता ओसामा बिन लादेनलाई दोषी ठहर्याउँदै अमेरिकाले अक्टोबर 7 तारिकमा अफगानिस्तानमा तालिबान शासक र अल कायदा विरुद्ध भीषण कारवाही थालेको थियो। सन् 2011 को मे 2 तारिकमा पाकिस्तानको अबोटाबादमा एउटा घरमा लुकेर बसेको अवस्थामा अमेरिकी सेनाको कारवाहीमा बिन लादेन मारिएका थिए। साउदी अरबको एउटा महत्त्वपूर्ण तेल पाइपलाइनमा क्षेप्यास्त्रबाट आक्रमण भएको छ। आक्रमणपछि पाइपलाइनसँग जोडिएका केही क्षेत्रमा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। घटनामा केही पम्पिङ स्टेसन समेत प्रभावित भएको बताइएको छ। अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणमा ड्रोन वा अन्य हवाई क्षेप्यास्त्र प्रयोग भएको हुन सक्ने आशंका गरिएको छ। आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। घटनापछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै साउदी अधिकारीहरूले तेल आपूर्ति प्रणालीमा आवश्यक सावधानी अपनाएका छन्। आक्रमणबाट तेल उत्पादन र विश्व बजारमा यसको आपूर्तिमा कस्तो प्रभाव पर्छ भन्ने बारे अहिले नै स्पष्ट भइसकेको छैन। यमनमा सक्रिय हुथी विद्रोही वा इरानबाट आक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ। अब खेल समाचार।

एसएससी प्रिमियम कप क्रिकेटको उपाधिका लागि अहिले नेपाल र युएई भिडिरहेका छन्। मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा आज नेपालले टस जितेर पहिले ब्याटिङ गरेको छ। एसोसिएट क्रिकेटको सबैभन्दा महत्त्वपूर्ण खेलको उपाधि विजेता टोली सन् 2027 एसिया कपका लागि छनौट हुनेछ। प्रतियोगितामा युएई आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनल पुगेको छ। अर्कोतर्फ समचरणको अन्तिम खेलमा हङकङसँग हार बेहोरे पनि नेपालले समूह विजेताको रूपमा सेमी फाइनलमा स्थान बनाएको थियो। सेमी फाइनलमा पनि ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनल पुगेको हो। नेपाल भलिबल लिगको पहिलो संस्करणको उपाधिका लागि आज अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराजबीच फाइनल भिडन्त हुँदैछ। लिग चरणमा शीर्ष स्थान हासिल गर्दै अन्नपूर्ण सोझै फाइनल पुगेको थियो। कर्णालीले भने प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लिग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा हराएको थियो। त्यसैले आजको फाइनलमा अन्नपूर्ण पुरानो हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यमा हुनेछ भने कर्णाली सोही लयलाई निरन्तरता दिँदै ऐतिहासिक च्याम्पियन बन्ने दाउमा छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने फाइनल खेलले नेपालमा पहिलोपटक आयोजना भएको पुरुष फ्रेन्चाइज भलिबल लिग एनभिएलको पहिलो च्याम्पियनको टुङ्गो लगाउनेछ। प्रतियोगितामा काठमाडौँ, सगरमाथा, अन्नपूर्ण, कर्णाली, खप्तड र मधेस सहभागी थिए। अब मौसम सम्बन्धी जानकारी।

0: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। हिमालय क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाड़ी क्षेत्रका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। तराईका केही स्थानमा वर्षाको सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाड़ी क्षेत्र, गण्डकी र कर्णालीका पहाड़ी क्षेत्र, लुम्बिनीका तराई क्षेत्रका एक दुई स्थानमा वर्षा भारी हुन सक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण बाढ़ी पहिरो तथा सड़क अवरोधको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। आज सूर्योदय बिहान 5:41 भयो भने सूर्यास्त साँझ 6:19 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना छ।
1: अब अन्त्यमा मुख्य समाचार एकपटक फेरि। अर्थतन्त्र सुधारको विषयमा प्रधानमन्त्री शाहबाट शीर्ष उद्योगीहरूसँग छलफल। व्यावसायिक सुरक्षा दिलाउने सरकारको प्रयास, उद्योगीहरू उत्साहित। कोटेको सिबाडी प्रभावित परिवारलाई मासिक 15,000 रुपियाँ राहत दिने सरकारको निर्णय। दशैं अगाडि नै अस्थायी आवास बनाउने तयारी। विश्व प्राथमिक उपचार दिवस आज मनाइँदै आपतकालीन अवस्थामा ज्यान जोगाउन प्राथमिक उपचारको पहुँच र तालिम विस्तार गर्नुपर्ने आवश्यकता। अठारौं ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीमा शुरू हुँदै अमेरिका बाहेक विश्वका ठूला अर्थतन्त्र र शक्ति देशहरू एकै ठाउँमा। र एसएससी प्रिमियर कप क्रिकेटमा नेपाल र युएईको फाइनल खेल शुरू। विजेताले अर्को वर्ष हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउने। हाउस टाइम समाचार अहिलेलाई सकियो। थप समाचारका लागि तपाईँले हाम्रो वेबसाइट imageskhabar.com हेर्न सक्नुहुनेछ।

0: Image FM 97.9. Studio Time. अहिले 8 बजेको छ.
1: Artist of the month.

जब म 50 वर्ष पुग्दै थिएँ त्यति बेला चाहिँ मैले अब काठमाडौँ आएर विभिन्न किसिमका सङ्घर्षहरू गरेँ। तब मैले चाहिँ अब एउटा यत्रो खालि सधैँ एउटै किसिमको सङ्घर्ष भनेर चाहिँ मैले चाहिँ अब 50 वर्षमा चाहिँ म एउटा राम्रो किसिमको चाहिँ एउटा गोल्डेन जुबली मनाउँछु भनेर मैले सोचेँ क्या। अनि त्यस पछाडि अब आएर चाहिँ मैले अब साथीभाइहरू बोलाउने सेलिब्रेट गर्ने भन्ने सवालमा चाहिँ अनि अब मैले साथीभाइहरूलाई बोलाएर के गर्ने त के भन्ने भनेर अब मैले चाहिँ अब काठमाडौँमा सङ्घर्ष गरेँ, घर बनाएँ, बङ्गलो बनाएँ, मैले गाडी चढेँ, अब ब्याङ्क ब्यालेन्स बनाएँ भनेर भन्दा त त्यो त कुनै तुकै छैन जस्तो लाग्यो। त्यति बेला अब तपाईँको मैले अब यस्ता त सबैको हुँदो रहेछ भन्ने किसिमको थाहा पाएँ चाहिँ मसँग चाहिँ वास्तवमा के छ त भन्ने किसिमको मलाई अनुभूति हुँदै गर्दा चाहिँ मैले आफूलाई रित्तो पाएँ। त्यस पछाडि मैले चाहिँ आफूलाई आफैले खोज्ने सवालमा चाहिँ गीत सङ्गीत साहित्य ले मात्रै मान्छेको जीवनलाई चाहिँ प्रस्ताउँदो रहेछ भन्ने कुरो अनुभूति भएपछि व्यावसायिक रूपमा चाहिँ मैले 2072 सालदेखि गीत सङ्गीतमा मैले आबद्ध भएर गीतहरू लेख्न थालेँ। जुन गीत मेरो पहिलो गीत थियो, जीवनको दौडमा यात्रा कता गरे धेरै वर आइपुग्दा पो भुमरीमा परे भनेर चाहिँ मैले गाउँबाट सपनाहरू बोकेर आएको थिएँ। छुटेको सपनाहरूलाई चाहिँ मैले त्यहाँदेखि चाहिँ मैले खोज्न थालेर मैले आफूलाई भेटाउन थाले भन्ने मलाई अनुभूति लागेको हुनाले यो घटना मलाई एकदमै जीवनको स्मरणीय लाग्छ।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो सांगीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

0: महिना हो भदौको, अनि साथ इमेज एफएम 97.9 को।
1: शुभ दिन।

0: मेरी आमा देश नेपाल सुन्दाखेरि पनि त्यो मातृत्वको छारी मुनि आनन्दसँग बसेको जस्तो महसुस हुने कि होइन. हिजो भर्खर हामीले बुवाको मुख हेऱ्यौँ, खुसी औँसीमा बुवाको बुवा हुनेहरूले गएर सँगै हुनेहरूले चाहिँ अब सँगै बसेर टाढा हुनेहरूले टाढासम्म गएर अझ धेरै टाढा हुनेहरूलाई फोनमा कुरा गरेर अथवा जसो जे गरे भए पनि हामीले मेरो बुवा भन्ने कुराको चाहिँ महसुस गऱ्यौँ होइन. अब हुन त सधैँ हामी हाम्रो बुवा आमाको त्यो महसुस त हुन्छ नै, किन विशेष दिन चाहियो र पनि कतिले भन्छन् कि त्यही हो, विशेष दिन पनि नहुँदो हो त होइन. बिस्तारै चाहिँ हामीले हाम्रो सम्बन्धको कुरा नै बिर्सिन सक्थ्यौँ होला कि हामी आफ्नो काम आफ्नो जिन्दगी आफ्नो प्रब्लम भनौँ या समस्या भनौँ समाधान भनौँ हरेक कुरामा यति धेरै कन्सन्ट्रेट गरेर यति धेरै उल्झिसकेका छौँ, त्यसमा रुमलिसकेका छौँ कि हाम्रो सानोभन्दा सानो हाम्रो कर्तव्य पनि हामीले बिर्सिसकेका छौँ कि त्यो कुरालाई हामी प्राथमिकता दिँदैनौँ. त्यही माथि आफ्नो बुवा आमा चाहिँ यस्तो हुन्छन् कि केही कुरा पनि नसम्झाउँछन् होइन, तैँले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भन्छन्, न कुनै कुराको अपेक्षा नै धेरै राख्छन्. आफ्नो गाह्रोलाई बिर्सेर आफ्नो छोराछोरीको गाह्रोलाई एकदम माथि राख्छन् र त्यसलाई गाह्रो छ त्यसलाई अप्ठ्यारो छ भनेर हरेक कुरा हरेक व्यवहारलाई पनि यत्तिकै माफ गरिदिन्छन् छोडिदिन्छन्, त्यो सम्झन पनि सम्झिँदैनन् भनौँ न. जबसम्म ती बुवा आमालाई कुनै ठुलो रोगले च्याप्दैन, जबसम्म ती बुवा आमालाई गाह्रो अप्ठ्यारो सिचुएसन हुँदैन, कहिले पनि बुवा आमाले आफ्नो छोराछोरीलाई कुनै पनि दुःख गाह्रो चाहिँ थोपर्ने काम चाहिँ गर्दै गर्दैनन्. यो चाहिँ नि पक्का हो, किनकि हामी पनि बुवा आमा भइसक्यौँ अब त होइन, हामीले बुझिसकेका छौँ कस्तो छन् हाम्रो छोराछोरीलाई, हामी के गर्छौँ, कसरी उनीहरूलाई प्रोटेक्ट गरेर आउँछौँ, कसरी चाहिँ उनीहरूलाई सजिलो होस्, कसरी चाहिँ कहाँबाट चाहिँ नि सहज बनाऊ भनेर हामी अनेक त्यो दौडधुप नै गर्छौँ. हेर्दाखेरि उनीहरूकै लागि नै गरेको जस्तो नै देखिन्छ, गर्छौँ पनि होइन. अब हिजो बुवाको मुख हेऱ्यौँ, अब हिजोको बारेमा धेरैजनाले धेरै कुराहरू भनिसक्नु भएको छ, त्यो हामी भनिराख्दैनौँ. तर अब आज मातृभूमिको कुरा गर्दाखेरि चाहिँ जसको आफ्नो मुवा हुनुहुन्छ, आमा हुनुहुन्छ, जे भन्नुहुन्छ हुनुहुन्छ, उहाँहरूको त्यो भ्यालु कतिको तपाईँले चाहिँ नि गर्नुभएको छ दिनुभएको छ त्यो तपाईँलाई नै थाहा छ होला होइन. तर जसको छैन, खालि आफ्नो मातृभूमिको कुरा गर्दाखेरि पनि म मातृभूमिको काखमा छु जस्तो महसुस हुन्छ भनेपछि आफ्नै आमा आफ्नो साथमा छन् भने उहाँहरूलाई कति धेरै प्रोटेक्टिभ फिल हुन्छ होला, कति सुरक्षित भावना आउँछ होला, कति संसारको सबभन्दा धनी मान्छे छु म जस्तो लाग्छ होला. अब त्यो त हामी भनौँ न कल्पना मात्रै गर्न सक्छौँ जसको बुवामा हुनुहुन्न. तर कति अफसोसको कुरा के छ भने जसको नभइसकेपछि चाहिँ त्यसको भ्यालु बुझेर त्यसको बारेमा बोल्नुहुन्छ कि, र कतिजनाले हुँदाखेरि नै त्यसको भ्यालु फेरि असाध्यै धेरै दिएको पनि हुनुहुन्छ. सबैको आफआफ्नो विचार आफआफ्नो व्यवहार हुन्छ, तर अल्टिमेटली हामीले बुझ्ने कुरा भनेको चाहिँ यही नै हो. जसले हामीलाई यो धरतीमा ल्यायो, जसले यो धरतीले अनेकन कुरा सहेर हामीलाई चाहिँ यहाँ बचाइरहेको छ, बाँच्दिरहेको छ, बुवा आमा र मातृभूमिलाई हामीले त्यसरी पनि जोडेका हौँ, उहाँहरू सबैजनालाई हामीले नमन र हामीले गर्न सक्ने हाम्रो काम कर्तव्य हामीले उहाँहरूलाई दिनुपर्ने माया प्रेम स्नेह देशलाई दिनुपर्ने आफ्नो आमालाई दिनुपर्ने हाम्रो बुवालाई दिनुपर्ने चाहिँ कदापि कहिले पनि त्यसलाई कमी नगरौँ भन्दै कार्यक्रम शुभ दिनमा यहाँलाई धेरै धेरै स्वागत धेरै धेरै अभिवादन. सुन्दै हुनुहुन्छ यो कार्यक्रम इमेज एफएम 979 आठ बजेर 20 मिनट अलमोस्ट गइसकेको छ हाम्रो घडीमा, स्टुडियोको घडीमा चाहिँ अब यहाँ चाहिँ अब 1-2 मिनट अलिकति
1: अलिकति बाँकी नै छ, केही छैन, केही बेर पछि हामी विज्ञापन बजाउँला. तिमीले कति राम्रोसँग देश आमा मातृभूमिको परिभाषा दियो होइन, र हिजो बुवाको मुख हेर्ने दिनलाई पनि सन्दर्भ पनि जोड्यौ. हामीले कुनै एक दिन मनाएर पुग्दैन नि आफ्नो आमा बुवाको मुख हेर्ने, यो त दिनदिनै मनाउनु पर्ने कुरा हो. दिनदिनै हामीले उही खालको सधैँ मिठाई बोकेर जानुपर्छ भन्ने छैन, कुनै विशेष दिनमा मिठाई लैजाउँला अथवा बोलीको मिठास, एक्ज्याक्टली खाने मिठाई भन्दा पनि बोलीको मिठाई अथवा बोलीको मिठास प्रयोग गरेर आफ्ना आमा बुवालाई कुराकानी गर्ने अथवा उहाँहरूसँग गफगाफ गर्ने, यो नै चाहिँ एकदमै राम्रो हुन्छ। मैले अस्ति एउटा यही विषय सन्दर्भसँग सम्बन्धित एउटा म्याटर पनि मैले पाएको थिएँ कि, हाम्रो डाक्टर दीपक मल्ल भन्ने हुनुहुन्छ,
0: त्यही पुग्दै थियो तिमी, मेरो पनि साथी हुनुहुन्छ रिमा, उहाँको वाइफ हाम्रो अर्निको स्कुल नै पढेको,
1: तिमीभन्दा एक ब्याच जुनियर अथवा दुई ब्याच जुनियर होला, तिमीले पनि चिन्छौ राम्रोसँग,
0: किन नचिन्नु, बेला बेलामा हाम्रो अर्निको स्कुलको एसोसिएसनको हुँदाखेरि ग्यादरिङ हुँदाखेरि भेट हुन्छ
1: होइन,
0: अनि दीपक मल्लजी चाहिँ उहाँहरू दुईजना हस्बेन्ड वाइफको मलाई असाध्यै जोडी पनि असाध्यै राम्रो लाग्छ होइन, उहाँहरूले फेरि जिन्दगीलाई कस्तो ब्युटिफुल्ली बिताइरहनु भएको जस्तो लाग्छ कि, उहाँहरू आफ्नो काममा पनि दत्तचित्त हुनुहुन्छ दुवैजना, आफ्नो कामको जिम्मेवारी पनि त्यसरी नै वहन गर्नु भएको छ, घरको पनि त्यसरी नै गर्नु भएको छ, आफ्नो परिवारलाई पनि ठक्क कस्तो मिलाएर राख्या जस्तो हामीलाई भान किन हुन्छ भन्दा त्यो कुरा झल्किन्छ के, मान्छेको अनुहारबाट झल्किन्छ, बोलीबाट झल्किन्छ। र उहाँले चाहिँ एउटा बुवाको कुरा गर्नुभएको थियो, उहाँ डक्टर हुनुहुन्छ दीपक मल्ल, र उहाँले चाहिँ एकजना पेसेन्ट एकजना बुढो बुवाले चाहिँ नि प्रेस्क्रिप्सन अगाडि राखेर चाहिँ, बाबु अब मलाई चाहिँ यी औषधिहरूमा ठ्याक्क यो पैसा अगाडि राखिदिएर 1,000 रुपियाँ अगाडि होइन, 1,000 रुपियाँ पनि त्यो सँगसँगै राखेर यतिमा जति आउँछ र जति मलाई एकदमै चाहिन्छ तर यतिभित्रमा आउने औषधि मात्रै लेखिदिनु है भनेर भन्नुभएछ क्या,
1: हो त्यही नै भन्नुभयो,
0: अनि त्यसपछि छक्क पर्नुभएछ डक्टर साहब,
1: मिलेसम्म मिलाइदिनुहोस् भने मिलाइदिनुहोस् ठ्याक्कै, उहाँले लेख्नु भएकै ठ्याक्क्रै छ, मिलेसम्म मिलाइदिनु होला बाबु भन्नुभयो, त्यसपछि उहाँले अलि साहित्यिक हिसाबले लेख्नु भएको छ, मैले उहाँको आँखामा हेरेँ, त्यो 1,000 रुपियाँको औषधि भन्दा धेरै बुवाको व्यवस्था देखिरहेको थिएँ, मैले सकेसम्म मिलाएर औषधि लेख्दै थिएँ, बुवाले फेरि भन्नुभयो, बाबु औषधि कति बेला खाने के नखाने सबै कुरा प्रष्ट लेखिदिनु है, यो कागज फेरि छोरालाई देखाउनु पर्छ, अस्पताल आएको थिएँ भन्ने प्रमाण पनि त देखाउनु पर्यो नि भन्नुभयो बुवाले। केही बेर पछि बुवाले फेरि बिस्तारै भन्नुभयो, बाबु एउटा बिन्ती छ, घरमा आफ्ना बाबा आमा हुनुहुन्छ भने हप्तामा हरेक दिन नभए पनि एक दुई दिन समय दिनु, शनिबार आइतबार बिदा छ भने सँगै बसेर खाना खानु, दुई शब्द गफ गर्नु, कतै घुम्न जाँदै हुनुहुन्छ भने उहाँहरूलाई पनि लिएर जानु पनि लेख्नुहोस् है भनेर भन्नुभयो, बुवाको आवाज भनिँदै गयो, हामी बुढाबुढी मात्र बस्छौँ बाबु, कहिले कहिले भात गिलो हुन्छ, कहिले नुन पुग्दैन, कहिले भात नै डढ्छ, कहिले तरकारी डढ्छ, कहिले काहीँ दाल पनि पाक्दैन, उसकी आमा त कहिलेकाहीँ आँसु र भात मात्रै खाएर बस्छे, उहाँ केही बेर चुप लाग्नुभयो, उमेर बढ्दै जाँदा एक्लोपन पनि ठुलो रोग रहेछ बाबु, बरु सुगर लागोस्, प्रेसर लागोस्, थाइरोइड लागोस्, जे लाग्ने लागोस्, तर यो एक्लोपन रोग कसैलाई नलागोस्, यो पनि लेखिदिनुहोस् है बाबु भनेर भन्नुभयो। मैले उहाँको कुरा सुन्दा केही शब्द लेखिदिएँ, अनि मैले भने, बाबा बुवा अर्को पटक आउँदा छोरा बुहारी र नाति नातिनालाई पनि लिएर आउनु है। बुवा मुसुक्क हाँस्दै भन्नुभयो, हुन्छ बाबु, तर म एक्लै आएँ भने उहाँहरू किन आउनु भएन भनेर चाहिँ नसोध्नु
0: बिचरा,
1: उहाँ बाहिरिनु भयो। यस्ता कथा हाम्रो ओपिडीमा दिनहुँ दोहोरिरहन्छन्, धेरै बुवा आमाहरू औषधि लिन आउनुहुन्छ तर औषधि भन्दा पनि समय र साथको खोजीमा हुनुहुन्छ। हामी आफ्ना बुवा आमाका लागि संसारमा धेरै कुरा किन्न सक्छौँ तर एउटा कुरा कहिले किन्न सक्दैनौँ, उहाँहरूसँग बिताउन बाँकी रहेको समय। त्यसैले समय सधैँ समय दिनुहोस्, सँगै बसेर खाना खानुहोस्, दुई शब्द गफ गर्नुहोस्, हात समातेर हिँड्नुहोस्, किनभने बुवा आमाको समय छुट्दै गइरहेको हुन्छ र त्यो समय फर्केर आउँदैन भनेर यस्तो मार्मिक लेख्नु भएको थियो। मैले त सेभै गरेँ, तिमीले पनि पढ्नु भएको छ, मैले पनि पढ्नु भएको छ, र सन्दर्भ पनि कस्तो मिल्यो ठ्याक्कै आजकै दिनमा, हिजो बुवाको खुसी औँसी, बुवाको मुखेर्ने दिन, एकजना बुवाको प्रतिनिधि पात्रको रूपमा उहाँले जे लेख्नु भएको छ, सायद यतिखेर हामीलाई सुन्ने धेरै आमा बुवाहरूलाई त्यो एक्लोपनको महसुस भएको छ, हामीलाई सुन्दै सुन्दै जाँदाखेरि हाम्रो कार्यक्रमको उमेर सँगसँगै उहाँहरूको उमेर पनि बढ्यो प्रिया, अनि त्यसले त्यो एक्लोपनमा उहाँहरू पुग्नु भएको छ। प्लिज तपाईँ एक्लै हुनुहुन्न, हामी छौँ साथमा, हामी रेडियो मार्फत तपाईँको साथमा छौँ, तपाईँको छोरा र छोरी बोलिरहेका छन् भनेर यहाँले सम्झिनु पर्यो। त्यति मात्र होइन, तपाईँका आफ्ना छोराछोरी हुनुहुन्छ, कहीँ टाढा हुनुहुन्छ भने पनि हामीलाई नै मान्नुहोस्, अब अहिलेको लागि यही त भन्ने हो, किनभने केही गहकिला कुरा, केही मनमा मनपर्ने कुरा, केही तपाईँलाई चित्तबुद्ध कुरा त हामी यो कार्यक्रम मार्फत नै गर्छौँ, तर यो सँगसँगै ती तमाम छोराछोरीहरूलाई जसले आमा बुवाको विषयमा कमै गफ गर्नुहुन्छ, आमा बुवाको विषयमा कमै सोच्नुहुन्छ, आमा बुवाको विषयमा मात्र होइन आमा बुवासँग कमै बस्नुहुन्छ, उहाँहरूको लागि यो एकदमै ठुलो चेतना हो हामीले दिन खोजेको। किनभने कुनै एक दिन मात्र मनाएर पुग्दैन भनेर सन्दर्भ जोड्न खोजेका, कि कुनै एक दिन बुवाको मुख हेर्न गएर मिठा मिठा खानेकुरा लगिदिएर अथवा लुगा लगिदिएर एक दिन बसेर हाँसी मजाक गरेर पुग्दैन। आज के त, हिजो त उहाँहरूलाई रमाइलो भयो होला, तर आज पछि उहाँहरूको एक्लोपनले उहाँहरूलाई खाइरहेको छ, कुटुक कुटुक कुटुक खाइरहेको छ। तसर्थ कुनै एक दिनको सेवाले होइन, दिनदिनैको भेटले गफले त्यो प्रेरणाले चाहिँ हाम्रा आमा बुवाहरूलाई दीर्घजीवी बनाउँछ अथवा लामो समयसम्म बाँच्ने एउटा आधार,
0: स्वस्थ भएर बाँच्ने
1: आधार।
0: उहाँहरूको आयु उहाँहरूले लिएर आउनु भएको छ, उहाँहरूको आयु त आफैले लिएर आउनु भएको छ होला, तर त्यो बाँचुन्जेल पनि मरेको जस्तो गरेर बाँच्न बाध्य बनाउने कि होइन, जति बाँच्नुहुन्छ त्यो खुसीले बाँच्ने, धन्य मेरो छोराछोरी भनेर धन्यवाद, उहाँहरूको ब्लेसिङ्स उहाँहरूको आशीर्वाद सधैँ पाएर हामी बाँच्न लगाउने, किनकि हाम्रो जिम्मेवारी हो नि त त्यो। उहाँहरू कतिपय स्टेजमा त उहाँहरूले आफ्नो दुःख गाह्रो आफ्नो आफैले गर्नुहुन्छ, सकेसम्म दुःख दिनुहुन्न बुवा आमाले होइन, उहाँलाई मनै लाग्दैन क्या छोराछोरीलाई धेरै कुरा गराउन, यो गरिदियोस् त्यो गरिदियोस् भन्ने हुन्छ, एकदमै हेल्पलेस भएपछि मात्रै गराउने हो कि, अनि त्यो हेल्पलेस बुवा आमाको अनुहार हेर्न सकिँदैन क्या छोराछोरी भएपछि हेर्न सकिँदैन, र त्यो स्टेजसम्म चाहिँ नि नपुर्याउनको लागि उहाँलाई कहिले पनि त्यो सहयोगी सहयोग चाहिएको जस्तो त्यो त्यो अनुहारमा त्यो एक्सप्रेसन त्यो नल्याउनको लागि चाहिँ छोराछोरी नै हो, हाम्रै नै कर्तव्य हो हामीले उहाँहरूलाई खुसी राख्ने, हाम्रो नै ड्युटी हो कि लेट्स टक अबाउट दिस भनेर अब त्यो एउटा अभियान पनि चलाउनु पर्ने जस्तो भइसकेको छ,
1: अभियान नै चलाउनु पर्ने हुन्छ। र हामी यो कार्यक्रम मार्फत पनि आज हामीले एउटा प्रण गर्छौँ, प्रत्येक दिन जस्तो तिमी हामी भेटाउँदाखेरि शनिबार चाहिँ बुवा र आमाको लागि समर्पणै गरिदिउँ, हामीले उहाँहरूसँग सम्बन्धित कुराहरू गरौँ र छोराछोरीलाई प्रेरणा पनि दिउँ कि बुवा आमासँग गफ गर्नका लागि, उहाँहरूसँग भेट्नका लागि, किनभने यहीँ नेपालभित्र बस्दाखेरि पनि काठमाडौँ बस्दिनुहुन्छ छोराछोरीहरू, बुवा आमा गाउँमा हुनुहुन्छ तराईमा हुनुहुन्छ होइन, गफ पनि गरिरह हुन्नौ, घन्टौँ मोबाइलमा फेसबुक हेरेर रिल्स हेरेर टिकटक हेरेर बस्छौँ, तर पाँच मिनट दुई मिनट आफ्नो आमा बुवालाई समय दिएर हाई हेलो गर्न पनि भ्याउँदैनौँ हामी। कस्तो बिजी, के बिजी, कस्तो खालको बिजी हो संसारै, नेपालले नेपालीले चाहिँ जित्ला जस्तो गरेर हामी बिजी छौँ, तर वास्तविकता एकातिर छ अनि हामी आफ्ना आफन्तजन आफ्नो प्रियजनहरूसँग टाढिरहेका छौँ, यो हुनै भएन। डक्टर साहब दिपक मल्ल डक्टर साहबले औषधि मात्र लेख्नु हुँदो रहेछ क्या, उहाँले कथा कुराले पनि कति धेरै औषधिको काम गर्नुहुँदो रहेछ। डक्टर साहब यहाँलाई धेरै धेरै धन्यवाद, हामी धन्यवाद दिउँ। रिमा म त दिदी भन्छु रिमालाई पनि, अब डक्टर साहब भिनाजु पर्नुहुन्छ, तिमी चाहिँ अब बहिनी हो, ज्वाइँ गर्नुभयो ल। यति भन्दा अहिले पनि हामी छोटो विश्राम लिन्छौँ, विश्रामपछि अरू थप कुराकानी सँगसँगै आउनेछौँ, सुन्दै गर्नुहोला इमेज एफएम 979 मा कार्यक्रम शुभ दिन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
3: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था
1: मञ्जुश्री फाइनान्स,
0: जहाँ तपाईँले पाउनुहुन्छ उच्च स्तरीय आधुनिक ब्याङ्किङ सेवाहरू।
1: मञ्जुश्री फाइनान्स,
0: बिहाइन्ड योर ह्याप्पिनेस।

0: यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टपअप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: साउजी, यो सामान प्याक गरिदिनुहोस् न।
2: हस्, ल लिनुहोस्।
1: प्लिज नो प्लास्टिक, मसँग कपडाको झोला छ नि, प्लास्टिक फ्री गर्नुपर्छ के। क्युआर दिनुहोस् न, पे गरौँ।
2: हस्, थ्याङ्क यू।
1: तपाईँ हामी मिलेर हो के प्रकृति संरक्षण गर्ने? म सम्पूर्ण आर्थिक कारोबार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
3: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
1: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाट खाता खुल्छ अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
3: गजब भइरहेछ त।
1: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ, यो पो झन् गजब छ त।
3: वाउ, कस्तो राम्रो।
1: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौँ, जिम्मेवार बनौँ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।

0: आफ्नो उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: शुभ दिन।

0: फेरि एकचोटि हामीले
1: याद आउँछ,
0: एकदमै धेरै याद आउँछ। र यतिखेर कहीँ विदेशतिर हुनुहुन्छ, हामीलाई सुन्नुभयो, हिजो भ्याउनु भएको थिएन भने आज चाहिँ फोन गर्नुहोला घरमा, परिवारमा। काठमाडौँ हुनुहुन्छ, काठमाडौँ भ्यालीभन्दा बाहिर तपाईँको आमा बुवा हुनुहुन्छ, आमालाई बुवालाई उस्तै हो, हामीले कुनै दिन विशेष मान्नु परेन, आमा हुनुहुन्छ, आमालाई गरे पनि हो, बुवा हुनुहुन्छ, बुवालाई गरे पनि हो, केही न केही कतै न कतै कुनै न कुनै स्वरूपमा तपाईँले सम्झिराख्नुपर्छ। तपाईँले एक कल फोन गरिदिएन होला उहाँलाई, चाहिँ एक मिनट भए पनि उहाँको जीवन बढ्न सक्छ, एक घन्टा भए पनि बढ्न सक्छ, एक दिन भए पनि बढ्न सक्छ, त्यो खुसीले बढाउने त हो।
1: कति खुसीले गद गद गद गद नै हुनुहुन्छ क्या, त्यस्तो त्यति छोरछोरले गरिदिएपछि उहाँलाई केही चाहिँ सजाको सबै सबै कुरा पाउनुहुन्छ उहाँले। र अब आज चाहिँ यो सेप्टेम्बर महिनाको दोस्रो शनिबार होइन, विश्व प्राथमिक उपचार दिवस छ, र विश्व समुदायले अन्य वर्षहरू चाहिँ विभिन्न कार्यक्रम गरेर चाहिँ आजको दिन मनाउने गर्छ। र सन् 2000 यो सहस्रप्तिबाट चाहिँ आइएफआरसीको पहलमा चाहिँ यो दिवस मनाउनु सुरु गरिरहेको छ। नेपाल एउटा सुन्दर देश हो, तर पनि सदियौँदेखि जनस्वास्थ्यको मुद्दाहरूमा धेरै सुधार हुन नसकेको तथ्य हामीले बिर्सिनु हुँदैन। देशको सुन्दरतासँगै यी कुराहरू पनि गाँसिएर आएका हुन्छन्। र हरेक गाउँपालिकामा स्वास्थ्य चौकी सैद्धान्तिक रूपमा छ, रूपमा त छ, तर व्यवहारिक रूपमा त्यो सैद्धान्तिक रूपमा मात्रै भयो, व्यवहारिक रूपमा चाहिँ व्यवहारिक पक्षमा चाहिँ एकदमै मलिनो रूप र सीमाहरू पनि एकदमै धेरै भएको चाहिँ हामीले फिल गरेको छौँ, देखिरहेछौँ होइन। र तालिम प्राप्त जनस्वास्थ्य सेवक अनि जागरुक जनस्वास्थ्य प्रशासक हरूको चाहिँ कदमको एकदमै कमी भएको भएर अन्य थुप्रै संरचनाहरूमा अब भनौँ न संरचनागत समस्याले चाहिँ नेपाली गाउँहरू अझै पनि स्वास्थ्य उपचारको मूल धारमा छँदै छैन भन्दा पनि हुन्छ कतिपय ठाउँमा त। र प्राथमिक उपचार र स्वास्थ्य उपचारको सहज तालिम र प्रावधानले चाहिँ नेपाली गाउँमा सामान्य कारणले मूल्य सानो कारणले पनि जीवनमाको चाहिँ नि ठुलो बाजी थाप्नु परिरहेछ कि। त्यही भएर चाहिँ प्राथमिक उपचार भनेको कुरा कति नेसेसरी छ भन्ने कुरा चाहिँ आफूलाई परेको बेलामा एकदमै गाह्रो भएको बेलामा थाहा हुन्छ। यतै मैले जानेको भए, मैले बुझेको भए, अलिकति मैले यसको जीवन बचाउन सक्थेँ भनेर ती प्राथमिक उपचारमा लागेकाहरूलाई चाहिँ म साँच्चीकै धन्यवाद दिन चाहन्छु होइन। जस्तो थुप्रै छन् यहाँ पनि, रेड क्रस भन, तिम्रो अरू थुप्रै कति संस्थाहरू छन् जसले चाहिँ नि फर्स्ट एडको पहिल्यैबाट चाहिँ उहाँले तालिम दिएको हुनुहुन्छ, र विपदको बेलामा सबभन्दा अगाडि आएर गर्नेहरू उहाँहरू नै हुनुहुन्छ। र यो प्रत्येक घरबाट एकजनाले चाहिँ के यो प्राथमिक उपचारको ट्रेनिङ लिएको खण्डमा चाहिँ भवितव्यबाट हुन्छ नि धेरै कुराहरूबाट बचाउन सक्छन् र मानवीय क्षति हुनबाट चाहिँ जोगाउन सक्छन्।
0: यो अति आवश्यक पनि छ, यो आजको यो दिन हामीले सम्झिरहँदाखेरि नि प्रिया, प्राथमिक उपचार भनेको कति महत्त्वपूर्ण छ, मान्छेको ज्यानै जोगिनेदेखि लिएर ठुल्ठुला दुर्घटना हुन सक्ने जोखिम भनौँ न, रोगको कारणले दुर्घटना हुन सक्छ नि त, त्यो जोखिमलाई पनि न्यूनीकरण गर्न सक्यो एउटा कुरा। अनि एकजनाले घरमा एउटा घरमा प्राथमिक उपचार जान्ने मान्छे छ भने उसले धेरैजनालाई सजिलैसँग चाहिँ त्यो सेवा दिन सक्छ, परिवारलाई मात्र होइन नजिकको छिमेकीलाई दिन सक्छ। त्यसले गर्दाखेरि यो एउटा अभियानकै रूपमा चलाउनुपर्छ जस्तो लाग्छ, किनभने हिजो मात्र अहिले पनि आज पनि त्यो हेडलाइन्समै छ यी कुराहरू होइन। साना साना उपचारहरू गर्नका लागि हस्पिटल पुग्नुपर्ने बाध्यात्मक परिस्थितिहरू छ, हस्पिटलले पनि त्यो बिरामीको चाप थेक्न नसकेर हो कि हो, प्रसुति गराउन गएको सुत्केरीलाई समेत व्यवस्था गरेको घटनाहरू घटेको छ, किनभने त्यो अरू अरू चापले गर्दाखेरि कहिलेकाहीँ मानसिक रूपमा चाहिँ हाम्रो डक्टरहरू मानसिक रूपमा त्यहाँ स्वास्थ्य कर्मीहरू तनावमा हुनुहुन्छ क्या, कुन कुरा कुन प्रायोरिटीमा दिने भन्ने कुरा उहाँहरूले बुझ्न नसक्नु भएको हुनसक्छ होइन। त्यो गाम्भीर्यता हुन्छ नि, अब हामी फेरि केही भइहाल्यो कि दौडेर मेडिकल अथवा हस्पिटल जाने हाम्रो बानी पनि छ, सामान्यभन्दा सामान्य उपचारलाई त हामी घरमै पनि गर्न सक्छौँ, कति कुराहरू छ नि घरमै डक्टर भन्ने एउटा तिमीले पहिला एउटा कार्यक्रम आउँथ्यो, हेरेर सुनेको थियौ, हेरेको थियौ टिभीतिर, गाउँमै गाउँमा रेडियोमा पनि आउँथ्यो, टेलिभिजनमा पनि आउँथ्यो, घरमै डक्टर। अब घरमै डक्टर भनेको चाहिँ कस्तो भने सामान्यभन्दा सामान्य प्राथमिक उपचारहरू, सामान्यभन्दा सामान्य रोगहरूको उपचारहरू चाहिँ आफै ट्रेनिङ लिएर त्यसलाई चाहिँ समाधान गर्न सकिन्छ अथवा सेवा दिन सकिन्छ। तसर्थ यसलाई चाहिँ यो राष्ट्रिय अभियानको रूपमा लानु पाएदेखि कति राम्रो हुन्थ्यो। अस्ति भर्खर हामीले त्यत्रो दुर्घटना भोग्यौँ प्रिया, भोटिकोसी बाढी, त्रिशुली बाढीको कारणले त्यहाँ कति सानो प्राथमिक उपचार नपाएर कति गाह्रो भयो होला त्यो दिन होइन। अब त्यस्तो फेरि भवितव्य हुँदैन भनेर कसरी हामीले भन्नु सम्भावना पनि छैन. जोखिम जतिखेर पनि छ, कहिले भूकम्प गएको छ, कहिले बाढी आएको छ, कहिले पहिरो खसेको छ, भनेको हामी जोखिमको एकदमै धेरै गहिरो जोखिम गएको क्षेत्रमा बस्छौँ भनौँ,
1: जोखिम
0: बसिरहेछौँ तिमी. हामी नेपालीहरूको त यही नै छ, फेरि कतिखेर के हुने नै थाहा छैन. त्यसले गर्दाखेरि आजको यो दिनलाई मात्र स्मरण नगर्ने गरेर सरकारले नै विद्यालय स्तरदेखि नै प्राथमिक उपचारमा एउटा एउटा घरबाट एउटा एउटा दक्ष जनशक्ति निर्माण गर्ने हो भने त्यसले चाहिँ दीर्घकालीन रूपमा हामीलाई धेरै नै फाइदा दिन सक्छ.
1: त्यो कुराबाट हामी धेरै टाढा भयौँ,
0: धेरै टाढा, धेरै टाढा.
1: कसैको पनि घरमा ल तिम्रै वरपर पनि कोही छैन होला, चाहिँ कोही यसो प्राथमिक उपचार लिएको है. अब डक्टरै बन्नुपर्ने, अब नर्स नै पढ्नुपर्ने, यो यो पेसामै जानुपर्ने होइन
0: होइन नि.
1: सर्वसाधारण हामी जस्तो तपाईँ तिमी तिमी म पनि जान सक्छौँ. मैले हामीले सिकेको पनि छु. मैले है हामीले पनि एउटा थेरापी सेन्टर खोल्दाखेरि हामीले यो सिकेका छौँ. अब दुर्घटना भयो, बाटोमा कोही मान्छे लड्यो, ढल्यो, होइन रगत तामै भयो भने त हामी आत्तेर मान्छेहरू त टाढा टाढा भाग्छ नि. त त्यहाँ प्रथम यो उपचार जानेको मान्छेले गएर उसको नजिकमा गएर उसको हस्पिटलसम्म लग्नको लागि त्यतिसम्मको बाटो उसलाई बचाउन सक्छ क्या. कति कुराहरू छन् होइन त्यसमा, धेरै कुराहरू छन्. ट्रेनिङ दिँदाखेरि थाहा हुन्छ. अब मैले त अहिले प्र्याक्टिस नभएर कति बिजी पनि छ क्या. प्र्याक्टिस
0: लिएको थियो,
1: मैले लिएको छु त.
0: हामीले
1: नै गराएको थियौँ कि,
0: हामीले
1: नै ट्रेनिङ गराएको थियो.
0: त्यही त विभिन्न ट्रेनिङहरू गराउने संस्थाहरू हुन्छ, निशुल्क ट्रेनिङहरू. अब यो चाहिँ खालि सिलाइ बुनाइ ब्युटिसियन तालिम मात्र दिइरहेछ यो उसले, यो नगरपालिका ओडा सबैले यस्तो खालको मात्र ट्रेनिङ छ. तर प्राथमिक उपचारको ट्रेनिङ चाहिँ कम्पलसरी गरेर चाहिँ दिने हो भने, र यसै गरी जस्तो तिमीले लिएछौ म पनि भयो भने म पनि लिन जान्छु भनेको, नर्मल्ली एउटा घरबाट एकजना प्राथमिक उपचार जानेको मान्छे भइदिने हो भने घर परिवार नै उज्यालो हुन्छ होला क्या.
1: एक्ज्याक्टली. र हामीले चाहिँ त्यो बेलामा धेरैजना 20-25 जनालाई एकैचोटि ट्रेनिङ ठुलो हलमा दिएको, र पैसा तिरेर ट्रेनरहरूलाई ल्याएर इभन बाहिरको मान्छेहरू पनि आउनु भएको थियो, चाहिँ ट्रेनिङको थियो. के गर्ने त भन्ने कुराहरू एकदमै, अब त्यसमा एउटा कपडाको हामीले एउटा रुमालको त्यो रुमाल बनाउन नि सकिन्छ, हामीले किनेर पनि राखेको थियौँ होइन. अब त्यो चाहिँ कुनै न कुनै वेबाट चाहिँ आफ्नो साथमा राखिराख्नु भनेर भन्नुहुन्थ्यो उहाँले. र यो सबै कुरा गर्दाखेरि चाहिँ कतिसम्म आफूलाई कन्फिडेन्स पनि हुँदो रहेछ क्या, आफैलाई पनि कन्फिडेन्स. अस्ति एउटा इक्जाम्पल दिन्छु म, एकजना घरमा बहिनी हुनुहुन्छ, उन बहिनीले तरकारी काट्दा काट्दै उनको ठ्याक्कै हात औँला काट्यो क्या, औँला सट्टै काट्यो होइन. काटेपछि चाहिँ रगत आउन त स्वाभाविकै भयो, मजाले आउँछ, मेरो पनि कतिचोटि आएको छ. अनि आयो अनि उनले चाहिँ के गरिरहेछन् भने, उनलाई कसैले थाहा नभएर अनि यो औँलालाई चाहिँ तल झारेर क्या, तल फर्काएर यसरी राख्दाखेरि त टप टप
0: ब्लड त गएको गएकै हुन्छ नि,
1: गएको गएकै हुन्छ. तिम्रो यति धेरै ब्लड जम्मा भइसक्यो त्यहाँनिर. अनि त्यसपछि त्यो हेर्नेपछि मान्छे डढायो नि त, डढाए होइन मान्छे. डढाएपछि मेरो के अरे माइतीमा भएको थियो, अनि त्यहाँ त्यसपछि दिदीसँगै रहेछ. दिदी डढाएर त्यसपछि उसलाई त हस्पिटल लग्यो, ती क्लिनिकै लग्यो भने रगत यति धेरै बगिसकेपछि त्यहाँ गएपछि हेर. अब त्यहाँ गएपछि त ठिक छ, लगेको राम्रो हो होइन. त्यहाँ गएर सफा गरिदिएपछि त्यहाँ त्यो स्टिच लाउनुपर्छ भनेर 4 जति स्टिच लगाउनु भएछ होइन. त्यसपछि अब ड्रेसिङ सेसिङ गरियो, 2,025 रुपियाँ त त्यहाँ तुरुन्तै दिइहाल्न पऱ्यो. अब त्यसैलाई उहाँले औँला यसरी राख्नुको सट्टा माथि राखेको भए त्यो एकछिनमा त्यो रगत ऊ हुन्थ्यो कि,
0: जमिहाल्छ,
1: जमिन्थ्यो त्यो. त्यसपछि आउन
0: छोडेको
1: भए पनि त्यो त्यो आउँदैन थियो कि. त्यसपछि अझ कहिलेकाहीँ त यसो गरेर एकछिन बसेपछि त्यो रगत ऊ हुन्थ्यो. त्यसपछि साधारण मासुले मासु नै टाँसिन्थ्यो भने हाम्रो त हिलिङ पावर हामीसँगै हुन्छ, त्यसलाई जोड्नै पर्दैन. त्यसलाई अलिकति एउटा ब्यान्डेज लगाएर टक्क लगाएर त्यसलाई मात्रै जोडेर एकैछिन 1-2 जति त्यसरी त्यसलाई सेभ गरिदिएको भए
0: हुन्थ्यो. यो प्राथमिक उपचारमा पर्थ्यो,
1: प्राथमिक उपचार नै हो के यो.
0: त्यही त,
1: नजान्दाखेरि
0: 2,025 रुपियाँ त्यो मेडिकल मेडिकलमा 4 टाँका पनि लगाइयो, एन्टिबायोटिक पनि त्यो खाइयो खाइयो होइन, पेन किलर पनि खाइयो खाइयो.
1: अब फेरि दुई दिनमा ड्रेसिङ गर्न आउनु भनेको छ, त्यहाँ 500-600 तिरेर ड्रेसिङ पनि गरौँ. त्यो अन्नेसेसरी, अनि उसलाई फेरि काम पनि अब गर्न भएन, त्यो त्यो हात त्यस्तै गर्ने कुरै भएन होइन. अब अरू बेला कतिचोटि त्यस्तो हुँदाखेरि हामीले त्यसरी गरेको छ, त्यो साधारण कुरा उसलाई थाहा भएको भए अथवा घरको मान्छे कसलाई थाहा भएको भए यति धेरै ठुलो नोक्सान पनि हुन्थेन, र उसले त्यत्रो धेरै औषधि पनि खानु पर्दैन थियो.
0: त्यही त, अब यो प्राथमिक उपचारसँग सन्दर्भसँग जोडेर आज प्राथमिक उपचारको दिन पनि भएको कारणले गर्दाखेरि अब हाम्रो स्वास्थ्य मन्त्री निशा मेहता हुनुहुन्छ, उहाँ आफै नर्स पनि त्यही पेसामा पनि आबद्ध भएको मान्छे, अहिले उहाँको टाउको खाइरह होला, यो अस्तिको चाहिँ राजविराजको केसले टाउको खाइरह होला. तर यो कुरालाई इम्प्लिमेन्ट गरौँ है, यो जति पनि हाम्रो नगरपालिका गाउँपालिका ओडामा विभिन्न खालको ट्रेनिङ, खालि ब्युटिसियन ट्रेनिङ मात्र भनेको छ, खालि त्यो सिलाइ बुनाइ ट्रेनिङ मात्र भनेको छ, यो प्राथमिक उपचारको ट्रेनिङ चाहिँ कम्पलसरी गरेर प्रत्येक घरको एकजना मान्छेलाई चाहिँ अनि अनिवार्य गराएर चाहिँ यदि हामीले यो ट्रेनिङ गराउने हो भने केही केही सानातिना यस्ता झिना मसिना कुराहरू चाहिँ हस्पिटलसम्म पुग्नु पर्दैन, घरमै पनि हामी उपचार गरेर बाँच्न सक्छौँ, दीर्घजीवी बन्न सक्छौँ. र थाहा पाएपछि त्यो एकजनाले जाने भने त्यो घर परिवारको सबैले सिकाइसकेका हुन्छ क्या. फेरि यो खालको चाहिँ आजको दिनमा हाम्रो आह्वान माग यही नै छ, र नेपाल सरकार जो अहिले अब विभिन्न कुराहरूमा घेरिएको छ तर सँगसँगै यस्ता कुराहरू पनि अगाडि बढाउँदै लानुपर्छ, यसले दीर्घकालीन रूपमा काम गर्ने कुराहरू हुन् नि त. यो
1: स्कुलमा पढाउने विद्यार्थीहरू
0: स्कुलमा पनि दिन सक्छ, लिनु पर्यो नि, लिनु पर्यो. खालि उनीहरूले राखे के हुन्छ थाहा छ, फुटबल राखेको हुन्छ, बास्केटबल राखेको हुन्छ, डान्स राखेको हुन्छ, मि भोकल छ, यस्तो चिजहरू राखेको छ क्या. यो यही कुरामा प्राथमिक उपचार पनि त एउटा क्याटेगोरी थप्दै भयो नि त.
1: डान्स होइन, यस्तो यस्तो कुरा भनेको त ऊ त्यो बच्चा आफै पनि यदि उसलाई इन्ट्रेस्ट छ भने
0: हुन्छ.
1: अब यो कुरा भने सिक्नलाई कोही प्रशिक्षक जानेको बुझेको मान्छेलाई सिकाउनु पर्छ कि
0: होइन.
1: त्यो अन्दाज भरमा गर्यो भने तिम्रो हुन लागेको कुरा राम्रो कुरालाई पनि बिग्रिन सक्छ. जानेरै गर्नु पर्यो. साधारण कुराहरू पनि अब अलिकति केयरलेस गर्ने नबुझ्दाखेरि चाहिँ नि झन् जोखिम बढ्न जान्छ होइन.
0: त्यही भएर
1: त्यस्तो त्यस्तो अब एउटा सोमा तिम्रो स्कुलको एउटा कुनै कल्चरल सो भन्नु, कल्चर सँगसँगै यस्ता किसिमको एक्टिभिटिजहरूले पनि देखाएर
0: गराउनै पर्छ,
1: अरूलाई अवेर गर्न सकिन्छ,
0: गराउनै पर्छ अनिवार्य. यो आज हामीले गरेको माग चाहिँ सायद अब कानसम्म पुग्छ होला होइन, स्वास्थ्य मन्त्रालय नै पुग्छ, प्रधानमन्त्रीज्यूको चाहिँ सल्लाहकारहरूले सुन्नुहुन्छ. र यसलाई आजको दिनलाई विशेष मानेर हाम्रो जोखिम, देशमा जोखिम भइरहेको छ, कहिले भूकम्प, कहिले बाढी, कहिले पहिरो, कहिले के, त्यसले गर्दाखेरि एकदमै अनिवार्य रूपमा प्रत्येक घरमा एकजना मान्छे चाहिँ यो प्राथमिक उपचार जान्ने मान्छे हुनु जरुरी छ, जसले गर्दाखेरि चाहिँ देश नै स्वस्थ हुने हो. देश स्वस्थ भयो भने काम एकदम धेरै राम्रो हुन्छ, काम जति राम्रो हामी गर्दै जान्छौँ उति देश पनि विकास हुँदै जाला भन्दै अहिले पनि हामी विश्राम लिउँ न त.

0: काम झन्डु बाम
1: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: शुभ दिन

0: तिमीले त्यही मैले भाइलाई एउटा अघि सुगमको चाहिँ बजाउ त्यस मैले पहिला पठाएको थिएँ
1: ए हो ल ठिकै छ राम्रै छ
0: ठिक छ हामीले अब बुवा मुवाको लागि हामीले आजको
1: होइन हिजोको दिन आजसम्म चलिरहेछ आज पनि चलिरहेछ
0: किन नहुनु
1: यो त दिनदिनै चलाउनु पर्छ भनेर अघि भर्खर कार्यक्रममा भन्ने अनि अनि आज हिजो मात्र कुसी औँसी गयो भनेर भन्न कहाँ पाइन्छ र अब अलिकति कुरा गरौँ हामी अलिक अफेयरमा अलिक त्यस्तै त्यस्तै कुरा गरिरहेको थियौँ अनि रमाइलो पनि भइरहेछ अब काठमाडौँको लाइफलाइन सडक अवरुद्ध भएको भन्ने कुरा हामीलाई सबैलाई थाहा छ र हिजो मैले एउटा इन्टरभ्यू सुनिरहेको थिएँ यो नागडुङ्गा चाहिँ सडक मार्गको एकजना चाहिँ इन्जिनियर साहबले बोल्नु भएको लघु अब तिन चार दिन पाँच दिनभित्रमा चाहिँ हामी कम्प्लिट गर्छौँ र त्यो कम्प्लिट गर्दाखेरि चाहिँ यस्तो खालको हुन्छ कि सबै खालको गाडी चल्न मिल्ने गरी बनाउँछौँ र फेरि अनि पहिरो जान सक्ने सम्भावना कतिको छ भन्दा पाँच फिट चाहिँ छोडेको रहेछ खोलापट्टिको भागमा पाँच फिट छोडेर अनि भित्तालाई काटेर त्यो भित्तालाई पनि समाउँदै लगेर पुरानो जुन हाम्रो रोडको लेभल छ नि त्यो लेभलसम्म लैजाने रहेछ र त्यसपछि निर्वाध रूपमा चाहिँ अब चल्ने भनेर भनेको छ यो किन कुरा गरे भन्दाखेरि यही माथि यही न्युजको माथिपट्टि ग्यासको लाइनमा बसेको फोटो पनि छ एउटा मान्छे चाहिँ यहाँ मोबाइल चलाएर बसिरहेको र फोटोग्राफर जसले खिच्नु भएको छ एकदम बबाल खिचिदिनु भएको रहेछ उहाँले यो कान्तिपुरबाट हेरिरहेको छ उहाँले चाहिँ के गर्नु दिपेश अधिकारीले दर्शनधारीजी तपाईँले खत्रै लेख्नु भएको छ आफू मोटरसाइकलमा बस्नुभएछ मोटरसाइकलको मिररमा पनि यहाँ चाहिँ उहाँले यो ग्यासको लाइनमा अलि यता पर बसेका मान्छेको फोटो आइरहेछ यो फोटो यो पनि खिच्नु भएको छ क्या डबल दुईवटा एकदम राम्रो फोटो खिच्नु भएको छ रविन दिपेशजी यहाँलाई एकदम धेरै बधाई छ यहाँ पनि ग्यासको लाइनमा बसिरहेको लुकिङ ग्लासमा पनि छ सँगसँगै उहाँले खिच्नु भएको फोटोको फ्रेममा पनि छ अब यो हाकार भएको छ यो कुरा हिजो मात्रै झनै झनै 1300 सिलिन्डर ग्यास चाहिँ एकजना व्यापारीले लुकाइराखेको र समातियो र उनले त कति बाघ रहेछ भन्दाखेरि उनले 2700 रुपियाँ लिँदो रहेछन्
0: है
1: मौका यो 2700 रुपियाँ लिने अनि त्यसपछि के पनि गर्ने भन्दाखेरि सिलिन्डर ल्याएर भर्न पाइँदैन हजुर सिलिन्डर किनेर लाने हो भन्नुहुँदो रहेछ 5000 रुपियाँ लिनुहुँदो रहेछ बाफ्रे बाफ्रे उहाँ त यति धनी बन्दै हुनुहुँदो रहेछ केही समयपछि केही समयपछि अरबपति बन्दै हुनुहुँदो रहेछ अनि त्यो अरबपति भइसकेपछि उहाँले त्यही पैसा कमाएर घर गृहस्थी छोराछोरीलाई विदेश पढ्न पठाउने छोरीको बिहे गर्ने छोराको बिहे गर्ने अनि उहाँ पनि त्यही पैसाले त्यो पैसा बोरामा हालेर जिउँदै स्वर्ग जाने काम गर्न लाउनु भएको छ जिउँदै स्वर्ग जाने काम गर्दै हुनुहुँदो रहेछ उहाँ मरेपछि त हामी जान्छौँ होइन तर उहाँ जिउँदै स्वर्ग जाने काम गर्दै गर्नु भएको रहेछ बधाई छ तपाईँलाई एकदमै जिउँदै स्वर्ग जानुहोला र स्वर्गमा गएर इन्द्र भगवान्सँग चाहिँ त्यो घुस दिनुहोला इन्द्र भगवान्लाई पनि पैसाको दिनुहोला
0: दिनुहोला
1: मलाई राम्रो तपाईँको चाहिँ दरबारमा राम्रो एउटा कोठा दिनुहोला राम्री राम्री अप्सरा दिनुहोला पैसा खर्च गर्नुहोला किन मरेपछि उहाँले लाँदै हुनुहुन्छ नि त अनि त्यो भएको भएर उहाँलाई भने क्या कस्तो खालको भने यस्तो पीडामा पीडामाथि पीडा थप्ने हुन्छ मान्छे ग्यास नपाएर चाहिँ भात नखाएको दुई दिन भयो भनेर भन्दै हुनुहुन्थ्यो एकजनाको मैले सुनेको हो तिमी हामीसँग अलिकति एउटा मिडियम क्लासमा पनि वर्गहरू छ क्या एउटा लोअर क्लासको वर्ग छ जसले लोअर छ उनीहरूको चाहिँ के हुँदो रहेछ भन्दाखेरि दैनिक ज्यालादारीमा काम गर्ने काठमाडौँमा आएको छ घर त छ त जग्गा जमिन पनि टन्नै होला काठमाडौँ नेपाल यहाँ छैन कोठामा बस्नुहुन्छ उहाँसँग उहाँको औकात भनौँ न अब औकातमै जाउँ न अब सबैको आफ्नो औकातको कुरा गरिरहेछौँ नि त हामीले उहाँको औकात चाहिँ के रहेछ भन्दाखेरि ग्यास सिद्धिने दुई दिन तिन दिन अगाडि अब थाहा हुन्छ ग्यास सिद्धिन लायो भनेर अब हिजो काम गरे 1000 रुपियाँ ज्याला आएको हुन्छ त्योभन्दा अघिल्लो दिनको 1500 रुपियाँ ज्याला आएको हुन्छ त्यसैले चामल किन्ने त्यसैले भात खाने हो नि त उहाँले सिद्धिने भन्दा एकछिन अगाडि चाहिँ थाहा हुन्छ अनि त्यो उहाँले पैसा जो गर्नुहुन्छ दुई दिनको खर्च यताउति कटौती गरेर 2100-2200 रुपियाँ जम्मा गर्नुहुन्छ ग्यास भोलिसम्म पकायो सिद्धियो भात त पाक्यो तरकारी पाक्न बाँकी हुन्छ त्यही ग्यासको सिलिन्डर बोक्नुहुन्छ र त्यो सिलिन्डर लाने ग्यास पाउने ठाउँमा लानुहुन्छ पैसा तिर्नुहुन्छ त्यो सिलिन्डर छोड्नुहुन्छ र अर्को सिलिन्डर ल्याएर जोड्नुहुन्छ तरकारी बनाउनुहुन्छ भात खानुहुन्छ हिँड्नुहुन्छ भनेको 10 लाख मान्छेको अहिले काठमाडौँमा बस्ने मान्छेको दैनिकी यही नै छ अब अलिकति त्योभन्दा बढी हुने काठमाडौँ घर हुने राम्रो कमाइ हुनेले त अस्ति नै 11 कसैको घरमा 11 छ मैले देखेको कसैको घरमा 8 छ कसैको घरमा 7 छ कसैको घरमा 5 छ उहाँलाई पहिले थाहा भयो कि बाटो बन्द हुनुलाई भोटे कोसीको बाढी आउने बित्तिकै दौड गरेर चाडबाड पनि आउनु लागिरहेछ ल्याउनु पर्छ भनेर 8-10 सिलिन्डर भोलि जोडिसक्नु भएको छ किन उहाँसँग पैसा पनि थियो उहाँको इन्कमको सोर्स पनि थियो घर पनि छ काठमाडौँमा सबै कुरो छ उहाँलाई समस्या भएन उहाँलाई 8-10 सिलिन्डर राख्नुभयो तर जो निम्न वर्गीय मैले भने नि 8-10 लाख जो मान्छेहरू छन् जो चाहिँ दैनिक ज्यालादारीमा काम गर्नुहुन्छ उहाँसँग अरू सोर्सै छैन ग्यास सिद्धिन्छ ग्यासको सिलिन्डर बोक्ने हो लगेर साट्ने हो ल्याउने हो बाँकी रोगको तरकारी पकाएर खाने हो उहाँहरू मारमा परिरहनु भएको छ कसको कारणले जसले घरमा 11-12 सिलिन्डर राख्नु भएको छ, जसले घरमा 8-9 सिलिन्डर राख्नु भएको छ, अस्ति भर्खर ग्यास पाइँदैन भने उहाँलाई थाहा भयो, पैसा भयो, खल्तीमा पैसा सधैँ थियो, सर किनेर ल्याउनु भयो, 8-10 सिलिन्डर स्टक गर्नुभयो, उहाँको कारणले गर्दाखेरि जिउँदै स्वर्ग जाने मान्छेको कारणले गर्दाखेरि चाहिँ यो ग्यासको सिलिन्डरको लाइन छ। किनभने हिजो पनि 35,000 सिलिन्डर आयो, अस्ति 40,000 आयो, त्योभन्दा अगाडि त्यति आयो भनेपछि किन पुगिरहेको छैन भन्दाखेरि जिउँदै स्वर्ग जाने मान्छेहरूको कारणले गर्दाखेरि उहाँको त फेरि चाडबाड पनि आउँदैछ दसैँको लागि। अहिले पनि अस्ति यो भोटे कोसीको बाढी गयो, उहाँलाई थाहा भइसक्यो अब यहाँ काठमाडौँमा ग्यासको जालजेल हुन्छ, थाहा भइसक्यो, उहाँ दौडेर त्यो भोटे कोसीकोलाई सहयोग गर्नुभन्दा पहिला आफूलाई सहयोग गर्न थाल्नुभयो, त्यो सरकारले हाल्ने पैसा भन्दा पनि पहिला सबभन्दा पहिला ग्यास किनेर ल्याउनु, किन उहाँलाई त धेरै बाँच्नु छ नि त, उहाँलाई मात्र बाँच्नु छ, अरूले त बाँच्नु छैन, अरू त मरे मरुन्, खाए खाउन् नखाए नखाउन्, होइन मतलब भएन। यही कारणले गर्दाखेरि हो र यो कुरो यसरी आउँदाखेरि मैले देखेको कुरा है, फेरि यो सत्य कुरा एकदमै हो, तपाईँ हामीले भोगेको कुरा हो, किनभने एउटा सिलिन्डरले घरमा चाहिँ इन्डक्सन प्लस धनीको घरमा इन्डक्सन छ, फेरि गरिबको घरमा छैन फेरि इन्डक्सन पनि बिचरा, त्यो कोठामा बस्छ, बिजुलीको बिलै पहिले 15 रुपियाँ पर युनिट लिइदिएको छ, त्यसलाई 15 रुपियाँ पर युनिट बत्ती बालेर मात्र लिइदिइसक्यो।

0: तपाईँले भनौँ वास्तवमा यो ग्यासको अभाव कसले सिर्जना गरे अब कि सरकारले गरे अब कि व्यापारीले गरे अब कि तपाईँ हामी जो प्रयोगकर्ताले गरे हो एकचोटि म गरौँ र यो कसैले कसैलाई गाली गर्ने सरकारलाई गाली गर्ने उसले उसलाई गाली गर्ने विषय पनि होइन. नेपालको यो जुन ग्यासको च्यानल जुन सिस्टम छ त्यो सिस्टमलाई पनि मिलाउनु जरुरी छ. सरकार सचेत हुनु जरुरी छ. मन्त्रीज्यूको चाहिँ राजीनामै दिनुपर्ने बाध्यता भयो उहाँलाई होइन. अब अहिले नयाँ मन्त्रीज्यू आउनु भएको छ. उहाँको चाहिँ हेर्दाखेरि उहाँ त पुरै विज्ञ भएर चाहिँ केस फुलिसकेका तालु खुलिसकेका छ. उहाँको विज्ञताले होला नि त तालु के गरेर खुलिन्छ त विज्ञताले होला. त्यही भएर मन्त्री उहाँले पाउनु भएको होला. यो तुरुन्तै समाधान गर्नु पर्यो. र सबैभन्दा महत्त्वपूर्ण त्यो निम्न मान्छे दुई दिन भयो भात नखाएको भन्न थालिसक्नुभयो कि हामीले सामूहिक रूपमा उहाँहरूलाई टुँडीखेलमा खाना खाने व्यवस्था गरौँ. सरकारले आफै व्यवस्था गरिदिउँ त. जो जसले खाना खानु भएको छैन ज्यालादारीमा हुनुहुन्छ ल खाना यहाँ छ तपाईँको ग्यास नपाए नपाउनुहोस् बिहान आउनुहोस् बेलुका आउनुहोस् भात खानुहोस् जानुहोस् भन्नु पर्यो कि होइन भने कि ग्यास दिनु पर्यो क्या. यो यो यो खालको स्थितिमा पेन्डुलम बनाएर राख्न मिल्दैन कसैले कसैलाई पनि.
1: कुपन लगाउने हो कि परिवारको हरेक सदस्यहरूको कति गन्ती गरेर परिवारलाई दिने कि सबैलाई समान गर्नु पर्यो के
0: असमान गर्नु पर्ने
1: जसको शक्ति उसको भक्ति होइन. शक्तिले दसवटा बिसवटा राख्ने नसक्ने बिचरा खाली भएर
0: सरकारले म अलिकति अलिकति भन्छु काठमाडौँ घर भएका व्यक्तिहरूको घर घरमा चाहिँ गएर हेरोस् प्रत्येक घरमा चारदेखि पाँचवटा सिलिन्डर भेटेन भने यो हामीले कार्यक्रममा नबोले भयो.
1: चाहे त्यहाँ दुईटा परिवार सदस्य छन्
0: एकजना तिनजना
1: प्रत्येक मान्छे अनुसारको सिलिन्डर राख्ने त होइन नि त घरमा.
0: अझ थुपार्नुभयो भने अभाव भएपछि उहाँलाई थाहा भयो अभाव हुन्छ भन्ने थाहा पाउनुभयो. किनेर किनेर सिलिन्डर सहित किनेर ल्याइदिनु भयो. अब यो यस्तो पनि हुन्छ कहिले सकिन्छ तपाईँको त्यही कि जिउँदै स्वर्ग जानुहोस् सिलिन्डरै भारी लाएर जानुहोस् तपाईँहरू मजाले भारी लाउनुहोस् बोकेर जानुहोस् अनि स्वर्गमा पनि ग्यासको भात पकाएर खानुहोस्.
1: अस्ति कहिले सिलिन्डरसँग बिहा गरेर सिलिन्डर घरमा ल्याएको
0: अनि फेरि यो कस्तो नाटक क्या चाहिँ फेरि विद्यार्थी सङ्गठन खारेछ. विद्यार्थी सङ्गठनले चाहिँ ग्यासको अभावमा के प्रदर्शन गर्यो भन्ने समाचार नै हिजो पढेँ क्या. अनलाइनले त्यस्तो लेखिदिने क्या फेरि अनलाइन पत्र पत्रिकाले सबै मिलेर बिगारौँ
1: सबैजना कुरिरा हो सरकार फेलर बनाउन
0: होइन देशै बिगारौँ भने क्या सबैजना
1: बनाउनलाई कुरिरा हो भने ठिक छ कुर्नुहोस् होइन र फेल बनाइदिनुहोस् माया गर्नु हुँदो रहेछ देशलाई ठिक छ.
0: ल हामी आवेगमा आइएछ.

0: स्टुडियो टाइम अहिले 9 बजेको छ।
1: बलियो, दरिलो र भर पर्दो युनाइटेड अजोड इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट,
2: महालक्ष्मी विकास ब्याङ्क, सबल ब्याङ्क, सफल सहकार्य,
3: नेशनल लाइफ इन्सुरेन्स कम्पनी,
4: लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्मा सँगसँगै
5: मञ्जुश्री फाइनान्स,
6: बिहाइन्ड योर ह्यापिनेस,
7: यलेस क्यापिटल,
8: समृद्धिको लक्ष्यमा सँगै
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क,
10: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
2: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई, प्रभु इन्स्योरेन्स,
11: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क,
2: इमेज समाचारको साथमा।

नमस्कार, बिहान 9 बजेको इमेज समाचारमा स्वागत छ। उपस्थित छु निरञ्जन अधिकारी। सुरुमा मुख्य समाचार। बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा हिजो 7 जनाको शव फेला पर्यो। सुरुङहरूमा उद्धार कार्य जारी। दादिङ बेसी पुग्ने वैकल्पिक मार्ग परेवाटार मास्टार सड़कमा आजदेखि एकतर्फी यातायात सञ्चालन। फुर्के खोलाको पुल बगाएपछि टुटेको सड़क सञ्जाल जोडियो। विश्व प्राथमिक उपचार दिवस आज मनाइँदै आपतकालीन अवस्थामा ज्यान जोगाउन प्राथमिक उपचारको पहुँच र तालिम विस्तार गर्नुपर्नेमा जोड। 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीमा सुरु हुँदै अमेरिका बाहेक विश्वका ठूला अर्थतन्त्र र शक्ति देशहरू एकै ठाउँमा। र एसिसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र युएईको भिडन्त जारी। विजेताले अर्को वर्ष हुने एसिया कप क्रिकेट खेल्न पाउनेछ।

बाढ़ीबाट क्षतिग्रस्त माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा हिजो 7 जनाको शव फेला परेको छ। सुरुङ तथा हेडरोक क्षेत्रमा हराइरहेकाहरूको खोजी गर्ने क्रममा हिजो 7 जनाको शव भेटिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले जनाएको छ। भदौ 10 गते आएको बाढ़ीपछि 216 मेगावाट क्षमताको आयोजनामा कार्यरत ठूलो संख्यामा कामदार सम्पर्कविहीन भएका छन्। हिजो नेपाली सेना र आयोजना प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्वे इन्जिनियर सहितको टोलीले अडिट एक क्षेत्रमा निरीक्षण गरेको थियो। त्यसक्रममा सुरुङ क्षेत्र पूर्ण रूपमा डेब्रिजले भरिएको पाइएको उद्धारकर्ताहरूले बताएका छन्। यस्तै मैलुङ क्याम्प साइटमा मिनी एक्सकाभेटर उत्खनन शुरू गरिएको छ। अडिट 3 क्षेत्रमा नेपाली सेना र अस्ट्रेलियाली उद्धार टोलीले खोजी गरिरहेको छ। कम्पनीले आजदेखि खोजी तथा उद्धार कार्यलाई थप तीव्रता दिने जनाएको छ। बाढ़ी आउनु अघि आयोजना स्थलमा 1,433 जना कार्यरत थिए। तीमध्ये हालसम्म 878 जनाको उद्धार गरिएको जनाइएको छ। भुटेकोशीको बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको परेवाटार मास्टार सड़कमा आजदेखि एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकैपटक सवारी सञ्चालन गर्दा समस्या भएपछि जिल्ला प्रशासन कार्यालयले समय निर्धारण गरेर एकतर्फी यातायातको व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टारबाट परेवाटार हुँदै धादिङ बेसीतर्फ सवारी चल्नेछन्। धादिङ बेसी जाने सवारीले 12 बजेभित्र मास्टारको पुल पार गरिसक्नुपर्नेछ। दिउँसो 1 बजेदेखि साँझ 7 बजेसम्म धादिङ बेसीबाट परेवाटार हुँदै मास्टार गल्छीतर्फ सवारी सञ्चालन हुनेछन्। तोकिएको समयमा सुनौला बजार, फोस्ट्रेटार र केवरिनी हुँदै गल्छीतर्फ पनि आवाजावत गर्न सकिने प्रशासनले जनाएको छ। आज विश्व प्राथमिक उपचार दिवस मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ। प्राथमिक उपचार सम्बन्धी ज्ञान र सिप मार्फत आपतकालीन अवस्थामा ज्यान जोगाउने उद्देश्यले सन् 2000 अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघको पहलमा दिवस मनाउन थालिएको हो। नेपालमा पनि प्राथमिक उपचारको पहुँच र तालिमलाई गाउँ गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरू बताउँछन्। घाउ वा रक्तस्राव भए तत्काल प्राथमिक उपचार गर्ने, जनावरले टोकेमा साबुन पानीले सफा गरी स्वास्थ्य संस्थामा लैजाने तथा अचेत अवस्थामा आवश्यक परे सीपीआर शुरू गर्ने जस्ता आधारभूत सिपले आपतकालीन अवस्थामा जीवन जोगाउन महत्वपूर्ण भूमिका खेल्छ। दिवसको अवसरमा सर्वसाधारणलाई प्राथमिक उपचार सम्बन्धी जीवन रक्षक सिप सिक्न र अरूलाई पनि सिकाउन आग्रह गरिएको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्दैछ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ। कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा हिजो पार्टी कार्यालय च्यासलमा शुरू भएको थियो। बैठकमा संयोजक थापा र पार्टी महासचिव शंकर पोखरेलका दुई अलग अलग प्रतिवेदन पेश भएका थिए। बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको बुझिएको छ। अठारौं ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीमा हुँदैछ। ब्रिक्सको वर्तमान अध्यक्ष देशको हैसियतले भारतले 2 दिने शिखर सम्मेलन आयोजना गरेको हो। सन् 2026 जनवरी 1 ब्रिक्सको अध्यक्षता सम्हालेको भारतले यसअघि सन् 2012, 2016 र 2021 पनि यस सम्मेलनको आयोजना गरिसकेको छ। यसपटकको सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पजस्कियन, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा, इण्डोनेसियाका राष्ट्रपति प्रोबोबो सुबियान्तो र चिनिया राष्ट्रपति शी जिनपिङ लगायतका शीर्ष नेताहरूको उपस्थिति रहनेछ। 7 वर्षको लामो अन्तरालपछि चिनिया राष्ट्रपति जिनपिङको भारत भ्रमणलाई दुई देशबीचको सीमा तनावपछिको सम्बन्ध सुधार र सम्वादका लागि महत्वपूर्ण अवसर मानिएको छ। सम्मेलनमा ब्राजिलका विदेशमन्त्री माउरो भिएरा, युएईका युवराज प्रिन्स शेख खालेद बिन मोहम्मद, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी, इथियोपियाका प्रधानमन्त्री अबिए अहमद अलीका साथै मलेसिया, भियतनाम, फिलिपिन्स, कजाकिस्तान, बहराइन, साउदी अरेबिया, बेलारूस, क्युबा, युगाण्डा, बुरूण्डी र उरुग्वेका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी हुँदैछन्। सन् 2024 इरान, युएई, साउदी अरेबिया, इजिप्ट र इथियोपिया जस्ता देश र सन् 2025 इण्डोनेसिया थपिएसँगै 11 सदस्य राष्ट्र पुगेको ब्रिक्सले विश्वको करिब 49.5% जनसंख्या, 40% कुल गारस्त उत्पादन जीडीपी र 26% विश्व व्यापारको प्रतिनिधित्व गर्दछ। यो सम्मेलन विश्वव्यापी राजनीतिक अनिश्चितता, युक्रेन युद्ध, मध्यपूर्वको द्वन्द र अमेरिका इरान तनावका बीच आयोजना भइरहेको छ।
एसएससी प्रिमियर कप क्रिकेटको उपाधिका लागि अहिले नेपाल र युएई भिडिरहेका छन्। मलेसियाको क्वालालम्पुरमा रहेको वायुमा सोबलमा आज बिहान नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। एसोसिएट क्रिकेटको सबैभन्दा महत्वपूर्ण खेलको उपाधि विजेता टोली सन् 2027 एसिया कपका लागि छनौट हुनेछ। प्रतियोगितामा युएई आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनल पुगेको छ। अर्कोतर्फ समूह चरणको अन्तिम खेलमा हङकङसँग हार बेहोरे पनि नेपालले समूह विजेताको रूपमा सेमी फाइनलमा स्थान बनाएको थियो। सेमी फाइनलमा भने ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो। खेल समाचारसँगै इमेज समाचार अहिलेलाई सकियो। इमेज एफएम 979 सुन्दै रहनुहोला। नमस्कार।

0: महिना हो भदौको, अनि साथ इमेज एफएम 97.9 को।
1: शुभ दिन। यस कार्यक्रमका प्रायोजक
2: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
3: नेपाल सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक, प्रबर्धक रहेको नेशनल लाइफ इन्सुरेन्स कम्पनी।
4: नमस्कार, म गायक तथा संगीतकार सुभाष सन्दास, सुभाष एन्ड द फ्यामिली ब्यान्डको लिड भोकलिस्ट। सङ अफ द विकमा मेरै शब्द र संगीत अनि सलिना बिकेको साथमा राख्दैछु यो गीत सोधन।

0: सुधना सुभाष सुन्दास अनि सलिना बिकको यो सुमधुर स्वरमा हामीले यो गीत राख्यौँ तपाईँलाई। सुभाष सुन्दासको सङ्गीत पनि रचना पनि हिजो मैले सुनेको थिएँ। सुभाष सुन्दास चाहिँ हाम्रो एकदम नजिकको भाइ रहेछन्। विवेक र जीविकको प्रोग्राम सुनेको थिएँ। सुभाष भाइ गीत एकदम राम्रो बनाएको छ। निरन्तर रूपमा नेपालमा पनि छैन रहेछन्, बाहिरतिर रहेछन्,
1: गीतको
0: लागि आउने गर्दो रहेछन्। ल, राम्रो गीत बनाएको छ, आएपछि एउटा यस्तै यस्तै मेलोडियस गीतहरू सुन्न पाइरहोस् र हामीलाई टाढै बसेर पनि सुनिराखेको हुनसक्छ, मेरो गीत बज्छ भनेर सुन्या हुनसक्छ, नसुन्या भए पनि साथीभाइले सुन्या हुन्छ, खबर पुऱ्याइदिनु होला। सुभाषले आफ्नो म्युजिकल करियरमा योभन्दा राम्रा उत्कृष्ट गीतहरू त सृजना गर्छन् नै, तर यही नै उत्कृष्ट छ क्या। युट्युबमा हेर्न चाह्यो भने पनि तुरन्तै हेर्न सक्छ। सोधन बोलको गीत छ सुभाष सुन्दास र सलिना बिकको। हामी दोस्रो चरणमा प्रवेश गरेका छौँ। दोस्रो चरणलाई प्रायोजन गरेको छ ग्लोबल आर्मी ब्याङ्क,
1: सबैका लागि ब्याङ्क,
0: र पावर प्रदान गरेको छ नेशनल लाइफ इन्स्योरेन्स।
1: बिमा गर्नुहोस् अनि सुरक्षित
0: ढुक्क पनि आएछ, सुरक्षित
1: ढुक्क अब थरी
0: ए चेन्ज चेन्ज गरेर नि ल ठिक छ, हामीले लुगा फेरि जस्तो स्लोगन पनि फेरिदिरहे नि हुँदैन,
1: स्लोगन एउटामा मात्रै लिमिट हुँदैन नि त
0: हुँदैन।
1: इन्सुरेन्स कम्पनीहरू होइन उहाँहरूले अहिले त झन् कति इम्पोर्टेन्स यसको बढेको छ भन्ने कुराको त अब कुरा गरेर साध्य छैन, तर पनि जसले भोग्यो उसैले मात्रै यो कुराको महसुस गर्छ, नभोग्ने मान्छेले चाहिँ गरेको हुँदैन। अब कतिपय कुराहरूमा चाहिँ अस्ति यो कुराहरू पनि आएको थियो कि जस्तो अहिले अब तिम्रो भोटे कोसीमा जुन भयो नि त्यो फ्लडले गर्दाखेरि कैयौँको जसले चाहिँ नि गर्नुभएको थियो इन्सुरेन्स गर्नुभएको छ उहाँहरू केही हदसम्म ढुक्कमा हुनुहुन्छ भने ठुल्ठुला प्रोजेक्टहरू पनि कति सरकारी स्वामित्वका भयो या कुनै पनि केही त्यो पनि कतिपय प्रोसेसमा रहेछन्, कतिको नगर्या रहेछ होइन। अनि एउटा त्यहाँ आएको इस्युजहरूको कुरा गर्दाखेरि चाहिँ नि अब त्यो समन्वय चाहिँ इन्सुरेन्स कम्पनी र मेन कम्पनीहरूको पनि हुनुपर्छ भन्ने कुराहरू पनि थियो र अब इन्सुरेन्स कम्पनीले नै एज अ स्पोन्सर गरेकोमा चाहिँ ती कुराहरू चाहिँ सजिलो सहज बनाइदियो ग्राहकलाई अथवा कुनै पनि व्यवसाय गर्नेहरूलाई जसलाई पनि अलिकति सहज भयो भने चाहिँ इन्सुरेन्स अनिवार्य गर्यो भने पनि सहजै रूपमा चाहिँ उहाँले तिर्न सक्ने वातावरण राम्रो हुन्छ।
0: हिजो मात्र मैले एकजना इन्सुरेन्सको एकजना भाइलाई भेटेको थिएँ, हाम्रो भट्टराई भाइ, उसले के भन्दै थिए नि दाइ यत्रो बाढी पहिरो गयो, हजारौँ लापत्ता हुनुहुन्छ, यति धेरै हताहत हुनुभएको छ, हुन त मैले यो मरेपछिको मार्केटिङ गरेँ जस्तो होला तपाईँलाई, तर यथार्थ के हो भन्दाखेरि आज जो हताहत हुनुभएको छ, जो हराइराख्नु भएको छ, उहाँहरूको 100% इन्सुरेन्स भइदिया भए कम्ती फ्यामिलीको केही न केही एउटा अहिले भर्तेक त हुन्थ्यो नि, फ्यामिलीहरूलाई केही न केही सपोर्ट हुन्थ्यो नि। अब हेर्दाखेरि मरेपछि इन्सुरेन्स भनेर भन्नुहुन्छ, तपाईँलाई सोध्यो भने तपाईँलाई कुरा गर्न कन्भिन्स गर्न आएन त्यही भन्नुहुन्छ भनेर भन्नु, मैले त गरिसकेको छु होइन, एउटा बच्चा बच्ची पनि गरेको छु, अब फेरि फेरि गरिरहनु भन्ने क्या, विभिन्न स्किम आउने रहेछ, एउटा गरेर नपुग्ने अर्को नि गर्नु अर्को नि गर्नु, अनि मैले कहाँ भाइ गरिसकेँ भन्थेँ, अनि उहाँले त्यो भनेको कुरा एकदम मेरो मनमा गढ्यो क्या। अहिले जति पनि हताहती हुनुभएको छ, जतिजना मृत्युवरण गर्नुभएको छ, विदेशतिर त सबै विदेशीले गर्नुभएको हुन्छ, अभियसली सिद्धिहाल्यो कुरा, फोन गरेरै मलाई इन्सुरेन्स गर्दै भनेर भनेर फोन गर्नुहुन्छ, अब यहाँ त गएर कन्भिन्स गर्दाखेरि गर्नुहुन्न,
1: इन्सुरेन्स कम्पनीले भ्याइ नभ्याइ काम हुन्छ विदेशमा इन्सुरेन्स कम्पनीको, अलिकति राम्रो जेन्युन कम्पनीहरूको खोजीमा त कति हुन्छन् हुन्छन् उहाँहरूले त कहाँबाट कहाँ इन्सुरेन्समा अस्ति भर्खर काम गर्ने मान्छेले अहिले आफ्नै इन्सुरेन्स कम्पनी खोलिसकेका हुन्छ होइन, विश्वास त्यति धेरै अनेस्टी छ भने त्यति धेरै मान्छेहरूले चाहिँ नि के अरे छिटोभन्दा छिटो उहाँहरूसँग उभएर आउनुहुँदो रहेछ क्या, जोडेर आउनुहुँदो रहेछ होइन। अब इन अमेरिकाको इन्सुरेन्स कम्पनी यहाँ नेपालमा बस्ने अफिसहरूले चाहिँ चलाइराख्नु भएको छ, अनि हाम्रो यहीँकै इन्सुरेन्स कम्पनीहरूलाई चाहिँ नि अझै पनि इन्सुरेन्स गर्नुपर्छ भनेर चाहिँ यही चेतना नै नपुगेको कन्डिसनमा छौँ।
0: हो, त्यही भएर नेसनल लाइफ इन्सुरेन्स छ, एकदमै छिटो दाबी भुक्तानी पनि दिन्छ, विगत 38 वर्षदेखि नेपालको र नेपालीको सेवामा तल्लीन छ, जसले यो शुभ दिनको कार्यक्रम 10 वर्ष भइसक्यो उहाँले चाहिँ कन्टिन्यू हामीसँग साथमा रहनु भएको, यी सबै कुराहरूले गर्दाखेरि चाहिँ यदि इन्सुरेन्स गर्ने सोच बनाउनु भयो, फेरि यस्तै जोखिमको बारेमा तपाईँलाई डर लागेको छ भने दौडेर गएर नेसनल लाइफ इन्सुरेन्समा इन्सुरेन्स गर्नु होला,
1: करोडौँ करोडौँको गर्नु पर्दैन,
0: दिनको 5 रुपियाँवाला पनि छ, दिनको 5 रुपियाँ 10 रुपियाँ पनि छ, महिनाको 100-200 हुन्छ, अब कस्तो लिन मन लाग्छ तपाईँलाई स्किम, के गर्ने हो तपाईँको त्यो हिसाबले गर्ने हो क्या, यही गर्नुपर्छ उस्तै गर्नुपर्छ यतिमै गर्नुपर्छ है, करोडौँ तिर्नुपर्छ, प्रिमियमै वर्षको लाखौँ तिर्नुपर्छ भन्ने छैन है, दैनिक तिर्ने खालको छ, मासिक तिर्ने खालको छ, वर्षमा तिर्ने खालको छ, सानो स्किमको छ, ठुलो स्किम छ, कभरेजका कुरा छन्, धेरै कुराहरू छन्, त्यही भएर मैले धेरै बताउन सकिनँ, तर तपाईँहरू गएर मजाले बुझेर आफूलाई मन परेको चाहिँ जुन तपाईँलाई मनपर्छ प्रडक्ट त्यो प्रडक्ट लिएर इन्सुरेन्स गर्नु होला, त्यो पनि नेसनल लाइफ इन्सुरेन्समा।
1: ल, अब उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये चाहिँ नि 4 ठुला ठुला ठुला हिमतालको पानी घटाउने गृह कार्य चाहिँ सरकारले सुरु गराइरहेछ र हिमालमा रहेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारणले गर्दाखेरि बढ्दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य सुरु गरिसकेका छ र यही प्रायोजनको लागि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ र केन्द्रका चाहिँ नि उपकार्यकारी हुनुहुन्छ निर्देशक डाक्टर राजन भट्टराई. उहाँले भनेअनुसार चाहिँ हिमाली देश नेपालमा विगतका चाहिँ दुई दशक यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा एकदमै बढेको छ भने विस्फोट भएर हिम चाहिँ नि बाढी सृजना हुँदा मानव बस्तीमा जनधनको ठुलो क्षति हुने क्रम पनि बढेको छ. त्यसलाई नै ध्यानमा राख्दै सरकारले पानी भरेर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत सुरु
0: गरेको राम्रो काम है. किनभने सुरुमै पहिले बेलैमा सचेत भयो भने पछि जोखिमहरू नहुन सक्छन् घट्न सक्छन्
1: हो नि. र अब यो अध्ययनले के पनि भनेको छ भने नेपाल भारत चीनमा गरेर 47 हिमताल कुनै पनि बेला विस्फोट हुने खतरायुक्त रहेछन् र उहाँले भनेअनुसार त्यसमध्येका 25 हिमताल नेपालमै छन् होइन र तीमध्ये कतिपय मानव बस्तीबाट धारिलो तरवार जस्तै बगेकोले चाहिँ नि अब पानीको तह घटाउनै पर्ने अवस्थामा पुगिसकेका रहेछ क्या. सो हिमताल व्यवस्थापनको लागि बनेको यो जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार सङ्खुवा सभाको तल्लो वरुण थुप्रै छ सोलुखुङको त्यो सुचिङ जो भन्ने अब 25 त यहीँ छ भनेपछि होइन यी सबै यो नेपाल सरकार ग्रिन क्लाइमेट फन्ड एन्ड संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी को सहकार्यमा चाहिँ हिमतालको पानी घटाउन 5 अर्ब रुपियाँ बराबरको परियोजना थाल्ने गरेको छ र कुल 15 वर्षको परियोजनामा पहिलो 7 वर्षभित्रमा हिमतालको पानीको सतह घटाइसक्नुपर्नेछ र त्यसपछिका थप 8 वर्ष तल्लो तहको सुरक्षा मर्मत सम्भार र व्यवस्थापनको लागि खर्च गरिने योजना छ. र यो अल्टिमेटली सबै किन कसरी भइरहेछ भन्दाखेरि यही ग्लोबल वार्मिङ अनि यत्रो यत्रो खर्च अनि यो वार्मिङ गराउनेहरूले नदिनु
0: होइन दिनै पर्छ. त्यो त्यसमा त अब दुई मात्र आएन, विश्वभरि नै यो आवाज उठिरहेको छ. विश्वभरिका धेरैभन्दा धेरै चाहिँ पत्रकारहरूले अभियन्ताहरूले भन्नुभएको छ कि यो जोखिमलाई घटाउनुपर्छ र त्यसमा परेको नेपालको मार जुन परेको छ त्यसलाई क्षतिपूर्ति स्वरूप दिनुपर्छ भनेको छ. त्यो एउटा पाटो रह्यो, तर तिमीले भनेको पाटो चाहिँ यो भविष्यको पाटो रह्यो क्या. यसलाई नै अहिलेदेखि नै सोचेर अहिलेदेखि त्यसको जोखिम इभ्यालुएसन
1: अभ्यालुएसन
0: विश्वले नै गर्नुपर्छ. यो हाम्रो बसमै छैन क्या प्रिया, तिमी हाम्रो सारा सिरीखुरी सबै बेचे पनि हामीले के पनि गर्न सक्दैनौ. नेपालै बेच्दियो भने पनि यो के पनि गर्न सक्दैनौ. किन भन्दाखेरि यो एकदमै ठुलो लगानी, ठुलो प्रविधि, प्राविधिकदेखि लिएर सेटेलाइटदेखि लिएर धेरै कुराहरूको अनुगमन गरेर त्यो कतिको त्यसले प्रभाव पार्छ त्यो कुराहरू. अब हिमतालै फुटाउने भने चान्चुने कुरो होइन नि, गएर फुर्सदमा चाहिँ पाइप लगेर जोडिदिएर पाइपको पानी तानेर निस्किने होइन नि त, त्यहाँ भरिरहने कुरा हो. त्यो कन्टिन्युस त्यसको फ्लो मिलाउनेदेखि लिएर त्यसले फेरि तल्लो तटीय जति पनि क्षेत्रमा हामी बसेका छौँ नि, हाम्रो त फेरि सभ्यता नै खोला किनारको बस्तीबाट सुरु भएको भनेपछि खोला किनारमा बस्नु कुनै नौलो र अनौठो कुरो होइन क्या. होइन हो नि त, सभ्यता त खोला किनारबाटै सुरु भएको छ नि त, मानव सभ्यता नै. त्यसले गर्दाखेरि हामी पनि खोला किनारमा बस्यौँ. अब हिजोको दिनमा विगतमा हामीले त्यही ठाउँलाई आफ्नो थाँथलो बनायौँ होला, तर अब बिस्तारै हामीले यी कुराहरूलाई पनि परिवर्तन गर्दै जानुपर्छ. नेपालको नक्सा, नेपालको चिजहरू नै अब अलिकति जुन बस्तीको बनौटको नक्साहरू चाहिँ परिवर्तन गर्नुपर्ने भएको छ. तिमीले भन्दै गर्दाखेरि यसमा
1: अध्ययन गर्नको लागि मात्र यत्रो लाग्ने कुरा,
0: अध्ययन गर्नु पर्यो, अनुसन्धान गर्नु पर्यो, त्यसपछि त्यसबाट साँच्चीकै जोखिम छ भने त्यसलाई न्यूनीकरण गर्नतिर लाग्नु पर्यो, त्यसपछि त्यो जोखिम क्षेत्र कहाँ कहाँ छ त्यसको क्षेत्र पहिचान गरेर त्यो क्षेत्रहरूलाई स्थानान्तरण गर्नु पर्यो. यो सानो लगानीले थोरै पैसाले पुग्दैन, थोरै लगानीले पुग्दैन के. यो विश्वले नै इन्भेस्टमेन्ट गर्नुपर्ने जरुरी छ. किन भन्दाखेरि स्वच्छ पानी चाहिँ हिमालमै पाइन्छ क्या.
1: सुन, पहिलो र दोस्रो वर्षमा चाहिँ वर्षसम्म चाहिँ हुने कामको लागि चाहिँ अब यो के गर्दाखेरि चाहिँ नेपाल सरकारले चाहिँ हिमताको यो पानी घटाउन पहिलो 2 वर्ष कसरी पानी घटाउने भन्ने नै अध्ययन गर्नु पर्यो. त्यसको लागि नै पहिलो र दोस्रो वर्षमा हुने कामको लागि नेपाल सरकारले 15,21,00,000 बराबरको बजेट उपलब्ध गराएको रहेछ, जसमा पछि ग्रिन क्लाइमेट फन्डबाट रकम आएपछि अरू कार्यहरूमा खर्च गरिने रे होइन. जसअनुसार चाहिँ ग्रिन क्लाइमेट फन्डको पनि 36.16 मिलियन अमेरिकी डलर, युएनडिपीको 2.14 मिलियन अमेरिकी डलर र नेपालको 11.62 मिलियन अमेरिकी डलर बराबरको योगदान चाहिँ रहने रहेछ. र पहिलो वर्ष त्यो उक्त चार तालको सर्वेक्षण, वातावरणीय प्रभाव र मूल्याङ्कनसँगै कार्ययोजना निर्माण हुने रहेछ. र दोस्रो वर्षमा चाहिँ विश्वव्यापी बोलपत्र आह्वान गरेर अरू निकायलाई पनि अध्ययनको लागि अध्ययनका आधारमा चाहिँ हिमतालको पानी घटाउने जिम्मा दिइने रहेछ.
0: ल यो गरिहालौँ गरिहालौँ, अब फेरि कहिले चाहिँ बाढी आउँछ भनेर कुरेर नबसौँ, जहिले पनि त्यही गरेका छौँ हामी, कहिले पानी पर्ला, कहिले पहिरो जाला, कहिले भूकम्प आउला भनेर कुरेर बस्ने बानी छ, पहिले प्रिपेयर हौ, अब कुरेर बस्ने होइन
1: कि हाले पो इस्यु पो आए त है, हजुर नसोचेको कि
0: अब यो आउने नै वाला थियो, पहिलादेखि नै धेरै विज्ञहरूले भनि नै राख्नु भएको थियो होइन, क्लाइमेट चेन्ज भइरहेछ, ग्लोबल वार्मिङ भइरहेछौँ, अब अहिले अस्तिको दिनमा तिमीलाई थाहा छ अहिलेसम्मकै सबैभन्दा विश्व तातो भएको दिन पनि छ, अनि फेरि अर्को एउटा अध्ययनले के पनि भन्यो भने हिमाली क्षेत्रमा 3-4 डिग्री सेल्सियसको दरले चाहिँ तापक्रम बढेको रहेछ यो बिचको समयमा 3-4 वर्षको अन्तरालमा, अब योपालि त एल निनोले गर्दाखेरि विश्वव्यापी नै तापक्रम बढेको छ, त्यसको प्रभाव संसारभरि नै हुन्छ भनेको छ, र त्यसको सबैभन्दा महत्त्वपूर्ण प्रभाव चाहिँ हामी कहाँ हुँदो रहेछ क्या, संसारभरि त गर्मी हुन्छ, एसीभित्र बस्ने भए मान्छेहरू, फ्यान खोलेर बस्ने भए गर्मी भयो भनेर पानी पिइरहने भए, तर हामी त के गर्ने भयो भन्दाखेरि हाम्रो त पुस्ता नै बगाएर लाने भयो क्या,
1: केले
0: त गर्दाखेरि त्यहाँ तात्छ, हिमताल फुट्छ, तल झर्छ, पहिरो आउँछ, थुनिन्छ, थुनिएपछि त्यो विस्फोट हुन्छ, पड्किन्छ, अनि 20 किलोमिटरको यात्रा 180 किलोमिटर प्रति घन्टाको दरले पानी बेगले दौडिन्छ र हाम्रा भयभरका सबै लान्छ।
1: त्यस्तो अस्ति आएको जस्तो गरेर बाढी हाम्रो देशभरि आउने भयो भने 4-5 घन्टा लाग्दैन रे कि नेपाल सिद्धिनलाई,
0: सिद्धिन त्यो समय त लाग्दैन होइन, बाँच्न त डाँडातिर जाउँला तिमी हामी त बाँच्छौँला, आयो भने त नेपाल त अस्तिकैबाट धेरै पछाडि परिसक्यो होइन, त्यसरी सबै हामी त नेपाल भन्ने देशको अस्तित्व नै रहन्छ र भने क्या, तिमीहरू म मात्र बाँचेर के देश भयो त, हामी त सारा 3 करोड नेपाली बाँच्नु पर्यो नि त, 3 करोड नेपाली नै जुन हाम्रो चाहिँ एउटा एक किसिमको बन्डनेस छ नि, त्यो बाँच्दाखेरि पो त अनि नेपाल भन्न मजा आयो त, म मात्र बाँचे त मलाई नेपाल भन्नु मन छैन, तिमी मात्र बाँचे तिमीलाई के नेपाल भन्नु पर्यो र होइन, बुझ्नुपर्छ, त्यही त भनेको हामी अहिले कस्तो खण्डित मानसिकतामा छौँ, तर वास्तवमा एकचोटि सोचेर हेर्नुहोस् त हामी सबै जोडियौँ, पार्टी साटी सबै त्यागदिउँ, सबै कुरा भोट हाल्ने बेला मात्र पार्टीलाई सम्झौँ, अरू बेला चाहिँ सारा नेपाली भएर विचार गरौँ त, मनन गरौँ त, कस्तो देश छ, कस्तो हाम्रो भातृत्व छ, कति धेरै हामी एकअर्कामा जोडिया छौँ, हाम्रो संस्कृति एकअर्काले कसरी जोडिएको छ, चाहे त्यो नेवार कम्युनिटी होस्, चाहे त्यो क्षेत्रीय कम्युनिटी होस्, चाहे त्यो गुरुङ कम्युनिटी होस्, चाहे राई लिम्बू, भनेको जो जो धिमाल सिमाल हामी जुन जुन जात जाति वर्णहरू बस्छौँ, कस्तो कनेक्टिभिटी छ कि एकअर्कासँग, एकअर्काको रीतिरिवाज कनेक्टिभिटी छ, हाम्रो त्यो साथीभाइ इष्टमित्र नातागोता सबैलाई यसो सम्झ्यौँ त, ती सबै छरिएका चाहिँ विभिन्न जात जातिका छन् क्या, हामी एक्लै एउटै जातको एउटै वर्णको एउटै खालको त मान्छे छैनौँ, त्यसले गर्दाखेरि यो नेपालको विविधतालाई हामीले बचाउने हो भने हाम्रो एकताले बचाउँछ, हामी खण्डित भएर बच्दैन, हाम्रो विविधता बचाउने संसारलाई हाम्रो चाहिँ कला संस्कृतिका कुरा गर्ने यदि हो भने हामीले एकले अर्कालाई गाली गर्न छोड्नुपर्छ,
1: देशै जोगाउनलाई त यत्रो धेरै काम गर्नुपर्ने रहेछ, हामी चाहिँ नि बनिरहेको मिलिरहेको भइरहेको गरिरहेकोलाई पनि गरेन भएन मिलेन भनेर सानसाना कुरामा अल्झेर अर्काको दिमाग खलबलाउने काम गरिरहेछौँ,
0: एकदमै हो, धेरै नबोलो, यही नै यति भनौँ, उता
1: 27
0: एउटा ब्रेक लिनुपर्छ, एउटा ब्रेक लियो, नेपाली चलचित्रको हिट गीत बजाइदेऊ नि त, जुन चलेको छ
1: तिनीहरू
0: एकदमै चलेको छ, यो विषयमा कुरा पनि प्रियाले फिल्म हेरेर छ, मलाई पनि हेर्न रिकमेन्डेड छ होइन, फुर्सद मिल्यो भने जान्छु, मिलाएर हेर्छु, मलाई चाहिँ तिनीहरू भन्दा क्या मजा लाग्यो, फिल्मको टाइटलै तिनीहरू क्या,
1: लास्टमा मात्रै थाहा पाएँ कि त्यो फिल्मको नाम तिनीहरू
0: रहेछ, इलेभेन अन द फग भन्ने पहिलादेखि नै सुनिरहेको,
1: त्यही इलेभेन अन द फग के रहेछ, यसको भन्नु खोजेको कुरा चाहिँ के रहेछ जस्तो चाहिँ लागेको थियो,
0: एकदम नेपाली फिल्महरू एकदम फरक फरक विषयवस्तुमा बन्न थालेका छन् होइन, र फरक फरक विषयवस्तुले दर्शकलाई तान्न पनि थालेका छ, ल फेरि अहिले फिलहाल अहिले यो कुरा एकछिनमा गरौँला, अहिले भने छोटो विश्राम र एउटा गीत,
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ,
3: मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग हो,
4: किन राजेश जी,
3: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन, यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन, र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ, नेपालको नम्बर 1 पिपिआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु, नेपाल टप सब ठिक।

0: अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सीपीभीसी र पीपीआर पाइप हिल्टेक फिट एन्ड फर्गेट
1: शुभ दिन यस कार्यक्रमका
2: ए जुन अब सफा फर्केको छैन

0: यो अलिक भोजपुरी फ्लेभरको रहेछ फिल्ममा पनि त्यो कुराहरू पनि त्यस्तै त्यस्तै छ होला यो तिनीहरू फिल्म तिनीहरू नेपालीमा तिनीहरू र अङ्ग्रेजीमा भन्देउ न
1: अङ्ग्रेजीमा एलिफेन्ट इन द फग होइन भनेको कस्तो हो नि
0: अहिले चलिरहेछ है
1: चलिरहेछ यसमा चाहिँ तिम्रो ट्रान्सजेन्डरहरूको
0: कथालाई
1: देखाएको छ
0: मलाई त त्यो ट्रान्सजेन्डर भनेको किन्नरहरू तपाईँले यसो बजारतिर पनि जानुभयो भने यसो पैसा माग्न आउनुहुन्छ आशिषहरू दिनुहुन्छ उहाँहरूलाई किन्नर भन्छ होइन त्यही कथा त्यही होइन
1: त्यो सँगसँगै अब जस्तो अब विभिन्न यो यसमा पनि कति फिल्म हो
0: फिल्म हो फिल्म अरू
1: कति सेगमेन्ट कति सेक्सन कति प्रकार कति फरक हुँदो रहेछ नि त
0: होइन
1: त्यो कुराहरू चाहिँ उहाँहरूको कुरालाई लिएर अब तिनीहरू भन्दा तिनीहरू कुरा गर्छ नि त मान्छेले होइन
0: तिनीहरू भने कस्तो
1: अस्ति मेरो एकजना दिदीले नै यो फिल्म हेरेर आएको ए तिनीहरूको हेर्नु ल
0: त्यसै भन्नुभयो
1: ए तिनीहरूको अरे कि ए तिनीहरूको भनेपछि सिधैन कुरो
0: त्यही भएर तिनीहरू टाइटल फिल्मको नामै तिनीहरू राखेको रहेछ
1: मलाई त कस्तो मलाई कस्तो फिल भयो त्यो फिल्म हेरेर आएपछि मलाई त्यति टच भयो होइन जो मान्छे यसमा भोगिरहनु भएको छ
0: ओह माय गॉड
1: त्यो परिवारमा हुन्छ कोही होइन
0: कस्तो गाह्रो छ
1: कति हुन्छ होला कति मान्छेले मान्छे नै नगर्ने हुन्छ नि टाइपको क्या
0: थाहा छ मलाई
1: जबसम्म त्यो मान्छेसँग केही फाइदा लिनु छ अब किनभने किन्नरहरूले त
0: मेरो साथीहरू पनि छन् दुई तिनजना साथीहरू पनि छन्
1: भन्ने लाग्छ हुन्छ नि त्यो मेरो लागि मलाई स्वार्थ पुरा गर्नलाई मात्रै मैले युज गर्दो रहेछु कि मान्छेहरूलाई होइन त्योदेखि बाहेक जब उनीहरूलाई हाम्रो आवश्यकता पर्छ नि हामी छैनौँ
0: क्या
1: बरु जनावरहरू छन् एउटा हात्ती हात्तीको ग्रुप हात्तीको पुरै वन जङ्गल जहाँ चाहिँ जसको त्रासमा सबैजना बसेका छन् होइन त्यो त्राससँग पनि नडराएर बरु त्योसँग गएर चाहिँ आफ्नो इमोसन दिन सक्दो रहेछन् उहाँहरूले तोक्नु हुँदो रहेछ होइन तर मान्छेहरूले बुझ्दैन रहेछ मलाई थाहा छ क्या उहाँहरूको माइन्ड छैन उहाँहरूको आफ्नो पन पनि छैन उहाँहरूको विवाद छैन उहाँको छोरी छोरी नै होइन उहाँको छोरा छोरा नै होइन यिनीहरूको नि त्यस्तो हुन्छ र टाइप क्या
0: तिनीहरू
1: तिनीहरूको नि त्यस्तो हुन्छ र भन्ने जस्तो देखेपछि चाहिँ हामी जस्तो नर्मल मान्छेको फिलिङ हुन्छ नि बाउप्रति आमाप्रति छोराप्रति छोरीप्रति समाजप्रति देशप्रति आफ्नो साथीप्रति आफ्नो कामप्रति त्यो सबै कुरा सेम टु सेम छ क्या सेम टु सेम हो क्या केही पनि फरक छैन
0: फरक हुँदैन नि मानवीय संवेदना भनेको एउटै हो त्यो त्यो चाहे त्यो महिला होस् पुरी हो पुरुष होस् अथवा ट्रान्सजेन्डर होस् अथवा जेसुकै होस् भावना त भावनै हो नि त मन त मनै हो नि त
1: कस्तो मजाले देखाएको छ
0: ल ल ल ल ल तपाईँहरूले हेर्नु भएको छ भने हेर्नु तिनीहरू
1: किनभने
0: इन्टरनेसनली अवार्ड एक्सपेक्टेसन धेरै हाई गर्नु भएन तर कथा बुझ्नुपर्छ हामीले समाजको कथा हो नि त्यो त हामीले समाज नबुझ्ने खालि त्यो महिला र पुरुषको मात्र कथा हेरिरहने सधैँ त्यो रोना धोना सासु बुहारीले चाहिँ कुटेको चाहिँ बुहारी रोएको यही खालको मात्र गाउँमा एउटा साउ छ साउले चाहिँ गरिबलाई दुःख दिएको यस्तो मात्र हेर्ने होइन नि त अलिक डिफ्रेन्ट अलिक फरक धारका फिल्महरू पनि हेर्नुपर्छ
1: र यो नजर नै चेन्ज हुन्छ
0: अनि अर्को कुरा डाइरेक्टर साहबले मैले प्रशंसा गर्नै पर्छ होइन उहाँले जसरी यो फिल्मलाई फिल्माङ्कन गर्नुभएको छ जसरी जुन फ्रेममा उहाँले बनाउनु भएको छ त्यसको दृश्याङ्कन भयो छायाङ्कन कुराहरू असाध्यै प्रशंसा गर्न लायक छ अरे
1: त्यही
0: भएर त इन्टरनेसनल अवार्ड तिनवटा जितिसक्यो होइन अझै जित्न बाँकी नै छ अनि फेरि कलाकारहरू पनि त्यस्तो धेरै चलेको कलाकार कोही छैन जो ट्रान्सजेन्डर हुनुहुन्छ उहाँहरू नै कलाकारको रूपमा आउनु भएको छ त्यसले पनि अझ त्यसले अझ चाहिँ राम्रो बनाएको छ हामीले फिल्मको चर्चा गऱ्यौँ किन गर्नु पनि पर्छ नेपाली चलचित्रलाई माया गर्छौँ हामी नेपाली गीत सङ्गीतलाई माया गर्छौँ यो कार्यक्रमको फर्म्याटमा पनि धेरैचोटि आउँछ अलिकति नरेस कम भएको भएर फिल्मको चर्चा चाहिँ अलिक कम भएको हुनसक्छ किनभने ऊ त फिल्मको धेरै ज्ञान राख्ने मान्छे भए जति हामीले राख्छौँ चाहिँ त्योभन्दा तिमीले फिल्म हेरेछौ तिमीलाई एकदम बधाई छ र अब म पनि एउटा साइम अझै भाइ तिमी पनि हेर है तिनीहरू हामी हेर्नुपर्छ फिल्म र कार्यक्रममा सुनेर बस्ने साथीहरू अब देशमा दुःख वेदनाहरू छँदैछन् तैपनि हामी नर्मल हुँदै जानु पर्यो यसो नेपाली चलचित्रलाई माया गरेर हेरिदिनु पनि पर्यो भन्दै अहिले एउटा सानो इन्फर्मेसन दिइहालौँ है यो इन्फर्मेसन के भन्दाखेरि नेपाल र अहिले युएई भिडिरहेका छन् क्रिकेटमा यो चाहिँ एसएससी मेन्स प्रिमियर कप हो यदि यो जितेको खण्डमा नेपाल चाहिँ एसियन कपको जुन क्रिकेटको हुन्छ नि त्यसमा सिधै क्वालिफाई भएर जान पाउँछ र पछिल्लो स्थिति हेर्ने हो भने चाहिँ आज आरिफ यो आसिफ शेखले चाहिँ तहल्कामा चाहिँ रहेछन् सय बल खेले 98 नट आउट उनी ओपनिङ ब्याटर हुन् र आज नेपालले चाहिँ ब्याटिङ गर्ने सोच बनाएछ र सुरुमा टस जित्ने बित्तिकै हामी ब्याटिङ गर्ने हो, आज जहिले नेपालको ब्याटिङ कमजोर हो भनेर हेप्थ्यौँ, आज हामी ब्याटिङ गरेर जित्छौँ भनेर लागेछन्। अब जित्ने हार्ने त अहिले बाँकी छ, खेल चलिरहेछ र अहिलेसम्म 2 विकेटको क्षतिमा, जसमा चाहिँ अर्जुन कुमारले चाहिँ 43 रन बनाएर रन आउट भए, त्यसपछि इशान पाण्डे चाहिँ क्याच आउट भएछन्, 13 रन बनाएर 20 बल खेलेर 13 रन बनाएर आउट भए, आसिफ शेख 100 बल खेलेर 98 रनमा छन् भने चौका त 8 वटा हानिसकेछन्, छक्का 4 वटा हानिसकेछन् उनले। त्यसै गरी अर्जुन कुमारले पनि 63 बल खेलेर 43 रन बनाएर चाहिँ 4 वटा चौका हान्न भ्या 6 वटा चौका हान्न भ्याएछन्। र अहिले चाहिँ रोहित पौडेल र आसिफ शेख दुईजना चाहिँ क्रिजमा बसेर मजाले खेलिरहेछन्। ल आज चाहिँ गेम जितेर खुसी दिनु सारा नेपालीलाई, होइन नेपालीलाई खुसी चाहिएको छ नि त, नेपालीहरूलाई हामी शुभकामना पनि दिन्छौँ नेपाली टिमलाई। सन्दीप लामिछाने अहिले क्याप्टेन छन्, रोहित पौडेल पूर्व क्याप्टेनलाई पनि एकदमै धेरै चाहिँ राम्रोसँग टिम सम्हालेर अगाडि बढाएकोमा एकदम धन्यवाद दिँदै, अहिले नयाँ क्याप्टेनलाई चाहिँ जितको लागि चाहिँ हामीले शुभकामना दिँदै, अहिले रोहित पौडेलले चाहिँ 18 बल खेलेर 16 रन बनाइसकेका छन्। अब दिपेन्द्र सिंह ऐरिया बाँकी नै छन्, गुलसन झा बाँकी नै छन्, बसिरले हिजो यस्तो राम्रो खेलेका थिए, हिजो बसिरको गेम हेर्न लायक थियो, उनी छँदैछन्, सन्दीप जोरा पनि छन् आज, त्यसले गर्दाखेरि आजको सोच भनेको चाहिँ ब्याटिङ स्ट्रङ बनाएर धेरै रन बनाउने र अपोनेन्टलाई स्वास्थ्यमा समेट्ने सोच बनाएको रहेछ। ल जे सोच बनाएको छ त्यो सोच चाहिँ एकदम राम्रोसँग चाहिँ टुङ्गोमा पुगोस्, सन्दीप र लगायत सम्पूर्ण क्रिकेट टिमलाई अहिले 2-3 घन्टापछि थाहा भइहाल्छ रिजल्ट, जितेको जित, अल द भेरी बेस्ट होइन त, यही नै भनौँ। ए बाबु कता गयो, ब्रेक गर्ने हो कि केही कुरा तिमीले तयार गरेको छौ, किन 40 पनि हुन आँटेछ कि एउटा सानो कुरा गरेर ब्रेक गर्नु पर्ला?
1: अब त्यही हो, अहिले चाहिँ अब यो जुन बाढी आयो नि त्यसले गर्दाखेरि धेरैजनाको मन रोको छ, चित्त दुखेको छ, अब तिम्रो तिजको अब दरखानी, अहिले तिजको गीतहरू मारमा परेका छन्, तिजमा भरमार लुगा ल्याएर बेच्छु भनेर लागेका व्यवसायहरू मारमा परेका छन् होइन, र कतिपयले चाहिँ नि ठिक छ अब नदेखौँ तर अब परम्परा हो, रीतिरिवाज हो, कल्चर हो, मान्नुपर्छ भनेर के हदसम्म चाहिँ यसलाई अगाडि पनि बढाउनु भएको छैन, कोही चाहिँ कम्प्लिटली म गर्दै गर्दिनँ भनेर छोडिदिनु पनि भएको छ, सबैको आफ्नो सोच हो, तर यो जुन राहत दिने कुरामा चाहिँ होइन शशि, मैले अझै पनि कतिजना मान्छेहरू चाहिँ देखेँ उहाँहरूलाई बाल मतलब छैन, कतिलाई कतिलाई क्या यो कुराहरूको मतलबै छैन कि,
0: घटनाको मतलब छैन,
1: घटना भयो भयो, उता भयो त भयो, अब हामी के गर्नु,
0: मानवीय संवेदना कम रहेछौँ
1: हामी, हेर्छौँ भने त्यो मान्छेको मानवीय संवेदना छैन भनेर कतै यो बुझ्नै सकिँदैन होइन, आफ्नो परिवारको लागि, आफ्नो छोराछोरी सन्तानको लागि जीव जान दिइरहेको छ, ठिक छ ठिक छ, तपाईँले गर्नै पर्छ भन्ने होइन, गर्नै पर्छ भन्ने होइन, तर तर कस्तो त्यति त्यसमा पनि एउटा संवेदनशीलता देखाउन सक्दैन भने ती त्यस्ता मान्छेहरूले भोलि हाम्रै पऱ्यो भने के गर्ला त भने चिन्ने मान्छे चाहिँ चिन्न चाहिँ पाइयो है,
0: त्यो पनि पाइयो, अनि प्रिया त्यो मानवीय संवेदना जोसँग कम छ होइन, उसले आफू मात्र आफूवादी हो क्या, म यो म जस्तो कोही छैन, मेरो यस्तो छ, मेरो यति सम्पत्ति छ, मेरो यो छोरा यस्तो, मेरो श्रीमती यस्तो टाइपको हो क्या, त्यो तिमीले यसो
1: विचार,
0: म खोलिदिन्छु, टेन्सन नगर म खोलिदिइहाल्छु, मेरो
1: होइन
0: अलि तातो पनि थियो,
1: यहाँ
0: सुन न, म यहाँ छेउमा भएछ, मलाई जाडो भएर बन्द गरिदिए हो कि, यस्तो चिसो भयो कि मलाई होइन, अघि हुरु आएको होइन, मैले गरिरहेको छु 21 भने ठिक ठिकै हो अहिलेको टेम्परेचर, धेरै पनि बनाएको छैन, अघि त झन् 16 थियो भने एकचोटि म त यहीँ फ्रिज भएर मर्छु क्या, बल्ला बल्ला
1: कस्तो त्यो त्यो त्यो कुरा गरे गर्दा खल्ल एकचोटि सर र पसिना आयो
0: क्या, ठिक छ त्यो त्यो ल हेर, तिमी सेन्सिटिभ छ भन्ने कुरो यहाँबाट प्रमाण हो क्या, मतलब अलिकति कुरा गर्दै गर्दै भित्री पनि अलिकति गाँठो परिरहेको थियो, बाहिर गर्मी भइहाल्यो कि, सेन्सिटिभ मान्छेलाई त्यस्तो हुन्छ, अघि तिमी बुवाको कुरा गर्दा झन्नै रह्यो, मैले देखिरहेको छु नि त, हामी सेन्सिटिभ काइन्ड अफ मान्छे हौ क्या, अस्ति अहिले त अलिकति ठिक भएको छ, नत्र पनि अस्ति त्यो सुरुको दिनमा भोटेकोसीको बाढी आउँदाखेरि किलकिल हुने भने बोल्न आँटिरहेछु, घाँटीमा कुरा आउँछ, बोल्नै सकिँदैन, त्यस्तो पनि भयो कहीँ दिन, अब जो जोसँग मानवीय संवेदना छ, साना साना कुकुरलाई चोट लाएर खुच्चा खुच्चा खुच्चाउँदै हिँड्दाखेरि पनि लाउन के भयो होला यसलाई भनेर त्यो माया जागृत गर्ने व्यक्तिहरूमा पर्छौँ तिमी हामी चाहिँ, मतलब एकदम संवेदना बढी छ क्या हामीमा, कसैलाई केही परिहाल्यो भने लाउन सहयोग गर्न पाए हुन्थ्यो नि भन्ने हुन्छ क्या, कोही मान्छे माग्ने आयो नि यो खानु पाएको छैन होला 5-10 रुपियाँ दिइहालौँ जस्तो लाग्छ होइन, त्यसको ब्याकग्राउन्ड चेक गरिदिने त्यो माग्ने हो कि होइन कि ठग्न आएको,
1: दिँदैन
0: दिँदैन एक्ज्याक्टली, त्यो ठग्न आएको कि ठग्न आएको कि अथवा के हो के हो ठिक नभएको कि अब के मतलब हुँदैन क्या हामीलाई,
1: हामी त शङ्का गर्ने त्यसलाई अब अर्को अप्सनमा खोज्ने त्यो त्यतातिर जाँदै जाँदैन
0: जाँदैन
1: त्यसपछि पछि कतिले त ठग्छन् पनि है फेरि
0: तेरी
1: मैले यसरी सोच्नु पर्ने त्यसको मान्छेसँग त्यसकै परिवारको अर्कोसँग यसो कुरा गर्नुपर्ने जस्तो लाग्छ,
0: त्यस्तो पर्छ तैपनि हामी तैपनि भगवान्ले दिइरहेछ पुगिरहेछ खाएर पुगेछ लाएर पुगेछ भने किन नगर्ने
1: किन नगर्ने तिमीलाई शशि मैले अस्ति हेरिरहेको थिएँ मलाई यो कुरामा पहिलादेखि विश्वास नै लाग्ने हो होइन हाम्रो हरेक कुरा नै इट्स अलरेडी फिक्स्ड भनेर कि होइन तय हुन्छ अरे कि तिमीले हाच्छु गर्ने पनि तय हुन्छ अरे कि तर यी सबै कुराहरू बुझ्दा बुझ्दामा हामीले अहिले अब के गर्ने मैले मेरो एउटा बानी छ त्यो मलाई चित्त बुझिरहेको छैन होइन चित्त बुझिरहेको छैन तर म त्यसलाई चेन्ज पनि गर्न सकिरहेको छैन भने पनि मैले अब चाहिँ मैले चेन्ज गर्नुपर्छ भने मैले आफूलाई मुटु दह्रो बनाएर परिवर्तन गर्न सक्ने चाहिँ त्यो हाम्रो हातमा छ, हामी हाम्रो तर्फबाट के गर्ने कसरी प्रतिक्रिया दिने कसरी होइन रियाक्ट गर्ने कस्तो किसिमको चाहिँ नि हामीले त्यसलाई त्यसरी कुन रूपमा हेर्ने भने त्यो त्यो अनुसारको चाहिँ व्यवहार गर्ने हाम्रो हातमा छ, तर भवितव्य चाहिँ के हुन्छ कसो हुन्छ हाम्रो जीवनमा त्यो के पनि हाम्रो हातमा छैन नि त होइन, के हुन्छ अरे भने तिमीले कसैलाई खान दिँदाखेरि होइन एक गाँस आफूले बढी लिएर उसलाई एक गाँस कम दिएको छौ अथवा उसलाई दिँदाखेरि अलिकति त्यहाँ भेदभाव गरेको छौ होइन, अनि पसलमा बस्नुहुनेहरूले जोग्दाखेरि पनि त्यहाँ चाहिँ नि अलिकति कम दिएर पठाउनु भएको छ, कम दिएर पठाउनु भएको छ, त्यो सबै कुराको लेखाजोखा हुन्छ है, त्यो तपाईँले तिर्नै पर्छ कि एनी हाउ जसलाई तपाईँले लिनु भएको छ नि यति यति यति यति यति यति तान्नु भएको छ त्यसँग सोच्नु भएको छ नि त्यो सबै कुरा तपाईँले दिनुपर्छ क्या एनी हाउ दिनुपर्छ भनेपछि हामी पैसा लिँदाखेरि कसरी गल्ती गरेर अलिकति बढी पैसा दियो भने ए बढी दियो भने खुर्क लिएर जाने त्यो फिर्तै नगर्ने
0: सामान किने ए हजुर मैले त 100 रुपियाँ दिएँ भने त लिनुहोस् तपाईँको मैले जम्मा छ हेर्नुहोस् न यहाँ तपाईँको त्यो पनि पसल नि कस्तो हुन्छ भन्दाखेरि धेरैवटा मान्छे ग्राहक एकचोटि आएपछि बिर्सिँदो रहेछ कि कसले कति पैसा दिएको
1: एक्ज्याक्टली त्यो बुढी आमाहरू हुनुहुन्छ नि बाटोमा बसेर त्यो
0: उहाँहरूको
1: हिसाब किताब विचार
0: आउँदैन नि
1: खै नानी यति यति भइकारी भन्नुहुन्छ हामी आफूले हिसाब गर्दै
0: दिनुपर्छ
1: अनि उहाँले फिर्ता फेरि तलमाथि गरेर दिनुहुन्छ क्या खुर्को लिएर जान्छन् दिनभरि त्यहाँ कति घन्टा बसेर बल्ल बल्ल त्यति पैसा कमाएको छ त्यो पनि कसरी लिएर गइदिने कस्तो त्यो त भएन नि होइन
0: हो भने
1: त्यही भएर
0: कस्तो मान्छे हुन्छौँ होइन सकेसम्म नेपाली बनाऊ नेपाली त्यस्तो होइन है सकेसम्म नेपाली बनाऊ क्या नेपालीपनभित्र छिराउनु भयो र मुटुमा नेपालीपन राख्नु भयो भने एकदम सहज छ हरेकलाई माया गर्ने सबैलाई सद्भाव गर्ने हरेक चाहिँ अतिथि आयो भने देउता देख्ने होइन यो खालको संस्कार हो नि त
1: बरु अर्कोलाई बढी दिउँ बरु 2 रुपियाँ बढी उता जाओस् भन्ठानौँ होइन लिन नपरोस् आफूलाई होइन म कसैलाई केही किन्दाखेरि पनि तपाईँको कतिपय चाहिँ तपाईँलाई घाटा नहोस् बरु मलाई अलिकति घाटा भए फरक पर्दैन है प्लिज तपाईँलाई चाहिँ घाटा नहोस्
0: नहोस् अलिकति घटाइदिनुहोस् भन्ने नि
1: मिलाउनु
0: छ उसले अनि आफ्नो कति पैसा नाभाखाने हो नाभाखाएर लिइहाल्छ
1: गाह्रो नहोस् तपाईँलाई घाटा नहोस् तर अब त्यो मिलाएर गर्नुहोस् ल भन्नु भन्छु के म होइन
0: गर्ने नै त्यही हो भने भन्ने मात्र होइन गर्ने नै त्यही हो र सकेसम्म तिमी हामी जो चाहिँ हामी बजारमा जान्छौँ बजारकै कुरा भएर बजारकै कुरा गरिरहँ गरेका छौँ हामीले होइन सामान खरिद गर्न होस् अथवा केही आफ्नो बेच्नलाई गइरहेछौँ हरेक किन्न होस् अथवा बेच्न होस् त्यतिखेर चाहिँ कम्तीमा तपाईँ अनुग्रहित हुने खालको बानी बनाउनु भयो भने त्यसले चाहिँ कस्तो भने सन्तुष्टि बेच्नेलाई पनि दिन्छ किन्नेलाई पनि दिन्छ जस्तो कसैले सामान किनिदिनु भयो थ्याङ्क यू तपाईँले सामान किनिदिनु भयो भन्न सक्ने अवस्था होस् होइन कसैसँग सामान किन्नको धन्यवाद तपाईँले मिलाएर मोल मिलाएर दिनुभयो मलाई एकदम राम्रो लाग्यो मलाई चित्त बुझ्यो तपाईँले दिएको रेट भनेर भन्न पाइयोस् क्या यो पो त आनन्द एउटा सम्बन्ध पनि त्यसै गरी नै विकास गर्न पाए पो हुन्थ्यो हामीले लास्ट ब्रेक लियो कि लिएनौँ छैनौँ है त्यसपछि 46 भएछ प्रिया एउटा ब्रेक लिदिउँ ब्रेकपछि गीत बज्ने मौका पाएन पाएन भने हाम्रो गफको मौका छ गफ गर्छौँ
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन चौबिसै घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: आरबी कम्प्लेक्स,
6: आरबी कम्प्लेक्स
5: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स
6: सुपथ मूल्यमा
5: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स
6: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
5: आरबी कम्प्लेक्स पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट्स।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: यस कार्यक्रमका प्रायोजक
2: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
3: पावर्ड बाइ
4: नेपाल सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक प्रवर्धक रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी।

0: सुमधुर गीत सङ्गीत हुन्छन्, रमाइलो छ। हामी अफेयर पनि क्या जोसिलो गफ गर्दै थियौँ
1: शशि, एउटा एकजना छिमेकमा एउटा मान्छेको चाहिँ नि के भएछ भने एउटा आँखा के अरे फुटेछ क्या,
0: आँखै फुटेछ।
1: यो कथा हो तर
0: कथा हो रियली होइन, म त साँच्चै भनेर डराएँ क्या, आँखै फुट्यो भने।
1: त्यो आँखा फुटेछ तर उसले चाहिँ नि एकदमै धेरै चाहिँ नि अब त्यो पिर पऱ्यो नि त उसलाई, एउटा आँखा फुट्यो, अर्को आँखा अब एउटा मात्रै छ भयो नि त होइन। अनि छिमेकी हेर्छ, सबैजनाको दुई दुईवटा आँखा छ, सबैजना आफ्नो नर्मल कामहरू गरिरहेछन्, उसलाई त डहा छरपटी भइसक्यो अब त्यहाँनिर। आफ्नो आँखा एउटा फुटेको भन्दा पनि अरूहरूको चाहिँ के पनि नभएकोमा उसलाई पिर छ क्या, होइन मेरो त फुट्यो फुट्यो, यिनीहरूको पनि फुट्नुपर्छ खास भन्नेमा पुगिसक्यो क्या ऊ अब होइन। त्यसपछि अनि त्यस्तै त्यस्तैमा भगवान् आएर चाहिँ त यति चिन्तामा छस्, के गर्नु पर्यो तँलाई, अर्को आँखा पनि ठिक गरिदिनु पर्यो, त्यसको लागि त तैँले अलिकति तैँले धेरै मेहनत गर्नुपर्छ भन्दाखेरि उसले के हुन्छ, मेहनत भने त्यस्तै हो भगवान्, मेरो आँखा एउटा खोलिदिनु भएको छ, ठिक छ, त्यो छिमेकमा भएकाहरूको चाहिँ दुइटै आँखा फुटाइदिनु पर्यो हजुर, तिनीहरूको दुइटै आँखा मलाई केही गर्नै पर्दैन,
0: मेरो आँखा चाहिँ होइन, एउटा आँखा भए हुन्छ,
1: एउटा आँखा भए मलाई काफी भइहाल्यो नि होइन। अब त्यो अर्को आँखा मलाई चाहिनको लागि म मेहनत नगरौँ, तर उहाँहरूलाई चाहिँ किन यो भन्यो भन्दाखेरि अरूले अरूको गल्ती अरूको फे अरूको विफलता भनौँ न होइन, सफलता नहुनु
0: विफलता
1: असफलता त्यो देखेर मान्छेहरू खुसी हुँदो रहेछन् जस्तो लाग्छ क्या मलाई। हाम्रो यहाँ अहिले म देशभक्त भनेर मैले म भन्न सक्दिनँ, यदि म अहिले जसले देश चलाइरहेछ राष्ट्र प्रमुख जो हुनुहुन्छ उहाँले यो राष्ट्र देश सरकार प्रमुख भनौँ न छैन लाई चाहिँ देश बनाउन उहाँहरू लागिराख्नु भएको छ, उहाँहरूले चाहिँ सक्सेस हुनुहोस् भनेर म कामना गर्न सक्दिनँ भने म देशभक्त चाहिँ होइन।
0: हो हो, मैले नै बनाउनु पर्छ, मै जान्ने मै सुन्ने भन्ने टाइपको मजाले कामना मात्र साथ दिन सक्छु नि, देशै बनाउनु त हो, नेपाल बनाउने हो होइन। जस्तो अबिरको छोराले पछि भविष्यमा तिम्रो अबिरको छोरा होला होइन, उसको छोरा होला, त्यो पछिका लागि मेरो आफ्नो सन्ततिको लागि पनि मैले देश अहिले बनाइदिएर जाने हो क्या, म मर्नु अघि नै
1: उसले बनाउने होइन मैले बनाउनु पर्छ भन्ने
0: जान्दैन भन्ने हुन्छ यहाँ त, त्यसले जान्दै जाँदैन, त्यो अलकन्सो छ यो, यसले जान्दैन, म त खत्र जाने, म त 25-30 वर्षदेखि यो यही पेसामा छु नि, यो राजनीतिको पेसामा। राजनीति जब पेसा बन्छ नि यी नेपालको जस्तो हुन्छ क्या, पेसा बनाइदिने क्या, राजनीतिलाई पेसा बनाइदिने, त्यही भनेको। अनि त्यो सर्भिस त कहाँ कसले भन्नु, त्यहाँ पेसा हो, कसरी खाने कसरी लुट्ने भन्ने मात्र हुन्छ। अनि त्यसले गर्दाखेरि यो चिजबाट हामी माथि उठौँ, किन भन्दाखेरि कोही कुनै पार्टीमा कुनै दिन लागेको खण्डमा त्यो सधैँ पार्टीको मान्छे पनि हुँदैन, केही
1: नगर्ने
0: नगर्ने र केही कसैलाई साथ पनि नदिने क्या, राम्रो गर्न लागेकोलाई साथ पनि नदिने,
1: राम्रो गर्नुको लागि साथ त छोडिदेऊ न, गर्दै नगर्ने, आफ्नोबाट केही एफर्टै छैन, अनि भइरहेको कुरालाई चाहिँ नि त्यो त्यो त्यो भएकै छैन होइन। यत्रो ठुलो कुराहरू के भइरहेको छ त्यो देख्दै नदेख्ने, त्यहाँनिर सानो एउटा कुरा केही भयो भने ल यस्तो यस्तो नि हुन्छ भन्ने, वाट इज दिस केक, मतलब के मान्छेको दिमाग ठिक छ यो मान्छेको जस्तो लाग्न थाल्छ कि। अब तिललाई पहाड बनाउन जान्ने मान्छेहरूले त्यो पहाडलाई तिल त बनाउन जानेनन् जानेनन् होइन, त्यो तिललाई तिल मात्रै भएर हेर्नुहोस् न बरु, पहाडलाई पहाडै हेर्नुहोस्, तिललाई तिल नै हेर्नुहोस् होइन, तर तिललाई पहाड बनाउने काम चाहिँ नगर्नुहोस्, सक्नुहुन्छ भने पहाडलाई तिल बनाउनुहोस् बरु,
0: कोसिस गर्नुहोस् र अपडेट दिउँ न एउटा अपडेट। क्रिकेटको कुरा गरिरहेको छ तिमीले, यदि सिरियस भने म फेरि आफ्नो देशको बारेमा यसो चिन्तित। अब नेपालले पछिल्लो समयमा 3 विकेट गयो, 200 रन बनायो, 37 ओभर मात्र भर्खर खेलिया छ, करेन्ट रन रेट 5.41 भनेको 5.41 रन रेटमा छ, भर्खरै मात्र 102 रन बनाएर आसिफ शेख चाहिँ आउट भए, उनलाई क्यास गराइदियो, 102 रन बनाए, सेन्चुरी नै हाने, यो पटक सेन्चुरी नै हाने। र अब अहिले चाहिँ 3 विकेटको क्षतिमा रोहित पौडेल र गुलशन झा ब्याटिङमा छन्, गुलशन झा पनि 8 बल खेलेका छन् 7 रन बनाइसके, अनि रोहित पौडेलले 26 बल खेलेर 21 रन बनाइसकेका छन्, जम्मा 3 विकेट। हामी बल्ल 37 ओभरमा छौँ, 13 ओभर अझै खेल्न बाँकी छ, हामीसँग अझै पनि 7 विकेट बाँकी नै छ। गुलशन झा छन् क्रिजमा, दिपेन्द्र सिंह ऐरी छन्, बसिर अहमद छन्, सन्दीप जोरा छन्। आज हामीले चुजै ब्याटिङ गऱ्यौँ क्या, जहिले ब्याटिङ कमजोर हो कमजोर हो भनेर गाली खान्थे होइन, आज ब्याटिङै लिएर जित्ने योजनासहित अगाडि बढाएको छ। जति अचम्म भए पनि 200 रन, मेरो विचारमा 250-300 रनको हारिमा नेपालले जाने हो नि, युएले जित्न सक्दैन, सम्भव छैन। हाम्रो बोलिङ कम घातक छ, बोलिङमा त फेरि हिजो जम्मा 60 रन मात्र दिएको भने जबकि 147 हामी चाहिँ अल आउट भयौँ हिजोको गेममा, होइन हिजो होइन अस्ति भएको गेममा 147 अल आउट भयौँ. यति सानो स्कोर, लो स्कोर थियो, स्योरै जित्छ ओमानले भन्ने थियो. तर के गरिदियो त, यति घातक बोलिङ गरिदियो कि 60 रनमा अल आउटै गरिदियो क्या. त्यही भएर नेपाल भने नेपाल हो क्या, नेपाल गोर्खाली गोर्खे स्टाइल क्या. अब जसरी जित्नु छ होइन, अब उता कम त 147 त ओमानले सजिलै लिन्थ्यो नि त, तर 60 उसलाई अल आउट गराएको छ. आज पनि त्यस्तै रमाइलो गेम छ,
1: अल आउट गर्दिनलाई च्याम्पियन रहेछन् हाम्रा,
0: होइन च्याम्पियन छन्, अलिकति उ भएको थियो. अब फेरि क्रिकेटले फेरि जितेर हामीलाई खुसी दिने समय सुरु भएको छ. अहिले फर्म अहिले चेन्ज पनि गरेको छ, थोरै फर्मेट पनि चेन्ज गरेको छ, क्याप्टन पनि चेन्ज भएको छन्. त्यसपछि उनको सोचै नयाँ हुन्छ नि त, क्याप्टन बनाइसकेपछि उनले कसरी भिड्ने त ओपोनेन्टसँग, उसले आफ्नो प्लान बनाउने हो र त्यसै गरी ग्राउन्डमा टिमलाई भन्ने हो.
1: यो पनि एउटा फेज हुँदो रहेछ जस्तो लाग्यो क्या मलाई, खेल पनि है, कुनै फेजमा

0: सबैको जीवनमा लाग्छ, खेलमा मात्र होइन, मात्तिने र आत्तिने दुईटा कुरालाई चाहिँ याद गर्यो भने,
1: अनि मात्तिने आत्तिने अनि सँगसँगै अर्को एउटा कुरा भन्छ है,
0: भन न,
1: कि पेल्ने कि पेलिने,
0: ए त्यो पनि छ है सँगसँगै,
1: त्यो त झन् धेरैजना मान्छेमा देखाएको छु कि मैले,
0: कि आफू पेलेर बसिराख्नु,
1: आफूभन्दा अलिकति तल जस्तो लाइने बित्तिकै त्यसलाई पेलिहाल्ने, कताबाट हुन्छ पेल्ने, जे कुरामा नि पेल्ने, अनि आफूभन्दा अलिकति माथि, आफूभन्दा अलिकति
0: माथि
1: पेलिने, उसको लागि जे नि गरिदिने, यो यो नेचर हामीसँग छ कि छैन त्यो पनि याद गरौँ है,
0: ल सारा नेपालीले ग्यास पाओस्, यही हो किनभने विषय नै यही छ होइन, ग्यास घरमा अझै भाइ तिम्रो घरमा छ ग्यास छ, ठिक छ छ अरे ल ठिकै छ, मेरोमा छ, म त इन्डक्सन पनि चलाउँछु, एउटा सिलिन्डर डेढ महिना जति भयो चलाइरहेको छ, अर्को ल्याउने कुनै चेष्टा पनि गरिरहेको छ किनभने 5-7 दिनमा आइ त हाल्छ,
1: मेरो आधा सिलिन्डर छ, जोडेको 2 महिना भइसक्यो त्यो आधा सिलिन्डर, त्यो सकिन सकिन लागिसकेको छ, मलाई थाहा छ बेला सकिन्छ थाहा छैन होइन, तर म सकेसम्म युज गर्दिनँ, अनि इन्डक्सन मात्रै युज गर्छु, तर पनि म मैले भन्न चाहिँ भनिरहेको छु मैले लिने ठाउँमा होइन, त्यसरी नै उहाँले सबैजना मिलेर जाने ल्याउने भन्नुभएको छ होइन,
0: उहाँकै
1: पर्खाइमा छु,
0: अरू
1: ठाउँमा कोसिस पनि गर्दिनँ, पाए पाइन्छ नभए पाइँदैन,
0: नभए इन्डक्सन गर्ने, नभए जङ्गलमा दाउरा खोज्न जाने, दाउरा बालेर भात खानु नमिल्यो, दाउरा बालेर भात खानु नहुने होइन, झन् मिठो हुन्छ क्या दाउरा बालेर आगोमा भात पकाएर खानु पाए त क्या मिठो, नभए भुसी चुलोहरू पहिला प्रयोग गर्थ्यौँ हामी, भुसी चुलो भुस फाला फाल्छ त्यो मिलमा गयो भने, फाला फालै छ भुसी चुलो बाले भइगयो नि के बिग्रिन्छ भने, 2-4 दिन 5-7 दिन
1: खाना बिना कोही खाना नपाएर मर्छन्,
0: अब हुँदै भएन भने सरकारले चाहिँ बिहान बेलुका खुवाउनु पर्यो जसलाई छैन, जिउ पनि बन्छ है, जिउ बनाउनुतिर लाग्ने,
1: ल अहिले
0: नमस्कार।

0: स्टुडियो टाइम अहिले 10 बजेको छ।
1: गोल्डन हिट्स मात्र इमेज एफएम।

हजुर, हाई, हेलो, नमस्ते, अ भेरी भेरी गुड मर्निङ, धेरै धेरै स्वागत र धेरै अभिवादन छ सम्पूर्ण प्रिय श्रोताहरूलाई हाम्रो कार्यक्रमको तर्फबाट। आज कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम गोल्डन इट्स लिएर आज फेरि पनि यहाँहरूको बिचसम्म हामी आइसकेका छौँ, यहाँको आफ्नै स्टेसन इमेज एफएम 97.9 को माध्यमबाट। र आज फेरि पनि तपाईँसँग हामी दुई घन्टासम्म मजाले बस्नेछौँ, दुई घन्टासम्म चर्चा परिचर्चा गरेर यहाँहरूसँग धेरै कुराकानीहरू आदान प्रदान हामी गर्नेछौँ। सो तपाईँ हामीसँगै रहनुहोस्, मिठा मिठा कुराकानीको साथमा मिठा मिठा चिजबिजहरू, विशेष गरिकन गोल्डन तपाईँको लागि हामी अवश्य पनि दिनेछौँ। हामीसँग रहनुहोला, साथमा साथ दिनुहोला। र यी सबै कुराको लागि म छु तपाईँसँग पारु, अनि रमेशलाई हामीलाई टेक्निकली सपोर्ट गर्नुभएको छ, गर्नको लागि रेडी हुनुहुन्छ पक्कै पनि। अनि गोल्डन समयका गोल्डन गीत सङ्गीत हामीसँग छन् बताइहालौँ, र त्यस्तै गरिकन गोल्डन कुराकानी पनि हुन्छन्। आउनुहोस् अहिलेको लागि कार्यक्रमको यो जुन समय छ, कार्यक्रमको हाम्रो जुन तरिका छ, त्यसलाई अगाडि बढाउँ एउटा मिठो गीतबाट, अनि त्यसपछि आजका कुराकानीहरू विस्तारमा सेयर गर्दै जानेछु यहाँको बिचमा।

अझ फेरि पनि हामी तपाईँसँग छँदैछौँ भनिहालेँ मैले। मध्याह 12 बजीसम्म हामी कहीँ पनि जाँदैनौँ, टस मस केही पनि हुनेवाला छैनौँ, तपाईँ पनि हुन पाउनु हुँदैन, हामीसँगै बस्नुपर्ने हुन्छ, हामीलाई सुन्नुपर्ने हुन्छ। मिठा मिठा गोल्डन समयका गोल्डन गीत सङ्गीतमा रमाउनु पर्ने हुन्छ, गोल्डन कुराकानीहरू सुन्नुपर्ने हुन्छ। अनि हामी गोल्डन निश्वता तपाईँ गोल्डन म प्रस्तुता छँदैछु पारू सिसिली, सबै कुरा गोल्डन गोल्डन भएर कस्तो गोल्डन इच्छा कार्यक्रमको नाम पनि कस्तो म्याच भएको छ, मिठो भएको छ है। आउनुहोस् अहिलेको लागि म गोल्डन कुराकानी गर्न चाहन्छु है अलिकति। जस्तो बिहान नि आफ्नो शरीरलाई आकर्षक बनाउन चाहनुहुन्छ भने बिहानबाट नै हरेक दिन हामीले यो प्रक्रिया चलायमान तरिकाले चलायौँ, आफ्नो लाइफमा अप्लाई गऱ्यौँ भने धेरै हदसम्म राम्रो हुन्छ क्या श्रोता होइन। जस्तो बिहानको समयमा अलिकति छिटो नै उठ्ने क्या, 5 बजेको समय वरपर नै उठिहाल्ने मजासँग, र त्यस्तै गरिकन 5 सवा 5 मिनिमम पनि 5:30 बजीसम्म उठ्ने, र उठिसकेपछि 2 ग्लास मनतातो पानी पिउने, र पिसकेपछि सकिन्छ भने एकैछिन भए पनि मर्निङ वाक जाने। अब त्यो तपाईँले कति सक्नुहुन्छ कति भ्याउनुहुन्छ होइन, 2-3-4 किलोमिटर 5 किलोमिटर अथवा न केही पनि भइएन सकिएन भने पनि 1 किलोमिटर मात्रै भए पनि तपाईँ मर्निङ वाक गएर दौडेर अथवा हिँडेर आउनुहुन्छ भने यसले तपाईँको शरीरलाई दिनभरिको लागि एकदमै फुर्तिलो बनाउँछ र जिन्दगीभरिको लागि तपाईँको शरीर एकदमै पर्फेक्ट बनाउँछ होइन, स्वस्थ बनाउँछ। र अर्को भनेको व्यायाम पनि यहाँले गर्न सक्नुहुन्छ होइन, दैनिक अब सकिन्छ भने 1 घन्टा, सकिँदैन भने आधा घन्टा, त्यो पनि सकिँदैन एकदमै भ्याइ नभ्याइ छ, मलाई त दौडा दौड्छ, उठ्यो उठेर घर सफा गऱ्यो, बच्चा बच्ची स्कुल पुऱ्यायो अनि आफ्नो अफिस गयो, फेरि दिनभरि काम गऱ्यो, बेलुका फेरि अफिसबाट आयो, खाजा बनायो खायो, खाना पकाउँदाखेरि म त केही गर्न भ्याउँदिनँ भन्नुहुन्छ भने पनि मात्रै 10 मिनट भए पनि व्यायाम गर्ने कि, एकैछिन भए पनि आफ्नो शरीरलाई यताउता कसरतहरू गरेर व्यायाम गर्ने, यस्तै तपाईँको शरीर फुर्तिलो हुन्छ एकदमै। र खानाको कुराकानी गर्नुहुन्छ भने रातभरि भिजाएर 2 रात भिजाउँदै पखाल्दै भिजाउँदै पखाल्दै गरेर टुसा निस्किन्छ नि, हो त्यो प्रकारको टुसा निस्केको खानेकुराहरू केटाकुटीहरू अति राम्रो, चना र विशेष गरेर मुङको होइन, यो राम्रो तपाईँलाई। अर्को भनेको तपाईँले दैनिक केरा खाने बानी पनि यो हाम्रो लागि असाध्यै राम्रो हुन्छ, विशेष महिलाको लागि पनि राम्रो हुन्छ, पुरुषलाई पनि राम्रो हुन्छ होइन। अब सहर बजारको केरा फेरि त्यस्तै छ है, विषादी नै विषादीले भरिपूर्ण कसरी खाउँ र भने जस्तो पनि छ, तैपनि राम्रो ओरिजिनल होइन अर्ग्यानिक पाउनु हुन्छ भने केरा असाध्यै राम्रो तपाईँको शरीरको लागि, दिनमा एकचोटि खान सक्नुभयो भने। बाँकी कुरा पनि सेयर गर्छु ल म एकैछिनमा, अहिलेको लागि भने हामी जान्छौँ अर्को एउटा मिठो गोल्डन एजतर्फ।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: गोल्डन हिट्स मात्र इमेज एफएम।

वेल यस, फेरि पनि हामी छौ तपाईँसँग। हाम्रो कार्यक्रम रहेको छ गोल्डन एज इमेज म्यानेजमेन्ट 9 हो यो, नेपाली पात्रबाट, हाम्रो पात्रबाट अथवा रेडियोबाट नै यहाँले सुन्नुहुँदैछ। कहाँ कहाँ कता कता बसेर सुन्नुहुँदैछ, जता जता बसेर सुन्नुहुँदैछ, तपाईँको साथको लागि एकदमै धेरै धन्यवाद भनेर भन्न चाहन्छु। अनि नि हाम्रो शरीरलाई आकर्षक बनाउनको लागि अरू के गर्न सकिन्छ त नर्मल्ली हामी डेली हाम्रो लाइफमा भनेर आजको पहिलो टक हाम्रो यस्तो रहेको छ, होइन? हामी थरी थरी कुराकानीहरू, जुन कुरा हाम्रो लागि फाइदाजनक हुन्छन्, जुन कुराले हामीलाई इन्सपायर गर्छ, जुन कुराले हामीलाई मोटिभेट गर्छ, त्यस्ता कुराहरू तपाईँसँग सेयर गर्ने गर्दछौँ नि त। अर्को भनेको हरियो सलादै साग सब्जी पत्ताहरू, काँक्रा गाजर मुला यी चिजहरू चाहिँ खाना खानुभन्दा अगाडि अलिकता यी चिज खाँदाखेरि तपाईँको खानाको कार्बोहाइड्रेट्सको मात्रा कम हुन पुग्छ र यी सलादले तपाईँको शरीरलाई राम्रो गर्छ, डिटोक्सिफाई गर्न पनि मद्दत गर्ने गर्दछ। पानी पनि टन्नै मात्रामा पिउनु पर्यो यहाँले, दिनभरि टन्न लाएर मिनिमम 2 लिटर 3 लिटर अथवा 3.5 लिटरसम्म आफ्नो शरीर आफ्नो ऊर्जा कतिको छ तपाईँको दौडादौड त्यो हेरिकन होइन पिउनुहोला। यसले तपाईँलाई राम्रो गर्छ, तपाईँको शरीरभित्रदेखि सफा गरेर नराम्रा चिजहरू नकारात्मक चिजहरूलाई बाहिर पिसाबको अथवा पसिनाको माध्यमबाट फाल्नलाई मद्दत गर्ने गर्दछ भने ग्रिन टी पनि साँझमा एकपटक पिउँदाखेरि असाध्यै राम्रो भन्ने कुरा छ। ग्रिन टीको केसमा यो बानी रहेछ क्या श्रोता, तपाईँ जब ग्रिन टी खानु थाल्नुहुन्छ तपाईँलाई त्यसको लत लाग्छ, एकदमै मिठो लाग्छ, तर जबसम्म लत लाग्दैन तबसम्म तपाईँलाई एह पनि हुन्छ। त्यसैले बानी पार्नुहोस्, आज मन नाक खुम्च्याएर खानुहोस्, भोलि मुख खुम्च्याएर खानुहोस्, पछि आँखा खुम्च्याएर खानुहोस्, निगा निधार खुम्च्याएर खानुहोस्, नाक थुनेर खाए पनि खानुहोस्, तर बिस्तारै त्यो कम हुँदै जान्छ अनि त्यसपछि तपाईँलाई लत लाग्छ, मनपर्छ, जुन तपाईँको लागि फाइदाजनक हुन्छ पक्कै पनि। र खाना चाहिँ राति सुत्नुभन्दा अगाडि यो एकदमै धेरै अप्लाई गरौँ आजकल। पहिलाको जमानामा हेर्नुहोस् त कस्तो राम्रो थियो, साँझ पर्ने बित्तिकै अथवा साँझ पर्नुभन्दा अगाडि नै घाम डुब्नुभन्दा अगाडि खाने भन्ने एउटा चलन थियो नि त, होइन? अनि अब भगवान् डुब्नुभयो, भगवान्लाई गाह्रो भइसक्यो, सूर्यदेवलाई भगवान् डुब्नुभयो, सूर्यदेवलाई गाह्रो भइसकेपछि हामीले खानु हुँदैन भन्ने खालको त्यो मेन्टालिटी थियो नि त, कस्तो राम्रो रहेछ क्या। त्यसैले आफ्नो यो बेलुकाको खाना पनि राति सुत्नुभन्दा 3 घन्टा अगाडि खाएर पेटलाई लगभग खाली गरेर नि सुत्नुहोस्। यसले तपाईँ कति धेरै हेल्दी रहन सक्नुहुन्छ यो एकदमै सही कुरा हो है, ख्याल गर्नुहोला। हुन त आजकल धेरैजना यस्तो गर्न थाल्नु भएको छ, यहाँले पनि सुरुवात गर्नुहोस्। तर कतिको घरमा फेरि मिल्दै मिल्दैन क्या, होइन? बच्चा बच्ची पढ्ने बेला आउँछ, 5:30, 6, 7 बजी खाएर अनि त्यो बच्चालाई निद लाग्छ, नपढ्ने, अब सुत्ने कि खाना खाने काम सकिहाल्यो, सुत्ने कि भने जस्तो पनि हुँदो रहेछ। एकदमै धेरै के कसमकस हुन्छ, होइन? जे होस् विचार गर्नुहोस् यो कुरा पनि। अहिलेको लागि हामीलाई लाग्छ अर्को एउटा गीत त्यहाँको बिचमा राख्नुपर्ने बेला भइसकेको छ। फेरि पनि कार्यक्रम सुन्दै रहनु भएको छ एमएजएफएम 97.9 मा।

यस फेरि पनि हामी तपाईँसँग छँदैनछौँ होइन। हामी आज अहिले कुराकानी गरिरहेका छौँ हाम्रो शरीरलाई आकर्षक स्वस्थ बनाउनको लागि हामीले के कस्ता कुरामा विचार गर्न सक्छौँ भनेर। शनिबारको दिन छ, फुर्सदमा हुनुहुन्छ, आफ्नो शरीरलाई ऐना अगाडि हेर्दै हुनुहुन्छ होला, ओहो म पनि कसरी ह्यान्डसम हुने, कसरी ब्युटिफुल हुने हो भनेर सोच्नुहुँदैछ भने केही सर्टिन सानसाना टिप्सहरू मात्रै अप्लाई गर्दाखेरि पनि धेरै हदसम्म हामी राम्रो हुन सक्छौँ, धेरै हदसम्म हामी स्वस्थ हुन सक्छौँ भने वाइ नट भनेर प्रश्न म यहाँहरू समक्ष खडा गर्न चाहन्छु। त्यसैले कुराकानी सुन्नुहोस् र आफ्नो जीवनमा पनि लागु गर्नुहोला। अर्को भनेको नि मोबाइल र कम्प्युटर जुन चिज छ यी चिजहरूलाई राति सुत्नुभन्दा केही समय अगाडि नै यिनीहरूलाई बन्द गरेर एकछिन रिल्याक्स भएर कसैसँग गफ गरेर अथवा राम्रो किताबहरू पढेर राम्रा चिजहरू ध्यान गरेर भगवान्लाई ध्यान गरेर अनि सुत्नुभयो भने यसले तपाईँलाई रातमा आनन्दको निन्द्रा आउने हुन्छ भने। अर्को भनेको जब हामी अलिकति छिटो खाना खान्छौँ नि अनि सम्भव छ भने खाना खाइसकेपछि 1500 अथवा 1000 कदमसम्म तपाईँ हिँडेर वाक गरेर आउनुभयो भने यसले तपाईँलाई अझ धेरै स्वस्थ राख्न मद्दत गर्छ। सो यो सानसाना कुराहरू हुन् तर यी सानसाना कुरालाई हामीले आफ्नो जीवनमा अप्लाई गर्यौँ भने धेरै हदसम्म हामी सहज तरिकाले जिउन सक्छौँ किनकि हामी स्वस्थ हुने चान्सेस धेरै हदसम्म रहन्छ है। र त्यस्तै गरिकन कहिलेकाहीँ हामी स्वस्थ रहने कोसिस गर्दा गर्दै शारीरिक रूपमा त हामी स्वस्थ बनिरहेका हुन्छौँ तर मानसिक रूपमा भने हामी अस्वस्थ बनिरहेका हुन्छौँ क्या श्रोता। कहिलेकाहीँ मानसिक रूपमा यति धेरै अस्तव्यस्त, यति धेरै दौडादौड, यति धेरै टेन्सन तनाव होइन, पिर बेथा के हो होइन, यसले गर्दाखेरि मान्छेलाई पिरै पिरले गर्दाखेरि एन्जाइटी होइन, टेन्सन त्यो भइरहेको छ। कहिलेकाहीँ यही कुराले गर्दाखेरि मान्छेहरू डिप्रेसनमा पनि गइरहेका हुन सक्छन्। त्यसैले आफूलाई ती प्रकारका एन्जाइटी नहोस्, आफूलाई चाहिँ भनौँ न डिप्रेसन नहोस् भन्नुको लागि हामी अलिकति ख्याल चाहिँ गर्नुपर्ने हुन्छ। शरीर मात्र स्वस्थ भएर भएन, अहिले मानसिक रूपमा तपाईँको मन, तपाईँको दिमाग पनि स्वस्थ हुनु जरुरी छ र आफ्नो दिमागलाई कसरी खुसी राख्ने र कसरी डिप्रेसन जस्तो समस्याबाट बस्ने भन्नुको लागि नर्मल कुरा मात्रै एकदम भास्टमा म जान चाहन्न आज नर्मल कुरा मात्रै छन् कि म एकैछिनमा सेयर गर्छु। अहिलेको लागि भने हामी सुन्छौँ फेरि पनि अर्को सुमधुर गोल्डन एज कार्यक्रमको। Golden is mine.

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, दिनकुनी काठमाडौँ। टोल फ्री नम्बर 1-66-00-100-66।
1: आरबी कम्प्लेक्स,
2: आरबी कम्प्लेक्स,
1: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स,
2: सुपथ मूल्यमा
1: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरु थुप्रै सामानका लागि आरबी कम्प्लेक्स।
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स, पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट्स।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: गोल्डन हिट्स

हजुर हजुर, हामी तपाईँसँग नै छौँ। हामी 979 हो यो सँगै तपाईँको जीवनको सुनाउने एकमात्र स्टेसन। अनि अघि मैले थोरै भनौँ न, हामी डिप्रेसनमा नजाउँ भन्नको लागि हामीले थोरै आफूलाई हेल्दी ह्याप्पी राख्नुपर्ने हुन्छ भन्ने खालको कुरा गर्दै थिएँ होइन। एकजना डक्टर कि पवन शर्मा जो मानसिक रोग विशेषज्ञ हुनुहुन्छ, उहाँसँग पहिला नै उहाँको एउटा सानो मैले आर्टिकल पढेको थिएँ कि त्योबाट पनि। र नर्मली अब हामी यस्तो कुराहरू गरिरहेका हुन्छौँ नि त, आफूलाई पनि धेरै ज्ञान भइसकेको हुन्छ नि त, बोल्दा बोल्दा अध्ययन गर्दा गर्दा होइन। दुःखी हुँदा हुँदा हुँदा हुँदा मान्छे डिप्रेसनमा जाने त हो नि होइन। यसैले आफूलाई मनपर्ने गतिविधिहरूमा सबैजना मान्छेहरू खुसी हुनको लागि आफूलाई मनपर्ने गतिविधिहरूमा संलग्न हुने कोसिस गर्नुहोस्। जस्तो तपाईँलाई साथीभाइको सर्कलमा गएर गफ गर्न, हाँस्न, नाच्न, पिकनिक जान मन लाग्छ, आफ्नो आफन्तकोमा जान मन लाग्छ, आफ्नो माइती जान मन लाग्छ, ससुराली जान मन लाग्छ, अनि त्यस्तै गरिकन के गर्दाखेरि तपाईँलाई खुसी लाग्छ। तर कहिले काहीँ थाहा छ आफूलाई खुसी लाग्ने भन्दामा त्यो नकारात्मक कुराहरू, नेगेटिभ कुराहरूको पछि लाग्नु चाहिँ भएन है। जसले तपाईँलाई खुसी त दिन्छ होला होइन, म खुसी हुनको लागि म जे पनि गर्छु त भनेर त भन्नुहुन्छ होला, तर तपाईँको खुसीले गर्दाखेरि घर परिवार डुब्ने, घर परिवारलाई दुःख हुने काम चाहिँ फेरि गर्नु हुँदैन है। कहिले पनि त्यो ख्याल गर्नुहोस्। जस राम्रा कुराहरू जुन तपाईँलाई मनपर्ने गतिविधिहरू छन् त्यस्ता तपाईँ त्यस्ता कुरामा संलग्न हुनुहोस्। नम्बर वान। नम्बर टू भनेको अघि हामीले व्यायाम गर्न जरुरी छ भन्यौँ नि, हो त्यो व्यायाम एकदमै जरुरी क्या, सधैँ व्यायाम गर्ने कोसिस गर्नुहोस्। नम्बर थ्रीमा सन्तुलित भोजन तपाईँको लागि अति जरुरी छ, सन्तुलित भोजन गर्ने कोसिस गर्नुहोस्। हरेक दिन बिहान बेलुका सन्तुलित मात्रामा सबै चिज बीजहरू मिसिएका खानेकुराहरू होइन, एकै दिन त नमिल्ला, आज एउटा चिज भोलि अर्को चिज पर्सि अर्को चिज गरेर सन्तुलित भोजन खाने कोसिस गर्नुहोस्। यसले पनि तपाईँको मेन्टल हेल्थ राम्रो गर्छ, डिप्रेसनबाट, दुःखी हुनबाट, डिप्रेसनबाट, यस्ता कुराहरूबाट केही हदसम्म भए पनि टाढा राख्छ। अर्को भनेको जाँड, रक्सी, चुरोट, गाँजाबाट पनि टाढा बस्ने कोसिस गर्नुहोस्। यिनीहरूले झन् धेरै तनाव दिन्छन्, झन् धेरै एन्जाइटी दिन्छन्, झन् धेरै हामीलाई डिप्रेसनको शिकार बनाउने हुन्छन्। यिनीहरूबाट टाढा रहनुहोस्। आफ्नो कुराहरू अरू समक्ष सजिलै राख्नुहोस्। आफूलाई कहाँ कता के छटपटी छटपटी भइरहेको छ भने कोसँग से गरौँ, के गरौँ, के गरौँ भएको छ भने एउटा मान्छेसँग सेयर गर्नुहोस्। त्यसले तपाईँलाई तुरुन्तै रिल्याक्स गर्छ, साँच्चीकै गर्छ। थाहा छ कहिले काहीँ कहाँ कहाँ हामी एउटा प्रकारको सोच लिएर गएको हुन्छौँ होइन, यस्तो यस्तो गर्छौँ भने प्लान एउटा लिएर गएको हुन्छौँ, तर त्यहाँ प्लान बी तुरुन्तै खराब भइदिइहाले हुन्छ क्या। अनि त्यो जुन प्लान बी हुन्छ नि सो त त्यसलाई हाम्रो दिमागले एक्सेप्ट गर्नै सक्दैन क्या, सक्दै सक्दैन होइन, ला के सोचेर आएको थिएँ के भयो भने जस्तो हुन्छ क्या होइन। एन्ड देन त्यो बेलामा के गर्ने त, त्यसलाई लिएरै सोचेर सोचेर सोचेर बस्दाखेरि टेन्सन हुन्छ। तर त्यही कुरालाई तपाईँले कोसँग सेयर गर्ने हो त अन द स्पट, जोसँग तपाईँको यो कुरालाई रिलेट गर्छन् होइन, तपाईँको कुरा सुन्छन्, तपाईँलाई विश्वास गर्छन्, तपाईँ पनि विश्वास गर्नुहुन्छ, त्यस्तो मान्छेसँग तपाईँले सेयर गर्नुभयो भने तपाईँ तुरुन्तै रिल्याक्स हुन सक्नुहुन्छ। अब बाटो निस्क्यो भने निस्किहाल्छ, निस्किन भने तपाईँको मनको गन्तन, दिमागको गन्तन त बाहिर निस्किन्छ नि त, तपाईँ त कुल हुन सक्नुभयो नि त। सो साझा गर्नुहोस् आफ्नो कुरालाई, आफ्नो समस्यालाई, आफ्नो मनको गडबडीलाई, आफ्नो दिमागको हलचललाई बाहिर निकाल्नुहोस्। यसले तपाईँ रिल्याक्स हुनुहुन्छ र एकअर्कालाई सहयोग गर्ने बानी पनि गर्नुहोस्। त्यही कहीँ हामी अरूले मात्रै मलाई सहयोग गरे हुन्थ्यो भनेर अरूबाट आशा धेरै गरे हुन्छौँ, तर आफूले पनि काहीँ पनि केही नगर्ने हात पाँदेर बस्छौँ क्या। न त्यस्तो नगर्नुहोस्। काहीँ कता आफूले सहयोग गर्नुपर्ने, हेल्प गरिहाल्नुपर्ने कन्डिसन छ भने तुरुन्तै एकदमै हेल्पी बनिहाल्नुहोस्। सहयोगी भावना, जुन तपाईँको सहयोगी भावना छ त्यसले तपाईँलाई खुसी राख्न मद्दत गर्छ, र अभियसली खुसी भनेको धेरै चिजको लागि फाइदा जनक हो। र अर्को भनेको समयमा सुत्ने र समयमा उठ्ने बानी पनि गर्नुहोस्, यो जरुरी छ। आफ्ना आफन्तप्रति विश्वास गर्नुहोस्, भगवान्प्रति विश्वास गर्नुहोस्। भगवान् छन्, सबै कुरा ठिक हुन्छ, राम्रो हुन्छ। आज ठिकै अवस्था छ भने भोलि पक्कै पनि राम्रो हुन्छ। हिजो नराम्रो भएको अवस्थामा भएका मान्छेहरू अहिले भयावह राम्रो अवस्थामा छन्। मलाई पनि मेरो यो जुन अवस्था छ, कहिलेकाहीँ अवस्थाले आफ्नो परिस्थितिले दुःखी बनाएको हो भने त्यो अवस्थाबाट म फेरि निस्किएर राम्रो हुन्छ मेरो भनेर सधैँ पोजिटिभ सोच राख्नुहोस्। पक्कै पनि राम्रो हुन्छ, तपाईँ एन्जाइटी डिप्रेसनबाट झोकिन सक्नुहुन्छ। सानो सिम्पल कुराहरू हुने ट्राई गर्नुहोस् है। अहिलेको लागि अर्को एउटा समुद्र गोल्डन नट्स, यहाँको बिचमा हाम्रो कार्यक्रम गोल्डन नट्समा।

फेरि पनि हामी तपाईँसँग छौँ, एमएस 9.9 हो यो सङ्गीत तपाईँको जीवनको सुनाउने एकमात्र स्टेशन, र त्यही स्टेसनबाट कार्यक्रम सुन्दै रहनु भएको छ अहिले गोल्डन एज। म चाहिँ तपाईँसँग पारु, रमेश दाई पनि हुनुहुन्छ, अनि कुराकानी धेरै गरिसक्यौँ हामीले अब भन्ने पहिलो चरणबाट ओझेल हुने हुने बेला भएको भएको जस्तो लाग्दैछ मलाई। सो ओझेल हुन्छ अहिलेको लागि, मसँग कति धेरै राम्रा राम्रा कुराहरू छन्, स्टोरी पनि छ, सेयर गर्छु म तपाईँसँग। काहीँ कतै जान नपाई यहीँ बस्नुपर्छ, चिया खाने हो एक कप लिएर आएर भन्यो भने छिट्टो गर छिट्टो लिएर आउनुहोला, होइन भने काहीँ नगइकन यहाँ कुर्सीमा बसेर सुन्नुहोला हामीलाई। सोफामा बसे पनि हुन्छ, बेडमा बसे पनि हुन्छ, तर चाहिँ होस् आनन्दले बसेर सुन्नुहोला, किनकि गीत सङ्गीत पनि साह्रै नै मिठा छन् तपाईँको लागि।

0: FM 97.9
1: Studio Time. अहिले 11 बजेको छ।

आज फेरि पनि कार्यक्रममा हुनुहुन्छ गोल्डेनस एमएस 9.9 हो यो सँगै तपाईँको जीवनको सुनाउने एकमात्र स्टेशन. हरेक हप्ताको शनिबार यसै समयमा यहाँको बीचमा हामी गुन्जिन आइपुग्छौँ तपाईँको रेडियोमा नेपाली पात्रबाट, हाम्रो पात्रबाट अथवा एमएस एफएम 97.9 को तरङ्गबाट. वेल, जसरी गुन्जिएका छौँ तपाईँको गुन्जाइमा हामी अझै रहन चाहन्छौँ. हामीसँग अझै पनि अर्को एक घन्टा लगभग पुरै रहेको छ. हामी एकअर्कासँग बसेर मिठा मिठा कुराकानीहरू सेयर गर्नेछौँ, आदान प्रदान गर्नेछौँ. सुन्दै रहनुहोला, साथ दिँदै गर्नुहोला. दोस्रो चरणमा बताइहालौँ म, नेपाली गीत सङ्गीतहरू हामी तपाईँको लागि राख्ने गर्दछौँ. नेपाली पुराना सदाबहार गीत सङ्गीतहरू राख्ने कोसिस हामीबाट रहन्छ. अनि म फेरि पनि रिक्वेस्ट गर्न चाहन्छु यहाँलाई, यहाँलाई पनि कुनै गीत सङ्गीतहरू, पुराना सदाबहार नेपाली गीत सङ्गीतहरू अथवा हिन्दी फिल्म गीत सङ्गीतहरू, सदाबहार के गोल्डेन समयका गीत सङ्गीतहरू सुन्न मन छ भने हामीलाई लिस्ट लेखेर पठाउनुहोला. यही नै हाम्रो फ्यान पेज हेरेर, फ्यान पेजमा लेख्नु भए पनि हुन्छ, कहिलेकाहीँ कोही कोही हामीसँग इनबक्समा हुनुहुन्छ भने त्यहाँ लेखे पनि हुन्छ, फ्यान पेजकै इनबक्समा मेसेज गर्नुभए पनि हुन्छ, म चेक गरौँला होइन. अनि जे होस्, तपाईँलाई मनपर्ने खालको गीतहरू सुन्न पाउनु पर्यो रेडियोबाट, तपाईँको आफ्नै प्रोग्राम गोल्डन एजबाट. आउनुहोस्, अहिलेको लागि यति रिक्वेस्ट गर्दै हामी अगाडि बढ्छौँ. दोस्रो चरणको यो पहिलो टक्सलाई अगाडि बढाउन चाहन्छु अर्को एउटा मिठो गीतबाट, र त्यसपछि हामी थुप्रै कुराकानीहरू गर्नेछौँ. सुन्दै गर्नुहोला, साथ दिँदै गर्नुहोला.

आज फेरि पनि आयौँ हामी तपाईँको बिचमा। दोस्रो चरणको यो दोस्रो टक रहेको छ। कहिले काहीँ नै श्रोता कस्तो राम्रो राम्रो कुराहरू भेटिन्छ कि, होइन, इन्सपायरिङ खालको, एक्साइटिङ खालको, होइन, त्यस्तैमा एउटा राम्रो व्यक्तिको यो कुरा छ, सानो छोटो तर मिठो, होइन, स्याङ्जाका। ओहो, स्याङ्जाका परेछन्। स्याङ्जाका टङ्क प्रसाद खनाल 20 वर्षको उमेरमा श्रोता रोजगारीको लागि कोरिया जानु भएको रहेछ अरे। अनि त्यहाँ कोरियामा गएर थाहा छ 5 वर्षसम्म एकदमै धुरन्धर काम गर्नुभएछ। 5 वर्षसम्म काम गरिसकेपछि कोरियाबाट फर्केको 4 दिनमै बुवाको निधन भएछ, उहाँको बुवाको, है। त्यसपछि बुवाले अन्तिम समयमा नेपालमै बसेर केही गर न भनेर भन्नु भएको रहेछ अरे। त्यही कुरालाई उहाँले मनन गर्दै प्रेरणा मानेर त्यसपछि पुनः दोस्रो पटक पनि उहाँ कोरिया चाहिँ जानुभएछ जानको लागि, होइन, र 12-13 घन्टा कामसँगै लोकसेवाको तयारी पनि गर्दै नेपाल फर्किनु भएछ अरे। अब खाना त पर्यो, पैसा त चाहियो, भाँच्न त पर्यो, अनि कोरिया फर्किनु भएछ। फर्किनको लागि उहाँ काम पनि गर्नुभएछ, जीवन बाँच्दै गर्नुभएछ, बुवा नै नभएपछि घर संसारकै केवललाई चलाउनु पर्यो, चलाउँदै हुनुहुँदो रहेछ। त्यही बेलामा उहाँ नै बसेर पढ्दै पनि गर्नुभएछ, लोकसेवा तयारी पनि गर्नुभएछ, र त्यसपछि नेपाल फर्किएर शाखा अधिकृतको रूपमा नाम निकाल्न सफल उहाँ हुनुभएछ अरे। हेर्नु त सफलता कसरी कसरी आइपुग्छ भन्ने कुरा थाहा हुँदैन, तर मेहनत गर्न छोड्नु भएन भनेको कि मेहनतले रङ ल्याउँछ। मेहनत गर्नको लागि मान्छेले हामीले, होइन, बहाना बनाउँछौँ क्या, ओहो यो भएन त्यो भएन, म त यहाँ पढ्न सक्दिनँ, यस्तो हुन सक्दैन भन्ने बहाना खोज्छौँ क्या, असफल हुने बहाना खोजिरहेका हुन्छौँ हामीले। यस्तै गरिकन सफल हुने बहाना खोज्छौँ क्या। सफलता जहाँबाट पनि मेहनत गरेर निकाल्न सकिन्छ, जहाँ बसेर पढेर पनि, जस्तो खाएर पनि, मिठै खाएर, राम्रै खाएर, तेलमा तारेका भुटेका खानुपर्छ भन्ने छैन। दही र चिउरा, दुध र चिउरा खाएर पनि मान्छे बाँच्न सक्छ, राम्रोसँग हेल्दी भएर पढ्न सक्छ मजासँग। त्यसैले आफूले जुन जे गर्नुपर्ने अवस्था हो, तपाईँको लगन एकदमै लगनशील भएर म यही गर्छु, यस्तो नै बढ्छु भन्ने भन्नुहुन्छ भने मजासँग बढ्न सक्नुहुन्छ। बस तपाईँमा आँट हुनु पर्यो, लगनशीलता हुनु पर्यो, साँच्चीकै त्यति जरुरी छ। वेल, यो राम्रो स्टोरी सँगसँगै हाम्रो ती व्यक्ति जो हुनुहुन्छ टङ्क प्रसाद खनाल, उहाँलाई हार्दिक बधाई भन्दै अगाडि बढ्न चाहन्छौँ अर्को एउटा सुमधुर गीतमा हाम्रो कार्यक्रम गोल्डन एजमा।

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, तिनकुनी काठमाडौँ। टोल फ्री नम्बर 1-66-00-100-66।
1: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग हो।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: गोल्डन हिट्स मात्र 97.9।

कार्यक्रम गोलुन्चमा हुनुहुन्छ तपाईँसँग छु म पारु, फेरि पनि दोस्रो चरणको यो कार्यक्रममा छौँ हामीहरू। नेपाली गीत सङ्गीतहरू तपाईँको लागि राखिरहेका छौँ र अब भन्ने एउटा म स्टोरी सेयर गर्न चाहन्छु है, सानो सटिक मिठो एकदमै राम्रो छ, जुन तपाईँले सुनेपछि तपाईँलाई पनि राम्रो लाग्छ, पक्कै पनि राम्रो लाग्छ। यो के छ भन्दाखेरि एकजना बच्चा रहेछ क्या, एकजना बच्चा रहेछ, अनि त्यो बच्चा खेल्न गएछ के, खेल्न गइरहेको रहेछ। खेल्न जाँदाखेरि उसलाई त्यो घरभन्दा अलिकति पर गएको रहेछ, जाँदाखेरि सानो बिच्छु हुन्छ नि, त्यो बिच्छुले उसलाई भनेको खाएछ, टोकेछ क्या हातमा, होइन, उसले बिच्छुलाई समाउन खोजेको रहेछ अरे, होइन, समाउन खोज्दाखेरि त्यो बिच्छुले उसलाई टोकिदिएछ अनि रगत निस्केछ, दुखेर घरमा आएछ, बोल्न सोल्न सक्ने मजाको 8-9 वर्षको बच्चा, होइन। अनि उसको आमाले घरमा आइसकेपछि के भयो बाबु तिमीलाई, केले टोक्यो यो भनेर सोध्नु भएछ उसको आमाले, होइन। सोद्धाखेरि त्यो बच्चाले के भनेछ भन्दाखेरि अब आमालाई पिर हुन्छ भनेर होला नि त, कोही कोही बच्चाहरू सानोबाट नै ज्ञानी ख्याल गर्ने त्यस्तो खालको हुन्छ नि त। अनि उसले भनेछ केही पनि होइन आमा, केही पनि होइन, मलाई त्यो घाँस छ नि, त्यो घाँसले यस्तरी मैले घाँस तानेको, घाँसले मलाई काट्यो भनेर भनेछ कि त्यो बच्चाले, कस्तो ज्ञानी भएर स्विट भएर है। अनि अब आमा त हो नि, आमालाई थाहा हुँदैन त घाँसले काटेको र बिच्छुले काटेको कस्तो हुन्छ भने थाहा हुँदैन त। अनि आमा चाहिँ के भनेछ भन्दाखेरि, हो ठिक छ, त्यो जुन घाँस हो नि, त्यो घाँसलाई अबदेखि तिमीले च्याप्प समाउनु है, त्यो घाँसलाई समाएको समाएको जस्तो नगर्नु नि, जुन घाँस तिमीले भनेको छौ त्यो घाँस, अब आमा पनि बाठी होला नि त नाम नलिकन, त्यो घाँसलाई तिमीले च्याप्प समाउनु अनि तन्काउनु सन्काउनु केही नगर्नु, मजाले बेसरी पक्रिनु है। अनि त्यसो गरेपछि उसले हलचल गर्न सक्दैन र तिमीलाई कोतर्न सक्दैन, तिमीलाई काट्न सक्दैन, बुझ्यौ भनेर भन्नुभएछ क्या। भनेको जे काम नै गर्दै हुनुहुन्छ तपाईँ त्यसलाई फुल कन्फिडेन्टको साथमा मजासँग बेसरी समातेर बेसरी बल लगाएर गर्ने रे के। त्यसो गर्दाखेरि अब खास त बिच्छुले टोकेको हो नि त, त्यो बिच्छुलाई उसले समाउँदाखेरि च्याप्प समातेको भए त त्यो बिच्छु हल्ल नै चल हुन्थ्यो, त्यसले टोक्न सक्दैन थियो नि त, घाउ हुन्थेन, घाइते हुनु पर्थेन, तर उसले हल्का समात्यो जसले गर्दाखेरि बिच्छुले फर्केर टोक्यो, होइन। त्यसैले तपाईँ पनि आफ्नो लाइफमा अगाडि बढ्न चाहनुहुन्छ भने हाम्रो पाइला पाइलामा यस्ता धेरै बिच्छुहरू हुन सक्छन्, यस्ता धेरै किरा फट्याङ्ग्राहरू हुन सक्छन्, यस्ता धेरै मट्याङ्ग्राहरू हुन सक्छन् जसले हामीलाई पाइला पाइलामा कोतर्न, कोट्याउन, टोक्न, घाउ बनाउन, दुःख दिन, होइन, रिङ्गालको रूपमा बसेका हुन सक्छन्, बिच्छुकै रूपमा बसेका हुन सक्छन्। हो तिनीहरूको अगाडि तिनीहरूलाई जब पनि समाउनु पर्ने हुन्छ पक्रेर समाउ रे, तिनीहरूसँग डर नमानीसँग नमानिकन हिम्मतको साथमा सामना गरौँ रे, जसले गर्दाखेरि तपाईँ अगाडि बढ्न सजिलो हुन्छ, तपाईँलाई घाउ चोट लाग्ने चान्स कम हुन्छ। भन्न खोजेको यही हो, जे गर्दाखेरि पनि साहसपूर्ण तरिकाले गर्नुहोला, डराई डराई नगर्नुहोला। वेल, अहिलेको लागि अर्को एउटा समुद्र गीत फेरि पनि यहाँको बिचमा गोल्डन

फेरि पनि हामी तपाईँसँग छौँ, मिठो मिठो गीत सङ्गीतहरू सुन्दैछौँ, सुनाइरहेका छौँ। एमएचएम 9.9 हो यो सङ्गीत तपाईँको जीवन सुनाउने। ए आज त शनिबार नि त है, कस्तो बिर्सिरहेको मैले, शनिबार घरमा हुनुहुन्छ, मस्त हुनुहुन्छ, व्यस्त हुनुहुन्छ, सायद कतिजना अव्यस्त पनि हुनुहुन्छ, कतिजना एकैछिन भए पनि काममा गएर आउँछु भनेर भन्नुहुँदैछ होला, कतिजनाको प्राइभेट जागिर होला, प्राइभेट जब होला, आफ्नो अलिकति पेन्डिङ भएको फाइलहरू सकाएर आउँछु नि त भनेर पनि जानुभएको छ होला, जानुहुँदैछ होला होइन। कतिजना फेरि छुट्टी नै हुँदैन होला उहाँको, मजासँग शनिबार पनि आइतबार पनि एकदमै काम गर्नुपर्ने हुन्छ होला, जहाँ जहाँ जता जता हुनुहुन्छ तपाईँको काम कुराहरू मजाले राम्रोसँग भएर जाओस्, राम्रो काम गर्नुहोस्, सफल हुनुहोस्, असल हुनुहुन्छ, सफल पनि हुनुहोस्, धेरै शुभेच्छा हाम्रो तर्फबाट यहाँलाई छँदैछ। अनि आज शनिबारको दिन बताइहालौँ, कहीँ कता जानुपर्ने छ, भेटघाटको लागि जानुपर्ने छ, आफ्ना आफन्तलाई बोलाउनु पर्नेछ, कतै गएर केही सानो सरसहयोग गर्नुपर्ने छ, आफूले अलिकति उपस्थित भइदिएर केही गर्दाखेरि उहाँलाई सजिलो हुन्छ, राम्रो हुन्छ भने त्यो कुरामा पनि विचार गर्नुहोस्, किनकि जिन्दगी यही हो, एक्लै अर्कालाई सरसहयोग गर्दै अगाडि बढ्दै जाउँ, सजिलो हुन्छ जिन्दगी सबैलाई जिउनको लागि। यसै पनि पृथ्वी गोलो छ, आज एउटाको पाली भोलि अर्काको पालो हो, सुख र दुःखका क्षणहरू घुमिफिरी आउने जाने भइरहन्छन्, हामी आज अर्कालाई सहयोगी बन्यौँ भने भोलि हाम्रो लागि अरू सहयोगी बनेर आउँछन्, भगवान्ले पठाइदिइहाल्नुहुन्छ हामीलाई, सच्चीकै कुरा हो। अहिलेको लागि एउटा गीत यहाँको बिचमा हाम्रो कार्यक्रममा, त्यसपछि अर्को मिठो स्टोरी पनि मसँग छ, कति सानो तर मिठो, सेयर गर्छु म।

0: www.sumisu.net.nb.
1: RB Complex.
2: RB Complex.
1: Gurastariya branded videshi saman ko lagi. RB Complex.
2: Supat mulyama.
1: Sportswear, casual wear, party wear, gift items, home appliances, ra aru thuprai saman ka lagi. RB Complex.
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स पाको न्यू रोड अ कम्प्लिट सुपरमार्केट्स।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: गोल्डन हिट्स मात्र इमेज एफएम

अब पनि अर्को एउटा मिठो स्टोरी पनि कार्यक्रम गोल्डन एजमा तपाईँको बिचमा राख्नुपर्ने बेला भइसकेको छ. एकदमै छोटो छ स्टोरी होइन, तर मोरल भने एकदम राम्रो छ क्या. यो मोरललाई हामीले दुईतिरबाट हेर्न सक्छौँ. म चाहिँ एक तरिकाले विशेष हेर्न मन पराउँछु है. राम र श्यामको कुराकानी गरौँ. रामहरू हाजिर हुनुहोस् त, श्यामहरू पनि हाजिर हुनुहोस् त. राम र श्यामको कुरा गर्न चाहन्छु म. दुईजना एकदमै बेस्ट फ्रेन्ड, गहिरो दोस्ती दुईजनामा थियो र सधैँभरि सँगै खेल्ने, सँगै हिँड्ने, सँगै कुद्ने, सँगै स्कुल जाने, सँगै आउने उनीहरूको बानी थियो. घरबाट उनीहरूको स्कुल अलिकति टाढा थियो. जङ्गलको बाटो हुँदै स्कुल जानु र जङ्गलको बाटो हुँदै घरमा फर्किनुपर्ने बाध्यता थियो है. त्यही बिचमा एकचोटि के भयो भन्दाखेरि, त्यो जङ्गलमा कहिलेकाहीँ त बाघ भालुहरू पनि आउने हुन्छन् त होइन. अनि एकचोटि के भएछ भन्दाखेरि, अचानक उनीहरूको अगाडि एउटा भालु आइपुगेछ. अलि टाढैबाट भालु आफ्नो अगाडि आउँदा आउँदै गरेको थाहा पाएछन्. अन द स्पट अब के गर्ने, भालुको अगाडि पऱ्यो भने भालुले खाइदिइहाल्छ होइन. अब के गर्ने त, कसरी पस्ने त, उसँग लड्न सकिँदैन, फाइट गर्न सकिँदैन. तर आफूलाई जिउनु छ, बाँच्नु छ, डराएर हातखुट्टा छोड्ने कुरा त भएन होइन. स्ट्रगल गर्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ. जीवन भनेको यही नै हो, कहाँ कता कसरी सङ्घर्ष गर्ने हो थाहा हुँदैन. हो त्यस्तै भयो दुईटालाई. अब के गर्ने भन्नु त, त्यो दुईजना मध्येमा के गर्ने के गर्ने, अब के गर्ने, भालु उहाँ परबाट आउँदैछ, हामी कसरी बाँच्ने भन्ने कुरा छलफल चल्दै थियो. त्यही बेलामा ल आफूलाई जे आउँछ त्यही तरिकाले बाँच्छ मामी दुवैजना भनेर भन्न पुगेछन् है. अनि रामले छिट्टो छिट्टो त्यो डराएर होइन, रुख छ नि त्यो रुखमा माथि चढेछ होइन, माथि चढेर रुखमा चढेर बसेछ, किनकि उसलाई रामलाई रुख चढ्न आउँथ्यो अरे मजाले. तर श्यामलाई रुख चढ्न आउँदैन थियो. अब उसले के गर्ने भन्नु त, दिमाग खराब भयो उसको. त्यसपछि श्यामले छिट्टो न छिट्टो त्यही बाटोको छेउमा लम्पसार परेर जहाँ थियो अलिकति कोल्टो परेर, अब भालुले देखि पनि नहालोस्, अब देखिहाले पनि ल ठिकै छ भने जस्तो होस् भनेर त्यही बाटोको छेउमा अलिकति आँखा हेरेको नहेरेको जस्तो गरेर लम्पसार परेर सास रोकेर सुतेछ. यसरी सास रोकेछ, यसरी सास रोकेछ कि त्यो भालु छेउमा आएर सुँग्दाखेरि पनि हल्ल नचल्ल भएको देखेर मरेको रहेछ भनेर, त्यो हुन्छ नि केही नभेटेर ऊ हिँड्न पुगेछ क्या. र दुईजनाको ज्यान यसरी बचेछ. अब यहाँ के भेट्नुभयो, यहाँले भन्नु त, भन्नुहोस् त के भेट्नुभयो. जिन्दगी चल्दै थियो, स्कुलबाट आउँदै थिएँ, भालु उताबाट पहरबाट एकदिन अकस्मात आइपुग्यो. बाँच्नु पऱ्यो दुवैलाई, कसरी बाँच्ने, एउटै कुरा दुवैलाई आउँदैन, दुइटै कुरा मा होइन, दुईजना अलग अलग कुरामा माहिर छन्, के गर्ने भन्नु त. अनि एउटाले रुख चढ्यो, अर्कोले चाहिँ भुइँमा लम्पसार परेर सास रोकेर मरेको जस्तो गरेर सुत्यो, दुईजनाको ज्यान बाँच्यो. यसमा के बुझ्नु भयो, सोच्नुहोस् त. मैले चाहिँ अर्कै कुरा बुझेँ है, हजुरको र मेरो कुरा मिल्छ कि मिल्दैन थाहा छैन, एकैजना सेयर गरौँलाई त. अहिलेको लागि अर्को एउटा गर्नेछ यहाँको बिचमा.

हजुर, सुनिहाल्यौ हामीले अघि कस्तो मिठो, सानो, अति सानो तर अति छोटो अनि मिठो स्टोरी, जुन जसको मोरल अब के हो त भने भन्नुहुन्छ भने, हामी नै श्रोता जिन्दगीमा सबैजना अलग अलग क्वालिटीले भरिएका छौँ क्या, अलग अलग गुण हामीसँग छन्। हामी हेर्दाखेरि मेरो पनि नाक छ दुई एउटा, आँखा छ दुईवटा, अनि मुख छ एउटा, निधार छ, गाला छ, चिउँडो छ, कपाल छ, हात खुट्टा सबै त्यही हो, एउटै हो होइन। तर मसँग जे गुण छ त्यो गुण रमेशसँग नहुनसक्छ, तपाईँसँग नहुनसक्छ, अनि तपाईँ पनि त्यही हो। आँखा छन् तपाईँको दुईवटा, कान छन् दुईवटा, आँखा छ एउटा, निधार छ एउटा, मुख छ एउटा, नाक छ, मान्छे त त्यही हो नि। तर रूप पनि फरक फरक देखिन्छ नि हाम्रो, किन हो नि त, म अर्कै देखिन्छु, त्यही नाक नक्सा भएको मान्छे म अर्कै रूपको छु, रमेश दाई त्यही नाक नक्सै हो उहाँको पनि, उहाँ अर्कै हुनुहुन्छ, तपाईँ पनि त्यही नाक नक्सा भएको मान्छे हो, हेर्नुहोस् त अनुहारमा गएर अर्कै हुनुहुन्छ, हजुर म एउटा सेम छौँ त, छैनौँ नि त। हो त्यस्तै गरिकन हामी मान्छेमा पनि अलग अलग क्वालिटी हुन्छ, अलग अलग गुण हुन्छ। हामीसँग भएको गुण के हो त, हामीसँग भएको त्यो आन्तरिक गुण जुन भगवान्ले दिएका हुन्छन् क्या हामीलाई, कि चाहिँ मजासँग एकदमै मजाले प्राउडली गर्न सक्छौँ त, 100% दिन सक्छौँ त, हो त्यो कुरा तपाईँले पत्ता लगाउनु पर्यो र त्यही तरिकाले अगाडि बढ्नु पर्यो। भनेको कहिले काहीँ हामी लहलहीमा लाग्छौँ क्या, ए फलानाले यसो गरेर, अर्कोले यसो गरेर, ढिस्कानाले यसो गरेर, म पनि त्यही गर्छु, म पनि त्यही गर्छु भने पछि लागेका हुन्छौँ, जसमा हामीलाई जिरो नलेज हुन्छ, हामीलाई त्यसमा आइडिया नै हुँदैन, हामीलाई त्यसलाई इन्ट्रेस्टै हुँदैन, हामी त्यसमा लाग्नै सक्दैनौँ, गर्नै सक्दैनौँ क्या। अनि के हुन्छ, भत्ता भुङ्गल लथा लिङ्ग हुन्छ, हामी फेल हुन्छौँ, फेल हुँदा हुँदै एकचोटि जीवनबाटै फेल हुन्छौँ। हो त्यस्तै यो राम्रो श्यामले पनि एउटालाई रुख चढ्न आउने रहेछ, रुख चढ्यो मजाले, अर्कोलाई रुख चढ्न आउँथेन, लम्बसार परेर सुत्यो, सास दबाएर सुत्यो। अब रामले त्यो कोसिस गरेको भए त ऊ मर्थ्यो होला नि त, सास दबाएर बस्न सक्थेन होला ऊ, भालुले ए यो त यहाँ बस्यो, मलाई कुरेर बसेको होस् ल, आइजा खान्छु भने खान्थ्यो होला। अब त्यस्तै श्यामले रुख चढ्ने कोसिस गरेको भए चढ्ने कोसिस गर्दा गर्दा गर्दा गर्दा चिप्लेर, सयौँ पटक चिप्लेर त्यहीँ हुन्थ्यो होला होइन, ऊ घाउचोट लाग्थ्यो होला, भालु नजिक आइपुग्थ्यो होला, खाइदिन्थ्यो होला, त्यस्तो हुन्छ नि त। त्यसले आफूसँग भएको एक्ज्याक्ट गुण के हो, तपाईँको क्वालिटी के हो, तपाईँ के गर्न सक्षम हुनुहुन्छ, तपाईँमा के छ खुबी, त्यो पत्ता लगाउनुहोस् र त्यही अनुसारको करियर चुज गर्नुहोस्, त्यही अनुसारको काम गर्नुहोस्। तपाईँले पछाडि फर्केर हेर्ने पर्दैन। इफ काम लगनशील भएर गर्नुभयो भने, फेरि गर्ने छोड्ने भयो भने त फेरि उस्तै हो है त। वेल, यो भन्दै अब अहिलेको लागि हामी अर्को एउटा गीत सुन्छौँ, कार्यक्रम गोल्डन।

हजुर, फेरि पनि धेरै कुराकानी त गऱ्यौँ हामीले, अब कुराकानी गर्नु सँगसँगै अब जान्छु भन्नुपर्ने बेला भइसकेको छ। थ्याङ्क यू सो मच यहाँहरू सबैजना श्रोतालाई हामीलाई सुनेर साथ दिनुभएकोमा, हाम्रो कार्यक्रमको शोभा बढाइदिनु भएकोमा एकदम धेरै धेरै धन्यवाद छ। अब तपाईँसँग भेट मेरो भोलि हुन्छ कार्यक्रम गोल्डन इट्समा, होइन भोलि त मोस्ट वान्टेड छ हाम्रो मोस्ट वान्टेडमा। आजको गोल्डन इट्स पनि यहाँलाई कस्तो लाग्यो, हामीले धेरै कुराकानी राख्ने कोसिस गऱ्यौँ। तपाईँको जीवन सुन्दर होस्, हरियालीपूर्ण होस्, खुसी रहनुहोस्, सुखी रहनुहोस् भन्ने चाहको साथमा आजलाई अब मैले पनि बिदा हुन्छु। धेरै धेरै धन्यवाद भन्दै रमेश दाई अनि सुरेन्द्र दाई पनि धन्यवाद भन्दै कार्यक्रमबाट पारवागे चाहन्छु। नमस्ते, टेक केयर।

0: बलियो दरिलो र भर पर्दो युनाइटेड अजोर इन्सुरेन्स युनाइटेड बाई ट्रस्ट
1: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई प्रभु इन्स्योरेन्स
2: ग्लोबल आइमी ब्याङ्क सबैका लागि ब्याङ्क नेशनल लाइफ इन्सुरेन्स कम्पनी
3: लक्ष्मी सनराइज ब्याङ्क लक्ष्मा सँगसँगै
2: मञ्जुश्री फाइनान्स
1: बिहाइन्ड योर ह्याप्पीनेस.
4: नमस्कार, इमेज समाचारमा स्वागत छ. म नवीना निरौला. सुरुमा मुख्य समाचार. माथिल्लो त्रिशुली एक आयोजनामा हिजो 7 जनाको शव फेला पर्यो. सुरुङहरूमा उद्धारको प्रयास जारी. विभिन्न जलविद्युत आयोजनामा कार्यरत 900 बढी अझै बेपत्ता. सल्यानमा आज बिहान भएको जीव दुर्घटनामा 2 जनाको मृत्यु. घाइते 4 जनालाई उपचारको लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयो. विश्व प्राथमिक उपचार दिवस आज मनाइँदै आपतकालीन अवस्थामा ज्यान जोगाउन प्राथमिक उपचारको पहुँच र तालिम विस्तार गर्नुपर्ने आवश्यकता. अठारौं ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीमा शुरू हुँदै अमेरिका बाहेक विश्वका ठूला अर्थतन्त्र र शक्ति देशहरू एकै ठाउँमा. र एसएससी प्रिमियर कप क्रिकेटको फाइनलमा युएई विरूद्ध नेपालको शानदार ब्याटिङ. आसिफ शेखले बनाए शतक. युएईलाई 314 रनको लक्ष्य.
5: आरामदायी रहेछ, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव. मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य, तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट.
4: समाचारको विस्तारमा. बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा हिजो 7 जनाको शव फेला परेको छ. सुरुङ तथा हेडवर्क क्षेत्रमा हराइरहेकाहरूको खोजी गर्ने क्रममा हिजो 7 जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले जनाएको छ. भदौ 10 गते आएको बाढीपछि 216 मेगावाट क्षमताको आयोजनामा कार्यरत ठूलो संख्याका कामदार सम्पर्कविहीन छन्. हिजो नेपाली सेना र आयोजना प्रवर्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्वे इन्जिनियर सहितको टोलीले अडिट क्षेत्रमा निरीक्षण गरेको थियो. सो क्रममा सुरुङ क्षेत्रमा पूर्ण रूपमा डेभरेजले फरिएको पाइएको उद्धारकर्ताले बताएका छन्. यस्तै मैलुङ क्याम्प साइटमा मिनी स्काभेटर मार्फत उत्खनन सुरु गरिएको छ. अडिट 3 क्षेत्रमा नेपाली सेना र अस्ट्रेलियाली उद्धार टोलीले पनि खोजी गरिरहेका छन्। कम्पनीले आजदेखि खोजी तथा उद्धार कार्यलाई थप तीव्रता दिने जनाएको छ. भदौ 10 गते आएको बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदारमध्ये 909 जना अझै बेपत्ता छन्। विभिन्न 11 वटा जलविद्युत आयोजनामा कार्यरत रहेका मध्ये 909 जना सम्पर्क बाहिर रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले जनाएको छ. हराएका मध्ये 100 भन्दा धेरै रसुवामा सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनाका कामदार कर्मचारी छन्। रसुवामा रहेका जलविद्युत आयोजनाबाट मात्रै 670 बेपत्ता भएका छन्, जसमध्ये माथिल्लो त्रिशुलीमा 1 मा 538, रसुवागढीमा 93, रसुवापोटेकोसीमा 3, लाङटाङ खोलामा 39, सिलिमेमा 6, मैलुङमा 5 जना बेपत्ता छन्। यस्तै गरी माथिल्लो त्रिशुली 3A मा 39, माथिल्लो त्रिशुली 3B मा 278, त्रिशुली 3 देवीघाटमा 1 र मिडल त्रिशुली गङ्गामा 2 गरी नुवाकोटमा 223 जना बेपत्ता छन्। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्दैछ. एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ. कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा हिजो पार्टी कार्यालय चासलमा बैठक सुरु भएको थियो. बैठकमा संयोजक थापा र पार्टी महासचिव शङ्कर पोखरेलका 2 अलग अलग प्रतिवेदन पेश भएका छन्। बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको बताइएको छ. सल्यानमा आज बिहान भएको जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। त्रिवेणी गाउँपालिका 5 सिम्क स्थित सरस्वती माध्यमिक विद्यालय नजिक

0: लु 02 001 ज 0005 नम्बरको बोलेरो जीप सडकबाट करिब 90 मिटर तल खसेको हो। दुर्घटनामा काइती भएका त्रिवेणी 6 का 8 वर्षका रेशम बुढा थोकी र त्रिवेणी 5 की 18 वर्षीय विपना बुढा थोकेको जिल्ला अस्पताल खलङ्गामा उपचारका क्रममा मृत भएको प्रहरीले जनाएको छ। घाइते 4 जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ। घाइतेमध्ये चालक भोपालपुन र लालमती बुढा थोकेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आज विश्व प्राथमिक उपचार दिवस मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ। प्राथमिक उपचार सम्बन्धी ज्ञान र सेप मार्फत आपतकालीन अवस्थामा ज्यान जोगाउने उद्देश्यले सन् 2004 अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रेसेन्ट महासङ्घको पहलमा यो दिवस मनाउन थालिएको हो। नेपालमा पनि प्राथमिक उपचारको पहुँच र तालिमलाई गाउँ गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरू बताउँछन्। घाउ वा रक्तस्राव भए तत्काल प्राथमिक उपचार गर्ने, जनावरले टोकेमा साबुन पानीले सफा गरी स्वास्थ्य संस्थामा लैजाने तथा अचेत अवस्थामा आवश्यक परे सिपिआर सुरु गर्ने जस्ता आधारभूत सेपले आपतकालीन अवस्थामा जीवन जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ। दिवसका अवसरमा सर्वसाधारणलाई प्राथमिक उपचार सम्बन्धी जीवन रक्षक सिप सिक्न र अरूलाई पनि सिकाउन आग्रह गरिएको छ। अर्थतन्त्र सुधारको विषयमा प्रधानमन्त्री शाहबाट शीर्ष उद्योगीहरूसँग छलफल, व्यावसायिक सुरक्षा दिलाउने सरकारको प्रयास, उद्योगीहरू उत्साहित र नर्विक अस्पतालबाट सेवा विस्तारको महत्वाकांक्षी खाका सार्वजनिक, 50 सयको सिटी हस्पिटल र क्यान्सर संस्थान स्थापना गर्ने योजना।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: ब्रेकपछि पुनः स्वागत छ। सुशासन र भ्रष्टाचार विरुद्ध युवा पुस्ताले गरेको जयन्ती आन्दोलन सकिएको एक वर्ष पुगेको छ। आन्दोलनमा पोखिएको आक्रोशलाई देख्न नसक्दा देशैभर ठूलो क्षति भयो। गण्डकी प्रदेशमा पनि प्रदेशसभा भवनदेखि पोखरा महानगरपालिका र वडा कार्यालयहरूसम्म जले। आन्दोलन भएको वर्ष दिनसम्म पनि राज्यले घाइतेप्रति अनुदार व्यवहार देखाएको गुनासो पीडितहरूले गरेका छन्। यो रिपोर्ट।
2: गत वर्षको जेएनजी आन्दोलनका क्रममा पोखरामा 3 जनाले ज्यान गुमाए, 56 जना घाइते भए, जसमध्ये 6 जनाको अवस्था गम्भीर थियो। महानगरपालिकाको कार्यालय अगाडि अश्रु ग्यास आँखामा लागेका चोकबहादुर गुरूङले अहिले पनि आँखा देख्दैनन्। आफू आन्दोलनकै क्रममा घाइते हुँदा समेत राज्यले सहयोग नगरेको उनको गुनासो छ।
3: सरकारबाट केही होला जस्तो मलाई लागेन, फिल लागेन, मैले आवाज उठाउँदा पनि। त्यसपछि म यही जेएनजी मिटिङमा कति 4-5 ठाउँमा मिटिङमा गएँ। 4-5 ठाउँमा मिटिङमा जाँदा सांसदहरूसँग साथ कति ठुलाबाटसँग मैले कुरा गर्ने बेला उनीहरूले चाहिँ के भन्नुभएको चाहिँ हुन्छ, तिम्रो उपचार हुन्छ मात्र भन्नुभएको छ, तर सरकारबाट केही आएको छैन। मलाई चाहिँ समस्या त थुप्रै छ। घरमा बाबा मम्मी 60-70 वर्ष पुग्नु भयो, कमाएर दिने कोही छैन। त्यही भएर मलाई गाह्रो भएर मैले सरकारबाट केही बिन्ती बिसाएको थियो, तर त्यस्तो केही आएको छैन।
2: देब्रे आँखाभन्दा तल्लो भाग सबै कुचिएका अर्का घाइते अनि सापकोटा कुनै काम गर्न त के दाँत समेत सफा गर्न कठिन अवस्थामा छन्। त्यसमाथि नागरिकता समेत बनाउन नसक्दा झनै समस्या थपिएको छ। अनि सानै छँदा बुबाले छोडेर गएका कारण नागरिकता बनेको छैन। आफ्नो पीड़ा हुँदाहुँदै घाइते छोराको उपचार नहुनु र राज्यले व्यवस्था गर्दा उनी झन पीड़ा थपिएको गुनासो गर्छन्।
4: बाबुको त्यो पहिला हस्पिटलमा राखेर उहाँ त 15-13 लाखको हिसाब देखाएको थियो, अनि जिएनजी हो भनेपछि त्यो कट गरेको कि। अब त्योभन्दा ठुलो अपरेसन भनेपछि त अब कति लाग्छ सर? यो जम्मै हड्डीहरू जोइन गर्ने 3 अपरेसन गर्नुपर्छ अरे। त्यो अपरेसन गरे छैन। अब यो जिएनजीहरूले रगत बगाए, आखिरी परिवर्तन मात्रै भयो, जिएनजीहरूको लागि केही भएन। अनि जिएनजी चाहिँ पोखराको जिएनजी होइनन्, काठमाडौँको मात्रै जिएनजी हुन्छ सर। म यही भन्न चाहन्छु कि पोखरामा 6-7 जना त केही गर्नै नसक्छ। मेरो बाबुले भारी उचाल्न सक्दैन, यो पुरै दुख्छ, काम गर्न सक्दैन।
2: ढगबहादुर नेपाली पनि जेएनजी आन्दोलनमै घाइते भए। उनको अहिले पनि आईसीयूमै उपचार भइरहेको छ। अस्पतालबाट घर जान चाहे पनि घरमा घाइतेका लागि आवश्यक पर्ने बेडदेखि विभिन्न मेडिकल सामान उपलब्ध नरहेको आफन्तको गुनासो छ।
5: अब बिस्तारै बिस्तारै घर जाने कि भन्ने सोचिरहेको छौँ। त्यसको लागि चाहिँ अब हामीलाई सबै सामान चाहिने नै चाहिन्छ, किनभने बेड चाहियो, के भन्छ, फुल ह्यान्ड लिम प्यारालाइज हो त्यो भएको भएर उसलाई बेड चाहिन्छ। अनि त्यसपछि व्हील चेयर त पाइनै सक्यो, अनि त्यसपछि सक्सन मसिनहरू, अब सानो बाइप्याप चाहियो, उसले आफैले सास फेर्नु सक्दैन त्यो भएको भएर सानो बाइप्याप चाहियो, बाइप्यापहरू चाहियो, सक्सन मसिन चाहियो, अक्सिजन ग्यास सिलिन्डर चाहियो। उसको माग चाहिँ घर जाने नै छ। अब घर जानुलाई त हामी यत्तिकै पोसिबल त छैन।
2: जेएनजी आन्दोलनपछि देशमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बन्यो र निर्वाचन भयो। मतदाताले यसपटक पूर्ण रूपमा नयाँ सरकार चुने र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई अत्यधिक मत दिएर पठाए। परिवर्तनका लागि आन्दोलनमा होमिएका घाइते र उनीहरूका आफन्तहरू यति बेला सरकारसँग प्रश्न गरिरहेका छन्, शहीदको बलिदानी र घाइतेको योगदान के का लागि। एमएस समाचारका लागि पोखराबाट विजय नेपालीको रिपोर्ट।
1: भुटेकोसीको बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको परिवाटार मास्टार सड़कमा आजदेखि एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकैपटक सवारी सञ्चालन गर्दा समस्या भएपछि जिल्ला प्रशासन कार्यालयले समय निर्धारण गरेर एकतर्फी यातायातको व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टारबाट परिवाटार हुँदै धादिङ बेसीतर्फ सवारी चल्नेछन्। धादिङ बेसी जाने सवारीले 12 बजेभित्र मास्टारको पुल पार गरिसक्नुपर्नेछ। दिउँसो 1 बजेदेखि साँझ 7 बजेसम्म धादिङ बेसीबाट परिवाटार हुँदै मास्टार गल्छीतर्फ सवारी सञ्चालन हुनेछन्। तोकिएको समयमा सुनौला बजार, फोस्टेटार र केौरिनी हुँदै गल्छीतर्फ पनि आवत जावत गर्न सकिने प्रशासनले जनाएको छ। अब आर्थिक समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले देशका शीर्ष उद्योगी व्यवसायीहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा देशको अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधार लगायतका विषयमा हिजो छलफल भएको हो। छलफलमा उद्योगीहरू विनोद चौधरी, पवन गोल्यान, चन्द्र ढकाल, उमेश श्रेष्ठ लगायत सहभागी भएको बताइएको छ। प्रधानमन्त्री शाहसँगको छलफलपछि नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष ढकालले छलफल निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको ढकालले बताउनुभयो।
6: र रोजगारी चाहिँ सिर्जना हुन्छ, पूर्वाधार चाहिँ बन्छ, धेरैभन्दा धेरै चाहिँ ट्याक्सहरू चाहिँ भन्नाले कलेक्सन हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूको सुझाव के छ भनेर समय प्रधानमन्त्रीले चाहिँ भन्नाले चाहिँ सोध्नुभयो। निजी क्षेत्रको लगानी र भन्नाले निजी क्षेत्रले प्रवर्धन गर्ने हरेक व्यावसायिक एक्टिभिटीहरूमा चाहिँ हामी भन्नाले निजी क्षेत्रको तर्फबाट राख्यौँ। उहाँले एकदमै पोजिटिभ हिसाबमा चाहिँ यो सबै इस्युहरू जुन हामीले चाहिँ राख्यो त्यसमा चाहिँ सरकारले यो इस्युहरू चाहिँ भन्नाले हामी चाहिँ सर्ट आउट चाहिँ गर्छौँ, हामी चाहिँ सहज हिसाबले सर्ट आउट गर्छौँ भनेर वास्तवमा चाहिँ सुमान प्रधानमन्त्रीले चाहिँ भन्नुभयो।
1: छलफलको संयोजन गर्नुभएकी राज्यसभा सांसद विदुषी राणाले नेपालीहरूले पहिले नेपालमा लगानी गर्नुपर्ने प्रधानमन्त्री शाहको स्पष्ट धारणा रहेको भन्दै विदेशी लगानी ल्याउने कुरा त्यसपछि मात्र हुने बताउनुभयो। व्यवसायीहरूले राज्यका अनुसन्धान निकायबाट हुने अनावश्यक धरपकड र कानूनी त्रासका कारण समग्र निजी क्षेत्रको मनोबल खस्किएको गुनासो गरेकोमा प्रधानमन्त्री शाहले व्यवसायिक सुरक्षाको पूर्ण ग्यारेन्टी सरकारले लिने बताउनु भएको थियो।
7: गर्नुको लागि चाहिँ उद्योगहरूलाई चाहिँ कसरी कन्ड्युसिभ बनाउनु, कसरी उहाँहरूलाई चाहिँ यही उद्योग खोल्नुहोस्, यही मान्छेले धेरैभन्दा धेरै यही रोजगारी पाओस्, किनभने यही रोजगारी पाएपछि यही राजस्व बढ्नु भयो भने त्यसले गर्दा जुन आज झन्डै यत्रो युवाहरू हरेक दिन देशमा जानु परेको अवस्थालाई कसरी रोक्नु, त्यस कारण समान प्रधानमन्त्रीको चाहिँ मेन कुरा नै देश कसरी बनाउने भन्ने त्यो प्राइभेट सेक्टरलाई, किनभने प्राइभेट सेक्टर भनेको हेर्नुहोस् देशको इकोनोमीमा 80% योगदान गर्ने प्राइभेट सेक्टर हो, त्यो प्राइभेट सेक्टरलाई प्रोत्साहन कसरी गर्ने, त्यो प्राइभेट सेक्टरको चाहिँ मनोबल कसरी अगाडि बढाउने भन्ने कुराहरू भयो।
1: प्रधानमन्त्री शाहले कसैले डोल्पा, मुगु वा रारा जस्ता विकट ठाउँमा गएर 1 अर्ब रुपियाँसम्म लगानी गरी फ्याक्ट्री वा होटल खोल्ने आँट गर्छ भने त्यहाँसम्म बाटो, पुल र बिजुली पुर्याउने सम्पूर्ण जिम्मा सरकारले लिने आश्वासन दिएको पनि छलफलका सहभागीले बताएका छन्। नेपाली विद्यार्थी र पुँजीको विदेश पलायन रोक्न नेपालमै गुणस्तरीय मेडिकल र नर्सिङ कलेजहरूको सिट संख्या बढाउनुपर्ने, विश्वसनीय विश्वविद्यालय र अस्पतालहरू नेपालमै स्थापना गर्न सहजीकरण गर्नुपर्ने तथा कृषिलाई औद्योगिकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको बताइएको छ। नर्विक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजले 6ौं वार्षिक साधारण सभा सम्पन्न गर्दै स्वास्थ्य सेवा विस्तारका महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। नर्विकले आगामी आर्थिक वर्षभित्र निर्माणाधीन अस्पताल भवन सम्पन्न गरी सेवा विस्तार गर्ने जनाएको हो। साथै 50 शैयाको नर्विक सिटी अस्पताल सञ्चालनमा ल्याउने र एकीकृत क्यान्सर संस्थान स्थापना गर्ने योजना पनि अघि सारेको छ। क्यान्सर संस्थानका लागि करिब 3 अर्ब रुपियाँ लगानी अनुमान गरिएको छ। नर्विकले घरमै स्वास्थ्य सेवा पुर्याउन नर्विक एट होम सेवा पनि सुरु गर्ने जनाएको छ। साधारण सभाले आर्थिक वर्ष 2082-83 मुनाफाबाट 20% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। वार्षिक प्रतिवेदन अनुसार सो वर्ष नर्विकले फार्मेसी सहित 3 अर्ब 47 करोड रुपियाँभन्दा बढी आमदानी र 47 करोड 85 लाख रुपियाँभन्दा बढी खोद नाफा गरेको जनाएको छ। लगातारको ड्रोन आक्रमणपछि साउदी अरबको झण्डै 1200 किलोमिटर लामो तेल पाइपलाइन बन्द, विश्वव्यापी तेल आपूर्ति खलबलिने संकेत र नेपाल भलिबल लिगको पहिलो संस्करणको उपाधि भिडन्त आज त्रिपुरेश्वर स्थित कवर्धलमा अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली सेनराज खेल्ने।
8: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग हो।
9: किन राजेश जी?
8: यसको जोड यस्तो परफेक्ट हुन्छ कि कस्तो समय लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप सब ठिकठाक।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट।
1: अब अन्तर्राष्ट्रिय समाचार। 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीमा हुँदैछ। ब्रिक्सको वर्तमान अध्यक्ष देश गैसेतले भारतले दुई दिने शिखर सम्मेलन आयोजना गरेको हो। सन् 2026 जनवरी 1 ब्रिक्सको अध्यक्षता सम्हालेको भारतले यसअघि सन् 2012, 2016 र 2021 पनि यो सम्मेलनको आयोजना गरिसकेको छ। यसपटकको सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजस्कियन, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा, इन्डोनेसियाका राष्ट्रपति प्राबु सुवियान्तो र चिनिया राष्ट्रपति शी जिनपिङ लगायतका शीर्ष नेताको उपस्थिति रहेको छ। 7 वर्षको लामो अन्तरालपछि चिनिया राष्ट्रपति शी जिनपिङको भारत भ्रमणलाई दुई देशबीचको सीमा तनावपछिको सम्बन्ध सुधार र संवादका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। सम्मेलनमा ब्राजिलका विदेश मन्त्री माउरो भिएरा, युएका युवराज प्रिन्स शेख खालिद बिन मोहम्मद, इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसी, इथियोपियाका प्रधानमन्त्री अबिय अहमद अलीका साथै मलेसिया, भियतनाम, फिलिपिन्स, काजाकिस्तान, बहराइन, साउदी अरेबिया, बेलारुस, क्युबा, युगाण्डा, बुरुन्डी र उरुग्वेका उच्चस्तरीय प्रतिनिधि सहभागी भएका छन्। सन् 2024 इरान, युए, साउदी अरेबिया, इजिप्ट र इथियोपिया तथा सन् 2025 इन्डोनेसिया थपिएसँगै 11 सदस्य राष्ट्र पुगेको ब्रिक्सले विश्वको करिब 49.5% जनसङ्ख्या, 40% कुल गारस्थ उत्पादन र 26% विश्व व्यापारको प्रतिनिधित्व गर्दछ। यो सम्मेलन विश्वव्यापी राजनैतिक अनिश्चितता, युक्रेन युद्ध, मध्यपूर्वको द्वन्द्व र अमेरिका इरान तनावका बीच आयोजना भइरहेको छ। साउदी अरबले लगातारको ड्रोन आक्रमणपछि झण्डै 1200 किलोमिटर लामो तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। स्ट्रेट अफ हर्मुजबाट तेल ट्याङ्करको आवागमन प्रभावित भइरहेका बेला साउदीको इस्ट वेस्ट पाइपलाइन बन्द भएपछि विश्वव्यापी तेल आपूर्तिमा थप दबाव पर्ने देखिएको छ। यो पाइपलाइनबाट दैनिक 40-50 लाख ब्यारेलसम्म कच्चा तेल प्रवाह हुँदै आएको थियो, जुन विश्वव्यापी आपूर्तिको करिब 5% हो। साउदी अरेबिया र इराकले आक्रमण भएको बताएका छन्। इराकमा सक्रिय इरान समर्थित सशस्त्र समूहप्रति आशंका गरिएको छ। यसैबीच इरान समर्थित हुथीले लाल सागरको रणनीतिक पेरिम टापु कब्जा भएको यमनी स्रोतले बताएका छन्। साउदी युवराज मोहम्मद बिन सलमानले हुथी विरुद्ध अमेरिकी सहयोग माग्नु भएको छ, तर अमेरिकाले तत्काल प्रत्यक्ष सैन्य कारवाही नगर्ने बरु साउदीलाई गुप्तचर सहयोग दिने जनाएको छ। अमेरिकामा सेप्टेम्बर 11 आतंकवादी हमलाको 25 स्मृति दिवस मनाइएको छ। सन् 2001 सेप्टेम्बर 11 अपहरण गरिएका विमानहरू न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टर पेन्टागन र पेन्सिल्भेनियामा दुर्घटनाग्रस्त हुँदा करिब 3,000 मानिसको ज्यान गएको थियो। 25 वर्षपछि आयोजित स्मृति समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागनमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। न्युयोर्कमा उपराष्ट्रपति जेडी भान्ससँगै पूर्व राष्ट्रपतिहरू जर्ज डब्ल्यू बुस, जो बाइडेन, बराक ओबामा र बिल क्लिन्टन पनि सहभागी हुनुहुन्थ्यो। समारोहमा मृतकहरूको नाम पढ्नुका साथै हमलाको समय अनुसार मौन धारण गरिएको थियो। राष्ट्रपति ट्रम्पले पीडितहरूको सम्झनामा हामी कहिल्यै बिर्सने छैनौँ भन्दै आतंकवाद विरुद्धको अमेरिकी प्रतिबद्धता दोहोर्याउनु भयो। पेन्सिल्भेनियाको सेग्नेभिलमा पनि पीडितको सम्झनामा छुट्टै कार्यक्रम आयोजना गरिएको छ। सेप्टेम्बर 11 घटनामा अलकायदाका नेता ओसामा बिन लादेनलाई दोषी ठहर्याउँदै अमेरिकाले अक्टोबर 7 अफगानिस्तानमा तालिबान शासक र अलकायदा विरुद्ध भीषण कारवाही थालेको थियो। सन् 2011 मे 2 पाकिस्तानको अबुटाबादमा एउटा घरमा लुकेर बसेको अवस्थामा अमेरिकी सेनाको कारवाहीमा बिन लादेन मारिएका थिए। अब खेल समाचारमा

0: एसएससी प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपालले युएईलाई 314 रनको विशाल लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा आज बिहान टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनायो। नेपालका लागि आसिफ शेखले 102 रन जोड्दा गुलशन झाले 52 रन, अर्जुन कुमारले 43 तथा रोहित कुमार पौडेलले 40 रन जोडे। युएईका इब्रार अहमदले 4 विकेटले जवाफमा 314 रनको लक्ष्य पोखेर युएईले आफ्नो ब्याटिङ गरिरहेको छ। यो खेलको विजेता टोलीले अर्को वर्ष हुने एसिया कप खेल्न पाउनेछ। नेपाल भलिबल लिगको पहिलो संस्करणको उपाधिका लागि आज अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराजबीच फाइनल भिडन्त हुँदैछ। लिग चरणमा शीर्ष स्थान हासिल गर्दै अन्नपूर्ण सोझै फाइनलमा पुगेको थियो। कर्णालीले पनि प्ले अफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लिग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा हराएको थियो, त्यसैले आजको फाइनलमा अन्नपूर्ण पुरानो हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यमा हुनेछ भने कर्णाली सोही लयलाई निरन्तरता दिँदै ऐतिहासिक च्याम्पियन बन्ने दाउमा छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुने फाइनल खेलले नेपालमा पहिलोपटक आयोजना भएको पुरुष फ्रेन्चाइज भलिबल लिग एनभिएलको पहिलो च्याम्पियनको टुङ्गो लगाउनेछ। प्रतियोगितामा काठमाडौँ, सगरमाथा, अन्नपूर्ण, कर्णाली, खप्तर र मधेस सहभागी थिए। अब मौसम सम्बन्धी जानकारी।
1: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। हिमालयी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाड़ी क्षेत्रका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। तराईका केही स्थानमा वर्षाको सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाड़ी क्षेत्र, गण्डकी र कर्णालीका पहाड़ी क्षेत्र, लुम्बिनीका तराई क्षेत्रका एक स्थानमा वर्षा भारी हुन सक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण बाढ़ी पहिरो तथा सड़क अवरोधको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। आज सूर्योदय बिहान 5:41 भयो भने सूर्यास्त साँझ 6:19 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।

अब अन्तिम मुख्य समाचार एकपटक फेरि। माथिल्लो त्रिशुली एक आयोजनामा हिजो 7 जनाको शव फेला पर्यो। सुरुङहरूमा उद्धारको प्रयास जारी। विभिन्न जलविद्युत आयोजनामा कार्यरत 900 बढी अझै बेपत्ता। सल्यानमा आज बिहान भएको जीप दुर्घटनामा 2 जनाको मृत्यु। घाइते 4 जनालाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयो। विश्व प्राथमिक उपचार दिवस आज मनाइँदै आपतकालीन अवस्थामा ज्यान जोगाउन प्राथमिक उपचारको पहुँच र तालिम विस्तार गर्नुपर्ने आवश्यकता। अठारौं ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीमा शुरू। अमेरिका बाहेक विश्वका ठूला अर्थतन्त्र र शक्ति देशहरू एकै ठाउँमा। र एसएससी प्रिमियर कप क्रिकेटको फाइनलमा युएई विरुद्ध नेपालको शानदार ब्याटिङ। आसिफ शेखले बनाए शतक। युएईलाई 314 रनको लक्ष्य। हौस् त इमेज समाचार अहिलेलाई यति नै। थप समाचारका लागि तपाईँले हाम्रो वेबसाइट imagekhabar.com हेर्न सक्नुहुनेछ।

यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टपअप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ।

0: अथवा www.sumisu.net.nb।
1: मेरो यो घरमा नेपा टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपा टप सब ठिक।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: आरामदायी छ स्वादिष्ट खाना मनै लोभ्याउने दृश्य एक अलौकिक अनुभव मिटिङ होस् या सेमिनार कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य तपाईको सेवा सत्कारका लागि सधैं तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, तिनकुनी काठमाडौँ, टोल फ्री नम्बर 1-66-00-100-66।
1: आरबी कम्प्लेक्स,
2: आरबी कम्प्लेक्स,
1: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स,
2: सुपथ मूल्यमा
1: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स।
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स, पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: महिना हो भदौको, अनि साथ इमेज एफएम 97.9 को।
1: स्टार ऑन रेडियो
2: इमेज एफएम 97.9 मा
3: इमेज एफएम 97.9 को प्रस्तुति स्टार अन रेडियोमा यहाँलाई हार्दिक स्वागत छ। स्टार अन रेडियो यहाँहरूमा आज लिएर सदाझै उपस्थित भइसकेको छु म हरिराम पौडेल। स्टार अन रेडियोमा हामी नेपाली गीत सङ्गीतको क्षेत्रमा योगदान दिनुभएका व्यक्तित्वलाई निम्त्याउँछौँ। उहाँले नेपाली गीत सङ्गीतको क्षेत्रलाई दिनुभएको योगदानको बारेमा यहाँहरूमा अझ प्रष्ट पार्ने हाम्रो प्रयास रहने गर्दछ। स्टार अन रेडियोको आजको बसाइमा पनि मैले एकजना यस्ता विशिष्ट व्यक्तित्वलाई हाम्रो स्टुडियोमा निम्त्याएको छु। उहाँले नेपाली गीत र विशेष गरिकन गजलको क्षेत्रमा धेरै योगदान दिनुभएको छ र उहाँले लेख्नुभएका गजलहरू यहाँले असाध्यै मन पराउँदै आउनुभएको पनि छ र उहाँको अत्यन्तै चर्चित गजलको मैले थोरै मात्रै भने पनि यहाँहरूलाई थाहा भइहाल्छ र कसलाई बोलाएँ भन्ने पनि यहाँले आफैले अड्कल काट्न सकिहाल्नुहुन्छ। हजुर, उहाँका थुप्रै गजलहरू छन् रेकर्ड भएका, रेकर्ड हुन बाँकी, रेकर्ड भइरहेका, तीमध्ये यहाँहरूले सर्वाधिक मन पराउनु भएको गजल के लत्त बस्यो? हजुर, तिलकसिंह पेलाको स्वर र सङ्गीत छ। आज मैले तिलकसिंह पेलाज्यूलाई चाहिँ निम्त्याएको छैन, उहाँको स्वर र सङ्गीत को गजलका शेरहरू लेख्ने विशिष्ट व्यक्तित्व आदरणीय डाक्टर प्रदीप कुमार मैनालीज्यूलाई आज मैले स्टार अन रेडियोकै व्यवसायमा निम्त्याएको छु। डाक्टर साहब, यहाँलाई स्वागत छ इमेज एफएम 97.9 को प्रस्तुति स्टार अन रेडियोकै व्यवसायमा।
4: हजुर, हार्दिक धन्यवाद। यहाँ लगायत कार्यक्रम प्रस्तुता हरिराम पौडेल लगायत सम्पूर्ण इमेज एफएम प्रति हार्दिक आभारी हुन चाहन्छु।
3: हजुर, आराम हुनुहुन्छ?
4: आराम छु। हजुर
3: हजुर, यहाँका गीत गजलहरू हामीले सुन्दै आएका छौँ, होइन, यहाँका पढ्दै पनि आएका छौँ, यहाँले आफैले वाचन गर्नुभएको पनि सुन्दै आएका छौँ। विभिन्न गीत सङ्गीत क्षेत्रका विशिष्ट गायक गायिकाहरूले स्वरबद्ध गर्नुभएको पनि सुनेका छौँ। यो गजलको यात्रा, यो लेखनको यात्राको सुरुवाती दिनमा जानु पर्दाखेरि कहिलेसम्म पुग्नुपर्ने हुन्छ? कहिलेबाट यहाँको लेखन यात्रा सुरु भयो?
4: होइन, यो गजल लेख्ने चाहिँ मैले लगभग 15-16 वर्ष भयो होला गजल लेख्न लागेको। लगभग 2010-11 लेख्न लागेको, तर मेरो साहित्यमा अभिरुचि चाहिँ बाल्यकालमै थियो भन्ने हजुरलाई प्रश्न गर्छु।
3: हजुर, बाल्यकालमा चाहिँ के लेख्नुहुन्थ्यो?

0: विद्यालय बाल्यकाल भनेपछि नि विद्यालयकै तहमा पुग्छौँ होइन,
1: पाँच दस क्लासमा ए पाँच दस वर्षको उमेर छँदा पाँच क्लासमा पढिरहनेको थिएँ, त्यस बेला कविता लेखेर तेस्रो पुरस्कार पाएको व्यक्ति हो मैले। अब त्यस अब त्यो गजलको त के अरे गीत के अरे कविताको त रेकर्ड छैन
0: होइन,
1: त्यो बेला सायरी सायरी यताउता मुक्तकहरू लेखिन्थ्यो, साहित्यमा अभिरुचि चाहिँ बाल्यकालदेखि नै थियो भन्न खोजेको हजुरलाई।
0: भनेको दस वर्षको उमेरमा पाँच कक्षामा पढ्नुहुन्थ्यो, पाँच कक्षामा यहाँले लेखेर पुरस्कृत हुनुभएको त्यति राम्रो चाहिँ त्यो पाँच कक्षाको उमेरदेखि यहाँले लेख्दै आए आउनुभयो।
1: त्यो गजलप्रति गजल गीत कविताप्रति लगाव रहेछ भने त्यति बेला चाहिँ मेरो भनौँ न बाल्यकालदेखि नै उमेरदेखि चाहिँ मेरो त्यो के भन्छ साहित्यप्रति अभिरुचि भएको प्रश्न हुन्छ।
0: हजुर, त्यो यात्रा कसरी अगाडि बढ्यो र अहिले विद्यावारिधि गरेर हामीले डाट्छ भनेर सम्बोधन गर्न पाएका छौँ होइन, यो समग्र यहाँको यो यात्रालाई अलिक संक्षेपीकरणमा हाम्रो मित्रलाई जानकारी दिउ न।
1: होइन, अब यस्तो हुन्छ, अब गीत गजलप्रति साहित्यप्रति अभिरुचि हुनु फरक कुरा हो
0: होइन,
1: अब के भन्छ अरे पढाइको पाटो अलग हो होइन, नपढेका व्यक्तिहरूले पनि गीत गजल कविताहरू कोर्न सक्छन्, त्यसको प्रशस्त उदाहरणहरू छन्। पढ्ने बाटो फरक हो तर पढेका व्यक्तिहरूले पनि गीत गजल लेख्न सक्छन् भन्ने चाहिँ होइन, कविताहरू लेख्न सक्दैन तर पढेका मान्छेले समालोचना गर्न सक्छन्, हिस्ट्री उनीहरूलाई चाहिँ अध्ययन भइरहेको हुन्छ, परम्परागत शैली र आजभोलिका शैलीहरू उनीहरूले तुलनात्मक अध्ययन गर्छन् गर्न सक्छन् पढेका व्यक्तिहरूले जो नेपालीमा विद्यावारिधि अङ्ग्रेजीमा विद्यावारिधि गरेका हुनुहुन्छ उहाँहरूले चाहिँ।
0: हजुर हजुर, हजुरको विद्यावारिधि चाहिँ के विषयमा?
1: मेरो इकोनोमिक्समा,
0: अर्थशास्त्रमा यहाँले विद्यावारिधि गर्नुभयो, यहाँ एउटा तर हाम्रो चिनारी चाहिँ के भइदियो भन्दाखेरि डाक्टर प्रदीप कुमार मैनाले गजलकार हुनुहुन्छ भन्ने चिनारीबाट यहाँ धेरै चिनिनु भयो, एउटा प्रशस्त विद्यावारिधि गरेको अर्थशास्त्रीको रूपमा यहाँको परिचय अलिकति यो साहित्य लेखनले ओझेलमा पारिदिएको हो।
1: अनि त्यस्तो काहीँ केही पनि होइन, किनभनेदेखि हाम्रो डाक्टर भोला रिजाल अनि गाइनेकोलोजी जो हुनुहुन्छ होइन, उनीहरूले उनको अथाह पैसा सम्पत्ति कमाउनु होला तर गाइनेकोलोजिस्टको रूपमा उहाँ चिन्नु भएको होइन, उहाँले चाहिँ गीतबाटै चिन्नु भएको हो जस्तो लाग्छ मलाई होइन। त्यस्ताहरू धेरै दृष्टान्तहरू छन् अब हाम्रो नेपाली साहित्यमा लाग्नुभएका लगभग लगभग 18-19 जना चाहिँ केन्द्रीय तहमा चाहिँ नेतृत्वगिरी मतलब नेताहरू हुनुहुन्छ अझै पनि हुनुहुन्छ, कोही पहिला बितिसक्नुभयो भनौँ, विश्वेश्वर प्रसाद कोइराला, लक्ष्मीप्रसाद देवकोटा, उहाँको त के भन्छ अरे फरक आइडेन्टिटी हो नि, तर फरक आइडेन्टिटी भए पनि साहित्यप्रति लगाव राख्नाले हामीले चिनिरहेका छौँ, जानिरहेका छौँ, बुझिरहेका छौँ।
0: हजुर, यहाँको अब चिनारको पाटो यो रह्यो, व्यावसायिकताको पाटोबाट यहाँ अर्थशास्त्रीको रूपमा आउनुहुन्छ, अब यो गीत गजल अब साहित्य लेखन चाहिँ यहाँको रुचि मात्रै हो?
1: रुचि मात्र हो, यस यसबाट पैसा आर्जनमा पनि म लागेको होइन, यस रुचिको पाटो, अब मनका कुराहरू अब भनौँ न इकोनोमिक्सका कुराहरू त डेटामा बोल्छन् होइन, अब मेरा मनका कुरा कहाँ बोल्ने होइन, मेरा मनमा लागेका कुराहरू अब कतिपय कुराहरू के भने बुवा आमालाई पनि एउटा सुनाउने हद हुन्छ, श्रीमतीलाई पनि एउटा सुनाउने हद, साथीभाइहरूलाई पनि एउटा सुनाउने हद हुन्छ, कुन लेभलसम्म पुग्ने हुन्छ, अब कतिपय सुनाउन नमिल्ने कुराहरू बुवा आमालाई दाजुभाइलाई साथीभाइलाई सेयर गरिनु नगर्नुपर्ने कुराहरू यस्तै गजल गीतहरू मार्फत चाहिँ आफूले भावना अभिव्यक्ति गर्छु।
0: हजुर, यस्तै नै अभिव्यक्ति गर्ने क्रममा यहाँका गीत गजलहरू दर्शक श्रोताले थुप्रै लाखौँ चाहिँ करोडौँ हाम्रा दर्शक श्रोताहरूले मन पराउनु भएको छ। यहाँको भर्खरै एउटा अर्को निकै मिठो गजल सार्वजनिक भएको छ, कुनै छैन एउटा सोचे जस्तो राति कतै न कतैबाट दुखेकै छ छाती।
1: हजुर,
0: यो अत्यन्त मार्मिक शेर यो छ र यो गजलभित्र समेटिएका सबै शेरहरू उत्तिकै मार्मिक छन्, यो गजल भर्खरै सार्वजनिक भएको छ, यति यस्ता शब्दहरू एउटा चाहिँ अर्थशास्त्रको चाहिँ गणितमा चाहिँ हिसाब गर्ने व्यक्तिले यस्ता चाहिँ मनको गहिराएका शब्दहरू चाहिँ कसरी चाहिँ प्रस्फुटित हुन्छ जस्तो लाग्छ क्या मलाई चाहिँ।
1: यो मैले चाहिँ गजल लेखेको चाहिँ 2014 हो होइन, जुरेको पहिरो जाँदा लेखेको हो होइन, मेरो नसुतेको रात गजल सङ्ग्रहमा पनि समावित छ यो, तर त्यति बेला गजल लेखेमा नि त्यति बेला गजल लेखेको होइन रहेछ, अहिले गजलको तात्विक महत्त्व बुझ्दै जाँदाखेर होइन, अब यसलाई चाहिँ के भन्ने त भन्ने कुरा चाहिँ फरक पाटो होला होइन, के भन्छ अरे लोक आधुनिक गीत पनि भन्दा हुन्छ. अब तपाईँले गजल भन्नुभयो, गजल अब यहाँ कमेन्ट गर्नेहरूले चाहिँ गजल गजल भनेर लेखेका छन्, गजल चौतारीमै पब्लिस भएको छ, त्यो गजल लाग्नु स्वाभाविक होला किनभने यो धेरै कुराहरू चाहिँ लगभग 80-90% गजलसँग मिल्छ
0: मिल्छ
1: होइन. हामी बुझेका व्यक्तिहरूलाई, जानेका व्यक्तिहरूलाई गजल के हो भन्ने थाहा भएका व्यक्तिहरूलाई चाहिँ गजल भन्न नरुचाउने मलाई मन लाग्छ. अब हजुरले गजलै भन्नुहुन्छ होइन,
0: हजुर त्यो चारो भनाउँदै यसलाई
1: चारो भन्दा पनि ठिक हुन्छ. जे भन्नुहोस् अब त्यो गजलको परिभाषित गर्नेहरूले परिभाषा गर्छन्, हामीसँग एउटा सुनौलो गीत आएको छ,
0: सुनौलो गीत आएको छ, एउटा सङ्गीत भरेर स्वरबद्ध भएर आएको छ, सुन्दाखेरि निकै मिठो छ, मार्मिक छ. यो यो यो सृजनामा चाहिँ शिवराज विश्वकर्माले स्वर दिनुभएको छ होइन, र निकै यहाँको भिडियोमा हामीले हेऱ्यौँ भने यहाँलाई नै हामीले भिडियोमा पनि भेट्छौँ होइन. अरू यो सृजनाको बारेमा, यो गीत भनौँ, गजल भनौँ, चारु भनौँ, यसको बारेमा अरू केही भन्नु छ होइन भने हामी यो गीत बजाउँछौँ अनि हामी फेरि कुराकानीलाई अगाडि जोडौँ.
1: अब भन्नु त त्यही भने मैले अघि नै भनिहालेँ, अब के भन्छ अरे जुरेको पहिलोजना लेखेको, अहिले समय सापेक्ष पनि त्यस्तै छ. हाम्रो के भन्छ अरे रसुवा बाढीले लगभग लगभग 8-10,000 मान्छे मरेका छन्, उनीहरूको एकदम भयानक स्थिति छ होइन. हामी सबैले भन्छ के भन्छ अरे सेवाहरू गरेर नै अहिले राज्यको समाज चाहिँ 12 खर्बको जुन विवरणहरू आएको छ, 12 खर्ब पैसा उठ्यो भन्ने छ.
0: खर्ब कि अर्ब हो,
1: अर्ब कि खर्ब,
0: 12 अर्ब होला, हजुर हजुर हजुर.
1: अब त्यही हो, अब लगभग हामी हारेर हुँदैन, गीतको अन्तिम अन्तिममा आएपछि उठ्नु छ माथि भनेर,
0: अशक्त भएर हरेस के खानु, सशक्त भएर पुग्नु छ माथि, अन्तिम शेर चाहिँ यसरी
1: पुग्नु छ माथि भनेर त्यो शेर चाहिँ मलाई नै भनेको हो भनेर चाहिँ भन्नुहुन्थ्यो. अब कि यो बाढी पहिरो नआउनु अगाडि के भन्छ अरे हाम्रो शिवराज विश्वकर्माले, किनभने उहाँ चाहिँ दृष्टिबीन हुनुहुन्छ,
0: हजुर
1: मलाई नै भनेको यो गीतले होइन भनेर भन्नुहुन्थ्यो, अनि उहाँलाई नै गाउन लगाएको हो.
0: हजुर, अब यसका सबै शेरहरू उत्तिकै दमदार छन्। अब मलाई चाहिँ गजल गजल नै लागेर शेर भनिरहेको छु. नसुकिँदै आँसु मेरा आँखाबाट, नसुकिँदै आँसु मेरो आँखाबाट, सधैँभरि रहेछस् त नै मेरो साथी, होइन आँसु नै साथी बनेको छ
1: होइन.
0: साह्रै नै नजाती कति मान्छस् हे मन, साह्रै नै नजाती कति मान्छस् हे मन, नसुन बो अरूका कुरा नाना भाती होइन,
1: अरूका कुरा सुनेर त हुँदैन
0: हो. हामी धेरै चाहिँ अगाडि बढ्न नसकेकै अरूका कुरा काट्ने र अरूका सुन कुरा चाहिँ सुनेर भनेर भन्ने गरिन्छ होइन. यो निकै यी सबै शब्दहरू उत्तिकै मार्मिक छन्. हुन्छ, यो सृजना, यो गीत, यो गजल भनौँ जे भनौँ, यो हाम्रो मित्रहरूलाई सुनाऊ अनि फेरि हामी कुराकानीलाई अगाडि बढाउँ है त.
1: धन्यवाद
0: हजुर मित्रहरू. स्टार अन रेडियोको आजको बसाइमा आज मसँग डाक्टर प्रदीप कुमार मैनालीजी हुनुहुन्छ, उहाँसँग हामी यस्तै कुराकानी गर्छौँ र उहाँका थुप्रै सुमधुर गीत गजलहरू छन् ती पनि सुनाउँछौँ. अहिलेलाई उहाँको भर्खरै सार्वजनिक भएको, केही दिन अगाडि मात्रै सार्वजनिक भएको, गत हप्ता पनि यो सृजनाको बारेमा हामीले केही चर्चा गरेका थियौँ, यो हामी यहाँहरूमा राख्छौँ. यस पछाडि हामी फेरि कुराकानीलाई अगाडि बढाउनेछौँ.

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, दिनकुनी काठमाडौँ। टोल फ्री नम्बर 1-66-00-100-66।
1: आरामदायी रसाई, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य, तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ। लग्जरी होटल मिस्टिक माउन्टेन, नगरकोट

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: स्टार ऑन रेडियो
2: इमेज एफएम 97.9 मा
3: युमेजिफ 99 को प्रस्तुति स्टार अन रेडियोमा यहाँलाई फेरि पनि स्वागत छ। स्टार अन रेडियोमा भर्खरै यहाँले निकै मिठो मार्मिक गजल सुन्नुभयो, यो गजल नै भनिरहनु चाहिँ छु मैले चाहिँ। गजलको 90% नियम मिल्छ, अलिकति नमिल्दाखेरि पछिल्लो समय चाहिँ नि बहरमा नलेखिएकोलाई चाहिँ नि चारु भन्ने जुन नयाँ सिद्धान्त सार्वजनिक भएको छ त्यो अनुसार यसलाई चारु पनि भन्न सकिन्छ र पुरानो मान्यता अनुसार यसलाई गजल भन्न पनि नसकिने चाहिँ भएन। जोस् यहाँले सुन्नुभयो, निकै मिठो छ। कुनै छैन एउटा सोचे जस्तो राति, कुनै पनि रात छैन सोचे जस्तो राति, कतै न कतैबाट दुखेकै छ छाती, होइन छाती छातीभित्र मन हुन्छ, मुटु हुन्छ। छाती दुख्नु भनेको मन दुख्नु हो, मुटु दुख्नु हो, पीडा हुनु हो, वेदनामा छटपटिने हो। धेरै तरिकाबाट यी हरफहरूलाई अर्थ लाउन सकिन्छ, होइन सोचे जस्तो परिस्थिति छैन, सोचे जस्तो समय छैन, सोचे जस्तो अवस्था छैन, काहीँ न काहीँबाट केही न केही पीडा चाहिँ भइरहेको छ भन्ने भाव यो पहिलो स्वरबाट त्यो महसुस हुन्छ भने अन्तिममा अशक्त भएर हरेस के खानु, सशक्त भएर पुग्नु छ माथि, होइन सधैँ यो भएन त्यो भएन भनेर मात्रै पनि भएन, होइन सशक्त हुनु पर्यो र सशक्त भएर अगाडि बढ्नुपर्छ भन्ने एउटा सन्देश पनि यो सृजनाले दिएको छ जस्तो मलाई लाग्छ। र जसमा शिवराज विश्वकर्माले मिठो स्वरले गाउनु भएको छ, अघि पनि हामीले जानकारी गराउँ, उहाँ आफैमा दृष्टिबिहीन हुनुहुन्छ र अलिकति शारीरिक रूपमा केही न केही समस्या हुँदाखेरि हामी जसलाई पनि एउटा सानो चोट लाग्यो भने पनि हामीलाई ला कति दुख्यो पीडा भयो भन्छौँ, होइन एउटा दृष्टिबिहीन व्यक्तिले अब हामीले जसरी बाहिरी आँखाले संसार देख्न नसक्दाखेरि उहाँमा पनि उहाँहरू जस्ता धेरै व्यक्तिहरूले सुनाउनुहुन्छ हामी आँखा देख्न सक्दैनौँ, हामीमा समस्या छ, होइन हामीले केही गर्न सक्दैनौँ भनिरहनुहुन्छ। तर हामीले समाजमा यस्ता व्यक्तिहरू देखेका छौँ जो दृष्टिबिन भएर पनि धेरै अगाडि बढ्नु भएको छ। त्यो दृष्टि एउटा नदेख्नु उहाँको शारीरिक कमजोरी होला, तर उहाँ फेरि त्यो दृष्टि नदेख्नुले भित्री आँखाले यति गहिरो रूपमा देख्नुहुन्छ नि, मैले देख्छु क्या कहिलेकाहीँ डाक्टर साहब। म अघि पनि मैले भर्खरै म एउटा कार्यक्रममा गएर आएको थिएँ भक्तपुर दरबार स्क्वायरमा, एक ठाउँबाट निस्केर अर्को ठाउँमा आएको थिएँ, फेरि त्यही ठाउँमा जानुपर्ने थियो, म जानै सकिनँ क्या। अब डिस्ट्रिब्युन साथीहरू एउटा त्यो सेतो छडीको आधारमा एकचोटि गएको ठाउँमा भोलिपल्ट टक्रकै पुग्नुहुन्छ क्या, उहाँहरू मात्रै दिव्य दृष्टि नभएको मात्रै हो, दिव्य दृष्टि छ भन्ने लाग्छ क्या मलाई। त्यो हुनाले हजुरको यो सेयरले चाहिने यहाँहरूभित्र चाहिने त्यो एउटा सामान्य दृष्टि नभएको हो, त्योभन्दा अझ विशेष दृष्टि दिव्य दृष्टि छ, होइन विलक्षण प्रतिभा छ, दिव्य दृष्टि छ, त्यो दृष्टिले देखाउँछ। त्यही हुनाले सशक्त भएर चाहिँ अशक्त भएर केही भएन भन्ने पाटोबाट सोच्ने होइन कि, सशक्त भएर अगाडि बढ्नुपर्छ माथि पुगिन्छ भन्ने सन्देश पनि यसले दिएको छ, होइन त्योदेखि लिएर अरू हरेक अवस्थामा अघि बाढी पहिरोको पनि कुरा गऱ्यौँ, होइन अहिले अवस्था नाजुक छ, अब बर्बाद भयो खत्तम भयो भनेर होइन कि, अब उठ्नु छ नि त, होइन जे हुनु त भइ नै हाल्यो, विधिको विडम्बनालाई हामीले टार्न सक्दैनौँ। यो बाढी पहिरोकै बेलामा लेख्नु भएको यो होइन त्यतिखेरको अवस्थालाई, र अहिले पनि यो ठुलो बाढी पहिरोले गर्दाखेरि ठुलो जनधनको क्षति जुन हामीले बेहोरिरहेका छौँ यो सन्दर्भलाई पनि उत्तिकै सान्दर्भिक छ। अब जे त भयो, अब अशक्त भएर हरेस खानु हुँदैन, म हामी सबै मुलुकदेखि लिएर हामी सबै नागरिकदेखि लिएर त्यहाँ जो जति हुनुहुन्छ या हामी सबैले अब सशक्त भएर उठ्नु छ, फेरि माथि उठ्नु छ भन्ने सन्देश पनि दिइरहेको जस्तो मैले अनुभूति गरेँ। मेरो अनुभूतिलाई कसरी लिनुभयो हजुरले? यही नै हो,
4: यही हो सृजनाको भाव, हजुरले जुन भन्नुभयो त्यही त्यो नै सही हो। अब सृजनाको भाव त फरक फरक अवस्थामा चाहिँ फरक फरक दृष्टिकोण हुन्छन्, होइन कुनै छैन एउटा सोचे जस्तो राति, कतै न कतैबाट दुखेकै छ साथी। अब अहिले बाढी पहिरो आयो, कोही बेला चाहिँ मान्छे मर्छन्, होइन कोही बेला चाहिँ आर्थिक समस्याले के अरे सताउँछ, होइन कोही बेला अङ्गभङ्ग भइन्छ,
3: होइन अनेक परिस्थिति हामीले सामना गर्नुपर्छ जिन्दगीमा,
4: परिस्थिति त्यो अनेक आउँछ, तर त्यो आएर पनि हामी डर्नु हार्नु ओझेल पर्नु पीडा लिनु हुँदैन, सशक्त भएर पुग्नु छ माथि हो, त्यही नै मेरो आशय हो, त्यही नै मेरो दृष्टान्त हो।
3: हजुर, अत्यन्त सशक्त सृजना सार्वजनिक भएको छ विगतका दिनहरूमा पनि, यहाँका यस्तै यस्तै सृजना हामीले सुन्दै आइरहेका हौँ। अब यहाँले लेखन यात्राबाट पाउनुभयो चाहिँ के त नाम दामको कुता अहिले आइहाल्यो होइन, यो रहर मात्रै हो भन्ने कुरा अथवा सन्तुष्टि के को लागि लेख्नुहुन्छ यहाँले?
4: होइन, आत्मसन्तुष्टि नै हो, आत्मसन्तुष्टि मैले अघि नै भनिहालेँ होइन, के भन्छ अरे, हामीले चाहिँ लगभग लेडिज अथवा जेन्ट्स जुनसुकै अवस्थामा होस् बोल्नुपर्छ अरे होइन, बोल्दाखेर चाहिँ पीडा रिलिफ हुन्छ अरे
3: होइन,
4: पीडा रिलिफ। अब साथीभाइसँग, श्रीमतीसँग, बुवा आमासँग नबोल्ने कुराहरू कोसँग बोल्ने भन्दा त अब गजलकै, कविताकै, गीतकै माध्यमबाट त बोल्दाखेरि चाहिँ अलिकति हल्का हुन्छ, अलिकति रिलिफ हुन्छ भन्ने सोचेर नै मैले लेखेँ हो। अब मैले त्यो मानसिक रूपमा नै यसले हेल्प गर्छ, मतलब उपचार गर्छ जस्तो लाग्छ मलाई चाहिँ।
3: हजुरको अब लेखनकै कुरा गर्दाखेरि कति जति लेखियो होला अहिलेसम्म, अर्थशास्त्रको पाटोबाट नि साहित्यको पाटोबाट मैले प्रश्न गरेँ
4: होइन, अब लगभग कविताहरू त धेरै लेखेँ होला होइन, कथाहरू पनि लगभग 8-10 होलान् होइन,
3: हजुर,
4: प्रकाशित भएका छैनन् होइन, मतलब किताब भएको छैन,
3: हजुर,
4: प्रकाशित त भएको छैन, यता कता भएको होलान्, अनि मुक्तकहरू पनि लेख्ने छ। अब गजलकै नाममा चाहिँ मैले गजल भनेर 2 प्रकाशित गरेको छु, गजल 2 आएका छन्, गजल 2 सङ्ग्रह आएका छन्,
3: तेस्रो
4: नसुतेको रात र तुलसीको पात, पहिलो तुलसीको पात 2014-15 पब्लिस गरेँ, नसुतेको रात चाहिँ 2017 पब्लिस गरेको त्यो गजल। अनि जब मैले त्यो नसुतेको रातमा पनि लगभग 60-70% भरबद्ध गजल तगजुल भएका गजलहरू छन्, अन्दाजे बयाँ भएका गजल छन्। अहिले चाहिँ पूर्ण रूपमा चाहिँ बहरमा लेख्न लागेको छु, लगभग 10 भयो पूर्ण रूपमा बहरमा निकाल्ने भनेर, त्यो परिष्कृत हुँदै जाने रहेछ होइन, यो एउटा शेर लेख्यो, एउटा शेर लेखेर चाहिँ यसो 1-2 महिना त्यो शेरले अझ भावात्मक रूपले चाहिँ सशक्त भए हुन्थ्यो, अब्बल भए हुन्थ्यो होइन, कसैले कमेन्ट नगर्न नगरिदिए हुन्थ्यो जस्तो लाग्छ। अब कमेन्ट त गर्छन्, यता कता गर्छन् होइन, त्यो के भन्छ अरे, सुक्तिमय भएर आए हुन्थ्यो होइन। अब त्यो गजल काफियाको उठान हुन्छ अनि बैठान हुन्छ, बैठानमा सम्म त्यो काफियाको बैठानसम्म आएर चाहिँ के भन्न खोजेको, के भन्न खोजेको त्यो चाहिँ के भन्छ अरे, उजागर नहुनुपर्ने रहेछ कि, त्यसलाई अन्दाजे बयाँ भन्छ, तगजुल पनि भनिन्छ हो, त्यो लेखे, त्यो लेख्ने क्रममा छु अहिले चाहिँ, मतलब त्यो अब आउने गजल चाहिँ, प्रकाशित हुन लागेको गजल चाहिँ सब अन्दाजे बयाँ तगजुल भएका गजलहरू छन् र बहरमा लेखिएका छन्।
3: भनेको अब चाँडै नै अर्को सङ्ग्रह पनि आउँदैछ,
4: अब 1-1.5 भइसक्यो म आफै निष्क्रिय भएर त्यो भएको हो, 1-1.5 अगाडि नै पब्लिस हुनुपर्ने, अब लगभग 6-8 वर्ष दिन 2 कति लाग्ला होइन। अब गजलहरू भनौँ न, हाम्रो के भन्छ अरे, रवि प्राञ्जल होइन, रवि प्राञ्जलले एउटा पनि गजल सङ्ग्रह निकाले आउनु, तर गजलको नाम उहाँको शीर्ष स्थानमा आउँछ। अब बुध राणाको गजल चाहिँ गजल छ कि छैन उहाँको थाहा छैन, तर एउटा होला अथवा नहोला होइन, अग्रभागमा आउँछ। सनत कुमार ओस्ती उहाँको पनि एउटा निकाल्नु भएको छ उहाँले, त्यो आफ्नै हस्तलिपि लेखेर होइन, गजल छापिँदैमा, प्रकाशन हुँदैमा
3: गजलकार भयो नि, नत्र नभए नि
4: होइन रहेछ, त्यो भन्ने होइन रहेछ कि, हजुर हो,
3: किनले हुँदो रहेछ त, अब गजलको चर्चाले हो कि,
4: गजलको
3: बारेमा धेरै चाहिँ बोलेर हो कि,
4: होइन, गजलको बारेमा चर्चा भएर हुँदैन, गजलको बारेमा बहस भएर हुँदैन, गजलकोले धेरै बोलेर पनि हुँदैन, तर तगजुल युक्त भएका गजलहरू चाहिँ गजलकार सामुक्ष पुग्नु पर्यो अनि आम पब्लिसमा आउनु पर्यो। त्यो गजल त जुन गहन रूप गजल हुन्छ नि, गहन गजलको गहनता भन्छ त्यसलाई, गजलको गहनता त्यो सर्वसाधारण मान्छेले बुझ्न नसक्ने हुन्छ
3: होइन,
4: त्यो गहनता चाहिँ भन्ने, यो चाहिँ अरू सबै काव्य विधाहरू चाहिँ जनमानसबाट, सर्वसाधारणबाट आएका हुन्, गजल चाहिँ राजखानदानबाटै आएको होइन, राजखानदानबाट, अब के भन्छ अरे, फारसमा खाडीमा हुँदै उर्दूमा र इन्डिया हुँदै हामी नेपाल बसेको होइन, गोतीराम भट्टको हिजै जन्मजयन्ती 161 जन्मजयन्ती मनायौँ,
3: हिजो मात्रै मनायौँ,
4: हिजो मात्रै मनायौँ, गजलका प्रणेता, नेपालमा गजल ल्याउने प्रणेता भनेर उहाँलाई चिन्छौँ, त्यो छ हजुर,
3: त्यो छ। अब यहाँले भन्नुभएको जस्तै गजल चाहिँ धेरैले नबुझ्ने हुन्छ भनिरहँदाखेरि केलत बसे यो गजल नै हो कि, यो पनि
4: हो, यो त एकदम बहर मतलब गजल हो, त्यसमा चाहिँ हो, केलत बसे चाहिँ बहर,
3: त्यो त सबैले बुझ्छन्, सबैको मन छोएको छ नि त,
4: एकदम राइट कुरा गर्नु हो, अब के लत बस्यो हो त्यसमा चाहिँ के भन्छ अरे क्रमभङ्गता त्यो साधारण शब्द अनि अलि जटिल शब्द अलि जटिल जटिल जटिल हुँदै लास्टमा चाहिँ अलि जटिल लाग्छ. अब हो साधारण शेयरहरू चाहिँ साधारण उसले सबैले बुझ्ने रहेछन्. के लत बस्यो मलाई कहिले सुधार हुन्छ एक दिन तिमी नबोल्दा यो दिल बिमार
3: हुन्छ.
4: के लत भने लतको पनि धेरैहरू कारण छन् नि. कसैलाई रक्सी खाने लत होला, कसैलाई प्रेमको लत होला, कसैका कसैको ईश्वरीय भावमा लत होला, होइन विभिन्न लतहरू हुन्छ,
3: अनेक खालका लत हुन्छ.
4: के लत बस्यो भने कहिले सुधार हुन्छ एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ. अनि दोस्रो शेर अलि अलिकति गम्भीर छ, होइन साथी रहेछ दुःख हर पल सवार हुन्छ, सुख पाउन रहेछन् छुट्नै हतार हुन्छ. यसले चाहिँ जीवन बोकेका छ, होइन
3: तर सरल छ त यो बुझ्नु सामान्य श्रोताले पनि बुझ्नुहुन्छ.
4: अब आएँ
3: दुःख चाहिँ साथी रहेछ सुख भने पाउना रहेछ सामान्य छ नि.
4: पहिलो शेरमा भन्दा अलिकति दोस्रो अलिकति थोरै गहन छ. तेस्रो शेर कसैले बुझ्दैनन्, गजलकारहरूले मात्र बुझ्ने हो कि भन्ने. त्यसमा चाहिँ फरक फरक शैली लगाएर फरक फरक अर्थ लगाउने हुन्छन्, होइन पानी परेर आकाश धरती हुन्छ सुन्दर, धरती बनेर तिम्रो के नै बिगार हुन्छ. त्यो त
3: गहन भयो फेरि त्यसलाई बुझ्नलाई अलिकति सोच्नै पर्यो पटक पटक.
4: अनि अन्तिम शेरमा चाहिँ झन गहन छ. अनि खोला नदी समुद्र जे नाम होस् न आखिर अस्तित्व राखिराख्ने मात्र किनार हुन्छ. हो त्यो त्यो चाहिँ गजल हो. दुई त्यो के भन्छ अरे क्रमभङ्गता सिरियलले अलि दोस्रो शेर तेस्रो शेर चौथो शेर भन्दै गहन गहन शेर
3: गहन गहन हुँदै गयो.
4: त्यो कारणले पनि गजल बढी सुन्नमा आएको हो कि जस्तो मलाई लाग्छ. होइन शब्दको अर्थ फरक कुरा हो, होइन गायन गायनकर्ताले हाम्रो तिलकसिंह कोलाले उहाँले एकदम राम्रोसँग गाउनुभयो. त्यो फरक पाटो रह्यो, होइन त्यसको पनि मतलब त्यो खोला नदी समुद्र जे नाम होस् न आखिर अस्तित्व राखिराख्ने मात्र किन. त्यो पहिलो शेरमा भएको भएदेखि त बिग्दैनथ्यो चल्दैनथ्यो.
3: साँच्चै नै सही भन्नुभयो. त्यो शेर पहिलो भएको भए बिग्दैनथ्यो, यति चर्चित हुन्थेन होला, मान्छेले बुझ्दा नि बुझ्थेनन्, तिलकसिंह पेलाजीले त्यो भावले गाउनु नि सक्नुहुन्थेन होला सायद, होइन. त्यो हुनाले यहाँले भन्नुभएको थियो गजलमा जटिलता चाहिँ हुनुपर्दो रहेछ, होइन.
4: तर एकदम जटिल हुन्छ
3: र त्यहाँ त्यो सँगसँगै सरलता पनि हुनुपर्दो रहेछ नि त. के बसेले देखायो नि त,
4: होइन
3: तेस्रो सर पहिलोमा ल्याइदियो भने
4: भित्रको गहनता, सरलता भित्रको गहनता,
3: त्यसलाई क्रमबद्ध रूपमा अलिकति परिष्कृत गर्दै गर्दै लगाएर गहनतामा नै ढाल्नुपर्ने चाहिँ गजलको नियम हो भन्ने चाहिँ यहाँको भनाइ रह्यो, होइन. मान्छेको मन तान्नलाई चाहिँ सुरुमा सरलता नै केलत बस्योमै जानु पर्यो, अनि गजलको मर्म अनुसार चाहिँ अलिकति गम्भीर बनाउनको लागि, अलिकति साहित्यिक बनाउनको लागि त्यहाँ चाहिँ अरू बिम्बहरू प्रयोग हुन जाँदा रहेछन् शेरहरूमा, होइन. यसरी केलत बस्योको चर्चा गऱ्यौँ. हुन्छ, केलत बस्योको यदि हामीले चर्चा गरिसके पछाडि यो गजल सुनाउँ न त हाम्रो मित्रहरूलाई. असाध्यै मन पराउनु भएको गजल, असाध्यै चर्चित बनेको गजल, होइन. यहाँलाई छुट्टै चिनार दिएको तिलकसिंह पेलाज्यू, निकै लामो समय सङ्गीत यात्रामा लाग्नुभयो, हामीले खासै नाम याद गरेका थिएनौँ. जब यो गजल सार्वजनिक भयो त्यस पछाडि जताततै तिलकसिंह पेला र डाक्टर प्रदीप कुमार मैनाली छाउनु भयो, होइन. एउटा छुट्टै चिनारी छुट्टै उचाइ दिएको गजलको रूपमा हामीले लिन्छौँ. यहाँले त्यसैले लिनुभयो होला, होइन.
4: हजुर,
3: हुन्छ. यो गजल हाम्रो मित्रलाई सुनाऊ, अनि फेरि हामी कुराकानी.
4: तिलकसिंह पेलालाई पनि गीतकार सङ्गीतकारहरूले चिन्थे होला, मलाई जसरी साहित्यकारहरूले चिन्थे,
3: साहित्यकारहरूले चिन्थे,
4: आम पब्लिकमा आएको म पनि त्यही गजल चर्चा भएर हो, अनि हाम्रो तिलकसिंह पेला पनि त्यही गजल चर्चा भएर हो. साहित्यकारहरूको रूपमा उहाँ गीत सङ्गीतको बाटोको मान्छेले उहाँलाई चिन्थे,
3: आम पब्लिक रूपमा चिन्थे. निरन्तर साधारण व्यक्तित्व हुनुहुन्छ गीत सङ्गीतका व्यक्ति.
4: मलाई पनि के भन्छ अरे गीत गजलहरू लेख्ने क्रममा चाहिँ मलाई चिन्थे, सीमित व्यक्तिहरूले चिन्थे.
3: सर्वत्र चिनाइदियो नि त. हुन्छ, यहाँलाई यो यहाँहरू दुवैजनाले चिनारी दिएको यो गजल केला त बस्यो, हामी हाम्रो मित्रलाई सुनाउँ अनि फेरि कुराकानीलाई अगाडि बढाउँ है त. हजुर मित्रहरू, स्टार अन रेडियोको बसाइमा हुनुहुन्छ आदरणीय डाक्टर प्रदीप कुमार मैनालीज्यू हामीसँग हुनुहुन्छ. रमाइलो कुराकानी गरिरहेका छौँ, उहाँका एकदमै सुमधुर गीत गजलहरू सुनाइरहेका छौँ. सो क्रममा यहाँहरूले अत्यधिक मन पराउनु भएको यो गजल केला त बस्यो, यो राख्छौँ. त्यस पछाडि फेरि हामी कुराकानीलाई अगाडि बढाउँछौँ.

0: आरबी कम्प्लेक्स
1: आरबी कम्प्लेक्स
0: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स
1: सुपथ मूल्यमा
0: स्पोर्ट्स वेयर क्याजुअल वेयर पार्टी वेयर गिफ्ट आइटम्स होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स
1: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
0: आरबी कम्प्लेक्स पाको न्यू रोड अ कम्प्लिट सुपरमार्केट्स

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सिपिभीसी र पिपिआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सिपिभीसी र पिपिआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: आर्टिस्ट अफ द मन्थ

गीत संगीत साहित्यको यात्रामा म आबद्ध भइसकेपछि मैले थुप्रै वरिष्ठ गीतकार साहित्यकार संगीतकारहरूसँग तपाईँको सहकार्य गर्ने जुन एउटा महत्त्वपूर्ण अवसर प्राप्त गरे त्यसले मलाई एउटा गीत संगीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो। त्यसैले यो गीत संगीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो त्यसले म मेरो जीवनलाई धेरै महत्त्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत संगीतको यात्रामा मूर्धन्य व्यक्तित्वहरूसँगको जुन झम्का भेट यसलाई मैले महत्त्वपूर्ण लिएको छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो सांगीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

0: Star on Radio. Image FM 97.9 ma. यो मेरो फेनाइसिनाइनको प्रस्तुति स्टार रेडियोमा हुनुहुन्छ. स्टार रेडियोमा आज हामीसँग डाक्टर प्रदीप कुमार मैनाली हुनुहुन्छ. जो केही लत बस्यो मलाई कहिले सुधार हुन्छ, एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ. हामीले गजल बजायौँ. यो गजलका स्वरहरू उहाँले लेख्नु भएको हो र तिलकसिंह पेलाको स्वर र सङ्गीत रहेको छ गजलमा. यो गजलको अघि पनि हामीले थोरै चर्चा गऱ्यौँ. अन्तिम स्वर, खोला नदी समुद्र जे नाम होस् आखिर, उत्तिकै दमदार शेर छ यो. खोला नदी समुद्र जे नाम होस् आखिर, अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ. किनार भएन भने त खोला भन्दा नि मिलेन, नदी भन्दा नि मिलेन, समुद्रकै पनि त किनार हुन्छ होइन. जति ठुलो भए पनि किनार त हुन्छ नि. किनार भएन भने कुनैको अस्तित्वै भएन होइन. होइन, यति गहिरो भाव छ यो. माथि के लत बस्यो मलाई कहिले सुधार हुन्छ, एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ. दुवै एकदमै सशक्त छन् होइन. यो अझ मैले अहिले हजुरले भने पछाडि त मलाई यो अन्तिम स्वर अझ सशक्त लाग्यो क्या. यसले त समुद्रको पनि अस्तित्व केही छैन, नदी केही जुनसुकै पनि, अस्तिको बाढीकै पनि कुरा गरौँ, त्यसको पनि किनारै थियो होइन. किनार भएन भने चाहिँ अस्तित्व रहँदैन भने यति गहिरो भाव अन्तिम स्वरले बोलेको छ. र माथिको जुन सुरुको स्वर छ त्यसले चाहिँ नै हो गहिराई गरे हुँदाखेरि समुद्रमै पुगिहाल्छ होइन. साँच्चै नै यो गजल यसरी लेखिँदो रहेछ होइन. सुरुमा सामान्य व्यक्तिले
1: गजल गजल एउटा फरक कुरो हुन्छ कि भने गीतहरूमा कविताहरूमा चाहिँ समग्र उसमा चाहिँ एउटै भाव हुन्छ. गजलमा चाहिँ एउटा शेरमा एउटा भाव हुन्छ,
0: एउटा शेरमा एउटा भाव हुन्छ, स्वतन्त्र हुन्छ, शेरहरू स्वतन्त्र हुन्छन् होइन. गीतमा जस्तो स्थायीले जे बोलेको छ अन्तरा र अन्तिमसम्म त्यही एउटा कथा चाहिँ बोल्नुपर्छ भन्ने छैन. गजलको चाहिँ हरेक शेरले एउटा कथा बोल्छ होइन. हजुर, र हामीले यो गजल बुझायौँ. अब फेरि कुराकानीलाई जोड्यौँ. हाम्रा मित्रहरूले अब सुनिहाल्नु भयो, तिलकसिंह पेलाजीको स्वर सुन्नुभयो, शिवराज विश्वकर्माको स्वर पनि सुन्नुभयो. डाक्टर प्रदीप कुमार मैनालीज्यूले लेख्नुभएका गजलमा थुप्रै गायिकाहरूले स्वर दिनुभएको छ. उहाँकै वाचनमा पनि केही सुनौ भन्ने हाम्रो मित्रलाई पक्कै पनि लागेको होला. एउटा गजल यहाँकै वाचनमा सुनौ न, कस्तो सुनिँदो रहेछ.
1: वाचन भनिहाल्नु, वाचन नै गरेँ होइन.
0: वाचन अथवा यसलाई हजुरले लयबद्ध पनि गर्न सक्नुहुन्छ.
1: लयबद्ध गाउने गजलहरू फरक हुन्छ,
0: हजुर,
1: फरक हुन्छन् होइन. मैले वाचनै गरेँ
0: हजुर.
1: बिन्दास भई पिलाउनेदेखि उदेक लाग्छ, बिन्दास भई पिलाउनेदेखि उदेक लाग्छ, घर बार नै सकाउनेदेखि उदेक लाग्छ. झाकिन्छ अङ्ग भन्दै, झाकिन्छ अङ्ग भन्दै खाल्डो खनेर बस्छन्, मेरो भलो चिताउनेदेखि उदेक लाग्छ. तरिका अनेक हुन्छन् मिठा कुरा सिकाउने, तरिका अनेक हुन्छन् मिठा कुरा सिकाउने, मुख कानमा जुधाउनेदेखि उदेक लाग्छ. बिन्दास भई पिलाउनेदेखि उदेक लाग्छ, घर बार नै सकाउनेदेखि उदेक लाग्छ. मन्दिर गएर पूजा गर्ने हजार होलन्, मन्दिर गएर पूजा गर्ने हजार होलन्, मन्दिर नै उडाउनेदेखि मन्दिर नै उडाउनेदेखि उदेक लाग्छ. आँखा उघारी हेर्दा देखिन्छ जो सुकै नै, आँखा उघारी हेर्दा देखिन्छ जो सुकै नै, आँखा हेरी अघाउनेदेखि उदेक लाग्छ. बिन्दास भई पिलाउनेदेखि उदेक लाग्छ, घर बार नै सकाउनेदेखि उदेक लाग्छ. हस्
0: हजुर, निकै मार्मिक स्वरहरू छन् गजलमा. यो चाहिँ यहाँले भन्नुभएको चाहिँ गाउने गजल र वाचन गर्ने गजल फरक हुन्छन् भन्नुभयो. यो गाउन सकिँदैन यो गजल?
1: होइन, गाउन चाहिँ सकिन्छ, मलाई लय आउँदैन के. म चाहिँ लगभग निश्चित लयमा गाउनु, मुतकारी मुसम्मन साली बहरमा गाउन सक्छु, अनि के भन्छ अरे अरू दुई तिनवटा बहरमा गाउन सक्छु. यो चाहिँ भरमा गाउन सक्दिनँ भन्नु खोजेको, गाउनेहरूले गाउँछन्, जो पारखी हुन्छन् सङ्गीतका पारखीहरू उनीहरूले गाउन सक्छन्.
0: त्यही त
1: अनि यो चाहिँ गजल गाउन फेरि एउटा रस्वलाई रस्व नै भन्नुपर्ने हुन्छ,
0: दीर्घ नै
1: भन्नुपर्ने हुन्छ, त्यस भएर
0: त्यो खालको गायनमा जटिलता पनि छन्, त्यसले गर्दाखेरि धेरै नै मेहनत गर्नुपर्ने हुन्छ यस्तो गजल गाउनलाई होइन। सो घर्किसकेको छ, यहाँको गजल सुन्दाखेरि पनि उत्तिकै आनन्द आउँदो रहेछ, लयबद्ध भएका गजलहरू सुन्दा नै उत्तिकै आनन्द आउँदो रहेछ, यसरी यहाँको वाचनबाटै सुन्दाखेरि पनि उत्तिकै खालको आनन्दको अनुभूति चाहिँ हुने रहेछ। अब यी गजल गीतका सन्दर्भहरूलाई जोडिरहँदाखेरि
1: विशेष सन्दर्भमा मैले तपाईँले मतलब भन्नु अब गायन चाहिँ कस्तो लाग्छ भनेर भन्नु भने म गाउँछु पनि।
0: हजुर हजुर ल न सुनौ न त।
1: हेराई हुन्छ जस्तो त्यसै तै विचार हुन्छ, हेराई हुन्छ जस्तो त्यसै तै विचार हुन्छ, हेर्नुस् हेर्नुस् स्वयं मलाई हेर्दा निखार हुन्छ, टेक्दैन पाउले भुइँ गर्दैन पाखुराले, टेक्दैन पाउले भुइँ गर्दैन पाखुराले, कस्तो कस्तो
0: कस्तो कस्तो
1: कस्तो अचम्म हो यो, दोषी निधार हुन्छ, हेराई हुन्छ जस्तो त्यस्तै विचार हुन्छ, हेर्नु स्वयं मलाई हेर्दा निखार हुन्छ, टेक्दैन पाउले भुइँ गर्दैन पाखुराले, कस्तो अचम्म हो यो, दोषी निधार हुन्छ। भयो
0: एकदमै एकदमै मिठो एकदमै मिठो। हजुर अब यो गजल चाहिँ कहिले सुन्न पाउँछ त हामीले, के योजना छ यसको रेकर्ड हुने?
1: गजल त धेरै रेकर्ड गर्ने विचारमा छन्
0: होइन। हजुर
1: अब यो कहिले आउँछ, अब
0: समयले देखाउने हो, समयको जिम्मा
1: हो।
0: हजुर पछिल्लो समय जसरी यहाँले जति गजलको नियम बुझेर गजल लेखिरहनु भएको छ, गजल गजल भनेर विभिन्न खालका फजलहरू पनि आइरहेका छन् होइन, जसलाई पनि गजल भनिदिने अथवा गीत भनिदिने, पछिल्लो समय आएका गीतहरूको बारेमा यहाँ जस्तो एउटा बौद्धिक स्रष्टाले चाहिँ कसरी लिनुहुन्छ, के भन्नुहुन्छ? पछिल्लो समय अलि त्यस्तै खालका गीत गजलहरू आइरहेका हुन्छन् होइन, दुई अर्थी लाग्ने शब्द लेख्ने होइन, यो विकृति हो कि यो स्वतन्त्रता हो?
1: विकृति पनि हो होइन, गजलहरू पहिला पहिला ए गजलहरू भन्दा गीतहरू, गजलको कुरा छोडेर गीतहरू गीतहरू पहिला पहिला पनि अश्लीलता दुई अर्थी भएका आएका थिए, अहिले चाहिँ बढी हाबी भएको होइन। अब नारायण गोपालका गीतहरू, बच्चु कैलाशका अरू अरू गीतहरू, के भन्छ अरे गोपाल यञ्जनका गीतहरू सुन्ने कति मार्मिक हुन्छन्, कति म बिबी शाहका गीतहरू, हाम्रो के भन्छ अरे मेहदी हसनले गुलाम अलीले गाउनुभएका गीतहरू, कति कर्णप्रिय कति आनन्ददायी ती गीतहरूले सदाबहार हुन्छन् होइन। यी गीतहरू अहिले जुन गीतहरू प्रचलनमा छन् यिनीहरू चाहिँ झापझुट्टा आएको उही भेलवाणी जस्तै हुन् होइन, आउँछन् स्वाट्ट उडाउँछन् लैजान्छन्, त्यो गीतको कुनै पनि अर्थ हुँदैन जस्तो लाग्छ मलाई। अब गीतहरू लेख्दा त पहिला पहिला गीतहरू पनि कम्ती थियो, अश्लीलता आउने कम्ती थियो, अहिले बढी आएका हुन्, त्यति मात्र फरक हो। मतलब कुमार बसन्ती गीतहरू अलिअलि अश्लील लाग्नेहरू पनि छन् होइन, के भन्छ अरे भत्काइदिन्छु बाख्राको खोर पनि, बाउले बिहे गर्दैन पोर पनि भत्काइदिन्छु बाख्रा, त्यो पनि गीत के अरे गजल के अरे गीत आएको भनौँ बिसौँ वर्ष भयो होइन। अहिले पनि अब भनौँ न यो के भन्छ अरे हाम्रा त्यो
0: कुन चाहिँ सन्दर्भ यहाँले जोड्न खोज्नुभयो?
1: ठिक छ हजुर हजुर नै जानुहोस्।
0: हजुर त्यही त, पछिल्लो समय पहिला पनि अलिअलि आउँथे र पछिल्लो समय अलि धेरै आए, पहिला पहिला अलि अलि अलि अलि बिम्बात्मक हुन्थ्यो होला भने अहिले पछिल्लो समय चाहिँ अलिक सिधै पनि त्यसरी आए होइन। ठिक छ, आजको बसाइको लगभग समय हामी अन्तिममा छौँ, हजुरसँग एक घन्टाको बसा अलि लामै हुन्छ जस्तो लागेको थियो र तर कुरा गर्दै जाँदाखेरि निकै छोटो लाग्यो र गीत यहाँको गजल पनि हामीले धेरै बजाउनु भएन, पाँचवटासम्म त बज्छ कि भनेको तिनवटा पनि मुस्किलले बज्ने भयो। गत वर्ष आएको निकै मिठो गजल थियो यो पनि फक्रेको फुल, यो पनि मलाई असाध्यै मन परेको। यसमा विष्णु भट्टले स्वर सङ्गीत दिनुभएको छ होइन, त्यो पनि निकै मिठो बनेको छ, त्यो पनि हामीले धेरै बजायौँ, अहिले पनि बजिरहन्छ। हुन्छ यो अर्को यो पनि गजल नै हो नि त्यो होइन, फक्रेको फुल त्यसलाई गजल भन्न मिल्छ, बहरमा छैन, छैन भने हजुर त्यसलाई गीतै भनौँ। हुन्छ यो गीत हाम्रा मित्रहरूलाई राख्दै बिदा माग्ने बेला भएको छ। अन्तिममा भन्नै पर्ने कुरा केही छुटेको छ कि आजै भन्नुपर्ने, नत्र भोलि फेरि पालो आउँछ?
1: होइन, त्यस्तो भन्नै पर्ने कुराहरू त केही पनि छुटेको छैन। अब यहाँ लगायत इमेज परिवारको लगायत हजुर कार्यक्रम प्रस्तुत हरिराम पौडेलज्यूसँग पनि हार्दिक आभारी हुन्छु म त्यति भन्ने कुरा।
0: हुन्छ, यहाँलाई यो साथ यो समय र यो कुराकानीको लागि धेरै धन्यवाद र भोलिका दिनमा पनि यहाँका कलमबाट यहाँका मस्तिष्कबाट सूर्यति जस्तै कालोजयी गजलहरू गीतहरू हामीले सुन्न पाउने नै छौँ भन्ने विश्वास राख्दै आजको लागि बिदा मागौँ है त। हजुर मित्रहरू, स्टारुन डेको समय सकिएको छ। आज हामीले डाक्टर प्रदीप कुमार मैनालीज्यूसँग रमाइलो कुराकानी गऱ्यौँ, उहाँका दुईवटा मात्रै हामीले सृजना सुनायौँ र अन्तिममा फक्रेको फुल पनि यहाँहरू असाध्यै मन पराउनु भएको गीत हो। यो गीत यहाँमा छोड्दै आजको लागि भने स्टारन रेडियोबाट म हरिराम पौडेल र आजका हाम्रो अतिथि आदरणीय डाक्टर प्रदीप कुमार मैनाली बिदा चाहन्छौँ। नमस्कार।

हिमाली विपद नेपालको मात्रै समस्या नभएको पूर्व प्रधानमन्त्री खनालको भनाई, विश्वव्यापी जलवायु सङ्कटको परिणामको रूपमा हेर्न आग्रह। नेपाली भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिने परराष्ट्र मन्त्री खनालको प्रतिबद्धता, नेपाल एक चीन नीतिप्रति दृढ रहेको भनाई। माथिल्लो त्रिशुली एक आयोजनामा हिजो 7 जनाको शव फेला पर्यो। सुरुङ्गहरूमा उद्धारको प्रयास जारी। विभिन्न जलविद्युत आयोजनामा कार्यरत 900 भन्दा बढी अझै बेपत्ता। 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीमा सुरु हुँदै, अमेरिका बाहेक विश्वका ठूला अर्थतन्त्र र शक्ति देशहरू एकै ठाउँमा। र एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा युएई विरुद्ध नेपालको शानदार ब्याटिङ, आसिफ सेखले बनाए शतक, युएईलाई 314 रनको लक्ष्य।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: समाचार अब विस्तारमा पूर्व प्रधानमन्त्री झलनाथ खन्नाले हिमाली क्षेत्रमा देखिँदै आएका बाढी पहिरो तथा अन्य प्राकृतिक विपदलाई नेपालको आन्तरिक समस्या मात्रका रूपमा हेर्न नहुने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित काष्ठ मण्डप संवादको तेस्रो श्रृङ्खलामा खनालले सो कुरा बताउनु भएको हो। यस्ता विपद विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएको भन्दै हिमाली जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। नेपाल र चीन बीचको सम्बन्धमा चीनलाई समृद्ध र संकट दुवै अवस्थामा विश्वासिलो मित्रका रूपमा चित्रण गर्दै खनालले नेपालको सार्वभौमिकता स्वतन्त्रता र भौगोलिक अखण्डता प्रति चीनले देखाउँदै आएको समर्थनको प्रशंसा गर्नुभयो। उहाँले नेपालले एक चीन नीति प्रतिको प्रतिबद्धता कायम राख्नुपर्ने र नेपालको भूमि चीन विरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो। पटेकोशीको आकस्मिक बाढीका सम्बन्धमा चीनले पूर्व सूचना नदिएको भन्ने सार्वजनिक टिप्पणीप्रति खनालले असहमति जनाउनुभयो। उहाँले यस्ता आरोप तथ्यमा आधारित नभएको बताउनुभयो। हिमाली क्षेत्रमा हुने विपदलाई नेपालभित्रको मात्र विषयका रूपमा हेर्न नहुने भन्दै उहाँले जलवायु परिवर्तन र सीमापार पारिस्थितिक जोखिमको व्यापक सन्दर्भमा यस्ता घटनाको अध्ययन गर्नुपर्ने बताउनुभयो। खनालका अनुसार विश्वको कुल कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको गम्भीर असर नेपालले भोगिरहेको छ। त्यसैले नेपालले जल तथा मौसम सम्बन्धी सूचना आदान प्रदान विपद पूर्व तयारी र अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
2: कोअपरेसन अर्गनाइजेसन न्यू डाइमेन्सन अफ मल्टिपोलारिटी मल्टिलेटरलिजम साउथ साउथ कोअपरेसन एन्ड डिडलराइजेसन आर टेकिङ स्याप Despite recent offensive by the US president across Latin America, Europe, West Asia and South Asia, the international balance of power is shifting fast.
1: हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमको सामना गर्न नेपाल चीन सहित क्षेत्रीय तथा विश्व समुदायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। पूर्व प्रधानमन्त्री खनालले नेपाल चीन सम्बन्धलाई थप व्यावहारिक बनाउन सीमापार पूर्वाधार र कनेक्टिभिटीका योजना अघि बढाउनु पर्नेमा जोड दिनुभयो। रेलमार्ग सडक सञ्चार तथा अन्य भौतिक पूर्वाधारले नेपालको व्यापार पर्यटन लगानी र जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो। बेल्ट एन्ड रोड इनिसिएटिभ आरआई अन्तर्गत सहमति भएका आयोजनाको कार्यान्वयनमा ढिलाइप्रति चिन्ता व्यक्त गर्दै खनालले विशेष गरी ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कसँग सम्बन्धित परियोजनालाई गम्भीरतापूर्वक अघि बढाउनु पर्ने कुरामा उहाँको जोड थियो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। आज काठमाडौँमा फाउन्डेसन फर पीस डेभलपमेन्ट एन्ड सोसलिजमकोले आयोजना गरेको काष्ठमण्डप डायलगमा मन्त्री खनालले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको हो।

0: उहाँले विपदको समयमा चीन सरकारले तुरन्त उपलब्ध गराएको आपतकालीन सहायता प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्नुभयो.
1: We want more Nepali scholars and young professionals to gain fluency in modern Chinese industry, governance and technology. Equally, we welcome Chinese researchers, academics and travelers to immerse themselves in Nepal's rich heritage, diverse languages and spiritual philosophy.
0: हिमताल विस्फोट र अरू प्राकृतिक प्रकोपबाट बस्न रियल टाइम सेटेलाइट डेटा आदान प्रदान, संयुक्त मौसम पूर्वानुमान र पूर्वसूचना प्रणाली विकास गरिनुपर्नेमा उहाँले जोड दिनुभयो. नेपाली चिया, कफी र जडीबुटीलाई चिनिया बजारमा सहज पहुँच दिन देशमै अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन तथा प्रमाणीकरण प्रयोगशाला स्थापना गर्न प्राविधिक सहकारी आवश्यक रहेको उहाँको धारणा थियो. उहाँले भिरकुटी र प्राचीन व्यापारिक मार्गको स्मरण गर्दै विद्वान, विद्यार्थी, अनुसन्धानकर्ता र व्यापारी मार्फत जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउनु पर्ने उल्लेख गर्नुभयो. बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनामा हिजो सातजनाको शव फेला परेको छ. सुरुङ तथा हेडवर्क्स क्षेत्रमा हराइरहेकाहरूको खोजी गर्ने क्रममा हिजो सातजनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपालले जनाएको छ. भदौ 10 गते आएको बाढीपछि 216 मेगावट क्षमताको आयोजनामा कार्यरत ठूलो संख्याका कामदार सम्पर्कविहीन छन्. हिजो नेपाली सेना र आयोजना प्रवर्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्वे इन्जिनियर सहितको टोलीले अडित एक क्षेत्रमा निरीक्षण गरेको थियो. त्यसक्रममा सुरुङ क्षेत्र पूर्ण रूपमा डेब्रिजले भरिएको पाइएको उद्धारकर्ताले बताएका छन्. यस्तै मैलुङ क्याम्प साइटमा मिनी स्काफिटर मार्फत उत्खनन सुरु गरिएको छ. अडिट ट्री क्षेत्रमा नेपाली सेना र अस्ट्रेलियाली उद्धार टोलीले पनि खोजी गरिरहेका छन्। कम्पनीले आजदेखि खोजी तथा उद्धार कार्यलाई थप तीव्रता दिने जनाएको छ. बाढी आउनु अघि आयोजना स्थलमा 1,433 जना कार्यरत थिए. तीमध्ये हालसम्म 878 जनाको उद्धार गरिएको जनाइएको छ. भदौ 10 गते आएको बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदारमध्ये 909 जना अझै बेपत्ता छन्. विभिन्न 11 वटा जलविद्युत आयोजनामा कार्यरत रहेका मध्ये 909 जना अझै सम्पर्क बाहिर रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपालले जनाएको छ. हराएका मध्ये सबैभन्दा धेरै रसुवामा सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनाका कामदार तथा कर्मचारी छन्। रसुवामा रहेका जलविद्युत आयोजनाबाट मात्रै 670 जना बेपत्ता भएका छन्, जसमध्ये माथिल्लो त्रिशुली 1 मा 538, रसुवागढीमा 93, रसुवा फोटेको सीमा 3, लाङटाङ खोलामा 39, चिलिमेमा 6 र मैलुङमा 5 जना बेपत्ता छन्। यसै गरी माथिल्लो त्रिशुली 3A मा 39, माथिल्लो त्रिशुली 3B मा 278, त्रिशुली 3 देवीघाटमा 1 र मिडल त्रिशुली गङ्गामा 2 गरी नुवाकोटमा 223 जना बेपत्ता भएका छन्। सल्यानमा आज बिहान भएको जीप दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। त्रिवेणी गाउँपालिका 5 सिमको स्थित सरस्वती माध्यमिक विद्यालय नजिकै लु 02001-005 नम्बरको बोलेरो जीप सडकबाट करिब 90 मिटर तल खसेको हो. दुर्घटनामा घाइते भएका त्रिवेणी 6 का 8 वर्षीय रेशम बुढाथोकी र त्रिवेणी 5 की 18 वर्षीय विपना बुढाथोकीको जिल्ला अस्पताल खलङ्गामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ. घाइते 4 जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ. घाइते मध्ये चालक भोपाल पुन र लालमती बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ. नवलपरासी बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका वडा नम्बर 12 हर्कपुरमा आज 2 बस आपसमा ठोकिँदा यात्रुहरू घाइते भएका छन्. नारायणगढबाट बुटौलतर्फ आउँदै गरेको लु 2 ख 6457 नम्बरको बसलाई सोही दिशातर्फ पछाडिबाट आइरहेको लु 2 ख 6036 नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ. दुर्घटनामा दुवै बसमा सवार 18 यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको छ. घटनापछि लु 2 ख 6457 नम्बरको बस चालक बौद्धिकाली गाउँपालिका वडा नम्बर 6 निवासी 42 वर्षीय लोकबहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ. दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ. काठमाडौँको अस्सनमा नेवारी परम्परा अनुसार 96 कुमारको पूजा गरिएको छ। अन्नपूर्ण तह केही पुछको आयोजनामा आज कुमार पूजा गरिएको हो। 5 वर्षसम्मका बालकहरूलाई कुमार पूजा गर्ने प्रचलन पूजा गर्ने गरिएको छ। संस्थाले हरेक वर्षको भदौ महिनामा कुमार पूजा गर्दै आएको संस्थाकी अध्यक्ष रामलक्ष्मी महर्जनले जानकारी दिनुभयो। देशमा सुख शान्ति कायम होस् तथा सबै गणेशले मिलेर रक्षा गरून् भन्ने उद्देश्यले पूजा गरिएको उहाँले बताउनुभयो। कुमारहरूको नेवारी परम्परा अनुसार बाजागाजासहित पूजा गरिएको हो। कुमारहरूलाई टिका, फुलपाती, टोपी लगाउनुको साथै प्रसाद, चकलेट, बिस्कुट लगायतका मिष्ठान्न परिकारहरू वितरण गरिएको छ। कुमार पूजापछि आगन्तुकहरूलाई नेवारी भोजन समेत गराइएको छ। इमेज समाचारमा एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। कृष्णवीरको सडक 3 दिनभित्र सञ्चालनमा ल्याउने तयारी, ग्रेड मिलाउने काम सकियो, ग्राभेल बिछ्याएपछि सवारी साधन चल्न दिइने र नर्विक अस्पतालबाट सेवा विस्तारको महत्वाकांक्षी खाका सार्वजनिक, 50 सयको सिटी हस्पिटल र क्यान्सर संस्थान स्थापना गर्ने योजना।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
3: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
6: किन राजेशजी?
5: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तोसम्म लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु।
0: समाचार। सुशासन र भ्रष्टाचार विरुद्ध युवा पुस्ताले गरेको झिन्जी आन्दोलन सकिएको 1 वर्ष पुगेको छ। आन्दोलनमा पोखिएको आक्रोशलाई थेग्न नसक्दा देशैभर ठूलो क्षति भयो। गण्डकी प्रदेशमा पनि प्रदेशसभा भवनदेखि पोखरा महानगरपालिका र वडा कार्यालयहरूमा चले। आन्दोलन भएको वर्ष दिनसम्म पनि राज्यले खाइतीप्रति अनुदार व्यवहार देखाएको गुनासो पीडितहरूको छ। एक रिपोर्ट।
7: गत वर्षको जेएनजी आन्दोलनका क्रममा पोखरामा 3 जनाले ज्यान गुमाए, 56 जना घाइते भए, जसमध्ये 6 जनाको अवस्था गम्भीर थियो। महानगरपालिकाको कार्यालय अगाडि अश्रु ग्यास आँखामा लागेका चोकबहादुर गुरूङले अहिले पनि आँखा देख्दैनन्। आफू आन्दोलनकै क्रममा घाइते हुँदा समेत राज्यले सहयोग नगरेको उनको गुनासो छ।
8: सरकारबाट केही होला जस्तो मलाई लागेन, फिल लागेन, मैले आवाज उठाउँदा पनि। त्यसपछि म यही जेएनजी मिटिङमा कति 4-5 ठाउँमा मिटिङमा गएँ। 4-5 ठाउँमा मिटिङमा जाँदा सांसदहरूसँग कति ठुलाबाटसँग मैले कुरा गर्ने बेला उनीहरूले चाहिँ के भन्नुभएको चाहिँ हुन्छ, तिम्रो उपचार हुन्छ मात्र भन्नुभएको छ, तर सरकारबाट केही आएको छैन। मलाई चाहिँ समस्या त थुप्रै छ। घरमा बाबा मम्मी 60-70 वर्ष पुग्नु भयो, कमाएर दिने कोही छैन। त्यही भएर मलाई गाह्रो भएर मैले सरकारबाट केही बिन्ती बिसाएको थियो, तर त्यस्तो केही आएको छैन।
7: देब्रे आँखाभन्दा तल्लो भाग सबै कुचिएका अर्का घाइते अनिस सापकोटा कुनै काम गर्न त के दाँत समेत सफा गर्न कठिन अवस्थामा छन्। त्यसमाथि नागरिकता समेत बनाउन नसक्दा झनै समस्या थपिएको छ। अनिस सानै छँदा बुबाले छोडेर गएका कारण नागरिकता बनेको छैन। आफ्नो पीड़ा हुँदाहुँदै घाइते छोराको उपचार नहुनु र राज्यले व्यवस्था गर्दा उनी झन पीड़ा थपिएको गुनासो गर्छन्।
9: बाबुको त्यो पहिला हस्पिटलमा राखेर उहाँ त 15-13 लाखको हिसाब देखाएको थियो, अनि जिएनजी हो भनेपछि त्यो कट गरेको कि। अब त्योभन्दा ठुलो अपरेसन भनेपछि त अब कति लाग्छ सर? यो जम्मै हड्डीहरू जोइन गर्ने 3 अपरेसन गर्नुपर्छ अरे। त्यो अपरेसन गरे छैन, अब यो जिएनजी जेएनजीहरूले रगत बगाए, आखिरी परिवर्तन मात्रै भयो, जेएनजीहरूको लागि केही भएन। अनि जेएनजी चाहिँ पोखराका जेएनजी होइनन्, काठमाडौँको मात्रै जेएनजी हुन्छ। म यही भन्न चाहन्छु कि पोखरामा छ सातजना त केही गर्नै नसक्छ, मेरो बाबुले भारी उचाल्न सक्दैन, यो पुरै दुख्छ, काम गर्न सक्दैन।
7: ढगबहादुर नेपाली पनि जेएनजी आन्दोलनमै घाइते भए। उनको अहिले पनि आईसीयूमै उपचार भइरहेको छ। अस्पतालबाट घर जान चाहे पनि घरमा घाइतेका लागि आवश्यक पर्ने बेडदेखि विभिन्न मेडिकल सामान उपलब्ध नरहेको आफन्तको गुनासो छ।
6: अब बिस्तारै बिस्तारै घर जाने कि भन्ने सोचिरहेको छौँ, त्यसको लागि चाहिँ अब हामीलाई सबै सामान चाहिने नै चाहिन्छ, किनभने बेड चाहियो, के भन्छ, फुल ह्यान्ड लिम प्यारालाइज हो त्यो भएको भएर उसलाई बेड चाहिन्छ, अनि त्यसपछि विल चेयर त पाइ नै सक्यो, अनि त्यसपछि सक्सन मसिनहरू, अब सानो बाइप्याप चाहियो, उसले आफैले सास फेर्नु सक्दैन त्यो भएको भएर सानो बाइप्याप चाहियो, बाइप्यापहरू चाहियो, सक्सन मसिन चाहियो, अक्सिजन ग्यास सिलिन्डर चाहियो, उसको माग चाहिँ घर जाने नै छ। अब घर जानुलाई त हामी यत्तिकै पोसिबल त छैन।
7: जेएनजी आन्दोलनपछि देशमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बन्यो र निर्वाचन भयो। मतदाताले यसपटक पूर्ण रूपमा नयाँ सरकार चुने र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई अत्यधिक मत दिएर पठाए। परिवर्तनका लागि आन्दोलनमा होमिएका घाइते र उनीहरूका आफन्तहरू यति बेला सरकारसँग प्रश्न गरिरहेका छन्, शहीदको बलिदानी र घाइतेको योगदान के का लागि। एमएस समाचारका लागि पोखराबाट विजय नेपालीको रिपोर्ट।
0: बोडेकोसीको बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेका परेवाटार मास्टर सड़कमा आजदेखि एकतर्फे यातायात सञ्चालन गरिएको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकैपटक सवारी सञ्चालन गर्दा समस्या भएपछि जिल्ला प्रशासन कार्यालयले समय निर्धारण गरेर एकतर्फे यातायातको व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टरबाट परेवाटार हुँदै तादिङबेसीतर्फ सवारी चल्नेछन्। तादिङबेसी जाने सवारीले 12 बजेभित्र मास्टरको पुल पार गरिसक्नुपर्नेछ। दिउँसो 1 बजेदेखि साँझ 7 बजेसम्म थादिङबेसीबाट परेवाटार हुँदै मास्टर गल्छीतर्फ सवारी सञ्चालन हुनेछन्। तोकिएको समयमा सुनौला बजार, फोस्टोटार र केउरिनी हुँदै गल्छीतर्फ पनि आवत जावत गर्न सकिने प्रशासनले जनाएको छ। अब आर्थिक समाचार। त्रिशुली बाढीका कारण सड़क फाँसिएपछि अवरुद्ध भएको कृष्णवीर सड़क खण्ड 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागडुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार फाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सब ग्रेड तयार गर्ने काम भइरहेको छ। अधिकारीले सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार कामको आवश्यकता अनुसार दैनिक उपकरणको संख्या घटबढ हुने गरेको छ। केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएको थियो। आज कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि 2 बुलडोजर र 2 एक्साभेटर प्रयोग भइरहेको उहाँले बताउनुभयो। ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम सुरु गरिनेछ। नयाँ ट्र्याकको सबग्रेड तयार भएपछि ग्राभेल बिछाउने काम गर्न थप 2-3 दिन लाग्ने अधिकारीले बताउनुभयो। नर्विक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजले 6 वार्षिक साधारण सभा सम्पन्न गर्दै स्वास्थ्य सेवा विस्तारका महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। नर्विकले आगामी आर्थिक वर्षभित्र निर्माणाधीन अस्पताल भवन सम्पन्न गरी सेवा विस्तार गर्ने जनाएको छ। साथै 50 सयको नर्विक सिटी हस्पिटल सञ्चालनमा ल्याउने र एकीकृत क्यान्सर संस्थापन स्थापना गर्ने योजना पनि अघि सारिएको छ। क्यान्सर संस्थानका लागि करिब 3 अर्ब रुपियाँ लगानी अनुमान गरिएको छ। नर्विकले कर्मै स्वास्थ्य सेवा पुर्याउन नर्विक एट होम सेवा पनि सुरु गर्ने जनाएको छ। साधारण सभाले आर्थिक वर्ष 2082-83 मुनाफाबाट 20% बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। इमेज समाचारमा पुनः एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। लगातारको ड्रोन आक्रमणपछि साउदी अरबको झण्डै 1200 किलोमिटर लामो तेल पाइपलाइन बन्द, विश्वव्यापी तेल आपूर्ति खलबलिने संकेत र नेपाल भलिबल लिगको पहिलो संस्करणको उपाधि भिडन्त आज। त्रिपुरेश्वर स्थित कवर हलमा अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज भिड्ने।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध

www.sumisu.net.np 18 वृक्ष शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीमा हुँदैछ। वृक्षको वर्तमान अध्यक्ष देशको हैसियतले भारतले दुई दिने शिखर सम्मेलन आयोजना गरेको हो। सन् 2026 जनवरी 1 वृक्षको अध्यक्षता सम्हालेको भारतले यसअघि सन् 2012, 2016 र 2021 पनि यस सम्मेलनको आयोजना गरिसकेको छ। यसपटकको सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसुद पेजिस्कियन, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा, इन्डोनेसियाका र राष्ट्रपति प्रावोबो सुबियन्तु लगायतका शीर्ष नेताहरूको उपस्थिति रहनेछ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ नयाँ दिल्लीको आइसक्नु भएको छ। 7 वर्षको लामो अन्तरालपछि चिनिया राष्ट्रपति सी जिनपिङको भारत भ्रमणलाई दुई देशबीचको सीमा तनाव पछिको सम्बन्ध सुधार र संवादका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। साउदी अरबले लगातारको ड्रोन आक्रमणपछि झन्डै 1200 किलोमिटर लामो तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। स्ट्रेट अफ हर्मुजबाट तेल ट्याङ्करको आवागमन प्रभावित भइरहेका बेला साउदीको इस्ट वेस्ट पाइपलाइन बन्द भएपछि विश्वव्यापी तेल आपूर्तिमा थप दबाव पर्ने देखिएको छ। यो पाइपलाइनबाट दैनिक 40-50 लाख ब्यारेलसम्म कच्चा तेल प्रवाह हुँदै आएको थियो, जुन विश्वव्यापी आपूर्तिको करिब 5% हो। साउदी अरेबिया र इराकले आक्रमण इराकबाट भएको बताएका छन्। इराकमा सक्रिय इरान समर्थित सशस्त्र समूहप्रति आशंका गरिएको छ। इरान समर्थित हुथीले लाल सागरको रणनीतिक पेरिम टापु कब्जा गरेको यमनी स्रोतले बताएका छन्। साउदी युवराज मोहम्मद बिन सलमानले हुथी विरुद्ध अमेरिकी सहयोग माग्नु भएको छ, तर अमेरिकाले तत्काल प्रत्यक्ष सैनिक कारवाही नगर्ने बरु साउदीलाई गुप्तचर सहयोग दिने जनाएको छ। अमेरिकामा सेप्टेम्बर 11 आतंकवादी हमलाको 25 स्मृति दिवस मनाइएको छ। सन् 2001 सेप्टेम्बर 11 अपहरण गरिएका विमानहरू न्युयोर्क वर्ल्ड ट्रेड सेन्टर, पेन्टागन र पेन्सिल्भेनियामा दुर्घटनाग्रस्त हुँदा करिब 3000 मानिसको ज्यान गएको थियो। 25 वर्षपछि आयोजित स्मृति समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागनमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। न्युयोर्कमा उपराष्ट्रपति जेडी भान्ससँगै पूर्व राष्ट्रपतिहरू जर्ज डब्ल्यू बुश, जो बाइडेन, बाराक ओबामा र बिल क्लिन्टन सहभागी हुनुभयो। समारोहमा मृतकहरूको नाम पढिनुका साथै हमलाको समयअनुसार मौन धारण गरिएको थियो। राष्ट्रपति ट्रम्पले पीडितहरूको सम्झनामा हामी कहिल्यै बिर्सने छैनौँ भन्दै आतंकवाद विरुद्धको अमेरिकी प्रतिबद्धता दोहोर्याउनुभयो। अब खेल समाचार।

0: एसिसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपालले युएलाई 314 रनको विशाल लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरमा रहेको पाइमास ओभलमा आज बिहान टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका लागि आसिफ शेखले 102 रन जोड्दा गुलसन झाले 52, अर्जुन कुमारले 43 तथा रोहित कुमार पौडेलले 40 रन जोडे। युएका इब्रार अहमदले 4 विकेट लिए। जवाबमा 314 रनको लक्ष्य बोकेर युएले आफ्नो ब्याटिङ गरिरहेको छ। यस खेलको विजेता टोलीले अर्को वर्ष हुने एसिया कप खेल्न पाउनेछन्। नेपाल भलिबल लिगको पहिलो संस्करणको उपाधिका लागि आज अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराजबीच फाइनल भिडन्त हुँदैछ। लिग चरणमा शीर्ष स्थान हासिल गर्दै अन्नपूर्ण सोझै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। लिग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा हराएको थियो। त्यसैले आजको फाइनलमा अन्नपूर्ण पुरानो हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यमा हुनेछ भने कर्णाली सोही लयलाई निरन्तरता दिँदै ऐतिहासिक च्याम्पियन बन्ने दाउमा छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हुने फाइनल खेलले नेपाल पहिलोपटक आयोजना भएको पुरुष फ्रेन्चाइज भलिबल लिग एनभीएलको पहिलो च्याम्पियनको टुङ्गो लगाउनेछ। प्रतियोगितामा काठमाडौँ, सगरमाथा, अन्नपूर्ण, कर्णाली, खप्तड र मधेस सहभागी थिए। अब मौसम सम्बन्धी जानकारी।
1: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। हिमालय क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाड़ी क्षेत्रका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। तराईका केही स्थानमा वर्षाको सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाड़ी क्षेत्र, गण्डकी र कर्णालीका पहाड़ी क्षेत्र, लुम्बिनीका तराई क्षेत्रका एक दुई स्थानमा वर्षा भारी हुन सक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण बाढ़ी पहिरो तथा सड़क अवरोधको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। आज सूर्योदय बिहान 5:41 भयो भने सूर्यास्त साँझ 6:19 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना छ।
0: अब अन्त्यमा मुख्य समाचार पुनः एकपटक। हिमाली विपद नेपालको मात्रै समस्या नभएको पूर्व प्रधानमन्त्री खनालको भनाई, विश्वव्यापी जलवायु संकटको परिणामको रूपमा हेर्न आग्रह। नेपाली भूमि छिमेकी विरूद्ध प्रयोग हुन नदिने परराष्ट्र मन्त्री खनालको प्रतिबद्धता, नेपाल एक चीन नीतिप्रति दृढ रहेको भनाई। माथिल्लो त्रिशुली एक आयोजनामा हिजो 7 जनाको शव फेला पर्यो। सुरुङहरूमा उद्धारको प्रयास जारी। विभिन्न जलविद्युत आयोजनामा कार्यरत 900 भन्दा बढी अंशे बेपत्ता। 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीमा सुरु हुँदै अमेरिका बाहेक विश्वका ठूला अर्थतन्त्र र शक्ति देशहरू एकै ठाउँमा। र एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा युए विरुद्ध नेपालको शानदार ब्याटिङ, आसिफ शेखले बनाए शतक, युएलाई 314 रनको लक्ष्य। हाउस द इमेज समाचार अहिलेलाई सकियो। थप समाचारका लागि imageखबर.com हेर्न, पढ्न र सुन्न सक्नुहुनेछ। नमस्ते।

महिना हो भदौको, अनि साथ इमेज एफएम 97.9 को। यो हो इमेज ग्रुप अफ कम्पनीज, र तपाईँ सुन्दै हुनुहुन्छ इमेज एफएम 97.9।

कोका कोला शेप उनको फैशन मॉडल को सपना की रानी होने सारा हिवा को

0: नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था
1: मञ्जुश्री फाइनान्स,
0: जहाँ तपाईँले पाउनुहुन्छ उच्च स्तरीय आधुनिक ब्याङ्किङ सेवाहरू।
1: मञ्जुश्री फाइनान्स,
0: बिहाइन्ड योर ह्याप्पिनेस।

0: www.subisu.net.np.
1: मेरो यो घरमा नेपा टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप सब ठिक।
3: यो हो इमेज ग्रुप अफ कम्पनीज र तपाईँ सुन्दै हुनुहुन्छ इमेज एफएम 97.9।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, तिनकुने काठमाडौँ, टोल फ्री नम्बर 1-66-00-100-66।
1: आरबी कम्प्लेक्स,
2: आरबी कम्प्लेक्स,
1: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स,
2: सुपथ मूल्यमा
1: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स।
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स, पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट।

अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीवीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीवीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट।

नमस्कार, इमेज समाचारमा स्वागत छ। म कृति जाल। सुरुमा मुख्य समाचार। फोटेकुसी बाढीपछि 1384 जनाको शव फेला, 1230 शव व्यवस्थापन, 4089 जनाको बेपत्ताको खोजी जारी। हिमाली विपद नेपालको मात्रै समस्या नभएको पूर्व प्रधानमन्त्री खनालको भनाई, विश्वव्यापी जलवायु संकटको परिणामको रूपमा हेर्न आग्रह। पोखराबाट उत्तर गएका बाढी पीडितका लागि 5 ट्रक राहत सामग्री पठाइयो, परिवारका लागि आवश्यक सबै सामग्रीको प्याकेज सामेल। अठारौं ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीमा सुरु हुँदै, अमेरिका बाहेक विश्वका ठूला अर्थतन्त्र र शक्ति देशहरू एकै ठाउँमा। र एसिसी प्रिमियर कपको उपाधि नेपाललाई, जितसँगै नेपाल एसिया कपमा छनोट। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउने क्रममा युगले 268 रनमा

0: नाथ खनाले हिमाली क्षेत्रमा देखिदिएका बाढी पहिरो तथा अन्य प्राकृतिक विपदलाई नेपालको आन्तरिक समस्या मात्रका रूपमा हेर्न नहुने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित काष्ठमण्डप संवादको तेस्रो श्रृङ्खलामा बोल्दै खनालले सो कुरा बताउनु भएको हो। यस्ता विपद विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएको भन्दै हिमाली जोखिम न्यूनीकरणका लागि तटीय क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकारी आवश्यक रहेको बताउनुभयो। नेपाल र चिनबीचको सम्बन्धमा चिनलाई समृद्धि र सङ्कट दुवै अवस्थामा विश्वासिलो मित्रका रूपमा चित्रण गर्दै खनालले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चिनले देखाउँदै आएको समर्थनको प्रशंसा गर्नुभयो। उहाँले नेपालले एक चिन नीतिप्रतिको प्रतिबद्धता कायम राख्नुपर्ने र नेपालको भूमि चिन विरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो। पोटेकोसीको आकस्मिक बाढीका सम्बन्धमा चीनले पूर्व सूचना नदिएको भन्ने सार्वजनिक टिप्पणीप्रति खनालले असहमति जनाउनु भयो। उहाँले यस्ता आरोप तथ्यमा आधारित नभएको बताउनुभयो। हिमाली क्षेत्रमा हुने विपदलाई नेपालभित्रको मात्र विषयका रूपमा हेर्न नहुने भन्दै उहाँले जलवायु परिवर्तन र सीमापार पारिस्थितिक जोखिमको व्यापक सन्दर्भमा यस्ता घटनाको अध्ययन गर्नुपर्ने बताउनुभयो। खनालका अनुसार विश्वको कुल कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको गम्भीर असर नेपालले भोगिरहेको छ। त्यसैले नेपालले जल तथा मौसम सम्बन्धी सूचना आदान प्रदान, विपद पूर्व तयारी र अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
1: मल्टिपोलरिटी, मल्टिलेटरलिजम, साउथ साउथ कोअपरेसन एन्ड डिडलराइजेसन are taking shape. Despite recent offensive by the US president across Latin America, Europe, West Asia and South Asia, the international balance of power is shifting fast.
0: हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमको सामना गर्न नेपाल चिनसहित क्षेत्रीय तथा विश्व समुदायबीच सहकारी आवश्यक रहेको उहाँको भनाइ छ। पूर्व प्रधानमन्त्री खनालले नेपाल चिन सम्बन्धलाई थप व्यावहारिक बनाउन सीमापार पूर्वाधार र कनेक्टिभिटीका आयोजना अघि बढाउनु पर्नेमा जोड दिनुभयो। रसुवाको भुटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1384 जनाको शव फेला परेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार रसुवामा 185 जना, नुवाकोटमा 179 जना, थादिङमा 70 जना, चितवनमा 364 जना, गोर्खामा 77 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 229 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1384 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव व्यवस्थापन माटो पनि सुरक्षित राखिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1779 गरी कुल 3065 डिएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7975 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका 4089 जनाको खोजी कार्य भइरहेको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 2711 जना व्यक्तिहरूलाई राखिएको प्रहरीले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। आज काठमाडौँमा फाउन्डेसन फर पिस डेभलपमेन्ट एन्ड सोसियलिजमले आयोजना गरेको काष्ठमण्डप डायलगमा मन्त्री खनालले नेपाल एक चिन सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको हो। उहाँले विपदको समयमा चिन सरकारले तुरन्त उपलब्ध गराएको आपतकालीन सहायता, प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्नुभयो।
1: We must nurture deeper two-way intellectual engagements. We want more Nepali scholars and young professionals to gain fluency in modern Chinese industry, governance, and technology. Equally, we welcome Chinese researchers, academics, and travelers to immerse themselves in Nepal's rich heritage, diverse languages, and spiritual philosophy.
0: हिमताल विस्फोट र अरू प्राकृतिक प्रकोपबाट बस्न रियल टाइम सेटेलाइट डेटा आदान प्रदान, संयुक्त पोषण मौसम पूर्वानुमान र पूर्व सूचना प्रणाली विकास गरिनुपर्नेमा उहाँले जोड दिनुभयो। नेपाली चिया, कफी र जडीबुटीलाई चिनिया बजारमा सहज पहुँच दिन देश

0: गरी अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन तथा प्रमाणीकरण प्रयोगशाला स्थापना गर्न प्राविधिक सहकारी आवश्यक रहेको उहाँको धारणा थियो। पोखरा महानगरपालिकाले रसुवाको उत्तरगया गाउँपालिकाका बाढी तथा पहिरो प्रभावित परिवारका लागि 5 ट्रक राहत सामग्री पठाएको छ। महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा संकलन गरिएका राहत सामग्रीलाई परिवारका लागि आवश्यक सम्पूर्ण सामग्रीसहित प्याकेज बनाएर उत्तरगया पठाइएको जानकारी दिनुभयो। उहाँका अनुसार एक परिवारलाई आवश्यक पर्ने भाँडाकुँडा, लत्ता कपडा, सिरक ब्ल्याङ्केट, नुन, चामल, चम्चा, गिलास, प्रेसर कुकर लगायतका सामग्री 5 बोरामा प्याक गरिएको छ। यसरी 165 घर परिवारका लागि आवश्यक राहत सामग्री तयार पारेर 5 ट्रक मार्फत पठाइएको हो। रसुवाका विभिन्न क्षेत्रमा अझै राहत सामग्रीको आवश्यकता रहेको र धादिङ तथा नुवाकोटतर्फ तुलनात्मक रूपमा धेरै सामग्री पुगिसकेको जानकारी प्राप्त गरेपछि स्थानीय प्रशासन तथा सम्बन्धित पालिकासँग समन्वय गरी उत्तरगयालाई राहत सामग्री पठाइएको प्रमुख आचार्यले बताउनुभयो।
1: चामलसम्म र भान्सामा चाहिने चम्चा गिलासदेखि प्रेसर कुकरसम्मका सबै चिज 5 बोरामा एउटा परिवारलाई हुने गरिकन हामीले 165 घर परिवारलाई हुने सम्पूर्ण सामानको व्यवस्था गरेर आज हामी 6 ट्रक यहाँबाट पठाउँदैछौँ र हाम्रो सामान चाहिँ उत्तर गयाको लागि हामी पठाइरहेछौँ।
0: राहत सामग्री वितरणका लागि पोखरा महानगरपालिकाका 23 नगर प्रहरी तथा कर्मचारीहरू समेत टोलीमा सहभागी भएका छन्। टोलीले पालिकाले तोकेको स्थान तथा आवश्यकता पहिचान भएका परिवारसम्म आफै पुगेर राहत सामग्री वितरण गर्नेछ। यसअघि विपद भएको भोलिपल्टै पोखरा महानगरपालिकाले स्वास्थ्यकर्मी र नगर प्रहरीसहितको 2 टोली प्रभावित क्षेत्रमा पठाएको थियो। महानगरपालिकाले विपदको सुरुवाती दिनमै कर्मचारी तथा जनप्रतिनिधिका तर्फबाट 45 लाख रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो। सुशासन र भ्रष्टाचार विरुद्ध युवा पुस्ताले गरेको जिन्जी आन्दोलन सकिएको 1 पुगेको छ। आन्दोलनमा पोखिएको आक्रोशलाई थिग्न नसक्दा देशैभर ठूलो क्षति भयो। गण्डकी प्रदेशमा पनि प्रदेशसभा भवनदेखि पोखरा महानगरपालिका र वडा कार्यालयहरूसम्म चले आन्दोलन भएको वर्ष दिनसम्म पनि राज्यले घाइतेप्रति अनुदार व्यवहार देखाएको गुनासो पीडितहरूको छ। एक रिपोर्ट।
2: गत वर्षको जेएनजी आन्दोलनका क्रममा पोखरामा 3 ज्यान गुमाए, 56 घाइते भए, जसमध्ये 6 अवस्था गम्भीर थियो। महानगरपालिकाको कार्यालय अगाडि अश्रु ग्यास आँखामा लागेका चोकबहादुर गुरूङले अहिले पनि आँखा देख्दैनन्। आफू आन्दोलनकै क्रममा घाइते हुँदा समेत राज्यले सहयोग नगरेको उनको गुनासो छ।
3: सरकारबाट केही होला जस्तो मलाई लागेन, फिल लागेन, मैले आवाज उठाउँदा पनि। त्यसपछि म यही जेएनजी मिटिङमा कति 4-5 ठाउँमा मिटिङमा गएँ। 4-5 ठाउँमा मिटिङमा जाँदा सांसदहरूसँग कति ठुलाबाटसँग मैले कुरा गर्ने बेला उनीहरूले चाहिँ के भन्नुभएको चाहिँ हुन्छ, तिम्रो उपचार हुन्छ मात्र भन्नुभएको छ, तर सरकारबाट केही आएको छैन। मलाई चाहिँ समस्या त थुप्रै छ। घरमा बाबा मम्मी 60-70 वर्ष पुग्नु भयो, कमाएर दिने कोही छैन। त्यही भएर मलाई गाह्रो भएर मैले सरकारबाट केही बिन्ती बिसाएको थियो, तर त्यस्तो केही आएको छैन।
2: देब्रे आँखाभन्दा तल्लो भाग सबै कुच्चिएका अर्का घाइते अनिश सापकोटा कुनै काम गर्न त के दाँत समेत सफा गर्न कठिन अवस्थामा छन्। त्यसमाथि नागरिकता समेत बनाउन नसक्दा झनै समस्या थपिएको छ। अनिश सानै छँदा बुबाले छोडेर गएका कारण नागरिकता बनेको छैन। आफ्नो पीड़ा हुँदाहुँदै घाइते छोराको उपचार नहुनु र राज्यले व्यवस्था गर्दा उनी झन पीड़ा थपिएको गुनासो गर्छन्।
4: बाबुको त्यो पहिला हस्पिटलमा राखेर उहाँ त 15-13 लाखको हिसाब देखाएको थियो, अनि जिएनजी हो भनेपछि त्यो कट गरेको कि। अब त्योभन्दा ठुलो अपरेसन भनेपछि त अब कति लाग्छ सर? यो जम्मै हड्डीहरू जोइन गर्ने 3 अपरेसन गर्नुपर्छ अरे। त्यो अपरेसन गरे छैन। अब यो जिएनजीहरूले रगत बगाए, आखिर परिवर्तन मात्रै भयो, जिएनजीहरूको लागि केही भएन। अनि जिएनजी चाहिँ पोखराको जिएनजी होइनन्, काठमाडौँको मात्रै जिएनजी हुन् सर। म यही भन्न चाहन्छु कि पोखरामा 6-7 त केही गर्नै नसक्छ। मेरो बाबुले भारी उचाल्न सक्दैन, यो पुरै दुख्छ, काम गर्न सक्दैन।
2: ढकबहादुर नेपाली पनि जेएनजी आन्दोलनमै घाइते भए। उनको अहिले पनि आईसीयूमै उपचार भइरहेको छ। अस्पतालबाट घर जान चाहे पनि घरमा घाइतेका लागि आवश्यक पर्ने बेडदेखि विभिन्न मेडिकल सामान उपलब्ध नरहेको आफन्तको गुनासो छ।
5: अब बिस्तारै बिस्तारै घर जाने कि भन्ने सोचिरहेको छौँ, त्यसको लागि चाहिँ अब हामीलाई सबै सामान चाहिने नै चाहिन्छ, किनभने बेड चाहियो, के भन्छ, फुल ह्यान्ड लिम प्यारालाइज हो त्यो भएको भएर उसलाई बेड चाहिन्छ, अनि त्यसपछि विल चेयर त पाइ नै सक्यो, अनि त्यसपछि सक्सन मसिनहरू, अब सानो बाइप्याप चाहियो, उसले आफैले सास फेर्न सक्दैन त्यो भएको भएर सानो बाइप्याप चाहियो, बाइप्यापहरू चाहियो, सक्सन मसिन चाहियो, अक्सिजन ग्यास सिलिन्डर चाहियो, उसको माग चाहिँ घर जाने नै छ। अब घर जानुलाई त हामी यत्तिकै पसिबल त छैन।
2: जेएनजे आन्दोलनपछि देशमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बन्यो र निर्वाचन भयो। मतदाताले यसपटक पूर्ण रूपमा नयाँ सरकार चुने र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई अत्यधिक मत दिएर पठाए। परिवर्तनका लागि आन्दोलनमा होमिएका घाइते र उनीहरूका आफन्तहरू यति बेला सरकारसँग प्रश्न गरिरहेका छन्, शहीदको बलिदानी र घाइतेको योगदान के का लागि। एमएस समाचारका लागि पोखराबाट विजय नेपालीको रिपोर्ट।
0: इमेज समाचारमा एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। कृष्णवीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी, ग्रेड मिलाउने काम सकियो, ग्राभेल बिछ्याएपछि सवारी साधन चल्न दिइने। नर्विक अस्पतालबाट सेवा विस्तारको महत्वाकांक्षी खाका सार्वजनिक, 50 सयको सिटी हस्पिटल र क्यान्सर संस्थान स्थापना गर्ने योजना।

अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सीपीभीसी र पीपीआर पाइप हिल्टेक फिट एन्ड फर्गेट।

यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप, 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स।
1: अब बाँकी समाचार। नवप्रासी बर्दघाट सुस्तापूर्वकको गैंडाकोट नगरपालिका ओडा नम्बर 12 हर्कपुरमा आज दुई बस आपसमा ठोकिँदा यात्रुहरू घाइते भएका छन्। नारायणगढबाट बुटौलतर्फ आउँदै गरेको बसलाई सोही दिशातर्फ पछाडिबाट आइरहेको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुई बसमा सवार 18 यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ। घटनापछि बस चालक बौद्धिकाली गाउँपालिका ओडा नम्बर 6 निवासी 42 वर्षीय लोकबहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँको असनमा नेवारी परम्परा अनुसार 96 जनाको मार्ग पूजा गरिएको छ। अन्नपूर्ण तहकी पुँचको आयोजनामा आज कुमार पूजा गरिएको हो। 5 वर्षसम्मका बालकहरूलाई कुमार पूजा गर्ने गरिएको छ। संस्थाले हरेक वर्षको भदौ महिनामा कुमार पूजा गर्दै आएको संस्थाकी अध्यक्ष रामलक्ष्मी महर्जनले जानकारी दिनुभयो। देशमा सुख शान्ति कायम होस् तथा सबै गणेशले मिलेर रक्षा गरून् भन्ने उद्देश्यले पूजा गरिएको उहाँले बताउनुभयो। कुमारहरूको नेवारी परम्परा अनुसार बाजागाजासहित पूजा गरिएको छ। कुमारहरूलाई टिका, फुलपाती, टोपी लगाउनुका साथै प्रसाद, चकलेट, बिस्कुट लगायतका मिष्टान्न परिकारहरू वितरण गरिएको थियो। कुमार पूजापछि आगन्तुकहरूलाई नेवारी भोजन समेत गराइएको छ। अब आर्थिक समाचार। त्रिशुली बाढीका कारण सडक फाँसिएपछि अवरुद्ध भएको कृष्णवीर सडक खण्ड 3 दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागढुङ्गा मुगलिन सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सब ग्रेड तयार गर्ने काम भइरहेको छ। अधिकारीले सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार कामको आवश्यकता अनुसार दैनिक उपकरणको संख्या घटबढ हुने गरेको छ। केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएको थियो। आज कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि 2 वटा बुलडोजर र 2 वटा एक्सावेटर प्रयोग भइरहेको उहाँले बताउनुभयो। ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम सुरु गरिनेछ। नयाँ ट्र्याकको सब ग्रेड तयार भएपछि ग्राभल बिछाउने काम गर्न थप 2-3 दिन लाग्ने अधिकारीले बताउनुभयो। नर्विक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजले 6 वार्षिक साधारण सभा सम्पन्न गर्दै स्वास्थ्य सेवा विस्तारका महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। नर्विकले आगामी आर्थिक वर्षभित्र निर्माणाधीन अस्पताल भवन सम्पन्न गरी सेवा विस्तार गर्ने जनाएको हो। साथै 50 सयको नर्विक सिटी हस्पिटल सञ्चालनमा ल्याउने र एकीकृत क्यान्सर संस्थान स्थापना गर्ने योजना पनि अघि सारिएको छ। क्यान्सर संस्थानका लागि करिब 3 अर्ब रुपियाँ लगानी लाग्ने अनुमान गरिएको छ। नर्विकले घरमै स्वास्थ्य सेवा पुर्याउन नर्विक एट होम सेवा पनि सुरु गर्ने जनाएको छ। साधारण सभाले आर्थिक वर्ष 2082-83 मुनाफाबाट 20% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। इमेज समाचारमा पुनः एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। लगातारको ड्रोन आक्रमणपछि साउदी अरबको झण्डै 1200 किलोमिटर लामो तेल पाइपलाइन बन्द, विश्वव्यापी तेल आपूर्ति खलबलिने संकेत र नेपाल भलिबल लिगको पहिलो संस्करणको उपाधि भिडन्त। आज त्रिपुरेश्वर स्थित कवर हलमा अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज भिड्ने।

यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरि।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट।
1: अब अन्तर्राष्ट्रिय समाचार। 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीमा सुरु हुँदैछ। ब्रिक्सको वर्तमान अध्यक्षीय देशको हैसियतले भारतले दुई दिने शिखर सम्मेलन आयोजना गरेको हो। सन् 2026 जनवरी 1 ब्रिक्सको अध्यक्षता सम्हालेको भारतले यसअघि सन् 2012, 2016 र 2021 पनि यस सम्मेलनको आयोजना गरिसकेको छ। यसपटकको सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसुद पेजिस्कियन, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा, इन्डोनेसियाका राष्ट्रपति प्राभोबो सुबियान्तो लगायतका शीर्ष नेताहरूको उपस्थिति रहनेछ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ नयाँ दिल्लीमा पुगिसक्नु भएको छ। 7 वर्षको लामो अन्तरालपछि चिनिया राष्ट्रपति सी जिनपिङको भारत भ्रमणलाई दुई देशबीचको सीमा तनावपछिको सम्बन्ध सुधार र संवादका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। सम्मेलनमा ब्राजिलका विदेश मन्त्री माउरो भिएरा, युएका युवराज प्रिन्स शेख खालेद बिन मोहम्मद, इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसी, इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीका साथै मलेसिया, भियतनाम, फिलिपिन्स, कजाकिस्तान, बहराइन, साउदी अरेबिया, बेलारुस, क्युबा, युगान्डा, बुरुन्डी र उरुग्वेका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी हुँदैछन्। साउदी अरबले लगातारको ड्रोन आक्रमणपछि झण्डै 1200 किलोमिटर लामो तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। स्ट्रेट अफ हर्मुजबाट तेल ट्याङ्करको आवागमन प्रभावित भइरहेका बेला साउदीको इस्ट वेस्ट पाइपलाइन बन्द भएपछि विश्वव्यापी तेल आपूर्तिमा थप दबाव पर्ने देखिएको छ। यो पाइपलाइनबाट दैनिक 40-50 लाख ब्यारेलसम्म कच्चा तेल प्रभाव हुँदै आएको थियो, जुन विश्वव्यापी आपूर्तिको करिब 5% हो। साउदी अरेबिया र इराकले आक्रमण इराकबाट भएको बताएका छन्। इराकमा सक्रिय इरान समर्थित सशस्त्र समूहप्रति आशंका गरिएको छ। इरान समर्थित हुतीले लाल सागरको रणनीतिक पेरिम टापु कब्जा गरेको यमनी स्रोतहरूले बताएका छन्। साउदी युवराज मोहम्मद बिन सलमानले हुती विरुद्ध अमेरिकी सहयोग माग्नु भएको छ, तर अमेरिकाले तत्काल प्रत्यक्ष सैन्य कारवाही नगर्ने बरु साउदीलाई गुप्तचर सहयोग दिने जनाएको छ। अब खेल समाचार।

0: एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनौट भएको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गरेको हो। यो जितसँगै नेपालले एसिया कपका लागि सिट पक्का गरेको छ। एसिसी प्रिमियर कपको विजेता टोली एसिया कपमा छनौट हुने व्यवस्था रहेको छ। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउने क्रममा युएई 268 रनमा समेटिएको हो। युएईका लागि राहुल चोपडाले शतक बनाए, त्यस्तै सोएब खानले 52, तानिस सुरीले 42, हरप्रीत सिंहले 33 र खुजैमा तन्वीरले 15 रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्। नेपालका लागि करण किसले 3, ललित राजवंशले 2, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र गुलसन झाले एक एक विकेट लिए। यसअघि नेपालले आसिफ शेखको शतकमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि आसिफले 106 बलमा 8 चौका र 4 चक्काको मद्दतले 104 रन बनाएका थिए। त्यस्तै गुलसन झाले 52, अर्जुन कुमारले 43, रोहित पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसिर अहमदले 15, इशान पाण्डेले 13, सन्दीप जोराले 7, करण केसीले 7 र ललित राजवंशीले 1-1 रन बनाए। युएईका लागि इब्रार अहमदले 4, खुजैम तन्वीरले 2, हैदर अली र अदिब उस्मानीले 1-1 विकेट लिए। नेपाल भलिबल लिगको पहिलो संस्करणको उपाधिका लागि आज अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज बीच फाइनल भिडन्त हुँदैछ। लिग चरणमा शीर्ष स्थान हासिल गर्दै अन्नपूर्ण सोझे फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। लिग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा हराएको थियो। त्यसैले आजको फाइनलमा अन्नपूर्ण पुरानो हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यमा हुनेछ भने कर्णाली सोही लयलाई निरन्तरता दिँदै ऐतिहासिक च्याम्पियन बन्ने दाउमा छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुने फाइनल खेलले नेपालमा पहिलोपटक आयोजना भएको पुरुष फ्रेन्चाइज भलिबल लिग एनभिएलको पहिलो च्याम्पियनको टुङ्गो लगाउनेछ। प्रतियोगितामा काठमाडौँ सगरमाथा, अन्नपूर्ण, कर्णाली, खप्तड र मधेस सहभागी थिए। अब मौसम सम्बन्धी जानकारी।
1: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। हिमालयी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाड़ी क्षेत्रका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना छ। तराईका केही स्थानमा वर्षाको सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाड़ी क्षेत्र, गण्डकी र कर्णालीका पहाड़ी क्षेत्र, लुम्बिनीका तराई क्षेत्रका एक दुई स्थानमा वर्षा भारी हुन सक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण बाढ़ी पहिरो तथा सड़क अवरोधको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना छ।

अब अन्तिम मुख्य समाचार पुनः एक पटक। फोटेकुसी बाढीपछि 1384 जनाको शव फेला, 1230 शव व्यवस्थापन, 4089 जना बेपत्ताको खोज जारी। हिमाली विपद नेपालको मात्रै समस्या नभएको पूर्व प्रधानमन्त्री खनालको भनाई, विश्वव्यापी जलवायु संकटको परिणामको रूपमा हेर्न आग्रह। पोखराबाट उत्तर गएका बाढी पीडितका लागि 5 ट्रक राहत सामग्री पठाइयो, परिवारका लागि आवश्यक सबै सामग्रीको प्याकेज सामेल। अठारौं ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीमा सुरु हुँदै, अमेरिका बाहेक विश्वका ठूला अर्थतन्त्र र शक्ति देशहरू एकै ठाउँमा। र एसिसी प्रिमियर कपको उपाधि नेपाललाई, जितसँगै नेपाल एसिया कपमा छनौट, नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउने क्रममा युएई 268 रनमा समेटियो। हाउस त इमेज समाचार अहिलेलाई सकियो। थप समाचारका लागि imageखबर.com हेर्न, पढ्न र सुन्न सक्नुहुनेछ। नमस्ते।

0: महिना हो भदौको, अनि साथ इमेज एफएम 97.9 को।
1: साउजी, यो सामान प्याक गरिदिनुहोस् न।
2: हस् हस् ल लिनुहोस्।
1: प्लिज नो प्लास्टिक, मसँग कपडाको झोला छ नि, प्लास्टिक फ्री गर्नुपर्छ के। क्युआर दिनुहोस् न, पे गरौँ।
2: हस् थ्याङ्क यू।
1: तपाईँ हामी मिलेर हो के प्रकृति संरक्षण गर्ने। म सम्पूर्ण आर्थिक कारोबार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
2: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
1: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाटै खाता खुल्छ, अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
2: गजब भइरहेछ त।
1: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ, यो पो झन् गजब छ त।
2: वाउ, कस्तो राम्रो।
1: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौँ, जिम्मेवार बनौ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।

नमस्कार, इमेज एफएम 97.9 को कार्यक्रम इमेज पपमा आइसकेको छु म कृष्ण, र कार्यक्रम इमेज पपमा भर्खर राख्यौँ तपाईँहरूको लागि यो गीत सञ्जीवनीको आवाजमा हे प्यारा, जसलाई लेखेका हुन् डाक्टर डिआर उपाध्यायले, भने यसमा सङ्गीत भएका छन् सन्तोष श्रेष्ठले। यो गीत चाहनाको छाल नामक एल्बममा समावेश गरिएको छ। आउनुहोस् कार्यक्रममा राख्छु अर्को एउटा गीत, जुन गीतलाई गाएका छन् नवीन कार्कीले। कुवाको पानी बोलको गीतमा देवेन्द्र केसी देवुको शब्द अनि शक्ति बल्लभको सङ्गीत रहेको छ।

कार्यक्रम इमेज पपमा भर्खर राख्यौँ नवीन कार्यक्रमको आवाजमा रहेको गीत कुवाको पानी, जसमा देवेन्द्र केसी देवुको शब्द अनि शक्ति बल्लभको सङ्गीत रहेको छ। अनुस कार्यक्रममा अर्को गीत राख्छु, जुन गीतलाई गाएका छन् सुरेश लामाले, केश कोरिया बोलको गीतलाई वीरेन्द्र पाठकले लेखेका हुन् भने सुनिल मास्कले यसमा सङ्गीत भरेका छन्। खुसीको खुराक नामक एल्बममा यो गीत समावेश गरिएको छ। सुरेश लामा निकै नै राम्रो गाएको हुन्, यिनले गाएका केही गीतहरू छन्, ती गीतहरू निकै नै राम्रा गीतहरू गाएका छन् यिनले। त्यसरी वीरेन्द्र पाठकको त कुरा के गर्ने, थुप्रै गीतहरू निकै नै चर्चामा र युट्युबमा पनि ट्रेन्डिङमा रहेका छन् यिनका गीतहरू। सुनिल मास्की स्थापित नाम रहेको छ नेपाली सङ्गीतका आकाशमा सङ्गीतकारको रूपमा, र केही गीतहरू पनि उनको आवाजमा हामी सुन्न सक्छौँ। र यो गीत खुसीको खुराक नामक एल्बममा रहेको छ। अहिलेलाई सुरेश लामाको आवाजमा यो गीत

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: आर्टिस्ट अफ द मन्थ

जब म 60 वर्ष पुग्दाखेरि चाहिँ एउटा तपाईँको जीवनको अटोबायोग्राफी लेख्छु भनेर मैले सोचेको थिएँ। त्यति बेला मैले निकाल्छु भनेर मैले पूर्ण रूपमा लेखिसकेको छु, करिब 400 पेजको मेरो अटोबायोग्राफी छ। त्यो चाहिँ अब प्रकाशन गर्नुपर्ने हो, तर अब अहिले लेखेर कम्प्लिट बनाएको छु। त्यसलाई अझ केही ढिलो गरेर, सृजनाहरू हतारमा भन्दा पनि केही ढिलो गरेर, केही छैन, अब लेखिसके, अब यसलाई निकाल्नु छ भन्ने हिसाबले यो 60 वर्षको डायमन्ड जुबली भन्दो रहेछ, त्यो प्रसङ्गमा चाहिँ मैले यो किताब तयार पारेको छु। यो पनि एउटा मलाई चाहिँ मेरो जीवनको एकदम ऐतिहासिक र महत्त्वपूर्ण क्षण भन्ने मैले सोचेको छु। जीवन वास्तवमा म्याथमेटिकल्ली गणना मात्रै नभएर हाम्रो कर्मसँग चाहिँ जोडिएको एउटा महत्त्वपूर्ण यो उपहार हो। त्यसबाट यसलाई हामीले कसरी सेलिब्रेसन गर्नुपर्छ भन्ने कुरो चाहिँ मैले थोर बहुत अनुभूत गरेको छु। त्यो मेरो अटोबायोग्राफी चाँडै नै यो बजारमा ल्याउनेछु। दर्शक श्रोताहरूले तपाईँ त्यसमा अवश्य पनि मेरा सम्पूर्ण जीवनका दुःख सुखका पाटाहरूलाई पढ्नु पाउनुहुनेछ। त्यो कुराले चाहिँ म यसलाई पनि मेरो जीवनको महत्त्वपूर्ण पल नै भनेर सम्झिन्छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

इमेज एफएम 97.9 को कार्यक्रम इमेज पपमा छौँ हामी यति बेला। त कार्यक्रममा भर्खर राख्यौँ रुद्र शेखरको आवाजमा दुख दिन म कहिले पनि बोलको गीत, जसमा विपिन किरणको शब्द अनि नारायण सुवेदी आवाजको सङ्गीत रहेको छ।

शेखर अमेरिकामा बसेका छन्, अमेरिकामै व्यवसाय गरिरहेका छन् भने अमेरिकामा बसेर पनि नेपाली साङ्गीतिक क्षेत्रमा केही योगदान उनले पनि दिइरहेका छन्। त्यसै गरी विपिन किरण निकै नै राम्रा गीतकारको रूपमा रहेका छन्। नारायण सुवेदी आवाजको सङ्गीत सुन्ने बित्तिकै, हामी यही गीतमा सङ्गीत सुन्ने बित्तिकै थाहा पाउँछौँ कति राम्रो सङ्गीत दिँदैछन् भन्ने कुरो। र यो गीत सुन्यौँ भर्खरै रुद्र शेखरको आवाजमा। अब भने राख्छु अर्को एउटा गीत, जुन गीतलाई गाएका छन् विष्णु भट्टले। चर्किएको ऐनाले बोलको गीतमा केशव शर्मा बेलवासीको शब्द अनि नरेश पाण्डेको सङ्गीत रहेको छ। विष्णु भट्ट पनि निकै नै राम्रो गायक हुन्। त्यस गरी केशव शर्मा बेलवासीको थुप्रै गीतहरू हामीले सुनिरहेका छौँ बारम्बार, र निकै नै राम्रा गीतहरू छन् उनका। त्यस गरी नरेश पाण्डे पनि निकै नै राम्रा सङ्गीतकार रहेका छन्। अहिलेलाई विष्णु भट्टको यो आवाज

कार्यक्रम एमएस पबमा भर्खर राख्यौँ विष्णु भट्टको आवाजमा गीत. अब भने राख्छु अर्को एउटा गीत, जुन गीतलाई गाएकी छिन् प्रश्न साकेले. भाग्य लेख्ने मसी बोलको गीतमा शान्तिराम भट्टराईको शब्द अनि सङ्गीत शक्ति बल्लभको सङ्गीत रहेको छ. प्रश्न साके संसारकर्मी पनि रहेकी छिन् र यिनले गाएका थुप्रै गीतहरू राम्रा राम्रा गीतहरू आइसकेका छन् नेपाली साङ्गीतिक क्षेत्रमा. भने शान्तिराम भट्टराई पनि निकै नै राम्रा गीतकारको रूपमा देखा परेका छन्, त्यसै गरी शक्ति बल्लभ त स्थापित नाम नै भइहाल्यो सङ्गीतकारको रूपमा. अहिलेलाई प्रश्न साकेको यो आवाज.

भर्खरै सुन्यौ प्राश्न सकेको आवाजमा यो गीत। अब भने राख्छु अर्को एउटा गीत जुन गीतलाई गाएका छन् आनन्द कार्कीले। तिम्रो अधर बोलको गीतमा डाक्टर दुबसु छेत्रीको शब्द अनि शिखर सन्तोषको सङ्गीत रहेको छ। आनन्द कार्की पनि स्थापित नाम हो नेपाली साङ्गीतिक क्षेत्रमा, भने दुबसु छेत्री डाक्टर दुबसु छेत्री पनि निकै नै राम्रा गीतकारको रूपमा रहेका छन्। त्यसै गरी शिखर सन्तोष बलिउड समूहमा चाहिँ उनले आफ्नो सङ्गीतकारको रूपमा आफ्नो साङ्गीतिक जादु देखाइसकेका छन्। अहिलेलाई सुनौ आनन्द कार्कीको आवाजमा यो गीत।

जब म 50 वर्ष पुग्दै थिएँ त्यति बेला चाहिँ मैले अब काठमाडौँ आएर विभिन्न किसिमका सङ्घर्षहरू गरेँ। तब मैले चाहिँ अब एउटा यत्रो खालि सधैँ एउटै किसिमको सङ्घर्ष भनेर चाहिँ मैले चाहिँ अब 50 वर्षमा चाहिँ म एउटा राम्रो किसिमको चाहिँ एउटा गोल्डन जुबली मनाउँछु भनेर मैले सोचेँ क्या। अनि त्यस पछाडि अब आएर चाहिँ मैले अब साथीभाइहरू बोलाउने सेलिब्रेट गर्ने भन्ने सवालमा चाहिँ अनि अब मैले साथीभाइहरूलाई बोलाएर के गर्ने त के भन्ने भनेर अब मैले चाहिँ अब काठमाडौँमा सङ्घर्ष गरेँ, घर बनाएँ, बङ्गलो बनाएँ, मैले गाडी चढेँ, अब ब्याङ्क ब्यालेन्स बनाएँ भनेर भन्दा त त्यो त कुनै तुकै छैन जस्तो लाग्यो। त्यति बेला अब तपाईँको मैले अब यस्ता त सबैको हुँदो रहेछ भन्ने किसिमको थाहा पाएँ चाहिँ मसँग चाहिँ वास्तवमा के छ त भन्ने किसिमको मलाई अनुभूति हुँदै गर्दा चाहिँ मैले आफूलाई रित्तो पाएँ। त्यस पछाडि मैले चाहिँ आफूलाई आफैले खोज्ने सवालमा चाहिँ गीत सङ्गीत साहित्य ले मात्रै मान्छेको जीवनलाई चाहिँ प्रस्ताउँदो रहेछ भन्ने कुरो अनुभूति भएपछि व्यावसायिक रूपमा चाहिँ मैले 2072 सालदेखि गीत सङ्गीतमा मैले आबद्ध भएर गीतहरू लेख्न थालेँ। जुन गीत मेरो पहिलो गीत थियो, जीवनको दौडमा यात्रा कता गरे धेरै युवर आइपुग्दा पो भुमरीमा परे भनेर चाहिँ मैले गाउँबाट सपनाहरू बोकेर आएको थिएँ। छुटेको सपनाहरूलाई चाहिँ मैले त्यहाँदेखि चाहिँ मैले खोज्न थालेर मैले आफूलाई भेटाउन थाले भन्ने मलाई अनुभूति लागेको हुनाले यो घटना मलाई एकदमै जीवनको स्मरणीय लाग्छ।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

इमेज एफएम 97.9 को कार्यक्रम इमेज पपमा छौँ हामी यति बेला र कार्यक्रममा भर्खरै राख्यौँ सम्झना पाण्डेको आवाजमा रहेको गीत सङ्गालेर राख्दैछु जसमा मन्जु खनालको शब्द रहेको छ भने सजल नेउपानेले सङ्गीत भरेका छन्। सम्झना पाण्डे अमेरिकामा बसेर नेपाली साङ्गीतिक क्षेत्रमा चाहिँ आफ्नो योगदान दिइरहेकी छिन् भने मन्जु खनाल संसारकर्मी पनि हुन्। त्यसै गरी सजल नेउपाने त निकै नै राम्रा सङ्गीतकार भइहाले। सुन्यौँ यो गीत। अब भने राख्छु अर्को एउटा गीत जुन गीतलाई गाएका छन् मेलिना राई र मोहित वंश आचार्यले। भटक भटक बोलको यो गीतमा सरोज ओलीको शब्द रहेको छ भने दीपक शर्माको सङ्गीत रहेको छ। मेलिना राई पछिल्लो समय निकै चर्चामा रहेकी र निकै व्यस्त रहेकी गायिका हुन्। त्यसै गरी मोहित वंश आचार्य वरिष्ठ कलाकार हरिवंश आचार्यका छोरा रहेका छन्। उनका गीतहरू पनि निकै नै राम्रा छन् र सरोज ओली निकै नै राम्रो सङ्गीतकार। त्यहीमाथि दीपक शर्माले यसमा सङ्गीत भरेका छन्। अत्यन्तै व्यस्त छन् दीपक शर्मा पनि यो बेलामा। अलिअलि सुनौ मिलिना राई र मोहित वंश आचार्यको आवाजमा रहेको यो गीत।

इमेज एफएम 97.9 को कार्यक्रममा इमेज पपको आजको समय पनि सकिसकेको छ। कार्यक्रम सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु र मेरो एन्टायर टिमलाई पनि धन्यवाद दिँदै सुलिन साकेको आवाजमा रहेको यो गीत जसमा सोहन मानन्दरको शब्द र सङ्गीत रहेको छ, यो गीत छोड्छु र म कृष्ण बिदा हुन्छु। सुन्दै गर्नुहोला इमेज एफएम 97.9।

0: स्टुडियो टाइम अहिले 6 बजेको छ।
1: मञ्जुश्री फाइनान्स
2: बिहाइन्ड योर ह्याप्पीनेस।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: यलेस क्यापिटल
4: समृद्धिको लक्ष्यमा सँगै
5: बलियो, दरिलो र भर पर्दो युनाइटेड अजोर इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट।
6: महालक्ष्मी विकास बैंक, सबल बैंक, सफल सहकार्य। सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
7: नेशनल लाइफ इन्सुरेन्स कम्पनी,
6: प्रभु इन्सुरेन्स,
0: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
6: इमेज समाचारको साथमा

नमस्कार, इमेल समाचारमा स्वागत छ। म कृत्रिजाल। सुरुमा मुख्य समाचार। भोटेकोसी बाढीपछि 1384 जनाको शव फेला, 1230 शव व्यवस्थापन, 4089 जना बेपत्ताको खोजी जारी। हिमाली विपद नेपालको मात्रै समस्या नभएको पूर्व प्रधानमन्त्री खनालको भनाई, विश्वव्यापी जलवायु संकटको परिणामको रूपमा हेर्न आग्रह। पोखराबाट उत्तर गएका बाढी पीड़ितका लागि 5 ट्रक राहत सामग्री पठाइयो, परिवारका लागि आवश्यक सबै सामग्रीको प्याकेज सामेल। कृष्णवीरको सड़क 3 दिनभित्र सञ्चालनमा ल्याउने तयारी, ग्रेड मिलाउने काम सकियो, ग्राभेल बिछ्याएपछि सवारी साधन चल्न दिइने। भारतको राजधानी नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन शुरू, ग्लोबल साउथ निर्णायक बन्नुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको धारणा र एसएससी प्रिमियर कपको उपाधि नेपाललाई, जितसँगै नेपाल एसिया कपमा छनौट, नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउने क्रममा युएई 268 रनमा समेटियो।

0: उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।
2: समाचार अब विस्तारमा। रसुवाको भुटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1384 जनाको शव फेला परेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार रसुवामा 185 जना, नुवाकोटमा 100

व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7,975 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका 4,089 जनाको खोजी कार्य भइरहेको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 2,711 जना व्यक्तिहरूलाई राखिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 अस्थायी फिल्ड अस्पतालमा अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित बहिरङ ओपीडी वार्ड प्रयोगशाला औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेल जानकारी दिनुभयो। फुटेको सिंहुँदै त्रिशुली नदीमा आएको बाढीका कारण मानवीय र पशु चौपाय क्षति पश्चात फैलन सक्ने संक्रमणजन्य रोग नियन्त्रणलाई केन्द्रित गर्दै फिल्ड अस्पताल सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ। अस्पतालको सेवा लिन रसुवा नुवाकोट तथा त्रिशुलीका बासिन्दालाई कठिनाई भइरहेको छ। स्वास्थ्यमा सानो समस्या देखिए उपचार गराउन अन्यत्र जिल्ला जानुपर्ने बाध्यता बनेकाले विशेषज्ञ सहितको सेवा उपलब्ध गराउन विदुरमा फिल्ड अस्पताल सञ्चालन गरिएपछि स्थानीयलाई सहज होल्डिङ सेन्टरको बसाइमा फरक फरक बस्तीका बासिन्दा एकै ठाउँमा भेला हुँदा रोगको संक्रमण फैलन सक्ने भएकाले सावधानी अप्नाउनका लागि स्वास्थ्य कर्मी मार्फत सचेतना जगाउन थालिएको हो। पूर्व प्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रमा देखिँदै आएका बाढी पहिरो तथा अन्य प्राकृतिक विपदलाई नेपालको आन्तरिक समस्या मात्रका रूपमा हेर्न नहुने बताउनु भएको छ। काठमाडौँमा शनिबार आयोजित काष्ठमण्डप सम्वादको तेस्रो श्रृङ्खलामा भुल्दै खनालले सो कुरा बताउनु भएको हो। यस्ता विपद विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएको भन्दै हिमाली जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकारी आवश्यक रहेको बताउनुभयो। नेपाल र चीनबीचको सम्बन्धमा चीनलाई समृद्धि र संकट दुवै अवस्थामा विश्वासिलो मित्रका रूपमा चित्रण गर्दै खनालले नेपालको सार्वभौमिकता स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले देखाउँदै आएको समर्थनको प्रशंसा गर्नुभयो। उहाँले नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता कायम राख्नुपर्ने र नेपालको भूमि चीन विरूद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो। भुटेकोसीको आकस्मिक बाढीका सम्बन्धमा चीनले पूर्व सूचना नदिएको भन्ने सार्वजनिक टिप्पणीप्रति खनालले असहमति जनाउनुभयो। उहाँले यस्ता आरोप तथ्यमा आधारित नभएको बताउनुभयो। हिमाली क्षेत्रमा हुने विपदलाई नेपालभित्रको मात्र विषयका रूपमा हेर्न नहुने भन्दै उहाँले जलवायु परिवर्तन र सीमापार पारिस्थितिक जोखिमको व्यापक सन्दर्भमा यस्ता घटनाको अध्ययन गर्नुपर्ने बताउनुभयो। खनालका अनुसार विश्वको कुल कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको गम्भीर असर नेपालले भोगिरहेको छ। त्यसैले नेपालले जल तथा मौसम सम्बन्धी सूचना आदान प्रदान विपद पूर्व तयारी र अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकी विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। शनिबार काठमाडौँमा फाउन्डेशन फर पीस डेभलपमेन्ट एण्ड सोसियलिजमकोले आयोजना गरेको काष्ठमण्डप डायलगमा मन्त्री खनालले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकी विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको हो। उहाँले विपदको समयमा चीन सरकारले तुरन्त उपलब्ध गराएको आपतकालीन सहायता प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्नुभयो। हिमताल विस्फोट र अरू प्राकृतिक प्रकोपबाट बस्न रियल टाइम सैटेलाइट डेटा आदान प्रदान संयुक्त मौसम पूर्वानुमान र पूर्व सूचना प्रणाली विकास गरिनुपर्नेमा उहाँले जोड़ दिनुभयो। पोखरा महानगरपालिकाले रसुवाको उत्तरगया गाउँपालिकाका बाढी तथा पहिरो प्रभावित परिवारका लागि 5 ट्रक राहत सामग्री पठाएको छ। महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा संकलन गरिएका राहत सामग्रीलाई परिवारका लागि आवश्यक सम्पूर्ण सामग्री सहित प्याकेज बनाएर उत्तरगया पठाइएको जानकारी दिनुभयो। उहाँका अनुसार एक परिवारलाई आवश्यक पर्ने भाँडाकुँडा लत्ता कपडा सिरक ब्ल्याङ्केट नुन चामल चम्चा गिलास प्रेसर कुकर लगायतका सामग्री 5 भुरामा
प्याक गरिएको छ। यसरी 165 घर परिवारका लागि आवश्यक राहत सामग्री तयार पारेर 5 ट्रक मार्फत पठाइएको हो। रसुवाका विभिन्न क्षेत्रमा अझै राहत सामग्रीको आवश्यकता रहेको र धादिङ तथा नुवाकोटतर्फ तुलनात्मक रूपमा धेरै सामग्री पुगिसकेको जानकारी प्राप्त

गरेपछि स्थानीय प्रशासन तथा सम्बन्धित पालिकासँग समन्वय गरी उत्तर गयालाई राहत सामग्री पठाइएको प्रमुख आचार्यले बताउनुभयो। राहत सामग्री वितरणका लागि पोखरा महानगरपालिकाका 23 जना नगर प्रहरी तथा कर्मचारीहरू समेत टोलीमा सहभागी भएका छन्। टोलीले पालिकाले तोकेका स्थान वा आवश्यकता पहिचान भएका परिवारसम्म आफै पुगेर राहत सामग्री वितरण गर्नेछ। यसअघि विपद भएको भोलिपल्टै पोखरा महानगरपालिकाले स्वास्थ्य कर्मी र नगर प्रहरी सहितको दुईवटा टोली प्रभावित क्षेत्रमा पठाएको थियो। महानगरपालिकाले विपदको शुरूवाती दिनमै कर्मचारी तथा जनप्रतिनिधिका तर्फबाट 45 लाख रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो। इमेज समाचारमा एकैछिन विश्राम।

0: अन्तर्राष्ट्रिय स्तरको हेलटेकको सिपिभीसी र पिपिआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हेलटेकको सिपिभीसी र पिपिआर पाइप हेलटेक फिट एन्ड फर्गेट.
1: अब बाँकी समाचार. नवलपरासी बर्दघाट सुस्तापूर्वको गैनाकोट नगरपालिका वडा नम्बर 12 हर्कपुरमा आज दुई बस आपसमा ठोकिँदा यात्रुहरू घाइते भएका छन्. नारायणगढ़बाट बुटवलतर्फ आउँदै गरेको बसलाई सोही दिशातर्फ पछाडिबाट आइरहेको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ. दुर्घटनामा दुवै बसमा सवार 18 यात्रु घाइते भएका छन्. घाइतेहरूको उपचारका लागि भरतपुरतर्फ पठाइएको छ. घटनापछि बस चालक बौद्धिकाली गाउँपालिका वडा नम्बर 6 निवासी 42 वर्षीय लोकबहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ. दुर्घटना सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ. त्रिशुली बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको कृष्णवीर सड़क खण्ड 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ. नागडुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डको खण्डकी योजना प्रमुख सर्जना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ. अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सब ग्रेड तयार गर्ने काम भइरहेको छ. अधिकारीले सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढ़ाइएको जानकारी दिनुभयो. उहाँका अनुसार कामको आवश्यकता अनुसार दैनिक उपकरणको संख्या घटबड हुने गरेको छ. केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएको थियो. शनिबार कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि 2 वटा बुलडोजर र 2 वटा एक्सावेटर प्रयोग भइरहेको उहाँले बताउनुभयो. ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम शुरू गरिनेछ. ट्र्याकको सबग्रेड तयार भएपछि ग्राभल बिछ्याउने काम गर्न थप 2-3 दिन लाग्ने अधिकारीले बताउनुभयो. त्यसपछि कृष्णवीर सड़क खण्डमा यातायात सञ्चालन गर्ने तयारी रहेको उहाँको भनाइ छ. त्रिशुली बाढ़ीपछि गएको पहिरो तथा सड़क भाँसिएपछि कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरी यातायात सुचारू गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम अघि बढ़ाइरहेको छ.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा वार्षिक ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। सम्मेलनमा चीनिया राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजिस्केन लगायत नेताहरू सहभागी छन्। भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको यो चौथो पटक हो। पश्चिम एसिया र युक्रेनमा जारी युद्धले ऊर्जा आपूर्ति तथा जल यातायातमा बाधा पुर्याइरहेको, ट्यारिफको दबाव बढ़िरहेको चुनौतीको सामना गर्ने विषयमा सदस्यहरूबीच मतभेद रहेको अवस्थामा ब्रिक्सको शिखर सम्मेलन भइरहेको छ। बिना डलर सीमापार भुक्तानी प्रणालीको विस्तार तथा कृत्रिम बुद्धिमत्तामा सहकार्य पनि सम्मेलनका प्रमुख एजेण्डा हुन्। सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल साउथ निर्णायक बन्नुपर्ने बताएका छन्। दिल्लीमा शुरू भएको ब्रिक्स शिखर सम्मेलनमा बोल्दै मोदीले विश्व व्यवस्थामा सुधार हुनुपर्ने बताउनुभयो। ब्रिक्सलाई थप सुदृढ पार्दै गर्दा हामीले विश्वव्यापी सुधार अघि बढ़ाउनु पर्ने उहाँको भनाइ थियो। उहाँले ग्लोबल साउथ निर्णायककर्ता बन्नुपर्ने र भारत त्यसको नेतृत्व लिन तयार रहेको बताउनुभयो। सम्मेलनमा चीनिया राष्ट्रपति सी जिनपिङले पश्चिम एसियाको युद्धले अन्तर्राष्ट्रिय समुदायको हित नगरेको बताउनुभयो। उहाँले ब्रिक्सका सदस्य मुलुकहरूलाई राष्ट्रिय सार्वभौम सत्ता र आन्तरिक मामिलामा हस्तक्षेपको विरोध गर्न पनि आह्वान गर्नुभयो। चाइना साउदर्न एयरलाइन्सले ग्वाङचाउ नयाँ दिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। चाइना साउदर्न शनिबार ग्वाङचाउ नयाँ दिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर 21 असोज 5 पुनः सञ्चालन गर्ने घोषणा गरेको हो। विगत 6 रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङचाउ नयाँ दिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको प्रेस ट्रस्ट अफ इण्डिया पीटीआईले जनाएको छ। उडान सेवा पुनः शुरू भएसँगै एयरलाइन्सले दक्षिण एसियामा 8 रूटमा 7 सयभन्दा बढी राउन्ड ट्रिप उडान सञ्चालन गर्ने समाचारमा उल्लेख छ। अब खेल समाचार। एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनौट भएको छ। मलेसियाको क्वालालम्पुरमा शनिबार भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएलाई पराजित गरेको हो। यो जितसँगै नेपालले एसिया कपका लागि सिट पक्का गरेको छ। एसिसी प्रिमियर कपको विजेता टोली एसिया कपमा छनौट हुने व्यवस्था छ। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउने क्रममा युए 268 रनमा समेटिएको हो। युएका लागि राहुल चोपडाले शतक बनाए, त्यस्तै सोएब खानले 52, तानिस सूरीले 42, हरिप्रीत सिंहले 33 र खुजैमा तन्वीरले 15 रन बनाए। अन्य खेलाड़ीले दोहोरो अंक जोड्न सकेनन्। नेपालका लागि करण केसीले 3, ललित राजवंशीले 2, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र गुलशन झाले 1-1 विकेट लिए। यसअघि नेपालले आसिफ शेखको शतकमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि आसिफले 106 बलमा 8 चौका र 4 छक्काको मद्दतले 104 रन बनाएका थिए। त्यस्तै गुलशन झाले 52, अर्जुन कुमारले 43, रोहित पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसीर अहमदले 15, ईशान पाण्डेले 13, सन्दीप जुराले 7, करण केसी र ललित राजवंशीले 1-1 रन बनाए। युएका लागि इब्रार अहमदले 4, खुजैम तन्वीरले 2, हैदर अली र अदिब उस्मानीले 1-1 विकेट लिए। यसै गरी एसिसी प्रिमियर कपको फाइनलमा उत्कृष्ट शतक बनाएका आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन्। उनले नेपाललाई गतिलो शुरूआत दिँदै 106 बलमा 102 रन बनाएका थिए। आसिफले एक दिवसीयमा 2 शतक खानेका हुन्। उनले 4 शानदार छक्का र 8 चौका प्रहार गरे। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट बनेका छन्। उनले प्रतियोगिताभरि 17 विकेट लिए। आजको फाइनलमा उनले एक मात्र विकेट हात पारेका थिए। नेपाल भलिबल लीगको पहिलो संस्करणको उपाधिका लागि आज अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज बीच फाइनल भिडन्त हुँदैछ। लीग चरणमा शीर्ष स्थान हासिल गर्दै अन्नपूर्ण सोझे फाइनलमा पुगेको थियो। कर्णालीले भने प्ले अफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। लीग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा हराएको थियो। त्यसैले आजको फाइनलमा अन्नपूर्ण पुरानो हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यमा हुनेछ भने कर्णाली सोही लयलाई निरन्तरता दिँदै ऐतिहासिक त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुने फाइनल खेलले नेपालमा पहिलो पटक आयोजना भएको पुरुष फ्रेन्चाइज भलिबल लीग एनभिलको पहिलो च्याम्पियनको टुङ्गो लगाउनेछ। प्रतियोगितामा काठमाडौँ, सगरमाथा, अन्नपूर्ण, कर्णाली, खप्तड र मधेस सहभागी थिए। इमेज समाचारको अन्त्यमा मुख्य समाचार पुनः एकपटक। भोटेकुसी बाढीपछि 1384 जनाको शव फेला, 1230 शवको व्यवस्थापन, 4,089 जना बेपत्ताको खोजी जारी। हिमाली विपद नेपालको मात्रै समस्या नभएको पूर्व प्रधानमन्त्री खनालको भनाई, विश्वव्यापी जलवायु संकटको परिणामको रूपमा हेर्न आग्रह। पोखराबाट उत्तर गएका बाढी पीड़ितका लागि 5 ट्रक राहत सामग्री पठाइयो, परिवारको लागि आवश्यक सबै सामग्रीको प्याकेज सामेल। कृष्णवीरको सड़क 3 दिनभित्र सञ्चालनमा ल्याउने तयारी, ग्रेड मिलाउने काम सकियो, ग्राभेल बिछ्याएपछि सवारी साधन चल्न दिइने। भारतको राजधानी नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सुरु, ग्लोबल साउथ निर्णायक बन्नुपर्ने भारतीय प्रधानमन्त्री मोदीको धारणा। र एसिसी प्रिमियर कपको उपाधि नेपाललाई, जितसँगै नेपाल एसिया कपमा छनौट, नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउने क्रममा युएई 268 रनमा समेटियो। हौस् त, इमेज समाचार अहिलेलाई सकियो, हामीलाई सुन्दै रहनुहोला, नमस्ते।

0: स्टुडियो टाइम अहिले 7 बजेको छ।
1: यलेस क्यापिटल
2: समृद्धिको लक्ष्यमा सँगै
1: मञ्जुश्री फाइनान्स
3: बिहाइन्ड योर ह्याप्पीनेस
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: बलियो दरिलो र भर पर्दो युनाइटेड अजोर इन्सुरेन्स युनाइटेड बाइ ट्रस्ट
6: प्रभु इन्सुरेन्स
7: नेशनल लाइफ इन्सुरेन्स कम्पनी
6: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई
8: इमेज समाचारको साथमा

0: नमस्कार, इमेज समाचारमा स्वागत छ। म कृति रिजाल। सुरुमा मुख्य समाचार। फोटेकुसी बाढीपछि 1384 जनाको शव फेला, 1230 शव व्यवस्थापन, 4099 जना बेपत्ताको खोजी जारी। इलामको फाकफोकथुमा अटो दुर्घटना भए लगतै आग लागे, दुर्घटनामा खाइते आमा छोरीको उपचारका क्रममा मृत्यु, अटो चालक खाइते। कृष्णवीरको सडक 3 दिनभित्र सञ्चालनमा ल्याउने तयारी, ग्रेड मिलाउने काम सकियो, ग्राभेल बिछ्याएपछि सवारी साधन चल्न दिइने। भारतको राजधानी नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सुरु, ग्लोबल साउथ निर्णायक बन्नुपर्ने भारतीय प्रधानमन्त्री मोदीको धारणा। र एसिसी प्रिमियर कपको उपाधि नेपाललाई, जितसँगै नेपाल एसिया कपमा छनौट, नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउने क्रममा युए 268 रनमा समेटियो।
1: दृढ विश्वास सहित सफलताको सिँढी चढ्दै अघि बढ्दै युनाइटेड अजोर इन्सुरेन्स हजुरको उद्यमशील ऊर्जा र लगानी गर्ने अठोटलाई थप प्रोत्साहित गर्दछ, किनकि भोलि यहाँमाथि आइपर्ने जोखिममा हामी दरिलो काँध थाप्नेछौ। घर होस् या व्यापार व्यवसाय, उद्योग होस् वा मोटर गाडी, कृषि तथा पशुपालन होस् वा ठेक्का पट्टा, रोगको उपचार होस् वा दुर्घटना, हरेक क्षेत्र हर पल निर्धक्क भई अघि बढ्नुहोस्। यस्ता सबै जोखिम वहन गर्ने बलियो दरिलो भरपर्दो संस्थासँग सम्बन्ध गाँच्नुहोस्। युनाइटेड अजोर इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट।

समाचार अब विस्तारमा। रसुवाको भोटेकुसीमा आएको विनाशकारी बाढीका कारण शनिबार 5 बजेसम्म 1384 जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार रसुवामा 185 जना, नुवाकोटमा 179 जना, थादिङमा 70 जना, चितौनमा 364 जना, गोर्खाममा 77 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 229 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1384 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 वटा शव व्यवस्थापन माटोमुनि सुरक्षित राखिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1779 गरी कुल 3065 वटा डिएनए नमुना सङ्कलन गरिएको छ। हालसम्म बेपत्ता भएका 4089 जनाको खोजी कार्य भइरहेको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा

शून्य तिन ह 69/67 नम्बरको अटो पोखरी कमेरीको भित्री कच्ची सडक खण्डमा अनियन्त्रित भई डिलबाट तल खसेर दुर्घटनामा परेको थियो। दुर्घटना लगत्तै अटोमा राखिएको जर्किनबाट पेट्रोल लिक भई आगो लागि भएको थियो। दुर्घटनामा इलाम नगरपालिका साथ तिल्केनीकी 37-वर्षीय कविता श्रेष्ठ र 8-वर्षीय खुसीका श्रेष्ठको छापा स्थित बिएनसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। खुसीका कविताकी छोरी हुन्। कविता छोरीलाई लिएर हाँगासुली स्थित माइती घरतर्फ जाँदै थिइन्। दुर्घटना लगत्तै अटोको पेट्रोल लिक भएर आगो लागि भएको प्रहरीले जनाएको छ। आगोले जलेर गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि बिएनसी अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा दुईजनाको मृत्यु भएको हो। दुर्घटनामा परि अटो चालक फागफोक्तुम 6 पोखरी बजार बस्ने 35-वर्षीय लोकबहादुर श्रेष्ठ घाइते भएका छन्। उनको शरीरका विभिन्न भाग जलेका छन्। उनको बिएनसी अस्पतालमै उपचार भइरहेको छ। त्यस्तै फागफोक्तुम 6 हाङमासुली बस्ने 27-वर्षीय मन्दिरा थापा, देउमै नगरपालिका 4 मङ्गलबारे घर भएकी 22-वर्षीय दुर्गादेवी श्रेष्ठ र चापाको कन्काई नगरपालिका माइधार घर भएकी 40-वर्षीय रमाकुमारी श्रेष्ठ पनि घाइते भएका छन्। मन्दिराको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

नेपाली कङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्नका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएका छन्। महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराउनु भएको हो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। कटिएका प्रतिनिधिलाई मङ्सुर 21-23 गतेसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट वडा अधिवेशन थाल्न निर्देशन दिएको छ। पदौ 17 र 18 गते बसेको महाधिवेशन तयारी समितिको बैठकले असोज 15 गतेदेखि वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो। अधिवेशनहरूलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहका तयारी समितिहरू गठन गर्ने समयसीमा पनि तोकिएको छ। जसअनुसार जिल्ला, सङ्घीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 गतेभित्र गठन गरिसक्नुपर्ने परिपत्रमा उल्लेख गरिएको छ। नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 5 सयको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 सयको लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित बहिरङ, ओपिडी, वार्ड, प्रयोगशाला, औषधि लगायत सुविधा आम सर्वसाधारणले निःशुल्क पाउने व्यवस्था मिलाइएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। फुटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण मानवीय र पशु चौपाय क्षति पश्चात फैलन सक्ने संक्रमणजन्य रोग नियन्त्रणलाई केन्द्रित गर्दै फिल्ड अस्पताल सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ। अस्पतालको सेवा लिन रसुवा, नुवाकोट तथा त्रिशुलीका बासिन्दालाई कठिनाई भइरहेको छ। स्वास्थ्यमा सानो समस्या देखिए उपचार गराउन अन्यत्र जिल्ला जानुपर्ने बाध्यता बनेकाले विशेषज्ञ सहितको सेवा उपलब्ध गराउन विदुरमा फिल्ड अस्पताल सञ्चालन गरिएपछि स्थानीयलाई सहज हुनेछ। होल्डिङ सेन्टरको बसाइमा फरक फरक बस्तीका बासिन्दा एकै ठाउँमा भेला हुँदा रोगको संक्रमण फैलन सक्ने भएकाले सावधानी अपनाउनका लागि स्वास्थ्य कर्मी मार्फत सचेतना जगाउन थालिएको छ। पूर्व प्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रमा देखिँदै आएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदलाई नेपालको आन्तरिक समस्या मात्रका रूपमा हेर्न नहुने बताउनु भएको छ। काठमाडौँमा शनिबार आयोजित काष्ठमण्डप संवादको तेस्रो श्रृङ्खलामा बोल्दै खनालले सो कुरा बताउनु भएको हो। यस्ता विपद विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएको भन्दै हिमाली जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकारी आवश्यक रहेको बताउनुभयो। नेपाल र चीनबीचको सम्बन्धमा चीनलाई समृद्धि र शङ्कर दुवै अवस्थामा विश्वासिलो मित्रका रूपमा चित्रण गर्दै खनालले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक

0: अखण्डता प्रति चीनले देखाउँदै आएको समर्थनको प्रशंसा गर्नुभयो। उहाँले नेपालले चीन नीतिप्रतिको प्रतिबद्धता कायम राख्नुपर्ने र नेपालको भूमि चीन विरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो। पोटेकोसीको आकस्मिक बाणीका सम्बन्धमा चीनले पूर्व सूचना नदिएको भन्ने सार्वजनिक टिप्पणीप्रति खनालले असहमति जनाउनुभयो। उहाँले यस्ता आरोप तथ्यमा आधारित नभएको बताउनुभयो। हिमाली क्षेत्रमा हुने विपदलाई नेपालभित्रको मात्र विषयका रूपमा हेर्न नहुने भन्दै उहाँले जलवायु परिवर्तन र सीमापार पारिस्थितिक जोखिमको व्यापक सन्दर्भमा यस्ता घटनाको अध्ययन गर्नुपर्ने बताउनुभयो। खनालका अनुसार विश्वको कुल कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको गम्भीर असर नेपालले भोगिरहेको छ। त्यसैले नेपालले जल तथा मौसम सम्बन्धी सूचना आदान प्रदान, विपद पूर्व तयारी र अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
1: New dimension of multipolarity, multilateralism, South-South cooperation and de-dollarization are taking shape. Despite recent offensive by the US President across Latin America, Europe, West Asia and South Asia, the international balance of power is shifting fast.
0: हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमको सामना गर्न नेपाल चीनसहित क्षेत्रीय तथा विश्व समुदायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। पूर्व प्रधानमन्त्री खनालले नेपाल चीन सम्बन्धलाई थप व्यावहारिक बनाउन सीमापार पूर्वाधार र कनेक्टिभिटीका आयोजना अघि बढाउनु पर्नेमा जोड दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। शनिबार काठमाडौँमा फाउन्डेसन फर पिस डेभलपमेन्ट एन्ड सोसियलिजमले आयोजना गरेको काष्ठमण्डप डायलगमा मन्त्री खनालले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको हो। उहाँले विपदको समयमा चीन सरकारले तुरन्त उपलब्ध गराएको आपतकालीन सहायता प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्नुभयो।
2: We must nurture deeper two-way intellectual engagements. We want more Nepali scholars and young professionals to gain fluency in modern Chinese industry, governance, and technology. Equally, we welcome Chinese researchers, academics, and travelers to immerse themselves in Nepal's rich heritage, diverse languages, and spiritual philosophy.
0: हिमताल विस्फोट र अरू प्राकृतिक प्रकोपबाट बस्न रियल टाइम सेटेलाइट डेटा आदान प्रदान, संयुक्त मौसम पूर्वानुमान र पूर्व सूचना प्रणाली विकास गरिनुपर्नेमा उहाँले जोड दिनुभयो। नेपाली चिया, कफी र जडीबुटीलाई चिनिया बजारमा सहज पहुँच दिन देशमै अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन तथा प्रमाणीकरण प्रयोगशाला स्थापना गर्न प्राविधिक सहकार्य आवश्यक रहेको उहाँको धारणा थियो। उहाँले भिरकुटी र प्राचीन व्यापारिक मार्गको स्मरण गर्दै विद्वान विद्यार्थी अनुसन्धानकर्ता र व्यापारी मार्फत जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउनु पर्ने उल्लेख गर्नुभयो। सुशासन र भ्रष्टाचार विरुद्ध युवा पुस्ताले गरेको जेन्जी आन्दोलन सकिएको एक वर्ष पुगेको छ। आन्दोलनमा पोखिएको आक्रोशलाई थिग्न नसक्दा देशैभर ठूलो क्षति भयो। गण्डकी प्रदेशमा पनि प्रदेशसभा भवनदेखि पोखरा महानगरपालिका र वडा कार्यालयहरूसम्म जले। आन्दोलन भएको वर्ष दिनसम्म पनि राज्यले खाइतीप्रति अनुदार व्यवहार देखाएको गुनासो पीडितहरूको छ। एक रिपोर्ट।
3: गत वर्षको जेएनजी आन्दोलनका क्रममा पोखरामा 3 जनाले ज्यान गुमाए, 56 जना घाइते भए, जसमध्ये 6 जनाको अवस्था गम्भीर थियो। महानगरपालिकाको कार्यालय अगाडि अश्रु ग्यास आँखामा लागेका चोकबहादुर गुरूङले अहिले पनि आँखा देख्दैनन्। आफू आन्दोलनकै क्रममा घाइते हुँदा समेत राज्यले सहयोग नगरेको उनको गुनासो छ।
4: सरकारबाट केही होला जस्तो मलाई लागेन, फिल लागेन, मैले आवाज उठाउँदा पनि। त्यसपछि म यही जेएनजी मिटिङमा कति 4-5 ठाउँमा मिटिङमा गएँ, 4-5 ठाउँमा मिटिङमा जाँदा सांसदहरूसँग कति ठुलाबाटसँग मैले कुरा गर्ने बेला उनीहरूले चाहिँ के भन्नुभएको चाहिँ हुन्छ, तिम्रो उपचार हुन्छ मात्र भन्नुभएको छ, तर सरकारबाट केही आएको छैन। मलाई चाहिँ समस्या त थुप्रै छ, घरमा बाबा मम्मी 60-70 वर्ष पुग्नु भयो, कमाएर दिने कोही छैन। त्यही भएर मलाई गाह्रो भएर मैले सरकारबाट केही बिन्ती बिसाएको थियो, तर त्यस्तो केही आएको छैन।
3: देब्रे आँखाभन्दा तल्लो भाग सबै कुचिएका, अर्का घाइते अनि सापकोटा कुनै काम गर्न तके दाँत समेत सफा गर्न कठिन अवस्थामा छन्। त्यसमाथि नागरिकता समेत बनाउन नसक्दा झनै समस्या थपिएको छ। अनि सानै छँदा बुबाले छोडेर गएका कारण नागरिकता बनेको छैन। आफ्नो पीड़ा हुँदाहुँदै घाइते छोराको उपचार नहुनु र राज्यले व्यवस्था गर्दा उनी झन पीड़ा थपिएको गुनासो गर्छन्।
5: बाबुको त्यो पहिला हस्पिटलमा राखेर उहाँ त 15-13 लाखको हिसाब देखाएको थियो, अनि जिएनजिओ भनेपछि त्यो कट गरेको कि। अब त्योभन्दा ठुलो अपरेसन भनेपछि त अब कति लाग्छ सर? यो जम्मै हड्डीहरू जोइन गर्ने 3 अपरेसन गर्नुपर्छ अरे। त्यो अपरेसन गरे छैन, अब यो जिएनजिओहरूले रगत बगाए, आखिरी परिवर्तन मात्रै भयो, जिएनजिओहरूको लागि केही भएन। अनि जिएनजी चाहिँ पोखराका जिएनजी होइनन्, काठमाडौँको मात्रै जिएनजी हुन्छ सर। म यही भन्न चाहन्छु कि पोखरामा 6-7 त केही गर्नै नसक्छ। मेरो बाबुले भारी उचाल्न सक्दैन, यो पुरै दुख्छ, काम गर्न सक्दैन।
3: ढगबहादुर नेपाली पनि जिएनजी आन्दोलनमै घाइते भए। उनको अहिले पनि आईसीयूमै उपचार भइरहेको छ। अस्पतालबाट घर जान चाहे पनि घरमा घाइतेका लागि आवश्यक पर्ने बेडदेखि विभिन्न मेडिकल सामान उपलब्ध नरहेको आफन्तको गुनासो छ।
6: अब बिस्तारै बिस्तारै घर जाने कि भन्ने सोचिरहेको छौँ। त्यसको लागि चाहिँ अब हामीलाई सबै सामान चाहिने नै चाहिन्छ, किनभने बेड चाहियो, के भन्छ, फुल ह्यान्ड लिम प्यारालाइज हो त्यो भएको भएर उसलाई बेड चाहिन्छ। अनि त्यसपछि ह्विल चेयर त पाइ नै सक्यो, अनि त्यसपछि सक्सन मसिनहरू, अब सानो बाइप्याप चाहियो, उसले आफैले सास फेर्नु सक्दैन त्यो भएको भएर सानो बाइप्याप चाहियो, बाइप्यापहरू चाहियो, सक्सन मसिन चाहियो, अक्सिजन ग्यास सिलिन्डर चाहियो। उसको माग चाहिँ घर जाने नै छ। अब घर जानुलाई त हामी यत्तिकै पोसिबल त छैन।
3: जिएनजी आन्दोलनपछि देशमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बन्यो र निर्वाचन भयो। मतदाताले यसपटक पूर्ण रूपमा नयाँ सरकार चुने र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई अत्यधिक मत दिएर पठाए। परिवर्तनका लागि आन्दोलनमा होमिएका घाइते र उनीहरूका आफन्तहरू यति बेला सरकारसँग प्रश्न गरिरहेका छन्, शहीदको बलिदानी र घाइतेको योगदान के का लागि। एमएस समाचारका लागि पोखराबाट विजय नेपालीको रिपोर्ट।
0: पोखरा महानगरपालिकाले रसुवाको उत्तरगया गाउँपालिकाका बाढ़ी तथा पहिरो प्रभावित परिवारका लागि 5 ट्रक राहत सामग्री पठाएको छ। महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा संकलन गरिएका राहत सामग्रीलाई परिवारका लागि आवश्यक सम्पूर्ण सामग्रीसहित प्याकेज बनाएर उत्तरगया पठाइएको जानकारी दिनुभयो। उहाँका अनुसार एक परिवारलाई आवश्यक पर्ने भाँडाकुँडा, लत्ता कपडा, सिरक, ब्ल्याङ्केट, नुन, चामल, चम्चा, गिलास, प्रेसर कुकर लगायतका सामग्री 5 बोरामा प्याक गरिएको छ। यसरी 165 घर परिवारका लागि आवश्यक राहत सामग्री तयार पारेर 5 ट्रक मार्फत पठाइएको हो। रसुवाका विभिन्न क्षेत्रमा अझै राहत सामग्रीको आवश्यकता रहेको र धादिङ तथा नुवाकोटतर्फ तुलनात्मक रूपमा धेरै सामग्री पुगिसकेको जानकारी पाएपछि स्थानीय प्रशासन तथा सम्बन्धित पालिकासँग समन्वय गरी उत्तर गयालाई राहत सामग्री पठाइएको प्रमुख आचार्यले बताउनुभयो।
7: चामलसम्म र भान्सामा चाहिने चम्चा गिलासदेखि प्रेसर कुकरसम्मका सबै चिज 5 बोरामा एउटा परिवारलाई हुने गरिकन हामीले 165 घर परिवारलाई हुने सम्पूर्ण सामानको व्यवस्था गरेर आज हामी 6 ट्रक यहाँबाट पठाउँदैछौँ र हाम्रो सामान चाहिँ उत्तर गयाको लागि हामी पठाइरहेछौँ।
0: राहत सामग्री वितरणका लागि पोखरा महानगरपालिकाका 23 नगर प्रहरी तथा कर्मचारीहरू समेत टोलीमा सहभागी भएका छन्। टोलीले पालिकाले तोकेका स्थान तथा आवश्यकता पहिचान भएका परिवारसम्म आफै पुगेर राहत सामग्री वितरण गर्नेछ। यसअघि विपद भएको भोलिपल्टै पोखरा महानगरपालिकाले स्वास्थ्य कर्मी र नगर प्रहरीसहितको 2 टोली प्रभावित क्षेत्रमा पठाएको थियो। महानगरपालिकाले विपदको सुरुवाती दिनमै कर्मचारी तथा जनप्रतिनिधिका तर्फबाट 45 लाख रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो। इमेज समाचारमा एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। प्रलयलाई देखाएर लगानी गर्नुहुँदैन भन्ने धारणा ठिक नभएको घिसिङको भनाई, जलविद्युत आयोजना सुरक्षित मापदण्ड राख्न सुझाव, र भोटेकोसी बाढीका कारण स्थगित करदाता प्रोत्साहन उपहार असोज 1 घोषणा हुँदै फलो महिनाको 2 चरणकै करदाता पुरस्कृत गर्ने तयारी।

0: अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सीपीवीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सीपीवीसी र पीपीआर पाइप हिल्टेक फिट एन्ड फर्गेट
1: दृढ विश्वास सहित सफलताको सिँढी चढ्दै अघि बढ्दै युनाइटेड अजोर इन्सुरेन्स हजुरको उद्यमशील ऊर्जा र लगानी गर्ने अठोटलाई थप प्रोत्साहित गर्दछ किनकि भोलि यहाँमाथि आइपर्ने जोखिममा हामी दरिलो काँध थाप्नेछौ घर होस् या व्यापार व्यवसाय उद्योग होस् वा मोटर गाडी कृषि तथा पशुपालन होस् वा ठेक्का पट्टा रोगको उपचार होस् वा दुर्घटना हरेक क्षेत्र हर पल निर्धक्क भई अघि बढ्नुहोस् यस्ता सबै जोखिम वहन गर्ने बलियो दरिलो भर पर्दो संस्थासँग सम्बन्ध गाँच्नुहोस् युनाइटेड अजोर इन्सुरेन्स युनाइटेड बाई ट्रस्ट
2: अब बाँकी समाचार त्रिशुली बाढीका कारण सडक फाँसिएपछि अवरुद्ध भएको कृष्णवीर सडक खण्ड तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ नागडुङ्गा मुगलिन सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार फाँसिएको सडक हो फिर्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ अधिकारीले सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यावसायिक टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढाइयो जानकारी दिनुभयो उहाँका अनुसार कामको आवश्यकता अनुसार र दैनिक उपकरणको संख्या घटबढ हुने गरेको छ केही दिन 12 सभा उपकरण परिचालन गरिएको थियो शनिबार कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि 2 बुलडोजर र 2 एक्सावेटर प्रयोग भइरहेको उहाँले बताउनुभयो ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम सुरु गरिनेछ नयाँ ट्र्याकको सब ग्रेड तयार भएपछि ग्राभेल बिछ्याउने काम गर्न थप 2-3 लाग्ने अधिकारीले बताउनुभयो त्यसपछि कृष्णवीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी रहेको उहाँको भनाइ छ त्रिशुली बाढीपछि गएको पहिरो तथा सडक फाँसिएपछि कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरी यातायात सुचारु गर्ने गरी सडक योजना कार्यालयले उपकरण परिचालन गरेर काम अघि बढाइरहेको छ ओखलढुङ्गाको धार्मिक तथा स्थल लिप्चु डाँडामा पूर्वधार निर्माणको काम अघि बढाइएको छ प्रकृति पूजक बाम्बुले राई र अन्य समुदायको साझा आस्थाको केन्द्र रहेको यस डाँडाको संरक्षण र प्रवर्धनका लागि मानेभञ्जाङ गाउँपालिकाले विस्तृत गुरी योजनासहित काम थालेको हो एक रिपोर्ट
3: समुद्री सतहबाट 1957 मिटरको उचाइमा अवस्थित लिप्जु डाँडालाई स्थानीय बाम्बुले राई समुदायले लिप्जु बाजेका रूपमा पितृ र प्रकृतिको पूजा गर्ने प्रमुख पवित्र थलो मान्दै आएका छन् लामो समयदेखि खानेपानी विद्युत र पूर्वाधारको अभाव रहेको यस क्षेत्रमा अहिले गाउँपालिकाले 60 लाख भन्दा बढी बजेट विनियोजन गरेको छ हालसम्म यहाँ लिफ्टिङ खानेपानी पदमार्ग निर्माण विद्युतीकरण इन्टरनेट सुरक्षाका लागि सीसीटीभी जडान र साँढे गोरुको संरक्षार्थ खेराबार तथा बासस्थान निर्माणको काम सम्पन्न भइसकेको छ साथै यस क्षेत्रको धार्मिक महत्व जोगाउन लिप्चु सामुदायिक वनलाई धार्मिक वनका रूपमा रूपान्तरण गर्ने प्रक्रिया पनि अघि बढाइएको छ
4: विशेष गरेर सृष्टि र प्रकृति पूजक चाहिँ नै क्षेत्रको धारा क्षेत्रको रूपमा रहेको हुँदाखेरि यसलाई यो जहाँ यो भूगोलभित्र रहेका आम समुदायहरूले कुनै पनि महत्त्वपूर्ण काम गर्न सुरुवात गर्नुभन्दा अगाडि र चाहिँ भइसकेपछि यो चाहिँ नै यो मन्दिरमा चाहिँ एउटा आस्थाको हिसाबले मान्ने गर्छ भाकल गर्ने गर्दछ त्यो कारणले पनि आफैमा पनि अत्यावश्यक महत्त्वपूर्ण छ
3: स्थानीय तहले लिप्चु क्षेत्रमा यहाँका सम्पूर्ण समुदायको जाति पहिचान छल्किने संग्रहालय निर्माण गर्ने दूरगामी सोच अघि सारेको छ संघ प्रदेश सरकारबाट पर्याप्त बजेट भित्र्याउन पहल भइरहेको भए पनि हाल स्थानीय सरकारकै स्रोत साधन प्रयोग गरेर पूर्वाधार निर्माणका कार्यहरू भइरहेका छन् प्राकृतिक सौन्दर्य र सांस्कृतिक समृद्धिको संगम बनेको लिप्चु डाँडालाई ओखलढुङ्गाको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न स्थानीय सरकार जुटेको छ
5: यो खास चाहिँ स्थानीय तहले नै चाहिँ लिप्चुलाई चाहिँ एउटा चाहिँ पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने भन्ने हिसाबले केही कामहरू भएका छन् त्यहाँका पूर्वाधार विकास निर्माणको कुराहरू भइरहेको छ गत विगतदेखि नै र मानिन्छ गाउँपालिकाले एउटा डिपिआर पनि तयार गरेको छ लिप्चुको चाहिँ प्रवर्धनको लागि र प्रत्येक आर्थिक वर्षमा केही न केही त्यहाँको पूर्वाधार निर्माणमा स्थानीय तहले लगानी गरिरहेको अवस्था छ।
3: यस क्षेत्रको प्रचार प्रसार र रणनीतिक प्रवर्धन गर्न सके पर्यटन प्रवर्धनमा कोसे ढुङ्गा साबित हुने निश्चित देखिन्छ। इमेज समाचारका लागि ओखलढुङ्गाबाट शुभकला राईको रिपोर्ट।
2: काठमाडौँको असनमा नेवारी परम्परा अनुसार 96 कुमारको पूजा गरिएको छ। अन्नपूर्ण तह किही पुचको आयोजनामा शनिबार कुमार पूजा गरिएको हो। 5 वर्षसम्मका बालकहरूलाई कुमार पूजा गर्ने गरिएको छ। संस्थाले हरेक वर्षको भदौ महिनामा कुमार पूजा गर्दै आएको संस्थाकी अध्यक्ष रामलक्ष्मी महर्जनले जानकारी दिनुभयो। देशमा सुख शान्ति कायम होस् तथा सबै गणेशले मिलेर रक्षा गरून् भन्ने उद्देश्यले पूजा गरिएको उहाँले बताउनुभयो। कुमारहरूको नेवारी परम्परा अनुसार बाजागाजासहित पूजा गरिएको छ। कुमारहरूलाई टिका, फुलपाती, टोपी लगाउनुको साथै प्रसाद, चकलेट, बिस्कुट लगायतका मिष्टान्न परिकारहरू वितरण गरिएको छ। कुमार पूजापछि आगन्तुकहरूलाई नेवारी भोजन समेत गराइएको छ। अब आर्थिक समाचार। उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नुहुँदैन भन्ने धारणा बन्न नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजन गरेको कार्यक्रममा उहाँले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सिर्जना हुन नहुने बताउनु भएको हो। हजारौँ वा 5 वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष निकाल्न जोड उहाँले आग्रह गर्नुभएको थियो। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै गए आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ थियो। जलविद्युत आयोजना निर्माण गर्दा सुरक्षा पक्षलाई व्यवस्था गर्न नहुनेमा जोड दिँदै किसिङले प्राकृतिक विपदबाट आयोजना सुरक्षाका दरले 15 जनालाई 1,33,334 रुपियाँका दरले विजेता छनौट गरिनेछ। यस्तै पदौ 1 गतेदेखि 15 गतेसम्म कारोबारमा संलग्न उपभोक्ता मध्येबाट 1 जनालाई 10 लाख रुपियाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारका लागि छनौट गरिनेछ। त्यसपछि दोस्रो चरणमा पदौ 16 गतेदेखि 31 गतेसम्मका 16 दिनका लागि 16 जनालाई 1,33,334 रुपियाँ पुरस्कारका लागि छनौट गरिने विभागले जनाएको छ। सोही अवधिका उपभोक्ता मध्येबाट 1 जनालाई 10 लाख रुपियाँ राशिको बम्पर पुरस्कार प्रदान गरिनेछ। यसरी असोज 1 गते भदौ महिनाका 1,33,334 रुपियाँका 31 जना विजेता र 10 लाख रुपियाँका 2 जना बम्पर विजेता गरी जम्मा 33 जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ। इमेज समाचारमा पुनः एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। भारत र चीनबीच 6 वर्षपछि सिधा हवाई उडान सुरु हुने। सेप्टेम्बर 21 ग्वाङचाउ नयाँ दिल्ली उडान पुनः सञ्चालन गर्ने चाइना साउदर्न एयरलाइन्सको घोषणा। र अन्नपूर्ण स्पाइकर किङ्सले जितो नेपाल भलिबल लिग पहिलो संस्करणको उपाधि। कर्णाली शिवराज 3-0 को सोझो सेटमा पराजित।

0: सजिलो हिलटेकको सीपीबीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट।
1: दृढ विश्वास सहित सफलताको सिँढी चढ्दै अघि बढ्दै युनाइटेड अजोर इन्सुरेन्स हजुरको उद्यमशील ऊर्जा र लगानी गर्ने अठोटलाई थप प्रोत्साहित गर्दछ, किनकि भोलि यहाँमाथि आइपर्ने जोखिममा हामी दरिलो काँध थाप्नेछौँ। घर होस् या व्यापार व्यवसाय, उद्योग होस् वा मोटर गाडी, कृषि तथा पशुपालन होस् वा ठेक्का पट्टा, रोगको उपचार होस् वा दुर्घटना, हरेक क्षेत्र हर पल निर्धक्क भई अघि बढ्नुहोस्। यस्ता सबै जोखिम वहन गर्ने बलियो दरिलो भरपर्दो संस्थासँग सम्बन्ध गाँच्नुहोस्। युनाइटेड अजोर इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट।

अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा वार्षिक ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ। सम्मेलनमा चिनिया राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पैजिस्क्यान लगायत नेताहरू सहभागी भएका छन्। भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको यो चौथो पटक हो। पश्चिम एसिया र युक्रेनमा जारी युद्धले ऊर्जा आपूर्ति तथा जल यातायातमा बाधा पुर्याइरहेको, ट्यारिफको दबाव बढिरहेको चुनौतीको सामना गर्ने विषयमा सदस्यहरूबीच मतभेद रहेको अवस्थामा ब्रिक्सको शिखर सम्मेलन भइरहेको छ। बिना डलर सीमापार भुक्तानी प्रणालीको विस्तार तथा कृत्रिम बुद्धिमत्तामा सहकारी पनि सम्मेलनका प्रमुख एजेन्डा हुन्। सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल साउथ निर्णायक बन्नुपर्ने बताएका छन्। दिल्लीमा सुरु भएको ब्रिक्स सम्मेलनमा बोल्दै मोदीले विश्व व्यवस्थामा सुधार हुनुपर्ने बताउनुभयो। ब्रिक्सलाई थप सुदृढ पार्दै गर्दा हामीले विश्वव्यापी सुधार पनि अघि बढाउनु पर्ने उहाँको भनाइ थियो। उहाँले ग्लोबल साउथ निर्णयकर्ता बन्नुपर्ने र भारत त्यसको नेतृत्व लिन तयार रहेको बताउनुभयो। सम्मेलनमा चिनिया राष्ट्रपति सी जिनपिङले पश्चिम एसियाको युद्धले अन्तर्राष्ट्रिय समुदायको हित नगरेको बताउनुभयो। उहाँले ब्रिक्सका सदस्य मुलुकहरूलाई राष्ट्रिय सार्वभौम सत्ता र आन्तरिक मामिलामा हस्तक्षेपको विरोध गर्न पनि आह्वान गर्नुभयो। चाइना साउदर्न एयरलाइन्सले ग्वाङझाउ नयाँ दिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। चाइना साउदर्नले शनिबार ग्वाङझाउ नयाँ दिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर 21 असोज 5 गतेदेखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो। विगत 6 वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङझाउ नयाँ दिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको प्रेस ट्रस्ट अफ इन्डिया पिटिआईले जनाएको छ। उडान सेवा पुनः सुरु भएसँगै एयरलाइन्सले दक्षिण एसियामा 8 रूटमा 700+ बढी राउन्ड ट्रिप उडान सञ्चालन गरे समाचारमा उल्लेख गरिएको छ। अब खेल समाचार।

0: एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनौट भएको छ। मलेसियाको क्वालालम्पुरमा शनिबार भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गरेको हो। यो जितसँगै नेपालले एसिया कपका लागि सिट पक्का गरेको छ। एसिसी प्रिमियर कपको विजेता टोली एसिया कपमा छनौट हुने व्यवस्था छ। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउने क्रममा युएई 268 रनमा समेटिएको हो। युएईका लागि राहुल चोपडाले शतक बनाए, त्यस्तै सोएब खानले 52, तानेस सुरीले 42, हरप्रीत सिंहले 33 र खुजैमा तन्वीरले 15 रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्। नेपालका लागि करण केसीले 3, ललित राजवंशले 2, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र गुलसन झाले 1-1 विकेट लिए। यसअघि नेपालले आसिफ शेखको शतकमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले 106 बलमा 8 चौका र 4 छक्काको मद्दतले 104 रन बनाएका थिए। त्यस्तै गुलशन झाले 52, अर्जुन कुमारले 43, रोहित पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसिर अहमदले 15, इशान पाण्डेले 13, सन्दीप जोराले 7, करण केसी र ललित राजवंशीले 1-1 रन बनाएका थिए। नेपाल भलिबल लिगको पहिलो संस्करणको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण स्पाइकर किङ्सले उपाधि जितेको हो। लिग चरणमा शीर्ष स्थान हासिल गर्दै अन्नपूर्ण सोझे फाइनलमा पुगेको थियो। अन्नपूर्णले शिवराजलाई पहिलो सेट 25-15, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-18 सेटमा हराएको हो। प्रतियोगितामा काठमाडौँ, सगरमाथा, अन्नपूर्ण, कर्णाली, खप्तर र मधेस सहभागी थिए। अब मौसम सम्बन्धी जानकारी।
1: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। हिमालय क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाड़ी क्षेत्रका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना छ। तराईका केही स्थानमा वर्षाको सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाड़ी क्षेत्र, गण्डकी र कर्णालीका पहाड़ी क्षेत्र, लुम्बिनीका तराई क्षेत्रका एक दुई स्थानमा वर्षा भारी हुन सक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण बाढ़ी पहिरो तथा सड़क अवरोधको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना छ।

अब अन्तिम मुख्य समाचार पुनः एकपटक। फोटेकुसी बाढीपछि 1384 जनाको शव फेला, 1230 शव व्यवस्थापन, 4099 जना बेपत्ताको खोजी जारी। इलामको फाकफोकथुमा अटो दुर्घटना भए लगतै आगो लागि, दुर्घटनामा घाइते आमा छोरीको उपचारका क्रममा मृत्यु, अटो चालक घाइते। कृष्णवीरको सडक 3 दिनभित्र सञ्चालनमा ल्याउने तयारी, गेड बिलाउने काम सकियो, ग्राभेल बिछ्याएपछि सवारी साधन चल्न दिइने। भारतको राजधानी नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सुरु, ग्लोबल साउथ निर्णायक बन्नुपर्ने भारतीय प्रधानमन्त्री मोदीको धारणा। र एसिसी प्रिमियर कपको उपाधि नेपाललाई, जितसँगै नेपाल एसिया कपमा छनौट, नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउने क्रममा युएई 268 रनमा समेटियो। हाउस द इमेज समाचार अहिलेलाई सकियो। थप समाचारका लागि imagecover.com हेर्न, पढ्न र सुन्न सक्नुहुनेछ। नमस्ते।

0: Nice, 7:08, you know what time it is. It's time to melt you down with one out hip hop R&B rap, and so simply anything that you want to hear me want to play. But this time, you know, we take you way, way, way back in time and play songs that are playing in the heart. But we no longer get to hear them on the radio. That means these songs are once a huge hit, but they do not get the airplay. But they get the chance to start on the show. This goes Saturday Meltdown. And we do bring young achievers in the house. And tonight, well, we have three young achievers in the house. And they are none other than the winners of Miss Nepal 1146. The winner, Tisha, in the house. Namaskar.
1: Namaste. Sampurna lai susalapa.
0: And then we have the first runner up, Sarika.
2: Namaste. I'm Jajalapa. This is Sarika Marjan.
0: Yes, and then we have the second runner-up, Jessica Jojolapa, and Namaskar.
3: Namaste, I'm
0: Jojolapa. All right, so I'm going to talk about you. We'll talk about the internet itself. Plus, we'll talk about you guys also. We'll talk about that. But before that, let's talk about the event itself. So, let's start with the introduction.
1: हामीले चाहिँ नेपाल भाषामा नै इन्ट्रोडक्सन दिएको
0: इन्ट्रोडक्सन दिनुहोस् त
1: जसलपा सम्पूर्णलाई मेरो नाम नेपाल भाषामै
0: ओके
1: आत्मविश्वास जा म थगु हे बिस्कम हसिका देखेको निम्ति थगु दुःख पङ्गलाया त कोटिला थगु धर्म संस्कृति यागु लाजना आधुनिकता नप पलान्याका चना म जी यला ल्याएको याम ह्या मचा लिसे थुगु धेदे बल्ला कासाया कन्टेस्टेन्ट नम्बर टू तिसा साक्य पाखे थन उपस्थित जोया बिजापी दिपी सकल हने बह पिनित लिसे जित अनलाइन सोयाजना बिजापी दिपी सकल सोकमी फाजु मेजु या त दुनुग्ला निसे हे जो जलपा लिसे हना बना तयाजना जित नोवागु थगु धर्म संस्कृति कला सम्पदा संस्कार व तजिलजिया थि थि खत सेकेगु व सिकेगु आपाला यगु खासा नेवा व नेवा मिपिनिगु निम्ति छु या मा थका निहावना चनाको छोले छलफल सकसिगु न निहने तुगु दबली बोती क्या घम्बली तस कहिले दया छन् गुदु सुभा
0: बोथ पीपल हु डू नॉट डिड नॉट अंडरस्टैंड दैट व्हाट वाज नॉट तपाईले चाहिँ अलिकति
1: सर्वप्रथम त हामीलाई अनलाइन र हामीलाई लाइभ हेरिराख्नु भएको सम्पूर्ण दर्शकहरूलाई चाहिँ मैले जो जलपा भने जो भनेको नमस्ते भयो र मैले आफ्नो पहिचान म यल भन्नाले ललितपुरको छोरी र यस मिस नेवा कन्टेस्टेन्ट नम्बर टू टिसा साकेको तर्फबाट सम्पूर्णलाई नमस्ते र जो जलपा त्यसैका साथ मैले म आफू नेवार छोरी भएर मलाई नेवार सम्पदा संस्कृति र विभिन्न क्षेत्रमा चाहिँ आफ्नो योगदान दिन मन छ र यसमा नै मलाई काम गर्न मन रहेको बेलामा यो क्षेत्रमा यो मिस नेवाको स्टेजमा आउन पाउँदा अति नै हर्षित महसुस भइरहेको चाहिँ मैले सम्पूर्णलाई जानकारी दिएँ र त्यससाथै मलाई चाहिँ कुरा गर्नमा एकदमै रुचि रहेको कुरा पनि मैले सम्पूर्णको अगाडि व्यक्त गरेँ
2: संस्कृति दहिगु इतिहास या सफुरी जग दुगु खमखु थोला चिगु परम्परा या त मान याना जतन याना मना चुनिगु छिन्नेवा तेगु मसिका ख धका विचार तैम जी आत्मविश्वासी संवेदनशील व मेहनती नेवा मिसा ख जो जो लपा जी सारिका महर्जन यलया थेचोया म्यामिसा जिगो आजु रेडियो जिगो आजु रेडियोलोजी व रेडियोलोजिकल टेक्नोलोजी या खेले योगदान बिया स्वास्थ्य क्षेत्र बालके मुख थोना पी थगु सछला सकल पासा म्हापिङ त थगु मसिका गर्व याना यहाँ भनेको हिम्मत नबिगु ख सुबा हाम्रो संस्कृति भनेको जस हिस्ट्री बुक्समा मात्रै लिमिटेड छैन यो चाहिँ हाम्रो परम्परालाई हामीले आफैले

0: र रेडियोलोजिकल टेक्नोलोजीकोज रिजन छ, त्यो रिजनमा चाहिँ आफ्नो योगदान लिएर स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउने हो भनेर भने, अनि त्यो साथसाथै चाहिँ मैले गर्ल्सहरूको वेमेनहरूको चाहिँ इम्पावरमेन्टको पनि कुरा गरेँ
1: है। हजुर,
2: मेरो इन्ट्रोडक्सन चाहिँ यस्तो थियो, आत्मविश्वासी निडर ओ जिज्ञासु ज्ञाप्दै सकुसित दया मतिना व करुणाले से व्यवहार याई फुम जी बुझसी या म्यामचा कन्टेस्टेन्ट नम्बर 13 जेसिका श्रेष्ठ सकल भाजु मेजु पिण्ड दु नुगले निसी चो जोलापा ना पहना बना भविष्य छमा ना झामा मोरल जुगो आज जुन न्याउ नाचनाको खसा जित थको धर्म संस्कृति व सम्पदा दक्षिगु न्याने म सिकेको इच्छा डु जित फुर्सद इले किपा चोएको सफु बुनेको समय आएको यसको ट्रान्सलेसन चाहिँ मैले सुरुमा आफ्नो पर्सनालिटीको कुरा गरेको छु, यसमा चाहिँ आत्मविश्वासी निडर जिज्ञासु यो सबै म आफ्नो परिचय भयो, अनि यो पछि चाहिँ मैले आफ्नो एमको कुरा गरेको छु, त्यसमा चाहिँ मलाई मोडल बन्न मन छ, तर म मोडल भइसकेपछि आफ्नो धर्म संस्कृति सम्पदालाई रिफ्लेक्ट गर्ने तरिकाले कामहरू गर्न चाहन्छु भनेर
1: ट्रेनिङ
2: अलमोस्ट हाम्रो 2 मन्थ्स बेसी नै थियो।

0: सो दुई महिनामा द्याट्स अ लङ टाइम होइन. सो तपाईँको चाहिँ कति लामो ट्रेनिङ हो चाहिँ?
1: मेरो चाहिँ अलमोस्ट 20 days यति.
0: सो टक अबाउट द इभेन्ट अलिकति मिस नेवा नेपाल 1146 होइन. सो what is the event itself actually? I'm assuming so they saw it, so for you what is it, Miss Neva Nepal? Start with Tisha.
1: सो हामीले चाहिँ पहिलादेखि नै ब्युटी पेजेन्ट भन्यो भने चाहिँ अलिकति अर्कै नजरियाले हेर्ने हुन्छ. जस्तै अब हाम्रो चाहिँ यो बाहिरी सौन्दर्यलाई मात्र हामीले प्रायः फोकस गरेर हामीले हेरिरहेको हुन्छ र त्यसमा भित्र के भइरहेछ भन्ने कुरा हामीलाई थाहा हुँदैन र हामीले बाहिर स्क्रिनबाट हेरेर नै धेरै कुराहरूले आफैले नै एउटा चित्र बनाएर आउँछ कि ए यो त यस्तो केटी रहेछ, यो त यस्तो रहेछ भनेर. तर मेरो लागि चाहिँ मिस नेवा भनेपछि यस्तो केही पनि होइन भन्नाले, अफकोर्स यसमा सुन्दरताको कुरा छ तर त्योभन्दा पनि बढी यसमा हामीलाई संस्कार, हाम्रो संस्कृति, सम्पदाको बारेमा विभिन्न क्लासेसहरू लिनुभएको छ. त्यसै साथमा हामीलाई हाम्रो लिपि जुन चाहिँ अलमोस्ट हराएर नै गइसक्यो भन्दा हुन्छ, त्यो हाम्रो प्रचलित लिपि भयो, रञ्जना लिपि भयो, त्यसको पनि हामीलाई क्लासेसहरू लिएको थियो र त्यसले गर्दा पनि हामी आफ्नो सम्पदा र हाम्रो आफ्नो जुन संस्कृति छ त्यसको एउटा पाइला नजिक आयो. त्यसले गर्दा मेरो लागि नेपाल यो मिस नेवा चाहिँ एउटा ब्युटी पेजेन्ट मात्र नभई एउटा आफूले पनि एकदमै राम्रोसँग सिक्न सक्ने ठाउँको रूपमा चाहिँ म लिन्छु. र मलाई लाग्छ मैले यहाँ आइसकेपछि एकदमै धेरै कुराहरू सिकेँ, जाने र हुन त अझ सिक्न त बाँकी नै छ. मैले भन्ने गर्छु कि नेभर स्टप लर्निङ र लर्निङ नेभर स्टप्स. सो अफकोर्स अझ पनि धेरै कुराहरू सिक्न बाँकी छ र मिस नेवाले चाहिँ मलाई एउटा जुन बाटो दिनुभयो, जुन ठाउँबाट मैले अब आफ्नो मात्र प्रगति होइन आफ्नो संस्कार संस्कृतिलाई पनि नजिकबाट अझ सिक्न सकेँ. पूजा कसरी गर्ने भन्ने क्लासेस भयो, हाम्रो वर्कको पनि क्लास भयो जुन चाहिँ ब्युटी पेजेन्टको लागि एउटा महत्त्वपूर्ण हुन्छ. त्यसैका साथ साथ आत्मविश्वासको बारेमा पनि हामीले थाहा पायो. त्यही यो जुन दुई महिनाको अघि उहाँले भन्नुभयो त्यो लामो क्लास नभइदिएको भए सायद हामीले त्यो मञ्चमा गएर आफूलाई त्यसरी प्रस्तुत पनि गर्न सक्दैनथ्यो होला. त्यसै कारण मिस नेवा चाहिँ मेरो लागि ब्युटी पेजेन्ट मात्र होइन आफ्नो संस्कार संस्कृतिसँग जोड्ने एउटा सानो बाटो पनि म भन्छु र मेरो भविष्यको एउटा सानो पाइला पनि. सबैभन्दा पहिला मैले भर्खर पनि भने लिपि जुन चाहिँ नेवा भाषामा बोल्न सक्छु तर मलाई लेख्न आउँदैन थियो. अब चाहिँ अलिअलि भए पनि मलाई लेख्न आइसकेको छ र यसै कारणले म अझ पनि सिक्न चाहिँ उत्साह भएको छ मलाई चाहिँ.
2: मेरो पनि एउटा त नेपाली लिपि नै भयो अनि रञ्जना लिपि पनि सिक्यौँ हामीले एक दिनमा अनि हजुर अनि त्यस सँगसँगै हाम्रो डिफ्रेन्ट क्लासेसहरू मेन्टल

0: डिजिटल लिट्रेसीको बारेमा पनि सिक्यौँ हामीले. अनि अघि अघि तिसाले भने जस्तै पूजाको जुन थाली हामीले कसरी कुन वेमा म्यानेज गर्नुपर्छ अनि कसरी पूजा गर्नुपर्छ यस्तो कुराहरू पनि सिक्यौँ. सो धेरै कुराहरू सिक्यौँ, नट जस्ट कल्चर, जस्ट हाम्रो लाइफमा चाहिनेहरू धेरै कुराहरू सिक्यौँ हामीले.
1: तिनवटा एकैचोटि भनेर बरबाजी भनेपछि यो लर्न लिपि, त्यसपछि पूजा कसरी गर्ने, त्यसपछि दादा भन्नुहोस्
2: द सोसियल लाइफमा पनि
1: हामीलाई जसरी
3: अलमोस्ट सिमिलर नै हो. मैले पनि लिपि अनि स्पेसली बोल्न चाहिँ यहीँबाट स्टार्ट गरेको नै भन्दा हुन्छ. बिकज हाम्रो घरमा पहिला चाहिँ हजुरआमाहरूले बोल्नुहुन्थ्यो, तर आजकल चाहिँ जेनेरेसन चेन्ज भएर नै होला हजुरआमाहरू पनि नेपालीतिरै लिन गर्दै हुनुहुन्छ. त्यसमा मैले अर्को एउटा एकदम इम्पोर्टेन्ट कुरा सिकेको भनेको चाहिँ हाम्रो बर्थडेहरूको बारेमा हो. म चाहिँ एकदमै इन्फ्लुएन्स छु क्या बाहिर वेस्टर्न कल्चरहरूले, अनि त्यसमा हामीलाई सरले हाम्रो जन्मनि भन्नु भएर सिकाउनु भएको थियो. त्यसमा पूजा गर्ने तरिका, सगुनहरूको इम्पोर्टेन्सहरू भन्नुभएको थियो. त्यो चाहिँ मलाई एकदमै, अब केक त हामीले काट्छौँ तर सगुनको चाहिँ इम्पोर्टेन्सै भन्नुभएको थियो. जस्ट लाइक पञ्चतत्व हाम्रो बडीलाई रिजेनेरेटहरू गर्नको लागि भनेर.
0: अनि मोस्ट इम्पोर्टेन्टली हामी नेपाल सम्बन्ध कसरी,
3: हजुर सम्बन्धको
0: बारेमा पढ्न चाहिँ आउँथ्यो तर त्यो त्यसको मिनिङ के हो हामीलाई थाहा थिएन.
1: एक एक चार छ त थाहा
2: हजुर. हुन त हाम्रो यो दुई महिनाको कार्यक्रममा हामीले धेरै नै कुराहरू सिक्यौँ. अब जस्तै उहाँहरूले भन्नुभयो हाम्रो कल्चर, हाम्रो भाषा, नेपाल सम्बन्धको पनि कुरा आयो. त्यसकै साथ म अर्को पनि के थप्न चाहन्छु भने हाम्रोमा चाहिँ इन्डोर ट्रेनिङ्सका साथसाथै हामीलाई बाहिर फिल्ड भिजिटहरू पनि भएको थियो. जस्तै क्यान्सर हस्पिटलहरूमा भयो होइन, त्यस्तै विभिन्न ठाउँहरूमा हामीलाई भिजिट गराउनु भयो. र त्यहाँ गएर पनि हामीले एकदमै प्रेरणादायी महिलाहरूसँग हामीले भेट्न सक्यौँ र उहाँहरूको जुन कुरा सुनेर हुन्छ नि त्यसले पनि आफू पनि केही गर्न सक्छ है भन्ने एउटा आत्मविश्वास पनि आफूमा एउटा वृद्धि भएको मैले महसुस गरेँ. किनकि एउटा भनिन्छ नि, हुन त केटा र केटी फरक हुन्छ तर जति नै भने पनि केटीहरूको चाहिँ अलिकति अगाडि बढ्नमा गाह्रै हुन्छ, तर उहाँहरूलाई जुन तरिकाले उहाँहरूले प्रगति गर्नुभएको यो अर्गनाइजेसनको थ्रु हामीले देख्यौँ. त्यसपछि चाहिँ एउटा के महसुस भयो भन्दाखेरि महिलाहरू पनि एउटा लिडिङ पोजिसनमा जान सक्छ है, र म पनि उहाँहरू जस्तै अझ पनि राम्रो काम गरेर अगाडि बढ्न सक्छु है भन्ने एउटा चाहिँ ममाथि अझ पनि एउटा आत्मविश्वास बढ्यो कि म पनि सफल हुन सक्छु, म पनि लिडिङ पोजिसनमा गएर काम गर्न सक्छु भन्ने चाहिँ एउटा ममा डेभलप भएको मैले महसुस
1: गरेँ.
2: यो त अब लर्निङ प्रोसेसै हो, यो त हामीले सिक्दै जाने, अझ हामीले कति सिक्न बाँकी छ. हामीले त भर्खर दुईटा लिपि मात्र थाहा पायो होइन, मजाले रञ्जना लिपि र प्रचलित लिपि, हजुर अझ पनि कति धेरै रहेछ भन्ने कुरा थाहा पायो र अझ यो भित्र पनि अझै कति धेरै सिक्न त बाँकी नै रहेको छ.
1: बोल्ने पनि छैन, ट्रेडिसनहरू पनि छैन होइन. हाउ इम्पोर्टेन्ट इज इट टु लर्न?
3: आई फिल लाइक एकदमै इम्पोर्टेन्ट छ, किनकि यो त हाम्रो आइडेन्टिटी नै हो नि त. हाम्रो एन्सेस्टरहरूले यत्रो अब सेन्चुरिज नै उहाँहरूले प्रोटेक्ट गर्दै ल्याउनु भएको, अनि हामीसम्म आउँदाखेरि त के छ भन्दाखेरि बोल्न एउटा आउँछ त्यो पनि क्लियरली आउँदैन, अनि लिपि त उहाँले भन्नुभएको जस्तो अलमोस्ट लस नै भइसक्यो. हामीलाई लेख्न पनि राम्रै आउँदैन, लेखेको पढ्न पनि अप्ठ्यारो हुन्छ. सो आई थिङ्क एकदमै इम्पोर्टेन्ट छ, हाम्रो कम्युनिटीलाई पनि चाहिने नै कुरा हो, समाजलाई पनि.
1: हजुर.

0: अन्तर्राष्ट्रिय स्तरको हेलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हेलटेकको सीपीभीसी र पीपीआर पाइप हेलटेक फिट एन्ड फर्गेट
1: आरामदायी छ स्वादिष्ट खाना मनै लोभ्याउने दृश्य एक अलौकिक अनुभव मिटिङ होस् या सेमिनार कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य तपाईको सेवा सत्कारका लागि सधैं तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट

0: Yes, we're back after a very, very, very, very first BI. You can still the number one musical station in Mazda Family. The show's called Saturday Meltdown. We please one of hip hop and be rapping. So, and we do bring young achievers in the house. And like I said, tonight we have the winners of Miss Newa Nepal 1146. The winner, Miss Disha. Namaskar, one more time.
1: Hello, namaste again.
0: First runner up, Sarika.
2: Namaste.
0: The second runner up, Jessica.
3: Namaste.
0: And Jozala Paz to all of you.
4: Right?
0: Jozala Paz. Right, yeah, all of you said you love hip hop music. Sapala hip hop music, the one. But that's what we play on this radio show also. Yesterday, it was also. So, beside hip hop music, say, so that hip hop music, or okay, but hip hop music, so what kind of music do you listen to? Start with you, Tisha.
1: मेरो चाहिँ यही फिक्स जनरा भनेर चाहिँ छैन. म म्युजिक चाहिँ सुनिनै रहन्छु. हो त्यसपछि बिस्तारै म चाहिँ केपपतिर पनि गएँ. तर अहिलेको स्टेटमा हेर्ने भने चाहिँ लास्ट लाइक फ्यु इयर्सदेखि चाहिँ म नेपाल भाषा गीतै अलि सुन्न रुचाइरहेको छु अहिले चाहिँ.
0: सो व्हाट इज इट फर्स्ट थिंग यु लिसन टु द लिरिक्स कि हुक कि द बीट अदरवाइज द वोकल्स के ले चाहिँ अट्र्याक्ट्स यु द मोस्ट
1: करेन्टली भन्नु पर्दा अब जुन ट्रेन्डमा आउँछ फर्स्टमा चाहिँ त्यही कानमा जान्छ. सो आई थिङ्क त्यो एउटा फर्स्ट चाहिँ ट्रेन्डको पनि एकदमै ठुलो भूमिका हुन्छ यसमा चाहिँ. तर त्यसपछि चाहिँ आई थिङ्क लिरिक्सै हो, किनकि लिरिक्सले नै तपाईँको सोलसम्म जानलाई एकदमै हेल्प गर्छ. सो आई थिङ्क लिरिक्स र या
0: ट्रेन्डिङमा आउनु पऱ्यो त्यसमा फर्स्ट थिङ, त्यसपछि मात्र लिरिक्स आउने भयो है.
2: मेरो चाहिँ अहिले गो टु सङ्ग्स भनेको क्लासिकल सङ्ग्स.
0: ओके.
2: तर पहिला चाहिँ म हजुरको पनि गीतहरू सुन्थेँ, हाम्रो गाउँली जीवन भन्ने गीतहरू यसो नि सुन्थेँ. तर म चाहिँ कस्तो मान्छे भन्दा जे काम गर्दा पनि गीत सुन्नै पर्ने, पढ्दा पनि गीत सुन्नै पर्ने खालको. अनि म जे पनि गीत सुन्छु, जस्तो खालको गीत पनि. आई लभ म्युजिक.
0: So anything that attracts you at the suruma suni yahi lyrics, hooks, beat, vocals?
2: Ma chai lyrics mai janchu and especially music.
0: Hai? All right. What about you, Jessica?
3: Ma chai pahila Disha le bhanu bhayeko ra K-pop ma ekdamai attracted the. अनि अहिले चाहिँ ठुलो हुँदै गइसकेपछि मैले जनरहरू चेन्ज भन्दाखेरि पनि त्यही ट्रेन्डमा जुन छ त्यही पर्छ सुरुमा त. अनि स्पेसिफिकली मैले चाहिँ प्लेलिस्टहरू बनाउँछु मेरो कामहरूको लागि, पढ्नको लागि छुट्टा छुट्टै भनेर. अनि अहिले करेन्टली चाहिँ मैले नेपाल भाषाको इन्स्ट्रुमेन्टल सङहरू अनि त्यो यावेशहरूको गीतहरू सुनिरहेको हुन्छु मैले. नेपाली चाहिँ अहिले चाहिँ मनपर्न थालेको छ मलाई
0: है. द्याट्स गुड टु हियर. सो अघि हामी कुरा गर्दै थियो कि लाइक यु सेड यु गाइज ह्याभ हर्ड होइन कुरा यस्तो इभेन्टहरूमा भाग लिनु हुँदैन होइन किन मलाई पनि थाहा छैन. सो म वरेर आस्क यु गाइज ह्याभ हर्ड अबाउट त्यस्तो सुन्नुभएको छ वरिपरि होइन. सो व्हाट यु थिङ्क द्याट ह्यापन्स जस्तो लाग्छ. यु वान टु स्टार्ट विथ जेसिका.
3: अब मलाई चाहिँ भन्नुहुन्थ्यो मम्मीहरूले चाहिँ के भन्नुहुन्थ्यो भने इन्फ्लुएन्सहरू राम्रो हुन सक्दैन. त्यो इन्फ्लुएन्स चाहिँ कस्तो भन्दाखेरि अब युजली हामीले चाहिँ ब्युटीहरूको कुरा यस्तोहरूको स्टेजहरू भनेपछि चाहिँ नेगेटिभली अब नेगेटिभ मेन इन्फ्लुएन्सबाट चाहिँ मम्मीले प्रोटेक्ट गर्न खोज्नु हुन्छ मलाई अति नै. अनि त्यस कारणले पनि हो जस्तो लाग्छ मलाई. अनि अर्को भनेपछि चाहिँ पढ्ने उमेरमा चाहिँ अनि स्टेजहरूमा अनि प्याजेन्टहरू ब्युटी प्याजेन्ट भन पढाइ बिग्रिन्छ, ध्यान जाँदैन भनेर भन्नुहुन्थ्यो. सो आई थिङ्क त्यो कारणले हो. अलि यङ भइसकेपछि त आफूले डिसिजनहरू बनाउँदाखेरि के बनाउन सक्छ सक्दैन अब प्यारेन्ट्सहरूलाई थाहा हुन्छ नि त. अनि अहिले चाहिँ ठुलो भयो अनि अब आफूलाई पनि थाहा हुन्छ, आफूले पनि रिसर्च गर्न सक्छ. अनि त्यो कारणले चाहिँ अब
0: वरिपरि यस्तो कुरोहरू यस्तो भाग लिनु हुँदैन है, आफ्नो बच्चालाई पठाउनु हुँदैन उहाँले भने कि अब बच्चा बिग्रियो के भन्छ पढाइसढाइ बिगार्ला भनेर चाहिँ नपठाउने भन्नुहोस्. वरिपछि
2: यस्तो कुरा भनेको लभ्डहरूले आफ्नो लभ्डहरूलाई प्रोटेक्ट गर्नको लागि नै भन्यो होइन. अब इन्डस्ट्रीमा एउटा स्ट्यान्डर्ड सेट हुन्छ, एउटा ब्युटी स्ट्यान्डर्ड हुन्छ. अनि त्यो अनुसार बडी सेमिङ हुने, नेगेटिभ कमेन्ट्सहरू, हेटहरू पनि हुनसक्छ. अनि सबै मान्छेले मन पराउँछन् भन्ने हुँदैन, कतिवटा नेगेटिभिटी कति पनि आउन सक्छ नि त. अनि त्यसले चाहिँ मेन्टल हेल्थ कति धेरै अफेक्ट गर्छ. कति मान्छे यङ्स्टर्सहरू त्यहीको कारणले आफ्नो लाइक लाइफ पनि एन्ड गर्ने पनि सिचुएसनमा एन्डअप हुन सक्छन् होइन. अनि त्यो पनि भयो. अनि जेसिकाले नै भन्दा जस्तै पढाइमा पनि एफेक्ट गर्छ भनेर पनि होला सायद. अनि या त्यही कुराले होला सायद भन्नु. तर मैले चाहिँ मेरो इन्भाइरोमेन्टमा चाहिँ मैले यस्तो कुरा नजाऊ यस्तो कुरा नगर भन्ने चाहिँ छैन, बट स्टे सेफ बी स्ट्रङ भनेर चाहिँ हिम्मत चाहिँ
0: दिनुभएको छ.
1: सो दुवैजनाले अलमोस्ट सबै नै भनि नै सक्नु भएको छ होइन. मलाई पनि लाग्छ यो हामीले यो नसुनेको त हुँदै होइन. हामीले आफूलाई पर्सनली कसरी नभने पनि हामीले अब टिभीहरूमा कसैले इन्टरभ्यूमा भनिरहेको होला, कसैले बाइट दिइरहेको बेला होला, हामीले सुनि नै रह हुन्छ यस्तो कि सो बिजनेसमा जानु हुँदैन. सो बिजनेसै भनौँ न, अब यो त होइन सो बिजनेसै भइसक्यो एउटा इन्डस्ट्री. यसमा गइसकेपछि चाहिँ एउटा त रेप्युटेसनै नराम्रो भएको जस्तै हुन्छ. अब भनौँ न लुगा कस्तो लगाएको छदेखि लिएर आफू कस्तो देखिरहेछ होइन, एकदमै कन्सियस भएर हामी जानुपर्छ. केही सानो गऱ्यो भने पनि यसको चाहिँ ब्याकल्यास आइ नै हाल्छ होइन. राम्रो गरेको देख्ला नदेख्ला, तर केही सानो मिस्टेक भयो भने इभन अब भनौँ न एकजनाले स्निज गऱ्यो भने पनि कहिलेकाहीँ त्यो एकदमै ठुलो न्युज बनिदिन सक्छ. सो अन्डरस्ट्यान्डेबल हो. तर मेरो वरिपरि पनि मैले पनि सुनेको छु कतिजनाले होइन एक्टर्सहरू किन बिहे गर्छ, बिकज अरू मान्छेहरूले हुन्छ नि त्यो इन्डस्ट्रीमा जान रुचाउँदैन, त्यसैले एक्टर र एक्टर नै बिहे गर्छ, बाहिरको मान्छेहरू बिहे गर्नु हुँदैन भन्ने एउटा हुन्छ. एउटा रेप्युटेसनको भयो होइन, पब्लिक फिगर भइसकेपछि एउटा पर्सनल लाइफ पनि हुँदैन, र त्यसले गर्दा आफू मात्र नभई आफ्नो फ्यामिलीमा पनि इम्प्याक्ट हुन्छ भन्ने कुराहरू पनि भयो. र यङ्स्टर्सहरूको कुरा गर्नुपर्दा जस्तै उहाँहरूले भन्नुभयो एउटा त मेन्टल हेल्थ, किनकि अहिलेको टाइममा आइसकेपछि चाहिँ डिजिटलमा यु क्यानट कन्ट्रोल एनिथिङ अर एनीबडी. यो चाहिँ अब फ्री स्पेस हो, एउटा त फेस पनि देख्दैन, यु आर जस्ट बिहाइन्ड द क्यामरा एन्ड यु आर जस्ट राइटिङ समथिङ. सो एउटा त्यो भएर पनि हामीले त्यो स्ट्रेसलाई कसरी कोप गर्न सक्दैन होइन, वा त्यो सिचुएसनलाई कसरी ह्यान्डल गर्ने भन्ने हाम्रोमा त्यति क्षमता डेभलप नभएको भएर पनि यङ्स्टर्सहरूलाई नजाऊ भन्नुहुन्छ होला. वी अन्डरस्ट्यान्ड त्यो पर्सपेक्टिभ एउटा. तर बिङ सेड द्याट सबै नै इन्डस्ट्री त्यस्तो हुन्छ भन्ने पनि हुँदैन, डिपेन्ड्स. अब हुन त पहिलादेखि नै न्युजहरू कति आइरह हुन्छ कि इन्डस्ट्रीभित्र के भयो होइन, कतिजनाले भनौँ न के सिचुएसन्सहरूले गर्दा कतिजनाले आत्महत्या पनि गरेको भयो, कतिजना डिप्रेस्ड भयो, कतिजना अब बाहिरै आउन सक्नुहुन्न भन्ने के न्युजहरू आइ नै रहन्छ. त्यसले गर्दा पनि फ्यामिली कन्सर्न्ड हुनुहुन्छ. तर अब तपाईँ कुन फिल्डमा गइराख्नु भएको छ, किन गइराख्नु भएको छ, र त्यो फिल्ड कस्तो छ भनेर यदि तपाईँले राम्रोसँग बुझ्नुभयो, राम्रोसँग पेपर वर्क्सहरू गर्नुभयो, राम्रोसँग बुझ्नुभयो भने आई थिङ्क इट्स प्रिटी मच सेफ. तर बिङ सेड द्याट पुरै सेफ छ पनि म भन्दिनँ, तर अनसेफ छ पनि भन्दिनँ. इट्स जस्ट तपाईँ कोसँग सङ्गत गर्नुहुन्छ, कोसँग बस्नुहुन्छ, कसरी बोल्नुहुन्छ भन्नेमा चाहिँ आई थिङ्क इट डिपेन्ड्स.
0: है, तिनजना भाग लिनुभयो
1: हजुर
0: है. सो पोजिटिभ एस्पेक्ट्स भनिदिनुहोस् जो फर दोज पिपल हु सेड होइन, किन चाहिँ भाग लिनुपर्छ चाहिँ. यु वान स्टार्ट अर यु वान स्टार्ट अर यु वान स्टार्ट हु वान स्टार्ट अर
2: पोजिटिभ एस्पेक्ट्सहरू पर्सनालिटी डेभलपमेन्ट, कम्युनिकेसन स्किल्स, अनि मान्छेहरूसँग कसरी बोल्न पर्छ, त्यस्तो कुराहरू.
0: डिड इट चेन्ज यु एज अ पर्सन किन भाग लिएपछि चाहिँ?
2: या आई इट मेड मी मोर हम्बल टुवर्ड्स माई कल्चर आई थिङ्क. अनि अझै कल्चरको धेरै एस्पेक्टहरू पनि बुझेँ मैले. अनि आई थिङ्क आई हेभ स्टार्टेड टु रेस्पेक्ट इट इभन मोर.
0: है, सो द्याट्स वाइ पिपल सुड टेक पार्ट. जेसिका,
3: म चाहिँ मिस नेवा स्पेसिफिकलीको नै भन्छु, मैले अरूमा पार्ट लिएको छैन. सो मैले चाहिँ जोइन यहाँ पार्टिसिपेट गरिसकेपछि चाहिँ एज आई सेड म एकदमै वेस्टर्न त्यो कल्चरले इन्फ्लुएन्स भएको मान्छे हो. अनि हाम्रो यो कल्चरको बारेमा चाहिँ म त भइहाल्छ नि, सबैको चाहिँ हाम्रो मात्र हो र जस्तो लाग्थ्यो होइन. तर मैले पार्टिसिपेट गरेँ यता, अनि सरहरूले क्लासमा सिकाउनु भएको कुरा त इट्स सो डिप, लाइक यत्रो मिनिङफुल कुरा हो नि त. अनि हामीलाई त लाइक थाहा छ चाडपर्व किन मनाउँछ, तर किन मनाउँछ भन्ने कुराहरू लाइक थाहा नै हुँदैन. अनि यङ्स्टरहरूलाई चाहिँ रिजन चाहिन्छ, कि मलाई पनि रिजन चाहिन्छ फर लाइक म गर्छु तर किन गर्नु त भन्ने मलाई आफै क्वेसन गरेर हुन्छ. सो हजुर, यहाँबाट चाहिँ मैले एकदमै धेरै एन्सरहरू पाएँ क्लासहरूमा पनि. हामीलाई लिपिहरूको बोल्न पनि सिकाउनु भयो, अनि त्यसमा चाहिँ मलाई एकदम रमाइलो लागेको वाला चाहिँ गुरु चेलाको सम्बन्ध भनेर सिकाउनु भएको थियो सरले. त्यसमा चाहिँ अब हामीले स्कुलमा पनि गुरु हुनु नहुनु भएको त होइन नि त, तर उहाँहरूलाई शिक्षित र दीक्षित बनाउने यो कुराहरू जुन छ यिनीहरू सिकाउनुभएको थियो, त्यो चाहिँ अब स्कुलको टिचरहरूले गर्नुभयो कि भएन, यिनीहरू पनि आफूभित्र पनि यसो रिसर्चहरू गर्नु पायो, सो पार्टिक चाहिँ गरेको राम्रो भन्छु म, तर बुझेर आफूलाई इन्ट्रेस्ट छ कि छैन त्यो जाने बुझेर चाहिँ गरेको
0: राम्रो होइन, त्यो जे कुरो थाहा थिएन गरिरहेको थियो त्यसलाई किन गर्ने भने चाहिँ reason say you found out the reason there.
3: Yes, and right? It's very nice.
0: Ramailo, right? So would you like to teach other people also?
3: Yes.
0: Are you teaching? Sikairan bhaje chaina?
3: Mero bhai lai sikairachu, aru haru sanga chai alli bhetna time
0: milekacho. Okay, nice. So what about you, Tisha?
1: Ma chai यो मिस नेवा सँगसँगै मिडिया फिल्डको पनि अलिकति भन्छु, किनभने अब म पनि मिडिया फिल्डमा नै अलिकति काम गरेको भएर होइन, हजुरले भन्नुभयो कि यो पेसेन्टमा लिनु ठिक हो होइन, तर हामीले पोजिटिभ एस्पेक्टमा हेर्नुपर्छ भन्दाखेरि पेसेन्टमा मात्र पार्ट लिनु पनि एउटा ठुलो कुरा होइन, पार्ट लिनु र पार्ट लिएर तपाईँले त्यो प्लेटफर्मलाई कसरी युज गर्नुहुन्छ त्यो पनि एकदमै इम्पोर्टेन्ट हुन्छ। अहिले उहाँहरूले भन्नुभएको जस्तै नै होइन, पेजेन्टमा पार्ट लिइसकेपछि चाहिँ एउटा कुरा भनेको तपाईँ देखिन्छ मात्र होइन, अफकोर्स मान्छेहरूले तपाईँले देख्नुहुन्छ, तपाईँ जित्ला नजित्ला होइन त्यो एउटा बेग्लै कुरा भयो, मान्छेहरूले तपाईँले देख्नुहुन्छ, तपाईँले विभिन्न मान्छेहरूसँग भेट्नुहुन्छ, जस्तै हामीले अघि पनि भन्यौँ हामीले विभिन्न मान्छेहरूसँग भेट्यौँ भनेर उहाँहरूले हामीलाई इन्सपायर गर्नुभयो, मलाई इन्सपायर गर्नुभयो होइन, त्यस्तै एउटा त इन्सपिरेसनको रूपमा पनि एउटा मान्छेहरूसँग तपाईँ भेट्नुहुन्छ, तपाईँले कसरी कुराकानी गर्नुहुन्छ भनेर, र आत्मविश्वास जुन तपाईँले यहाँ आएर नयाँ साथी बनाएर जुन नयाँ मान्छेहरूसँग कुरा गर्ने एउटा आँट गर्नुभयो त्यो तपाईँले रियल लाइफमा गर्नुहुन्छ होला, तर यता आइसकेपछि तपाईँले एउटा डिफ्रेन्ट वर्ल्ड देख्नुहुन्छ, इट्स नट जस्ट कि त्यहीँ इन्डस्ट्रीभित्रको मात्र मान्छे देख्नुहुन्छ, तपाईँले रियल लाइफ पर्सनालिटीहरू भेट्नुहुन्छ, तपाईँ एउटा यस्तो स्टेजमा जानुहुन्छ जहाँ अगाडि तपाईँको अगाडि सयौँ मान्छेहरू बसिराख्नु भएको छ र त्यो सयौँ मान्छेले तपाईँले देखिरहनु भएका छन् र त्यो भनेको कुनै सानो काम होइन, किनकि मलाई कतिजना भनेको छ बोल्न त कस्तो सजिलो छ भनेर भन्नुभएको थियो, तर बोल्न सजिलो छ तर यो एक्चुली तपाईँले त्यो बोल्ने कता हो कसरी हो किन हो भनेर पनि बुझ्नुपर्छ, र जस्तै हामीले यस्तो ठुलो प्लेटफर्ममा गएर कुराकानी गऱ्यौँ त्यसले थाहा हुन्छ कि तपाईँ कसरी बोल्नुहुन्छ र त्यो बोल्न सजिलो छैन, अगाडि मात्र जानु पनि गाह्रो छ, माथि गएर उभ्न मात्र पनि गाह्रो छ, र यहाँ आएर तपाईँले त्यो कन्फिडेन्ट एउटा थाहा पाउनुहुन्छ। र मेरो पर्सनल एक्सपिरियन्सको कुरा गर्ने हो भने मैले योभन्दा अगाडि मिडियामा पनि काम गरेको थिएँ र अहिले आएर यस्तो ठुलो यस्तो राम्रो प्लेटफर्म मिस नेवा जस्तो प्लेटफर्ममा पनि पार्ट लिन पाएँ होइन, यसले मलाई एउटा छ आफ्नो संस्कृतिसँग जोड्यो र हुनसक्छ अरू जुन पेजेन्ट हुनसक्छ त्यो कल्चर रिलेटेड नहोला तर त्यसले पनि तपाईँलाई केही न केही त सिकाउँछ जसले गर्दा तपाईँ रियल लाइफमा पनि एकदमै सहयोग हुनेछ। र पेजेन्ट हुनसक्छ मान्छेहरूले धेरै कुरा भन्ला तर यदि तपाईँलाई आत्मविश्वास छ कि तपाईँले केही गर्न सक्नुहुन्छ भने पेजेन्ट एउटा आफ्नो प्रतिभालाई अझ राम्रो बनाउने त्यसलाई अझ निखार्नु र त्यसलाई अझ बाहिर ल्याउनको लागि चाहिँ एउटा राम्रो प्लेटफर्म हुनसक्छ, जिते पनि नजिते पनि हजुरले चाहिँ एकदमै धेरै कुराहरू सिक्नुहुनेछ। हजुर, इट्स नट जस्ट अबाउट ब्युटी, इट्स अबाउट हाउ यु थिङ्क, तपाईँको एउटा पर्सपेक्टिभै डिफ्रेन्ट हुन्छ, एउटा वर्ल्डलाई हेर्ने एउटा सिम्पल क्वेसनलाई नै ट्याकल गर्ने नै डिफ्रेन्ट पर्सपेक्टिभहरू खोल्छ।
0: looking at you guys and ke bole ke gare ke status dekhe whatever and so people were look at you and I live by titles in the bacha tinai jana le right so people will look at you and ke dekhe ke bole ke post gare ho aile social media ma haina so do you think it's a huge responsibility for you guys at such a young age kasto lagcha let's start who wants to start first okay Tisha do you feel it's a huge responsibility big responsibility for you on your shoulders lagcha ki yati sano umer ma
1: सानो उमेरमा त भन्दिनँ तर इट इज अ भेरी ह्युज रेस्पोन्सिबिलिटी होइन, एज अ सेइङ गोज होइन, एउटा सेइङ छ नि त विथ अ ग्रेट पावर कम्स अ ग्रेट रेस्पोन्सिबिलिटी। अब यो कत्रो ठुलो पावर हो हामीले अहिले बुझाएको छैन, यो ताजले कतिको पावर होल्ड गर्छ भन्ने मेबी हामीले बुझाएको छैन होला, तर एउटा ताज लगाइसकेपछि तपाईँले तपाईँसम्म मात्र सीमित हुँदैन, अब जस्तै कि म मिस नेवा भएँ भनेपछि मैले एउटा समुदायसँगको नै एउटा सम्बन्ध जोडिसकेको छु, मिस नेवा भइसकेपछि अब म तिसा मात्र होइन म एउटा नेवा समुदायको नै प्रतिनिधित्व गर्ने व्यक्ति भइसकेको छु, र अब मैले के बोल्छु कसरी बोल्छु किन बोलिरहेछु कता बोलिरहेछु कसको अगाडि बोलिरहेछु र कुन माध्यमले बोलिरहेको छु भन्ने पनि एउटा रेस्पोन्सिबिलिटी आउँछ, मान्छेहरूले हेर्छन् र अघि मैले भने राम्रो गरेको देख्छ देख्दैन त्यो एउटा बाटो भयो, तर नराम्रो पनि भन्दिनँ, एउटा केही सानो मिस्टेक भयो भने पनि त्यसलाई चाहिँ निहालेर अझै त्यसको गहिराईमा गएर हिँड्नेहरू पनि हुन्छन्, र कतिजनाले भन्छन् गल्ती भयो ल सिक यसले सिकेर अगाडि बढ भनेर हौसला दिने मान्छेहरू पनि उत्तिकै हुन्छन्। तर अब यो पोजिसनमा आइसकेपछि चाहिँ हामीले पनि बुझ्नुपर्छ कि यो अब म मात्र होइन, यो मेरो परिवारसँग मात्र सीमित होइन, अब केही गल्ती भयो भने मैले नेवा समुदायको नै एउटा समुदायमा नै एउटा हुन्छ नि दाग हुने जस्तै हुन्छ, र यो ताजको पनि एउटा गरिमा घटेको जस्तो हुन्छ। त्यसैले अब यो मिस नेवा भइसकेपछि चाहिँ मैले आफूलाई मात्र हेरेर वा अब इन्स्टाग्राम फेसबुकमा जे मन लाग्यो त्यसरी मात्र पोस्ट गरेर हुँदैन, अलिकति सेन्स अफ रेस्पोन्सिबिलिटी चाहिँ अब आउनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
5: Sarika, do you feel it's a responsibility?
2: Yes, it is obviously a huge responsibility. Because mansharle hira kuncha aba sabai le hira kuncha haina tisale bhane jastai hamile je garchhum sabai le they will criticize you good aspect bata pani bad aspect bata pani, and not just that hamile chai aba youngsters harko voice pani bhaisakyo ani so we are inspiring them as well as अब हामीले नराम्रो गऱ्यौँ भने उहाँहरूले अब कसरी हेर्नुहुन्छ होइन यङ्स्टरहरूले, अनि वी आर लाइक रिप्रेजेन्टेटिभ अफ द यङ पिपल,
5: आई
2: थिङ्क इट्स अ ह्युज रेस्पोन्सिबिलिटी।
5: अनि गाह्रो बनाएको छ कि बिकज अब यो स्टडिङ अल्सो झन् अर्को प्रेसर हालिरहेछ कि डक्टर पढिरहनु भएको छ नि अर्को प्रेसर हालेर जस्तो लाग्छ कि आई थिङ्क यु क्यान टेक इट, आई थिङ्क इट्स अ स्टेपिङ स्टोन फर यु।
2: It is not just my responsibility one of that, it is each and every Newar people ko Newar people ko Newar community ko haina responsibility to save our culture, so ma bhandina yo kunai bhar ho
5: right no sir yeah, so do you feel it's a huge responsibility tabai barkar basha se padina bhayo right
3: pardai chu responsibility is responsibility nai bhanchu ma because ma pani भन्नुपर्दाखेरि क्रोनिकली अनलाइन नै थिएँ मिस नेवा जोइन गर्न अगाडि, अनि मैले चाहिँ आइडलाइज गर्थेँ मान्छेहरूलाई, स्पेसली पेजेन्टहरूमा सिड भन्ने हुनुहुन्थ्यो, मैले उहाँको चाहिँ कन्टेन्टहरू कन्ज्युम गरिरहेको हुन्थेँ, अनि अब कस्तो भन्दाखेरि म उहाँ नै नभए पनि अब इमेजिन गर्थेँ कि उहाँ भयो भने कस्तो हुन्थ्यो होला कस्तो गर्थ्यो होला भनेर, अनि अब आफूले एउटा पोजिसन पाएको छु नि त, अनि इमेजिन गर्दाखेरि चाहिँ कस्तो रमाइलो केही नै हुन्छ र जस्तो लाग्थ्यो, तर अब यो पोजिसनमा पुगिसकेपछि चाहिँ रेस्पोन्सिबिलिटीहरू पनि थाहा हुँदैछ, बिकज अब मेरो सानो भाइ बहिनीहरू पनि हुन्छ, दाइ दिदीहरू हुन्छ, उहाँहरूले पनि अब हेर्नुहुन्छ उसले कस्तो गरिरहेको छ भनेर, अनि उहाँहरूले भन्नुभएको जस्तो हाम्रो कल्चरहरूको पनि कुरा आउँछ, अनि huge responsibility nai once
5: money hai and that's good to hear. So ab all of you took part in it, you know, mm-hmm. first time dui jana ko first time
2: hajur,
5: you also was second time. So how was your first time experience, we'll talk about that right after this break, right there.

0: It's beauty in the struggle, ugly. Yes, and we're back after that very, very, very last BR. You can still in the morning musical station. Name is FM. We shall score Saturday meltdown in. We still have the winners of Miss Newa, Nepal 1146, Miss Tisa and Nas. Namaskar one more time.
1: Namaste.
0: And then we have Sarika, the first runner up.
1: Namaste, everyone.
0: And then we have Jessica, the second runner up.
2: Namaste, Jozulapa.
0: Jozulapa, Sapala. So, here I'm Kura Gadiki. First time, Dijanako, first time, too. Yours was second time.
1: That's
0: right. All right, so we'll talk about that also. So, this Kura Gadiki, let's talk about, let's start with you. Jessica, Jitna Zanu, Signal Zanu.
2: म चाहिँ खासमा अनेस्टली भन्दा जित्न गएको नै हो हजुर मलाई फर्म भर्ने बेलामा पनि म्यामहरूले सोध्नु भएको थियो जित्छौ जस्तो लाग्छ भनेर अनि मैले जित्छु भनेर भनेको थिएँ अनि भनियो टाइटल चाहिँ डिजर्भिङ टिसाले नै जित्नुभयो सिक्न चाहिँ एकदमै धेरै सिक्यो मैले सोचेको भन्दा धेरै सिक्यो किनकि अब मिस नेवा भनेर भन्नुभयो हुन त मेरो माइन्डमा चाहिँ प्याजेन्टै हो भनेर बसिरहेको थिएँ नि त म तर प्याजेन्ट भन्दा नि धेरै यो ब्युटी वर्क पर्सनालिटी कसरी बोल्ने कसरी हिँड्ने कुराहरू त आफ्नो ठाउँमा छ त्यो भन्दा नि एकदमै ठुलो चाहिँ हाम्रो कल्चरहरूको बारेमा सिकियो त्यो चाहिँ यस
0: जित्न जानुभयो तर सिक्नुभयो धेरै
2: एकदमै धेरै
0: जित्नु पनि भयो होइन टाइटल जित्नुभयो सो वाट अबाउट यु सारिका जित्न जानुभयो कि सिक्न जानुभयो
1: सिक्न जानु थियो बट आइज अन द प्राइज भने जस्तै डेडिकेसन चाहिँ मैले दिएको थिएँ होइन म बच्चादेखि एकदम धेरै मेहनती थिएँ अनि अहिले पनि यो यो जुन कम्पिटिसनको लागि मैले दिलो ज्यान दिएर रात रात भएर नसुतिकन पढेर मेहनत गरेर रिसर्च गरेर वक पनि प्र्याक्टिस गरेर तैपनि म अहिले होस्टेलमा बसिरहेछु
0: यही
1: कम्पिटिसनको लागि भनेर होस्टेलमा बसेर रुम सेयर गरेर यो सबै प्र्याक्टिस गर्नु भनेको त अलिक गाह्रै कुरा मेहनत चाहिँ मैले धेरै नै गरेँ तर मेरो मेन पर्पज त्यो सिक्ने नै थियो
0: है सिक्न जानुभयो जित्नु पनि प्लस सिक्नु झन् धेरै सिक्नुभयो
3: म चाहिँ सिक्न र जित्न दुवै नै मेरो दिमागमै थियो किनकि मसँग बेस अलरेडी नै थियो भन्नुपर्दाखेरि होइन अब प्रायर प्याजेन्टको एक्सपिरियन्स भनौँ वा भाषाको पनि एउटा मसँग चाहिँ मैले हेर्दा चाहिँ प्लस पोइन्टै थियो होइन ल्याङ्ग्वेजमा पनि मिस नेवा आई मिन लाइक नेपाल भाषाको एउटा भाषा त मलाई आउँथ्यो नै आई थिङ्क त्यो दुइटा चाहिँ मेरो लागि प्लस पोइन्ट भयो र यो सबै थाहा हुँदाहुँदै पनि मलाई मेरो संस्कृतिको बारेमा सोध्नुभयो भने मलाई थाहा छ थाहा नभएको होइन तर 100% मेबी मलाई 50% पनि थाहा छैन होला किनकि नेवार कल्चर भनेको इज भेरी ह्युज र एउटा मात्र जात्राको बारेमा थाहा भएर यु क्यानट से कि मलाई सबै कुराहरू थाहा छ इभन एउटा जात्राको पनि हामीलाई पुरा कुरा थाहा नहुनसक्छ किनकि पहिलादेखि जुन ट्रान्सफर भएर आयो त्यो कहीँ न कहीँ बिचमा हरायो होला र कहीँ न कहीँ हामी एज अ यङ्गर जेनेरेसनले इन्ट्रेस्ट पनि नदेखाएको होला सिक्न इनिसिएट पनि नगरेको पनि हुनसक्छ होइन सो मेरो केसमा चाहिँ मलाई सिक्नु थियो मलाई जान्नु थियो र त्यसै कारणले चाहिँ एउटा मिस नेवामा पनि पार्ट लिएको हो मैले आफ्नो सम्पदा संस्कृतिको बारेमा विभिन्न कुराहरू थाहा पाउँछ भनेर किनकि पहिलादेखि नै रुचि थियो एउटा त सिक्नु र जान्नुमा र त्यसै कारणले मैले यता पार्ट लिएको हो भने जित्न त कसलाई मन लाग्दैन र अफकोर्स अब सबै नै हामी सबैजना 16 नै हामी सबैले पार्टिसिपेट गरेकै एउटै ताजको लागि हो अब म पनि यही ताज जित्छु भनेर नै आएको थिएँ र जति सक्छ त्यति मेहनत मैले गरेँ र जति आफ्नो एफर्ट दिन सक्ने हो मैले दिएँ जस्तो पनि लाग्छ मलाई र त्यसको अहिले प्रतिफलस्वरूप मैले एउटा ताज ग्रहण गर्न पाएँ होइन एकदम खुसी पनि छ सिक्नुको साथसाथ जुन दुइटै सपना थियो सिक्नु र जित्नु मलाई लाग्छ मैले दुवै पुरा गरेँ र अब जितिसकेपछि चाहिँ अझ ठुलो सपना छ होइन अब अझ राम्रो गर्दै जानुपर्छ र यो ताजको शान चाहिँ नघटोस् भन्ने चाहिँ मेरो चाहना छ
0: भेरी ट्रु सो दिस वाज द सेकेन्ड टाइम होइन पहिला पनि भाग लिनु भएको थियो सो हाउ डज योर पुरानो एक्सपिरियन्स डज इट हेल्प यू कि कस्तो
3: पहिलाको पार्ट लिएको चाहिँ मैले अलमोस्ट 5-6 नै भइसक्यो होइन त्यतिखेर चाहिँ अनफर्चुनेटली मैले जित्न सकिनँ म चाहिँ त्यतिखेर मिस ट्यालेन्ट भनेर एउटा ताज त होइन हामीले चाहिँ स्यास थियो त्यतिखेर चाहिँ स्यास चाहिँ जित्न सफल भएँ डेफिनेटली त्यतिखेर नै मलाई अलिकति एउटा भनौँ न आइडिया भइसकेको थियो कि म बोल्न चाहिँ सक्छु किनकि आई थिङ्क त्यही मेरो भेरी इनिसियल डेज होला जहाँ मैले यति धेरै मासको अगाडि पहिलोचोटि बोलेको थिएँ होइन आई थिङ्क त्यहीबाट नै एउटा कन्फिडेन्स आयो कि म बोल्न सक्छु है मान्छेहरूको अगाडि र बोल्ने नै मेरो तागत बन्न सक्छ भन्ने चाहिँ एउटा कुरा त्यहाँबाट पनि मैले थाहा पाएँ. त्यहीँबाट मैले धेरै कुरा लिएर आएँ चाहिँ म भन्दिनँ किनकि त्यतिखेर म सानो पनि थिएँ र आई थिङ्क अहिलेसम्म आउँदा मैले धेरै कुराहरू त्यहाँ बिर्सि पनि सकेँ. साथीहरू उहाँहरूसँग अहिले पनि कुरा हुन्छ तर प्यासेन्ट वाइज चाहिँ हेर्ने हो भने चाहिँ मैले फ्रेस स्टार्टै गरेको चाहिँ म भन्न सक्छु यता
0: सो जुन हामी हेर्छौँ नि अब टिभीमा अथवा फेसबुक सोसियल मिडियामा कि अरू पेजेन्ट्सहरू हेर्छ होइन यसरी बोलाए हुन्थ्यो यसरी हिँडा भए हुन्थ्यो यो गराए भए हुन्थ्यो म बाबा यस्तो गर्थेँ भन्छु नि त होइन द्याट्स रियल लाइफ भन्छ क्यारे होइन. सो रियल लाइफ र रियल लाइफमा चाहिँ कस्तो डिफरेन्स हुँदो रहेछ सारीका
1: अघि भने जस्तै स्क्रिनमा हेर्ने भनेको जस्ट ग्ल्यामर हामीले हेर्नु हेर्छौँ जस्ट इट्स जस्ट ग्लिटर एभ्रिथिङ होइन बट एक्चुअल जुन बिहाइन्ड द क्यामेराज बिटिएस जुन छ त्यो सबै भनेको एकदम धेरै हार्ड वर्क हो. त्यहाँ नट जस्ट मेरो मात्रै होइन अथवा कम्पिटिटर्स अथवा कन्टेस्टेन्ट्सको मात्र होइन त्यहाँ अरूहरू पनि हुनुहुन्छ जसको मेहनतको कारणले त्यो चाहिँ इट बिकम्स द्याट ब्युटिफुल टु लुक अन द स्क्रिन. सो या
0: जुन दौडा दौड भइरहन्छ पछाडि होइन
1: रियल र रियल लाइफ इज भेरी डिफरेन्ट
0: है. एन्ड हाउ वाज द फर्स्ट वेन यु स्टेप अन द स्टेज सो मेनी पिपल आर लुकिङ एट यु द लाइट्स द जुन ग्लिटर ग्लैमर भन्छ होइन सो हाउ वाज द्याट एक्सपिरियन्स.
1: मेरो स्टेज एक्सपिरियन्स चाहिँ मेरो फर्स्ट टाइम होइन हुन त म सानो एकदमै धेरै नबोल्ने खालको साई टाइपको मान्छे जति बोल्नु पर्ने त्यस्तो बोल्ने टाइपको मान्छे तर मेरो जर्नी हेर्नुपर्दा चाहिँ मैले स्टुडेन्ट अफ द इयर जितेँ मैले स्कुलमा सेन्ट मेरीजमा मैले यति धेरै पर्फर्मेन्सहरू गरेँ. आई लाइक टु च्यालेन्ज माई सेल्फ अनि यहाँ नेपाल रेडियोलोजिकल स्टुडेन्ट सोसाइटीको म सेक्रेटरी पनि भएँ. सेक्रेटरी भएर धेरै यति धेरै प्रोग्रामहरू मैले होस्ट पनि गरेँ. सो आई हेभ कम अलोङ अ लङ लाइक इट्स अ लङ जर्नी फर मी बट जुन त्यहाँ मैले स्टेज एक्सपिरियन्स गरेँ इट्स अ डिफरेन्ट थिङ.
2: एकदमै डिफ्रेन्स हुन्छ जस्तो लाग्यो मलाई चाहिँ. किन भन्दाखेरि अब हामीले जुन स्क्रिनमा देखिरहेको हुन्छ त्यो चाहिँ फाइनल प्रडक्ट हुन्छ. त्यहाँनिर चाहिँ हामीले सबै सिकिसकेको हुन्छ एक्सपिरियन्स ट्रेनिङहरू गरिसकेपछि हामीलाई गाइडहरू गर्नुहुन्छ हाम्रो मेन्टोरहरूले त्यो गरिसकेपछिको फाइनल प्रडक्ट हुन्छ नि त. रियल लाइफमा चाहिँ मलाई वर्क नआएर मैले गाली पनि खाएको छु हजुर. तर आई वुडन्ट से त्यो नेगेटिभ होइन गाली. अब अभियसली आफूले गर्न सक्ने पोटेन्सियल कसैले देख्नु भएको छ र आफूले चाहिँ ए हुँ गरेको छ भने त गाली खाएर अब मैले गर्न सक्छु भनेर भयो होइन. सो आई थिङ्क यस त्यो डिफ्रेन्स चाहिँ एकदमै धेरै छ फाइनल प्रडक्ट र त्यो प्रडक्ट इन मेकिङमा चाहिँ.
0: हजुर हेर्न मजा कि भाग लिनु मजा.
2: म चाहिँ हेर्न मजा नै भन्छु.
3: म नि एउटा कुरा थप्न चाहन्छु होइन अहिले यही प्लेटफर्मको थ्रु चाहिँ म बिहाइन्ड द सिनमा काम गर्नेहरू नट जस्ट अर्गनाइजर्स होइन अफकोर्स अर्गनाइजर्सहरूको पनि एकदमै ठुलो हात हुन्छ तर आई थिङ्क बिहाइन्ड द सिनमा लाइट भयो स्टेज भयो होइन त्यसै गरी त्यहाँ अब टेक्निसियन्सहरू उहाँहरू सबैलाई पनि म चाहिँ थ्याङ्क यू भन्न चाहन्छु होइन किनभने विदाउट देम आई डोन्ट थिङ्क जुन फाइनल प्रडक्ट हामीले टिभीमा पनि देख्छौँ त्यो पनि सफल हुँदैन थियो होला. यो चाहिँ म किन पनि भन्छु भन्दाखेरि लास्ट इयर चाहिँ मैले एउटा पेजेन्टमा बिहाइन्ड द सिनमा काम गरेको थिएँ होइन अनि त्यो टाइममा चाहिँ मैले देखेँ कि पछाडि कति धेरै केओस हुँदो रहेछ. अब हामी स्टेजमा जाने हामी पर्फर्मर्स हो होइन हामीले आफ्नो पीडा देखिरह हुन्छौँ हामी अडियन्समा छौँ हामीले एज एन अडियन्स मात्र त्यहाँ जज गरिरह हुन्छौँ तर एज अ टेक्निसियन वा ब्याक स्टेजमा जुन अब म्यानेजमेन्टको टिम भयो अर्गनाइजरको टिम भयो र टेक्निसियन्सहरूको टिम भयो होइन उहाँहरूको चाहिँ हामीले इभन एज अ कन्टेस्टेन्ट र इभन एज एन अडियन्स हामीले त्यो देखिरह हुँदैन र केही मिस्टेक भयो भने हे यो त लाइट बिगार्यो हेर लाइट कस्तो नराम्रो भयो लाइटिङ कस्तो नराम्रो भनेर हामीले एकैचोटि भनिदिन्छौँ. लाइटिङको मात्र कुरा होइन साउन्डको भयो होइन त्यहीँ भएर अब स्टेज बिग्रियो भने त्यो सबै कुराहरू हुन्छ र एज अ प्यासनमा पार्ट लिइसकेपछि चाहिँ हामीले जति पर्फर्मेन्स एज अ कन्टेस्टेन्ट गर्न सक्छौँ त्यसलाई नै राम्रो बनाउने हो त्यो सबै टेक्निसियन्सहरूले त्यो सबै इक्विपमेन्ट्सहरूले नै. इफ इक्विपमेन्ट्स राम्रो भएन भने हामीले पनि पर्फर्मेन्स दिन सक्दैनौँ. सो आई थिङ्क यही माध्यमबाट चाहिँ म बिहाइन्ड द सिनमा काम गर्ने सम्पूर्णलाई पनि थ्याङ्क यू भन्न चाहन्छु. एकजना व्यक्ति मात्र होइन, सम्पूर्ण नै अब जुन जुन क्षेत्रमा डिफ्रेन्ट क्षेत्रमा काम गरेर हुनसक्छ, स्टेज भयो, माइक भयो, होइन, लाइट टेक्निसियन्सहरू, अब जो जो हुनुहुन्छ, सबैको नाम त लिन सक्दिनँ, तर एकैचोटिमा चाहिँ म सम्पूर्णलाई पनि यो रियल र रियल लाइफको कुरा गरिरहेको बेला बिहाइन्ड द सिनमा काम गर्ने हिरोजहरूलाई पनि थ्याङ्क यू चाहिँ भन्न चाहन्छु.
0: सोल्डर्सहरू भनौँ न, होइन, त्यहाँनिर अब बन्दुक ट्याङ्क नलिकन गयो भने त अभियसली होइन के हुन्छ त. सो अल अफ देम सुड कम
3: टुगेदर.
0: राइट, सो हाउ इम्पोर्टेन्ट इज फ्यामिली सपोर्ट जस्तो लाग्छ, बिकज अल अफ यु तपाईँलाई त प्यारेन्ट्स नै जाउँ भने क्या अरे. सो जेसिक, हाउ इम्पोर्टेन्ट इज इट फ्यामिली ब्याक सपोर्टहरूलाई चाहिँ.
2: सो मेरो लागि चाहिँ म कस्तो खालको मान्छे हो भने अलिकति भइहाल्छ गरिहाल्छु खालको हो क्या. अनि मलाई चाहिँ जहिले पनि जे गर्नलाई पनि मम्मीले चाहिँ एकदमै इन्करेज गर्नुहुन्छ. यो यस्तो चाहिँ म किन भएको भन्दाखेरि म लाइक त्यो क्वाइट टाइपको बच्चा हुन्थेँ कि स्कुलमा, ब्याक अफ द क्लास त्यस्तो हुन्थेँ. अनि स्पटलाइट भनेपछि यस्तो नर्भस हुन्थेँ, म स्वेटी भएर हात कामेर कस्तो हुन्थेँ क्या. अनि त्यही बानी

0: परबाच्यु
1: च्यालेन्ज माइसेल्फ भनेर म अलि साई टाइपको मान्छे थिएँ पहिला, इन्ट्रोभर्ट टाइपकै मान्छे थिएँ. तर अब चाहिँ आई थिङ्क आई क्यान स्पिक टु एनी वान जस्तो लाग्छ.
0: पहिला पहिला वाज इट डिफिकल्ट When you were that first time
1: the difficult boy. म स्कुलमा त्यही भएर पनि म स्कुलमा बोल्न नजाने पनि बोल्न नसके पनि म जबरजस्ती भए पनि म स्पिच कम्पिटिसन्सहरूमा भाग लिन्थेँ.
0: भनेपछि यो आफूमा चाहिँ थियो होइन, म यस्तो छु यस्तो गर्नुपर्छ भनेर. यु ह्याड इट विदिन योरसेल्फ है. एन्ड हाउ इम्पोर्टेन्ट फ्यामिली सपोर्ट, कसै फ्यामिलीमा जाउँ भन्नु पनि नजाउँ भन्नुभयो यो इभेन्टमा चाहिँ?
1: मलाई जाउनै भन्नुभयो. हजुर, फ्यामिली सपोर्ट इज भेरी इम्पोर्टेन्ट. म चाहिँ फेरि यस्तो मान्छे, मलाई केही भयो भने मम्मी बाबालाई नसुनाउने कि, उहाँहरूलाई पनि टेन्सन हुन्छ होइन भनेर म चाहिँ नसुनाउने मान्छे. तर उहाँहरूले चाहिँ मेरो फेस रिड गर्न सक्नुहुन्छ. फ्यामिली लभ्ड वान्सहरू सबैजनाले चाहिँ होइन मलाई रिड गर्न सक्नुहुन्छ. एन्ड उहाँहरूले भन्नुहुन्छ कि सारिका टेन्सन नलियो, केही नै हुँदैन, तिमीले गर्न सक्छ भनेर भन्नुहुन्छ. तर उहाँहरू पनि भित्रभित्रै टेन्सन लिएर गर्नुहुन्छ. म एउटा इन्सिडेन्ट सुनाउँछ है. हाम्रो चाहिँ एउटा बेस्ट ड्रेस भनेर एउटा सेक्सन छ कि होइन, आफैले ड्रेस डिजाइन गर्नुपर्ने. योपालि मिस नेवामा चाहिँ हाम्रो फ्लावर्स थिममा, पार्टी थिममा एउटा ड्रेस बनाउनु पर्ने थियो. अनि मैले एक ठाउँमा दिएँ अनि त्यहाँ मेरो ड्रेस बिगारिदिनु भयो. लास्ट मोमेन्ट भइसकेको थियो अनि मैले डरले मैले घरमा भनिनँ सुरुमा. अनि म आफै गएर अर्को बुटिकमा गएर त्यहाँ सबै भने यस्तो बिगारिदिनु भयो, हजुरहरूले बनाइदिन सक्नुहुन्छ हुन्न भनेर उहाँहरूले हुन्छ भनेर भन्नुभयो. अनि त्यसपछि मैले बाबा मम्मीलाई सुनाएँ हजुर. अनि उहाँहरूले चाहिँ भन्नुभयो, मेरो फोनमा कुरा हुन्थ्यो होस्टेलमा हुँदा त. अनि उहाँले भन्नुभयो सारीका टेन्सन नलियो, केही नै हुँदैन, तिमीले भनिसक्यो होइन बनिहाल्छ भनेर भन्नुभयो. तर भोलिपल्ट मम्मी पनि ज्वरो, मम्मीलाई पनि ज्वरो आयो, बाबालाई पनि ज्वरो आयो सुत्न नसकेर. उहाँहरूको सपोर्टकै कारणले आई थिङ्क आई हेभ वन दिस यो टाइटल होइन. अनि नट जस्ट माई फ्यामिली, मेरो लभ्ड वन्सहरू, मेरो रिलेटिभ्सहरू, मेरो फ्रेन्ड्स, स्कुल्स, यही प्लेटफर्मबाट पनि आई वन्ट टु थ्याङ्क देम अल अफ देम बिकज अफ युर ब्लेसिङ्स, युर सपोर्ट. इभन यो कुरा गर्दा म चाहिँ एकदम भावुक भइरहेको छु होइन. एन्ड थ्याङ्क यू टु अल अफ यु गाइज.
2: मेरो केसमा चाहिँ म आफै पनि अलिकति अन्डर कन्फिडेन्ट मान्छे भन्छु. म बोल्नमा चाहिँ कन्फिडेन्ट छु तर डिसिजन मेकिङ्सहरूमा चाहिँ म चाहिँ जहिले पनि दोमन भइरहने मान्छे हो. सो मेबी हजुरहरूले मलाई एक्स्ट्रोभर्ट सोच्नुहुन्छ होला होइन बोल्ने उसले, तर म छुइनँ. म चाहिँ इन्ट्रोभर्ट छु पनि भन्दिनँ र म चाहिँ एम्बिभर्ट हो. र मलाई लाग्छ कि म खुसी नै छु अहिलेसम्म. हुन त म एक्स्ट्रोभर्ट हुनुपर्ने हो, पहिलादेखि नै बोल्ने बानी चाहिँ मेरो छ. म चाहिँ जोसँग पनि बोलि नै रहन्छु. बोल्नमा चाहिँ मलाई प्रब्लम छैन तर कन्फिडेन्समा चाहिँ अलिकति भन्नुपर्दा चाहिँ प्रब्लम छ. तर फ्यामिली सपोर्टको कुरा गर्नुपर्दा चाहिँ यता मिस नेवामा नै आउने बेला म दोमन भइसकेको थिएँ. म आम कि नआम, किनकि जित्छ जित्दैन भन्ने कुरा थाहा थिएन, कन्टेस्टेन्टहरू कस्ता थिए कस्ता छन् भन्ने कुरा थाहा थिएन. अब आफूले गर्न सक्ला नसक्ला होइन. अनि पहिलादेखि नै यो नेवा इन्डस्ट्रीमा नै काम गर्न मन लागेको हो एउटा त. अनि अब आफूले रोजेको इन्डस्ट्रीमा गएर एउटा प्लेटफर्ममा गइसकेपछि पनि हारेर आउनु पर्यो भने होइन, एउटा इन्डस्ट्रीमै बस्न नमन लागेको जस्तो फिल हुन्छ नि त. एउटा आफ्नो सपना हो र त्यो सपना पुरा भएन भने एकदमै दुःख लाग्छ. र मलाई चाहिँ यो नेवा संस्कृतिको बारेमा सिक्नु थियो, जान्नु थियो, तर फेरि एउटा डर चाहिँ मैले गर्न सकेन भने मलाई यतिजना मान्छेहरू मतलब मसँग भएको मान्छेहरूले चाहिँ ओ उसलाई त कस्तो आउँदो रहेछ, उसलाई सिक्न त कस्तो मन लाग्ने रहेछ भनेर जुन कुरा भनिरहेका थिए, त्यो कुरा चाहिँ इफ स्टेजमा गएर मैले मेस गरेँ भने त्यो एउटा जुन नजरियाले उहाँहरूले मलाई हेर्ने हुन्छ त्यो त परिवर्तन नै हुने हुन्छ नि त. सो एकदमै धेरै कुराहरू दिमागमा खेलिरहेका थिए र म लिम नलिम लिम नलिम भनेर थिएँ. घरमा पनि भने पहिला चाहिँ मम्मी बाबाले नै यदि ल्याऊ सिक्ने हो यो उमेर भनेको अहिले सिक्ने हो, जित्छ जित्दैन एउटा कुरा, तर तिमीले पार्टै लिएन भने तिमी जित्न सक्थ्यौ भने तिमी जित्दैनौ नि त. सो 50-50 चान्स हो नि त, जित्न पनि सक्छ हार्न पनि सक्छ, यसमा त एकजना मात्र विजेता हुने हो. सो तिमीले पार्टै लिएन भने त तिमी अलरेडी हारि नै सक्यौ. सो पहिला पार्ट लिऊ, त्यहाँ गएर हार्यो भने पनि एउटा सिकेर तिमीले जितेकै बराबर हुन्छ भन्ने चाहिँ एउटा उहाँहरूकै पुसले गर्दा नै म चाहिँ यहाँ आएको. सो आई थिङ्क इफ एउटा ठाउँमा जानु छ भने एक्लैले चाहिँ सक्दैन, यसमा साथ सहयोग चाहिँ चाहिन्छ. अफकोर्स हामी इन्डिपेन्डेन्ट होला, तर जति नै इन्डिपेन्डेन्ट भए पनि हामीलाई

0: न कहीँ अलिकति भए पनि रिलाय गर्नलाई एउटा सोल्डर चाहिएर हुन्छ र आई थिङ्क प्यारेन्ट्सको त्यो सोल्डर पायो भने चाहिँ त्यो सोल्डर मात्र होइन उहाँहरूले जुन पुस पनि गर्नुहुन्छ अरूहरूले सपोर्ट गर्छ गर्दैन तर आफ्नो आमा बुवाले भनेको आफ्नो बच्चाहरूको जहिले पनि प्रगति गरेकै देख्न चाहनुहुन्छ सो आई थिङ्क आफ्नो फ्यामिली सपोर्ट भएन भने चाहिँ सक्छ गर्न सकिन्छ तर जुन हौसला जुन खुसीको साथ गर्न सक्छ त्यो चाहिँ अलिकति कम हुन्छ कि जस्तो महसुस भयो मलाई चाहिँ
1: डेफिनेटली विनिङ गर्न भने कि इफ यु वान्ट टु रन फर्स्ट यु ह्याव टु लर्न टु क्रॉल एन्ड क्रॉलै गर्न ट्राई गरेन भने यु क्यान नेभर रन एट द एन्ड सो प्लस अब रोनाल्डो चिन्नुहुन्छ नि ऊ जहिले पनि हार्छु भनेर त्यसपछि खेल्दै खेलेन भने त कहिले पनि गोल हान्न सक्दैन नि त होइन कि होइन सो अभियसली देयर इज नो त्यो केही पनि छैन अब हार्ने जित्ने इज पार्ट अफ लाइफ बिकज होइन बट यु हेभ टु किप डुइङ इट अटेम्प्ट गर्नुपर्छ होइन लाइक यसरी अब रोनाल्डो आज हार्छु म खेल्दिनँ त भन्दैन नि त किन ऊ पनि हार्छ नि त कहिले काहीँ त सधैँ जिन्दा त होइन नि त है अब सो हामी लास्ट लास्टतिर आइसक्यो बिफोर विक वेयर अलमोस्ट आर अ टाइम होइन इन रियल सर्ट एकदम छोटोमा एक एकवटा विस भनिदिन्छु वाट वुड कसरी भगवान्ले वरदान आज दिन्छु भने वाट वुड यु विस फर
2: भगवान्ले
1: आज तिमीलाई यो दिन्छु ल तिमीले जे मागे त्यही दिन्छु भने वाट वुड यु विस फर
2: भगवान्ले मलाई एउटा वरदान दिनुभयो भने म चाहिँ के माग्छु भन्दाखेरि अब भगवान्ले दिनुभएको जे माग्न नि पायो नि त जे माग्न नि पायो भने चाहिँ म चाहिँ के विस गर्छु भन्दाखेरि मान्छेहरूलाई चाहिँ पेन चाहिँ नहोस् भन्छु म हजुर त्यो चाहिँ विस चाहिँ माग्छु
3: म चाहिँ अलिक सेल्फिस
0: म
3: चाहिँ मेरै लागि माग्छु मैले अहिलेसम्म कहिले पनि केही कुराको पनि रिग्रेट गराएको होइन मिस नेवामा पनि पार्टिसिपेट गरेर रिग्रेट गरेको छैन अनि म पनि यही लाइक विस छ कि कहिले पनि म रिग्रेट गर्न नपरोस् अनि चाहिँ म त्यही विस माग्छु
0: म पनि एक्ज्याक्ट सेम डायलग भन्न लागेको थिएँ म अलिकति सेल्फिस हुन लाग्यो होला भनेर होइन तर आई थिङ्क इफ एउटा विस पुरा गर्न सक्थ्यो भने अफकोर्स एउटा त हार्डवर्कै भयो आफ्नो होइन जे अकम्प्लिस गर्नु छ हार्डवर्क पनि गर्नुपर्छ नट जस्ट रिलाइ अन विसमा मात्र किनकि त्यो त उल्टो पनि हुनसक्छ नि त बट इफ आई ह्याड टु विस होइन म चाहिँ अझ पनि राम्रो काम गरेर जान सकौँ र नट जस्ट आफ्नो प्रगति तर आफूसँग नै अगाडि आएका व्यक्तिहरूसँग पनि म उहाँहरूलाई पनि अगाडि ल्याउन सकौँ र अहिले फिलहालको लागि चाहिँ बिकज म अहिले मिस नेवाको एउटा पोजिसनमा पनि आइसकेपछि आफ्नो समुदाय र सकेसम्म आफ्नो समुदाय बाहिर पनि अन्य समुदायहरूमा पनि एउटा जुन राम्रो काम गर्न सकुन् भन्ने र अझ राम्रो काम गरेर आफू पनि राम्रो बाटोमा जाने आफू पनि प्रगतिको बाटोमा जाने र अरूलाई पनि लग्न सकौँ भन्ने विश माग्छु म चाहिँ
1: भेरी ट्रु तर अल अफ यु कुड ह्याभ विश फर थ्री मोर विसेस मैले एउटा हेरिरहेको थिएँ कसैले चाहिँ के भन्छ भने अनि तिमीले सुरुमा के माग्छ भनेर आफ्नो लाइन मागे उसले के भन्यो भने म नै केही क्षमता छैन भने हाउ क्यान आई हेल्प अदर्स भन्थ्यो कि मैले आफूले आफू त्यो क्षमता त हुनु पऱ्यो नि त होइन सो लास्ट लास्ट आइसक्यो सब बिफोर वी गो हाउ क्यान दे कन्ट्याक्ट यु गाइज इमेल यु टिकटक यु फेसबुक यु इन्स्टाग्राम यु स्न्यापच्याट यु कसरी भेटाउन सक्नुहुन्छ ल स्टार्ट विथ यु जेसिका
2: मेरो इन्स्टाग्राम जेसिका नै छ जे अन्डरस्कोर SSYCAH अनि टिकटकहरू चाहिँ मैले खासै चलाउँदिनँ सो इमेल छ जेसिका SJHA40@gmail.com फेसबुकमा पनि जेसिका श्रेष्ठ
1: है जेसिका श्रेष्ठमा भेटाउन सक्नुहुन्छ है
2: हजुर
1: सो वाट अबाउट यू सारिका
3: म चाहिँ त्यस्तो धेरै एक्टिभ छैन सोसियल मिडियामा
1: है
3: राइट तर इफ यु हेभ टु कन्ट्याक्ट मी आई थिङ्क इट वुड बी फेसबुक
1: ओके फेसबुकमा भेटाउन सक्नुहुन्छ हाउ क्यान दे फाइन्ड यू
3: मेरो सारिका महर्जनै नाम छ है हजुर बट आई एम नट भेरी एक्टिभ इन सोसियल
1: मिडिया
0: म चाहिँ मोस्टली फेसबुक र इन्स्टाग्राममै एक्टिभ छु सो फेसबुकमा टिसा शाक्य भनेर नै सर्च गर्नुभयो भने त्यहाँ भेटाउनुहुन्छ TISA किनकि प्रायःले TISHA लेखिरहन्छ सो इट्स TISA जस्ट क्लियरिङ द्याट आउट होइन त्यसैसँग मेरो इन्स्टाग्राम चाहिँ दुइटा छ एउटा चाहिँ प्राइभेट छ एउटा चाहिँ पब्लिक छ पब्लिक चाहिँ इनफ्याक्ट मैले हुन त प्रोफेसनल सेटिङमा जानलाई नै बनाएको हो टक विथ टिसा भनेर छ सो या
1: Talk with Tisha, we'll be down some notes then.
0: Talk with Tisha.
1: All right, so otherwise they can always log on to our Facebook page also and then
0: sure.
1: they can, we can connect. They would have been doing success. Otherwise they can go to your Miss Neva page also.
0: Yeah.
1: Right? They can find you there also, right?
0: Yeah.
1: So we wish all of you the best of luck for your future. Dinana Daipani Sapanyana Paridana Vajakare, right?
0: Thank you so much.
1: We wish you the best of luck. So we are out. I'll see everybody Friday 8 to 9 is the time. The name of the show is called Bring the House and We're Blazing, 1 hour of hip hop, R&B, rap and soul. And if you want to know more about them, log on to our Facebook page, facebook.com/NIRNAYA. Till Friday to 9, this is Nira Nolisolkin saying adios. Yep.

मेरुङ गाग्न लस्कुसी अन्तर पास्मी आछिक संयन्त्र दिगु ख इमेज एफ 97.9 नेपाल भाषा ज्याजो थकी हजुर आ छपु मेगु मेटे नगुदो गुगु मे सबिया दिगु दो लक्ष्मी महादन वेक छम नुम कलाकार ख अलवेकन नाभा लिपा छिठो स्वयं विज्ञानमाला भजने भजन हालिदिए अलवेकन भजन हा हा निपसँग मेचाना पिकान दिगु ख हजुर ठोक्रे मेचा रेमुको सिडी पिकान दिगु ख हजुर ह्याकी मेटे दाइचा लक्ष्मी महर्दनीय सलेठो निपसुङ्गु मे र नुहेप्टे मिरा हाजु ठोचो तैचना निन्दिस निसा

0: आरामदायी रहेछ, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य, तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट।
1: Artist of the month.

जब म 50 वर्ष पुग्दै थिएँ त्यति बेला चाहिँ मैले अब काठमाडौँ आएर विभिन्न किसिमका सङ्घर्षहरू गरेँ। तब मैले चाहिँ अब एउटा यत्रो खालि सधैँ एउटै किसिमको सङ्घर्ष भने चाहिँ मैले चाहिँ अब 50 वर्षमा चाहिँ म एउटा राम्रो किसिमको चाहिँ एउटा गोल्डेन जुबली मनाउँछु भनेर मैले सोचेँ क्या। अनि त्यस पछाडि अब आएर चाहिँ मैले अब साथीभाइहरू बोलाउने सेलिब्रेट गर्ने भन्ने सवालमा चाहिँ अनि अब मैले साथीभाइहरूलाई बोलाएर के गर्ने त के भन्ने भनेर अब मैले चाहिँ अब काठमाडौँमा सङ्घर्ष गरेँ, घर बनाएँ, बङ्गलो बनाएँ, मैले गाडी चढेँ, अब ब्याङ्क ब्यालेन्स बनाएँ भनेर भन्दा त त्यो त कुनै तुकै छैन जस्तो लाग्यो। त्यति बेला अब तपाईँको मैले अब यस्ता त सबैको हुँदो रहेछ भन्ने किसिमको थाहा पाएँ चाहिँ मसँग चाहिँ वास्तवमा के छ त भन्ने किसिमको मलाई अनुभूति हुँदै गर्दा चाहिँ मैले आफूलाई रित्तो पाएँ। त्यस पछाडि मैले चाहिँ आफूलाई आफैले खोज्ने सवालमा चाहिँ गीत सङ्गीत साहित्य ले मात्रै मान्छेको जीवनलाई चाहिँ प्रस्ताउँदो रहेछ भन्ने कुरो अनुभूति भएपछि व्यावसायिक रूपमा चाहिँ मैले 2072 सालदेखि गीत सङ्गीतमा मैले आबद्ध भएर गीतहरू लेख्न थालेँ। जुन गीत मेरो पहिलो गीत थियो, जीवनको दौडमा यात्रा कता गरे धेरै युवाहरू आइपुग्दा पो भुमरीमा परे भनेर चाहिँ मैले गाउँबाट सपनाहरू बोकेर आएको थिएँ। छुटेको सपनाहरूलाई चाहिँ मैले त्यहाँदेखि चाहिँ मैले खोज्न थालेर मैले आफूलाई भेटाउन थाले भन्ने मलाई अनुभूति लागेको हुनाले यो घटना मलाई एकदमै जीवनको स्मरणीय लाग्छ।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

हजुर छेकिसन चुना दिगु ज्याजो ख इमेज एफएम 97.9 नेपाल भाषा ताकिन ज्याजो ठाउँ जे छेकपिन त नो पुलाम्टी मिन्यङ वइच नख अले थ्वे छोले आछपु मे तेत नउदो लोकं हाप्टी मे ख मैचिया ग्वाली मैचिया ग्वाली न्याट हजुर कृष्ण महर्जन व झे लोक हाम्पटि मेजु सरस्वती मान्दर या सले तस्कर येपसुङ्गु मे ठो न मे तस्कर लोक हवा ठो युट्युब हेर्न तस्कर लोक भन्छौँ दो ने ठो नेपसुङ्गु थो नेवा मे मैचिया ग्वाली न्याट छुकै न्याट तस्कर

आफ्नो ज्याजोले लस्कु स्याङ आ छिपिन्ड छोपु आ ठोक्ने सिउ छिप्स आ झि डोरिमे नेपाली जग दै खस आ नेपाल भाषा न डोरिमे यो कुवे प्याङको उदो हलुके छिप्स यो कु ठिठी डोरिमे न निङ्गु दुस आ छपो ठो निमो निमो कलाकार भाज अलुके झिन सतै खस सुरेश मान्द्रे स अलि अठे मया मुनिकारिया स अलि लजन मान्द्रे स ओमैच ओदाइच ठोक्ने टस्क आची जात्रा पात्र टिमे ठाइबले ओमैच ओबौचा ठाइबले अल्ठो मे झे चोइ खस झिए लिचन ख अल्ठोको मे एरेन्ज निगुदो चि तस्क लोक हामी दिप तुलादर दाइन एरेन्ज निगु टस्क बालक अल्ठुको मे झिम्स मुक चिन्नेवा बाझ छेलाटो ख ता न्याखी टिमे अल्ठुके जी ता न्याखी चाहिँ जी ठमटो ठानो खस पुस्यान ठमटो ठानो ख अहिले तान खस अहिले ठुके ढिमे चाहिँ जी बोल डेका बिउ खस ठो लक्ष्मण म डङ्गोल जुन ठो वेकन ढिमे ठान्डिउ ख निने ठो मुख नेवा बाजन छेल टप्टी ओमैचा ओबौचा

छिपसङ यन्त्रणा दिगु ज्याजो ढकि हाँगना छ लस्कुस यन्त्रणा पासमी अलेजी छिकपिन त ठुगु ज्याजोले निप्सुङ्गु मे निङ्क चनौ ख अल्ठुए निप्सुङ्गु मे निङ्कु झोले छपु मेगुपट्टि तस्कना लोकौँ आप्टी मे अञ्जन श्रेष्ठ या सले जियोम ससमा कला छोइटिस याक्न छा वेक्न धाउन्चनले छ्यारकार हाँ ठोक्ने बिहा ढुङ्गा एला टोन्न काढा कला आइत डायो ठोक्ने एला एला टोन्ना कला न डाइजो माना चाहिँ ढुङ्गा कन खर्गा तर अञ्जन श्रेष्ठ पछा हारा थिए चौँ वेक्न कला आइत डाइसो लिए कला ल्यावे मुकुटका चुन अलि कला उयो मुकुट हाली ससमा आइत गेना हेर्क हुन्छ निसा जियो म ससमा कला छोइटिस याकना

0: अन्तर्राष्ट्रिय स्तरको हेलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हेलटेकको सीपीभीसी र पीपीआर पाइप हेलटेक फिट एन्ड फर्गेट
1: आर्टिस्ट अफ द मन्थ

जब म 60 वर्ष पुग्दाखेरि चाहिँ एउटा तपाईँको जीवनको अटोबायोग्राफी लेख्छु भनेर मैले सोचेको थिएँ। त्यति बेला मैले निकाल्छु भनेर मैले पूर्ण रूपमा लेखिसकेको छु, करिब 400 पेजको मेरो अटोबायोग्राफी छ। त्यो चाहिँ अब प्रकाशन गर्नुपर्ने हो, तर अब अहिले लेखेर कम्प्लिट बनाएको छु। त्यसलाई अझ केही ढिलो गरेर, सृजनाहरू हतारमा भन्दा पनि केही ढिलो गरेर, केही छैन, अब लेखिसके, अब यसलाई निकाल्नु छ भन्ने हिसाबले यो 60 वर्षको डायमन्ड जुबली भन्दो रहेछ, त्यो प्रसङ्गमा चाहिँ मैले यो किताब तयार पारेको छु। यो पनि एउटा मलाई चाहिँ मेरो जीवनको एकदम ऐतिहासिक र महत्त्वपूर्ण क्षण भन्ने मैले सोचेको छु। जीवन वास्तवमा म्याथमेटिकल्ली गणना मात्रै नभएर हाम्रो कर्मसँग चाहिँ जोडिएको एउटा महत्त्वपूर्ण यो उपहार हो। त्यसबाट यसलाई हामीले कसरी सेलिब्रेसन गर्नुपर्छ भन्ने कुरो चाहिँ मैले थोर बहुत अनुभूत गरेको छु। त्यो मेरो अटोबायोग्राफी चाँडै नै यो बजारमा ल्याउनेछु। दर्शक श्रोताहरूले तपाईँ त्यसमा अवश्य पनि मेरा सम्पूर्ण जीवनका दुःख सुखका पाटाहरूलाई पढ्नु पाउनुहुनेछ। त्यो कुराले चाहिँ म यसलाई पनि मेरो जीवनको महत्त्वपूर्ण पल नै भनेर सम्झिन्छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

हजुर यहाँ भाज मेजमी शिक्षण यन्त्रणा डेगु इमेज एफएम 97.9 नेपाल भाषा या ज्याजो थकी अथवा छिकपिन्डाजी नुगु पुलाउ बुटी मिङ्क चनो ख हजुर नुगु पुलाउ मिङ्क्यु झोले निप्सुङ मे ओके नजी छिकपिन्ड निप्सुङ मिङ्क चनो ख अहिले आठे झोले आ मेगु छपो तसँग हेप्सङ्ग मेनिङ्क्युजी अल्ठो पुलाउपट्टि मेख ठोनु कथा एरेन्जना हालिदिएको दो छि लोकवामपट्टि भाजु सत्यनारायण मानन्दर जुन हजुर ठो आवेक सले निपा झ्या दरबार तस्कङ हेप्सङ्गु मे हेप्सङ्गु सले निने सत्यनारायण मानन्द

Anyene bhaj mej bi chiksa tugu jazo le thong ya jazo le nyipsungu mi nyena dela al thuye nyipsungu mi jona hakna me palena we ji lise nyipsungu mi jaka moku thithi kalakar pnyo nuwa kha lise thithi bikti to nuwa kha chik mi nyane nyebeta lipai palena we ji hakna chha lisa de kya dai jona chik sa yedi chuna kathaya music video to pick and do to sathe mi pick and do jim sa swapu dai cha jim sa uita samachar rupya phasek thyu ji image film 97.9 हजुर ज्याजो पुङ्ग निन्दल उखेलाइ आपा आपा सुहा ब्याजना कनै डिछिक्नु छज ढाको वे माथे मन ठोठो ज्याजो पाखे बायन त उज फुने थोइ त ब्या सुबा

गीत संगीत साहित्यको यात्रामा म आबद्ध भइसकेपछि मैले थुप्रै वरिष्ठ गीतकार, साहित्यकार, सङ्गीतकारहरूसँग तपाईँको सहकार्य गर्ने जुन एउटा महत्त्वपूर्ण अवसर प्राप्त गरे, त्यसले मलाई एउटा गीत सङ्गीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो। त्यसैले यो गीत सङ्गीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो, त्यसले म मेरो जीवनलाई धेरै महत्त्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत सङ्गीतको यात्रामा मूर्धन्य व्यक्तित्वहरूसँगको जुन झम्का भेट, यसलाई मैले महत्त्वपूर्ण लिएको छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

0: गीत गुन्जन
1: इमेज एफएम 97.9 मा इमेज एफएम 97.9 को कार्यक्रम गीत गुन्जन सुन्दै हुनुहुन्छ। कार्यक्रमको नामै गीत गुन्जन। यो शीतल रातमा मीठा मीठा गीतहरू गुन्जने एकमात्र कर्णप्रिय कार्यक्रम गीत गुन्जन।

0: रातको यो प्रहरमा हामी कार्यक्रम गीत गुञ्जनमा छौँ। यो कार्यक्रम इमेज एफएम 97.9 मीठा मीठा गीतहरूले तपाईँको यो रातमा अझ मिठास भर्ने प्रयास गर्छ। लहर लहर लहर
1: मात्र इमेज एफएम 97.9 मा।

रातको यो प्रहरमा हामी कार्यक्रम गीत गुञ्जनमा छौँ। यो कार्यक्रम इमेज एफएम 97.9 मेगाहर्जमा मीठा मीठा गीत संगीतले तपाईँको यो रातमा अझ मिठास भने प्रयास गर्नेछौँ।

0: لحظة
1: لحظة لحظة مع الترائي نازل فنها بسرنا المعنى.

निन्द्रा लागेको छैन अथवा कुनै रात्रिकालीन कार्यमा व्यस्त हुनुहुन्छ होला, यस्तो बेला तपाईँलाई साथ दिन इमेज एफएम 97.9 को कार्यक्रम गीत गुन्जन साताको हरेक दिन तयार रहने गर्छ मीठा मीठा गीतहरूको साथमा।

0: لحظة
1: لحظة لحظة مع الطرائي نازل فنان

0: मानिसको जीवन हो उतार चढाव त आइ नै रहन्छ, तर जस्तो सुकै अवस्थामा पनि शान्त रहन सक्नु नै मानव हुनुको अर्थ हो र मानवलाई नभई नहुने कुरा पनि सङ्गीत नै हो। आउनुहोस् कार्यक्रम गीत गुञ्जनमा तपाईँहरूका लागि अर्को यो मिठो गीत प्रस्तुत गर्दैछु।
1: मात्र इमेज FM 97.9 मा

कार्यक्रम गीत गुञ्जन इमेज एफएम 97.9 मा हरेक रातको 12 बजेदेखि 3 बजेसम्म मीठा मीठा गीतहरूको साथमा सुन्न सक्नुहुन्छ। अहिलेलाई फेरि पनि राख्दैछु यो अर्को सुमधुर गीत।

0: लहर
1: मात्र इमेज 97.9 मा।

प्रिय श्रोता, मलाई विश्वास छ कार्यक्रम गीत गुञ्जनले तपाईँहरूको आजको रात पक्कै पनि सुमधुर बनाइराखेको होला। आउनुहोस्, कार्यक्रममा फेरि सुन्छौ यो अर्को सुमधुर गीत।

0: لہر
1: لہر لہر مات्र इमेज एफएम 99.9 मा

एकान्त रातमा यस्ता मिठा मिठा गीतहरू सुन्नुको मजा नै बेग्लै हुन्छ कि कस्तो श्रोता साथीहरू, आउनुहोस् फेरि सुनौ यो अर्को सुमधुर गीत नै।

0: गीत गुन्जन
1: इमेज एफएम 97.9 मा कोही अस्पतालमा निन्द्र नलागेर बस्नु भएको होला, कोही बिरामी कुरुवा हुनुहुन्छ होला, कोही रातको ड्युटीमा हुनुहुन्छ होला, कोही रातको लामो यात्रामा पनि हुन सक्नुहुन्छ। यस्तो बेला तपाईँहरूलाई साथ दिने एक मात्र कार्यक्रम इमेज एफएम 97.9 को कार्यक्रम गीत गुन्जन, मिठा मिठा गीत

कार्यक्रम गीत गुञ्जन सुनिरहनु भएको छ र कार्यक्रममा सधैँ तपाईँहरूलाई यस्तै यस्तै मिठा मिठा गीतहरू सुनाएर तपाईँको रातलाई अझ सुमधुर बनाउने हाम्रो प्रयास रहने गर्छ।

श्रोता साथीहरू, जीवनमा मानिसहरूको सबैभन्दा नजिकको साथी भनेकै संगीत नै हो। अझ एक्लो महसुस भएको बेला संगीतले जतिको साथ त अरू कसले पो दिन सक्छ र हैन र? त्यसैले त गीत गुन्जन तपाईहरूको साथको लागि रातको यो प्रहरमा सदैव गुन्जिरहने गर्छ।

श्रोता साथी, कस्तो लागिरहेको छ? रातको यो प्रहरमा पक्कै पनि गीत गुन्जनले तपाईँहरूलाई साथ दिइरहेको छ भन्ने विश्वास मैले पनि लिएको छु। आउनुहोस् अर्को एउटा मिठो गीत फेरि तपाईँहरूको लागि राख्दैछु।

इमेज एफएम 97.9 को कार्यक्रम गीत गुञ्जन सुन्दै हुनुहुन्छ। कार्यक्रमको नामै गीत गुञ्जन। यो शीतल रातमा मीठा मीठा गीतहरू गुञ्जने एकमात्र कर्णप्रिय कार्यक्रम गीत गुञ्जन।

0: Image FM 97.9.
1: Image FM 97.9 ma.

0: Village FM 97.9.
1: आराधना
2: मात्र इमेज एफएम 97.9 मा

0: Beach FM 97.9.
1: आराधना मात्र इमेज एफएम 97.9 मा।